वृन्दावन धामतिर अल्मलिँदा अल्मलिँदै आजको कार्यक्रमको समय पूरा हुन लागेको छ। कार्यक्रमबाट बिदा लिनु अघि हाम्रो ठेगाना कार्यक्रम अध्यात्म सन्देश श्यामा श्यामधाम टिमी हनुमान तेपुल भक्तपुर। इमेल ठेगाना info@ssdham.org। सम्पर्क नम्बर 6630059। हस्त आजलाई बिदा चाहन्छु। जय श्री राधे।

0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले नेपालीमा समाचार सुन्नुहुनेछ भने नेपाली समाचारपछि विभिन्न पत्र पत्रिकाहरूको सङ्गालो कार्यक्रम अखबार राख्नेछौँ करिब 36 सम्म, र 6:30 को समय अन्तर सम्वादको रहनेछ। अहिलेलाई भने संस्कृतमा समाचार।

0: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सरकारले आर्थिक वर्ष 2083-84 लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको 3,660 रुपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रुपियाँ प्रति क्विन्टल तोक्ने निर्णय गरेको हो। त्यस्तै बैठकले सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र स्वीकृत गरेको छ। यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गरिएको पनि सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले आज काठमाडौँस्थित युरोपेली संघ EU आबद्ध देशका गैर आवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले बिहान 11:30 प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ। सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि चैत 25 प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बिहान 11:00 बस्ने बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। साथै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नावावली पहिलो संशोधन विधेयक 2083 दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। सांसदहरूले मुलुकको कुल बेरुजु 7,55 अर्ब रुपियाँ बराबर पुगेको भन्दै बेरुजु फर्चुट गर्न सबै गम्भीर बन्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको हिजोको बैठकमा सांसदहरूले कानूनको परिपालना, आर्थिक पारदर्शिता र जवाफदेहिताको अभावका कारण देशको बेरुजु फर्चुटको अवस्था निराशाजनक बनेको बताउनुभयो। उहाँहरूले बेरुजु फर्चुटमा नीतिगत रूपमा देखिएको समस्या, कानून निर्माण र आवश्यक कानून संशोधनबाट यकिन गर्न तथा बेरुजुको समस्या समाधान गर्न कसलाई जिम्मेवार बनाउनु पर्ने हो लगायतका विषयमा यकिन विवरण ल्याउन सरकारसँग माग गर्नुभयो। बैठकमा विभिन्न 10 मन्त्रालयका तर्फबाट सचिव र सहसचिवहरूले मन्त्रालय र माताहतका निकायका बेरुजुको अवस्था, महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको बेरुजु फर्चुटको अवस्था र सम्परीक्षणका लागि मन्त्रालयले गरिरहेको कामबारे जानकारी गराउनु भएको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले यौनजन्य हिंसा पीडितलाई छिटो न्याय सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा मन्त्री गौतमले महिला र बालबालिकामाथि हुने यौनजन्य हिंसा र साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनस्थापना गर्न माग गर्नुभएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा होल्डिङ सेन्टरमा सो समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले घरबारविहीनलाई उचित व्यवस्था गरेर पुनस्थापना गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो। होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि दैनिक जीवन निर्वाह गर्न, सामाजिक सुरक्षा तथा रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको भन्दै अनाथ र गरिब बालबालिकाका लागि निशुल्क शिक्षाको व्यवस्था मिलाउनु पर्नेमा उहाँहरूले जोड दिनुभयो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले हिजो देउवाको पक्राउ रोक्न अन्तरिम आदेश जारी गरेको हो। अदालतले आदेशमा देउवा दम्पतिलाई विशेष अदालतको साटो काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएको भन्दै जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा देउवा दम्पतिलाई पक्राउ नगर्नु नगराउनु भनेको छ। नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकेको छ। पार्टी सभापति गगन थापाको उपस्थितिमा कंग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको हिजो बसेको बैठकले सबै संगठनात्मक संरचनालाई प्रयोग गरी अनुगमन गर्न समितिका तर्फबाट सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। कुलेखानी जलविद्युत आयोजनाको अवलोकनपछि उहाँले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनु पर्ने बताउनुभयो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घर दैलोमै पुर्याउने उद्देश्यले सुरु गरेको सरकारी कुरियर सेवा अहिले देशका 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने प्रयास स्वरूप राहदानी, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाएको हो। विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार प्रारम्भिक चरणमा केही जिल्लाबाट असहयोग भए पनि अहिले अधिकांश जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डमा निर्माणाधीन सुरुङ मार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण तीव्र पारिएको छ। आयोजनाले सुरुङभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ। सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको पनि आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख राजेश पौडेलले सुरुङ मार्ग मार्फत आगामी असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्य रहेकाले जारी निर्माण कार्यलाई तीव्रता दिएको बताउनुभयो। अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरूले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारेका छन्। गर्मीका कारण हिट स्ट्रोक अर्थात् लू लाग्न सक्ने जोखिम बढेपछि पश्चिम नेपालको प्रेसर अस्पतालका रूपमा रहेको भेरी अस्पतालले इमर्जेन्सी म्यानेजमेन्ट टिमलाई हाई अलर्टमा राखेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नवीन दर्नालले जानकारी दिनुभयो। डाक्टर दर्नालले अस्पतालमा गर्मीजन्य रोगका कारण आउने क्रम बढ्दै गएको पनि बताउनुभयो। बिरामीमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको कमी हुने, ज्वरो आउने लगायतका समस्या बिरामीमा देखिने उहाँले बताउनुभयो। प्रधान सेनापति अशोक राज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गर्नुभएको छ। संस्थानको 15 स्थापना दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले स्वास्थ्य क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा आफूलाई स्थापित गरी अघि बढ्नुपर्ने बताउनुभयो। त्यस अवसरमा उहाँले स्वास्थ्य विज्ञान संस्थानमा अध्ययनरत विभिन्न विधाका उत्कृष्ट विद्यार्थी, चिकित्सक एवं कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो। जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको हिजो निधन भएको छ। रेडियो नेपालका पूर्व कर्मचारी समेत रहनुभएका थापाको उपचारका क्रममा शिक्षण अस्पतालका महाराजगंज काठमाडौँमा 65 वर्षको उमेरमा निधन भएको हो। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल जेठ 12 गते मंगलबार, ज्येष्ठ शुक्ल पक्ष दशमी तिथि, तदनुसार 26 मे सन् 2026, नेपाल सम्बत 1146, आज अनलाथ्व 10। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। पूर्वी पहाडमा बाँदर आतंक, खाद्य संकटको जोखिम बढ्दो, शीर्षकको समाचार गोर्खापत्रमा प्रकाशित छ। कोशी प्रदेशका पहाडी जिल्लामा बाँदरको आतंक तीव्र बन्दै गएपछि खाद्य संकटको जोखिम बढेको छ। पहाडी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषि बाली नष्ट हुँदा किसान संकटमा परेका छन्। विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, सङ्खुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाडी क्षेत्रमा बाँदरका समूह बस्तीमै पसेर अन्नबाली सखा पार्न थालेपछि ग्रामीण जीवन कष्टकर मात्र होइन, खाद्य संकट हुन सक्ने स्थानीय बासिन्दाको भनाइ छ। स्थानीय किसानका अनुसार मकै, कोदो, गहुँ, आलु, फलफूल तथा तरकारी खेतीमा सबैभन्दा बढी क्षति पुगेको छ। कृषि उपज बाँदर र अन्य जंगली जनावरले खाँदा अन्न बालीको अभाव हुँदै गए पनि त्यसको तथ्याङ्कीय लेखाजोखा भने गरिएको छैन। बाँदरको समस्या गाउँदेखि संघीय संसदसम्म चर्चामा आए पनि समाधानको कुनै सूत्र भने फेला परेको छैन। कुनै बेला खाद्यान्न निर्यात गर्ने मुलुक अहिले आयात गर्ने मुलुक भएको छ। प्राय प्रत्येक दिन बिहानदेखि बेलुकासम्म खेतबारी कुरेर बस्नुपर्दा बालबालिकाको पढाइ, दैनिक मजदुरी र अन्य काम समेत प्रभावित भएको छ। कतिपय स्थानमा बाँदर धपाउन महिलादेखि वृद्धसम्म पालैपालो खेतबारीमा बस्न बाध्य छन्। धनकुटाको महालक्ष्मी नगरपालिका 6 का एक किसानले एक सिजनको दुःखले लगाएको मकै एकै दिनमा बाँदरले सखा पारिदिन्छ भन्दै खेतीप्रति नै निराशा बढ्दै गएको गुनासो गर्नुभयो। भोजपुर र सङ्खुवासभाका धेरै गाउँमा किसानले खेतीयोग्य जमिन बाँझै छोड्न थालेका छन्। बाँदर आतंकका कारण खेतीबाट आमदानी घटेपछि युवा रोजगारीका लागि सहर वा विदेश पलायन हुने क्रम पनि बढेको छ। बाँदर आतंकका कारण सर्वसाधारणको बसोबासमै समस्या देखिन थालेको छ। घरभित्र पसेर अन्न, फलफूल र खाद्यान्न लैजाने, बालबालिका तथा वृद्धमाथि झम्टिने घटना बढेपछि ग्रामीण बस्तीमा त्रास फैलिएको छ। कतिपय स्थानमा बाँदरले झ्याल ढोका फोड्ने तथा भान्साघरमा पसेर सामान नष्ट गर्ने गरेका छन्। विशेष गरी वन क्षेत्र विस्तार, जंगली आहार अभाव र मानव बस्ती नजिकको वन विनाशका कारण बाँदर गाउँ पसेको देखिन्छ। कृषि तथा वन विज्ञ राम अवतार शाह अव्यवस्थित वन व्यवस्थापन, जलवायु परिवर्तन र खेतीयोग्य जमिन परित्याग हुँदा बाँदरको वासस्थान तथा व्यवहारमा परिवर्तन आएको बताउनुहुन्छ। बाँदर आतंकका कारण समग्र मानव बस्तीमा आर्थिक समस्या बढेको बताउँदै उहाँले बाँदर नियन्त्रणका लागि राष्ट्रिय नीति आवश्यक रहेको बताउनुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। उच्च गर्मी छैन पानी, शीर्षकको समाचार गोर्खापत्र दैनिकबाटै लिँदैछौ। वासुदेव राणा धनगढीको एक सरकारी विद्यालयमा कक्षा 8 अध्ययनरत हुनुहुन्छ। बिहान 6:30 सुरु भएको विद्यालय ठ्याक्कै घाम चर्केको बेला 12:30 छुट्छ। त्यसबेला वासुदेवलाई घर फर्किन हम्मे नै पर्छ। विद्यालयमा पनि गर्मीले कोठाभित्र कठिन हुन्छ, पढाइमा ध्यानै जान्न विद्यालयबाट घर फर्किने बेला रुखको छहारी मुनि सुस्ताइरहेको अवस्थामा भेटिएका उहाँले भन्नुभयो, घर पुग्दासम्म पसिनाले पुरै भिजिन्छ। वासुदेव जस्तै कैलालीमा हजारौं विद्यार्थी चर्को घामसँग जुझ्दै घर फर्कने गरेका छन्। उनीहरू कोही छाता ओढेर त कोही झोला किताब टाउकोमा राखेर घर फर्किरहेका देखिन्छन्। केही दिन यताको प्रचण्ड गर्मीले जनजीवन कष्टकर बनेको छ। गर्मीले विद्यार्थीको पठन पाठनमा मात्रै नभई मानिसका दैनिक कामकाज समेत प्रभावित भइरहेका छन्। चर्को गर्मीका बेला काम गर्न गाह्रो हुने गरेको राजमिस्त्री प्रदीप चौधरीले बताउनुभयो। उहाँले घाममा काम गर्दा बान्ता हुने, रिङटा लाग्ने, कमजोर महसुस हुने जस्ता समस्या हुने गरेको बताउनुभयो। घाममा काम गर्दा झण्डै बिरामी परिन्छ, उहाँले भन्नुभयो, राम्ररी कामै गर्न सकिन्न।
चर्को गर्मीसँगै तराईवासीले पानीको समस्या पनि भोगिरहेका छन्। सुक्खा लागेसँगै भूमिगत जलस्रोत सुक्न थालेको छ। बोरिङ, चापाकल र धारा सुकेर खानेपानीकै समस्या भइरहेको स्थानीयवासी बताउँछन्। जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार सोमबार कैलालीमा यस वर्षकै सबैभन्दा उच्च तापक्रम मापन भएको छ। अपरान्न 5 बजे 41.4 डिग्री सेल्सियस तापक्रम मापन भएको सो कार्यालयका प्रमुख इन्जिनियर सञ्जय कुमार शाहले जानकारी दिनुभयो। यो किसिमको गर्मीबाट हामी अत्यन्तै सचेत हुनुपर्छ, उहाँले भन्नुभयो। अझै गर्मी बढ्दै जाने देखिन्छ। यो समाचार गोर्खापत्रमा प्रकाशित छ। देउबा दम्पति विरुद्धको पक्राउ पुर्जी बदर, रेड नोटिस पनि फेरि अस्वीकार शीर्षकको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री आर्जु राणा देउबालाई काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउबा दम्पति विरुद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले 24 चैतमा जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पुर्जीलाई बदर गर्दै त्यसकै आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउबा तर्फबाट 1 जेठमा रिट दायर गरिएको थियो। सर्वोच्चले उक्त पक्राउ पुर्जी स्वत निष्क्रिय भएको समेत आदेशमा भनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनुपूर्व काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न दिइएको अनुमति स्वत निष्क्रिय हुने देखियो, सर्वोच्चले भनेको छ। यस्तै सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिनुभएका देउबा दम्पति विरुद्ध नोटिस जारी गर्न आवश्यक पर्ने कागजातहरू अपुग भएको भन्दै इन्टरपोलले नेपालले गरेको आग्रहलाई अस्वीकार गरेको छ। नेपाल प्रहरी र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग सम्बद्ध अधिकारीहरूका अनुसार गत साता पत्र फिर्ता आएको हो। रेड नोटिसका लागि इन्टरपोललाई पत्राचार गरिदिन विभागले पहिले गरेको अनुरोधको जवाफमा कागजातहरू पर्याप्त नभएको उल्लेख गरिएकोमा दोस्रो पटक पुनः विभागले केही विवरण थप गरेर पुनः अनुरोध गरिदिन भनेको थियो। त्यसपछि हामीले वैशाख 3 साता इन्टरपोललाई पत्र पठाएका थियौँ, तर दोस्रो पटकको पत्र अनुसार पनि नोटिस जारीका लागि अझै कागजात पुगेन भनेर जवाफ आएको छ। नाम नबताउने शर्तमा प्रहरीका एक अधिकारीले भन्नुभयो, इन्टरपोलबाट प्राप्त यो बेहोरा विभागलाई फरवार्ड गरिसकेका छौँ। यो समाचार देउबा दम्पति विरुद्धको पक्राउ पुर्जी बदर, रेड नोटिस पनि फेरि अस्वीकार शीर्षकमा आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। फेरिदै सिंहदरबार बदलिदै कार्यशैली शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। उही र उस्तै राजनैतिक पात्र घुमिफिरी आउने प्रशासनिक केन्द्र सिंहदरबारमा नयाँ शक्तिशाली सरकारको प्रवेशसँगै प्रशासनिक परिदृश्य समेत बदलिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नेतृत्वमा रासोपा सरकारले करिब 2 महिना नजिक पुग्दा पुरातन राजकाज प्रणालीमा हस्तक्षेप गर्दै सिंहदरबारको कार्यशैली बदल्दै गरेको झलक दिएको हो। सरकार गठनको पहिलो दिन 13 चैतमा बसेको मन्त्री परिषद बैठकले शासकीय सुधार सम्बन्धी 100 कार्यसूची स्वीकृत गरेको थियो। यही कार्यसूचीको दिशामा सरकारले प्रशासनिक हस्तक्षेप अघि बढाएको थियो। अहिले सिंहदरबारमा ट्रेड युनियनका बोर्ड देखिँदैनन्। सरकारको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले 20 वैशाखमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको थियो। अध्यादेशले कर्मचारी ट्रेड युनियनको वैधानिक अस्तित्व समाप्त गरिदियो। यो निर्णयका आधारमा 23 वैशाखमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रिय स्तरका विभिन्न 12 दलीय ट्रेड युनियन खारेज गरिदियो। त्यसको अघिल्लो दिन सरकारले मन्त्रालय, निकाय तथा कार्यालयबाट ट्रेड युनियनका विभागीय समितिका भवन तथा कोठा खाली गर्न र सवारी साधन लगायतका अन्य सेवा सुविधा समेत फिर्ता गरी ट्रेड युनियनमा आबद्ध कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउन निर्देशन नै दिएको थियो। यसको असर स्वरूप अहिले सिंहदरबारबाट ट्रेड युनियन
विस्थापित भएका छन्। राजनीतिक आडमा विगतमा सरकारी काममा अस्वाभाविक हस्तक्षेप गर्ने ट्रेड युनियनहरू र विशेषाधिकार लिएर साङ्गठनिक नै गतिविधि गर्ने तिनका पदाधिकारीहरूको अनावश्यक दबाब हटेर गएको छ। सिंहदरबारमा देखिएका केही रूपान्तरण भनेर बुदागत रूपमा पनि उल्लेख गरिएको छ, जसअनुसार ट्रेड युनियन खारेज, हटाइए बोर्ड, घटाइयो मन्त्रालय, घटाइँदै प्रक्रियागत झन्झट, समयबद्ध छरितो निर्णय, गुनासो सुनवाई प्रभावकारी बनाइँदै, अनावश्यक गोष्ठी र होटेलमा कार्यक्रम रोकिए, पहुँचको आधारमा अड्डा जमाएका कर्मचारीको विस्थापन, कानुन विपरीत सुविधा लिने कर्मचारीको गाडी खोसियो, समय पालनामा कडाई, कानुन सुधारमा आक्रामक प्रयास, दलाल र बिचौलियालाई पहुँच निषेध, देखिँदैन अनियमितताको छनक भनेर यहाँ उल्लेख गरिएको छ। यसै गरी 2048 यता यति छोटो अवधिमा विगतका कुनै पनि सरकारले यतिको काम देखाएको हाम्रो अनुभवमा छैन भनेर पूर्व सचिव शारदा प्रसाद त्रितालको भनाई पनि यहाँ समेटिएको छ। उहाँ भन्नुहुन्छ, दुई महिना नपुग्दैको अवधिमा सरकारले गरेका प्रारम्भिक कामहरूले सकारात्मक सङ्केत गरेको छ। 2048 यता यति छोटो अवधिमा विगतका कुनै पनि सरकारले यतिको काम देखाएको हाम्रो अनुभवमा छैन। निजामती ट्रेड युनियनहरूको खारेजी सुशासनका लागि सबैभन्दा राम्रो भयो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा फेरिँदै सिंहदरबार बदलिँदै कार्यशैली शीर्षकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाटै कानुन बनाउँदा अब नागरिकको पनि सुझाव सम्बन्धीको समाचार लिँदैछौँ। मौजुदा कानुनमा केही हेरफेर गर्नुपर्छ भन्ने लागेको छ वा बन्दै गरेको कानुनको मस्यौदामा सुझाव दिन चाहनुहुन्छ, तपाईँको चासो सम्बोधन गर्ने गरी सरकारले मौजुदा ऐन वा विधेयकमा मस्यौदाका दफा तथा उपदफामा सुझाव दिन पाउने प्राविधिक व्यवस्था गरेको छ। नागरिकको सुझाव लिने गरी कानुन मन्त्रालयले ल फिडब्याक पोर्टल सुरु गरेको छ। जेएनजी आन्दोलनपछि बनेको रासोपा सरकारले विद्यमान कानून र मस्यौदाका लागि सरोकारवाला मात्रै होइन समाजका सबै पक्षको सुझाव लिन खोजेको छ। विगतमा जनस्तरका चासो सम्बोधन नहुँदा सरोकारवाला पक्ष सडकमा उत्रेका उदाहरण छन्। गुठी विधेयक र सङ्घीय शिक्षा विधेयकले काठमाडौँमै ठूलो आन्दोलन निम्त्याएको थियो, तर अब कानून बनाउँदा नागरिकको पनि सुझाव लिने व्यवस्था सुरु हुँदैछ। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। 30,000 बढीको सम्पत्ति केलाउँदै आयोग शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। सम्पत्ति छानबिन आयोगले पहिलो चरणमा आर्थिक वर्ष 2062-63 सालदेखि 2081-82 सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको संकलन तथा छानबिनको काम थालेको छ। उक्त अवधिमा सार्वजनिक जिम्मेवारीमा रहेका 30,000 भन्दा बढी व्यक्तिको सम्पत्ति विधिवत रूपमा केलाउन आयोगले सोमबारदेखि काम थालेको हो। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले उक्त आयोगका लागि 38 कर्मचारी खटाएको छ। आयोगको नेतृत्व जङ्गबहादुर डाङ्गीले गर्दै हुनुहुन्छ। उहाँ ऊर्जा तथा जलस्रोत मन्त्रालयका कानूनतर्फका सहसचिव हुनुहुन्छ। उहाँलाई प्रधानमन्त्री कार्यालयले आयोगमा खटाएको हो। डाङ्गीले सोमबारदेखि विधिवत रूपमा विवरण सङ्कलन र छानबिनको काम सुरु भएको बताउनुभयो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। प्रकृति संरक्षण कोषको बेथिती छानबिन सुरु शीर्षकको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। नयाँ अध्यादेशसँगै राष्ट्रिय प्रकृति संरक्षण कोषको नेतृत्वमा फेरबदल भएको छ। अध्यादेश जारी भएसँगै कोषका तत्कालीन अध्यक्ष आदर्श कुमार श्रेष्ठ र सदस्य सचिव नरेश सुवेदी पदमुक्त हुनुभएको छ। बेथितीको घानमा परेको कोषमा तत्कालीन संरक्षक एवं पूर्व प्रधानमन्त्री सुशीला कार्कीले जाँदा जाँदै आफ्ना स्वकीय सचिव श्रेष्ठलाई कोषको साँचो सुम्पिएर जानुभएको थियो। असहज परिस्थितिमा निर्वाचन गराएर वाही वाही कमाएको तत्कालीन प्रधानमन्त्री कार्की जाँदा जाँदै विवादमा समेत तानिनु भएको थियो। श्रेष्ठ सम्बन्धित क्षेत्रका विषयविज्ञ पनि होइनन्। सर्वोच्च अदालतमा सहायक स्तरको कर्मचारी रहेका उहाँ प्रधान न्यायाधीश रहँदा सुशीला कार्कीको विश्वासपात्र मानिनुहुन्थ्यो। कार्की निकट भएकै कारण उहाँलाई प्रमुख स्वकीय सचिव नियुक्त गरिएको थियो। कोषको अध्यक्ष पद आफैमा मन्त्रीको हैसियतको पद रहेको र यसका लागि यो क्षेत्रको आधारभूत ज्ञान हुनुपर्नेमा श्रेष्ठमा त्यो पनि नरहेको कारण समेत बढी विवादित बनेको थियो। अहिले प्रकृति संरक्षण कोषको बेथिती छानबिन भइरहेको सम्बन्धीको यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। सङ्घको खसखस मेट्न प्रदेश झरे पुराना दल शीर्षकको समाचार राजधानी दैनिकमा प्रकाशित छ। सङ्घीय संसदमा साना दलको हैसियतमा सीमित पुराना दलहरू केन्द्रको खसखस मेटाउन प्रदेशमा झरेका छन्। केन्द्रीय सरकारमा सधैँ गठबन्धन गर्दै सत्ता फेरबदलको खेल गर्दै आएका यी दलहरू पछिल्लो निर्वाचनमा साना दलको हैसियतमा सीमित भएका छन्। 21 फागुन 2082 निर्वाचन पश्चात केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। गठबन्धन गरेर केन्द्र सरकार बनाउने र गिराउने हैसियत समेत गुमाएपछि साना दलको हैसियतमा सीमित पुराना दलहरू प्रदेश सरकारमा फेरबदलको खेललाई निरन्तरता दिन थालेका छन्। यो समाचार राजधानी दैनिकमा प्रकाशित छ। निक्षेप फिर्ता लम्बिँदा बचतकर्ता तनावमा कर्णाली विकास बैंक समस्याग्रस्त घोषणाको 1.5 वर्ष शीर्षकको समाचार कारोबार दैनिकमाबाट लिँदैछौ। समस्याग्रस्त घोषणा भएको 1.5 वर्षसम्म पनि कर्णाली विकास बैंकको भविष्य अन्यल हुँदा बचतकर्ता मारमा परेका छन्। उनीहरूले अहिलेसम्म न आफ्नो निक्षेप फिर्ता पाएका छन् न त बैंकको अवस्था सुध्रिएको छ। निक्षेप फिर्ता हुनेमा निक्षेपकर्ता शंका गर्छन् भने कसरी र कहिले फिर्ता हुन्छ भन्ने बैंक व्यवस्थापनले पनि भन्न सक्ने स्थिति छैन। सुरुवाती समयमा गभर्नर नियुक्ति प्रक्रियाले ढिलाइ भएको भनिएको बैंकको व्यवस्था

जिउलोमा स्थानीय सरकारको अगुवाईमा धान रोपिएको गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिनुभयो। यो जुम्लाको प्रसङ्ग हो। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्ड्या र राजु थापालाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। सरकारले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरिरहेको छ। छलफल र सुझावका आधारमा कार्यदलले संविधान संशोधनका लागि बहस पत्र तयार पार्नेछ। कार्यदलले 2 महिनाभित्र संविधान संशोधन प्रस्ताव तयार पार्ने पनि जनाएको छ। संविधानविद, पूर्व प्रधान न्यायाधीश, पूर्व प्रशासक, राजनीतिक नेतृत्व, स्थानीय तहका प्रतिनिधि, नागरिक समाज लगायतसँग कार्यदलले छलफल गरिरहेको छ र बाँकीहरूसँग छलफल पनि गर्ने जनाएको छ। सबैसँग छलफलपछि सुझावसहित कार्यदलको बैठकमा प्रस्तुत गरिने कार्यदलले जनाएको छ। सोही आधारमा बहसपत्र तयार पारिनेछ। आज हामी संविधान संशोधनका लागि कार्यदलले गरिरहेको छलफल, यसमा उठेका विषयहरू, संविधान संशोधनको आवश्यकता लगायतका सन्दर्भमा कुराकानी गर्छौँ। कार्यदलमा विभिन्न राजनीतिक दलहरूले पनि आफ्ना प्रतिनिधि मार्फत सुझाव दिएका छन् र अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि संविधान 10-10 वर्षमा संशोधन गर्ने अभ्यास छ। समय अनुकूल संविधानलाई चाहिँ समय अनुकूल बनाउ

0: ने सन्दर्भमा संविधानको संशोधन पनि आवश्यक पर्छ र यही सन्दर्भमा सरकारले संविधान संशोधनको लागि संशोधनका लागि विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव लिइरहेको छ। यसै सन्दर्भमा आज हामी कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ एकजना कानुनविद, सँगै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्ण। कर्णज्यू,
1: हजुर,
0: स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: अब सरकारले जसरी संविधान संशोधनका लागि गृह कार्य अहिले गरिरहेको छ, त्यसमा यहाँहरूले पनि पार्टीगत रूपमा सहभागिता जनाउँदै सुझाव दिनुभएको छ। संविधान संशोधनको आवश्यकतालाई यहाँले र यहाँको पार्टीले कसरी हेरेको छ?
1: हेर्नुहोस्, हामीलाई बडो सकारात्मक रूपबाट हेर्यो, किनभने यहाँलाई सम्झना होला, संविधान जारी भएपछि त्यो संविधानमा असन्तुष्टि जनाउँदै करिब 6 महिना मधेसमा आन्दोलन भयो, छिटफुट आन्दोलन जनजातिहरूले पनि गरे। त्यो आन्दोलनपछि सरकारसँग, त्यो तत्कालीन सरकारसँग संविधान संशोधन सम्बन्धमा कुराकानी पनि भयो र संविधान संशोधन जुन हाम्रो माग थियो हुन सकेका थिएन, एउटा प्रथम संशोधन भयो त्यो बेला, जुन धारा 42 भयो, संविधानको धारा 42। अन्य कुराको लागि होमवर्क भयो, 5 बुँदे संशोधन पनि पेस भयो, तर एमाले र रप्रपाको असहमतिले गर्दाखेरि 2/3 पुग्न सकेन, त्यो बेला भएन। हाम्रो माग आज पनि जारी थियो, प्रत्येक साल हामीले संविधान जारी गरेको दिनमा कालो दिवस मनाउँदै आएको थियो। योभन्दा अगाडि जुन सरकार थियो त्यो पनि काङ्ग्रेस एमालेको, त्यो तयार हुँदाको अवस्थामा करिब करिब 2/3 त्यो पनि सरकार थियो, त्यसले पनि सरकार बनाउनु पर्ने मूल कारण के भनेको थियो भने हामी संविधान संशोधन गर्छौँ, पुरा मात्रै गरे तर उसले संशोधनको कुनै पनि काम गर्न सकेका थिएन। अहिले यो सरकार बन्दाको अवस्थामा संविधान संशोधन बहस पत्र तयार गर्ने भनिकन एउटा कार्यदल बनायो, यसलाई अति नै सकारात्मक रूपबाट हामीले देखेका छौँ, किनभने हाम्रो जुन रहन गएको थियो त्यसमा असन्तुष्टि, त्यो असन्तुष्टि सम्बन्धमा हामीले पनि आफ्नो कुरा राख्ने, त्यो सम्बन्धमा संविधान संशोधन गराउने र मधेसी जनजातिको जुन माग छ त्यसलाई पूर्ण हुन्छ भन्ने हाम्रो पनि धारणा थियो। त्यसकारण हामीले साह्रै सकारात्मक रूपबाट लिएका छौँ र पार्टीसँग माग्दाको अवस्थामा त्यो पार्टी प्रतिनिधिको रूपमा हामी पनि त्यहाँ उपस्थित छौँ र अहिलेसम्म हेर्दाखेरि करिब करिब सबै पार्टीको म प्रतिनिधि हेर्छु, जुन कि संसदमा पार्टी छ, लोअर हाउस या वा अप्पर हाउसमा एउटा काङ्ग्रेसको देखिँदैन, अरू करिब करिब सबैको छ, तर काङ्ग्रेस पार्टीसँग पनि बोलाइकन विज्ञको रूपमा विभिन्न छलफलहरू भएको पाइराखेका छु, त्यसकारण बडो सकारात्मक रूपबाट हामीले यसलाई लिएका छौँ।
0: अब संविधान दिवस असोज 3 गतेलाई मधेसवादी दलहरूले कालो दिवसका रूपमा मनाउँदै आएका छन्, उनीहरूले यो संविधानप्रति अपनत्व हाम्रो छैन भन्ने किसिमको एउटा भनौँ न अभिव्यक्ति व्यक्त गरेका छन्। अब यहाँले पनि उल्लेख गर्नुभयो, अब यो जुन खालको संशोधनको अहिले जुन खालको गृह कार्य भइरहँदा अब यहाँहरूले खोजेको विषय के हो? अब हुन त मधेसवादी दलहरूको मधेसमै भूमिका अस्तित्व अहिले सङ्कटमा परेको छ, होइन? यहाँहरूको सिट सङ्ख्या हेर्ने हो भने छैन, अब त्यो हिसाबमा भन्ने हो भने जनताले यहाँहरूलाई विश्वास नगरेको जस्तो देखिएको छ मधेसवादी दलहरूलाई। तथापि अब यहाँहरूले भन्दै आउनु भएको संविधान संशोधन र संविधानमा अपनत्व नदेखे हामीमा छैन भन्ने जुन खालको अभिव्यक्ति छ, अब संशोधनको प्रयास भइरहँदा अब यसमा यहाँहरूले राख्न खोजेका विषयहरू चाहिँ के के हुन्?
1: हेर्नुहोस्, के रहेछ भने हामी जुन छ मधेसमा समाप्त भयो यो कल्पना गर्नु व्यर्थ हुन्छ, किनभने राजनीतिक पार्टीमा उतार चढाव आउँछ। कुनै बेला थियो कि हामी पनि बडो प्रमुख रूपबाट थियौँ र अहिले ठिकै छ केही हाम्रो अनुपस्थिति हुन गयो अप्पर हाउस बाहेक, तर के रहेछ भने पार्टी छ, पार्टी फेरि मधेसी जनजातिको कुरा मा लडिराखेको रहेछ, पार्टी समाप्त भएको होइन, जनताले अझ मानिराखेको छ। जनताले जुन किसिमको थियो अवस्था देशमा त्यो यहाँहरू सबैलाई थाहा छ कि पुरानो पार्टीको बिहेभले, पुरानो पार्टीको कारणले जनतामा एउटा बडो निराश जागिराखेको थियो। त्यो बेलामा एउटा नयाँ पार्टी आयो, न नयाँ पार्टीले हाम्रो सम्पूर्ण कुरा पुरा गर्छ भन्ने दृष्टिकोणबाट त्यो बाढी जुन हो भोटको बाढी एकातिर लागे र करिब करिब 2/3 यो सरकार पनि छ। यसलाई पनि हामीले राम्रोसँग किन मान्या छौँ भने 2/3 करिब करिब छ भने यसले संविधान संशोधन गर्न सक्छ। अब जहाँसम्म हाम्रो कुरा रहेछ, हामीले बडो निश्चित रूपबाट करिब करिब आन्दोलनपछि हामीले 3-4 महिना सरकारसँग वार्ता गऱ्यौँ। हाम्रो पहिले 35 बुँदे संशोधन दिएका थियौँ, पछि हामीले बार्गेन गर्दा गर्दा 11 बुँदेमा सीमित भइराखेका थियौँ। त्यो हाम्रो अझ पनि छ, सरकारको रेकर्डमा पनि छ र हाम्रै कारणले गर्दाखेरि 5 बुँदे सहमति पनि भइकन संसदमा पेश भएको दस्तावेज छ र यहाँलाई व्यक्तिगत जुन हो संसदहरूले एउटा संविधान संशोधनको हामीले एउटा बिल पनि पेश गरेका थियौँ, त्यो संसदमा दर्ता छ, त्यो पेश भएन संसदमा तर दर्ता छ। हामीले मूल रूपबाट के भनिराखेका छौँ भने संविधानको 2 संविधान सभा हुँदाको अवस्थामा एउटा कुरा के स्वीकार गरेका थियौँ भने प्रथम संविधान सभाले जुन कुरा निर्वाध रूपबाट स्वीकार गरिसकेका छ त्यसलाई सेकेन्ड संविधान सभामा त्यसलाई लेखन गर्ने, संविधानका पार्ट बनाउने र जुन कुरा विवादित रहन गएको छ त्यसमा विवाद समाधान गरिकन संविधान बनाउने, यो कुरा निश्चित मानिकन हाम्रो संविधान सभाको दोस्रो संविधान सभाको नियमावली पनि बनेको थियो। त्यो नियमावलीको सभापति म पनि थिएँ। यस अवस्थामा हेर्दाखेरि के देखिन्छ भने त्यस बेला प्रदेशको हकमा के भनेको थियो भने सबैको निर्विवाद, कुनै पनि विवाद नभएको पहिचान र सामर्थ्यको आधारबाट हामीले प्रदेशको निर्माण गर्छौँ भन्ने कुरामा निर्विवाद थियो र हाम्रो भनाइ त्यही निर्विवाद भएको अवस्थामा त्यसैको आधारमा प्रदेशहरूको निर्माण हुनुपर्छ र त्यसको लागि त्यही सिद्धान्तको आधारबाट प्रथम संविधान सभाको अन्तिम समयमा एउटा आयोगको पनि गठन भएको थियो, राज्य पुनर्संरचना आयोग। हुन त विवादित भयो त्यो, तर त्यसको बहुमतको राय हेर्ने हो भने त्यो बहुमतको रायले 10+1 दिएको थियो, त्यसले पहिचान पनि निर्धारित गरेका थिए र सामर्थ्य पनि हेरेका थियो। तर यसपल्ट त्यो बनाउँदाको अवस्थामा त्यो भएन। त्यो माग हाम्रो आजसम्म छ र त्यो संविधान सभाकै निर्विवाद विषय पनि हो। दोस्रो कुरा के रहेछ भने संघीयतामा हामी जाने कुरा स्वीकार गरिसकेपछि संघको जुन पावर हो त्यसलाई तल प्रदेशमा डेलिगेट गर्नुपर्छ, पावर त्यहाँ गएको अवस्थामा अनि मात्रै के हुन्छ भने प्रदेशले फङ्सन गर्न सक्छ, राज्य जुन हो त्यो नजिक पुग्छ जनताको. हुन त हामीले तीन तहको सरकार बनायौँ. यो संसारमा एउटा अद्भुत छ, कहीँ पनि संहिता छ भने धेरै मुलुकहरूमा दुई तहको सरकार छ तर तीन तहको सरकार छैन. खैर त्यो तीन तहको सरकार बन्यो, अझ हामीले पावर डेलिगेट गरेको स्थानीय निकायसम्म पनि लग्यौँ. तर अहिले हेर्नु, संविधानमा जुन अनुसूची जारी भयो एउटा त कन्फ्युजिङ छ, त्यसमा अनुसूचीहरूमा धेरै साझा वर्ग पनि छ, जुन तपाईँको स्थानीय तहलाई अधिकार छ त्यही प्रदेशमा छ त्यही सङ्घमा छ. यसलाई कानुन बनाइकन अलग अलग गर्नुपर्ने अवस्था थियो, आजसम्म गरेका छैन. र मूल रूपबाट कुनै पनि सरकार तयार हुँदाको अवस्थामा उसको स्ट्रेङथन नै के हो भने सिक्युरिटी. त्यो सङ्घमा लेख्यौँ हामीले, संविधानमा हामीले दियौँ, संविधानले देशको रक्षाको जिम्मेवारी सङ्घको हुन्छ. त्यसकारण सङ्घले सेना र सशस्त्र प्रहरी राख्नुपर्छ र प्रदेशको जिम्मामा प्रहरी र प्रशासन दिनुपर्छ भन्ने कुरा हामीले त्यहाँ लेखेका थियौँ. संविधानमा उल्लेख छ तर आज 10 वर्ष भयो त्यो कुरा हामीले दिया छैनौँ. केवल यति कराइराखेका छौँ हामीले, यो महँगो भयो महँगो भयो यसले काम गरेन भन्ने कुरा भनिराखेका छौँ. हात खुट्टा बाँधिकन मुँहमा टेप लगाइकन तल हामीले प्रदेश बनाएछौँ र फेरि केही पाएन भन्ने कुरा पनि भन्छौँ. त्यस कारण त्यसलाई समग्र रूपमा अहिले हामीले एकचोटि फेरि हेरिकन हामीले काम गर्नुपर्छ. र त्यसले गर्दाखेरि वास्तवमा संघीयता छ भन्ने कुरा हामीले जुन एक्सेप्ट गर्यौँ त्यसलाई राम्रोसँग जनताले उपभोग गर्न पाओस् भनिकन हामीले व्यवस्थित गर्नुपर्छ. यो हाम्रो आज पनि माग छ. अन्य कुराहरू पनि छ, जस्तो संविधान यहाँलाई भन्नुभयो 10 वर्षमा रिभ्यू हुन्छ. वास्तवमा त्यो त छँदैछ, त्योभन्दा अगाडि पनि के हुन्छ भने भारतकै संविधान हेर्ने हो भने त्योभन्दा त धेरै अगाडि बढिकन हामीले संविधान सभाको निर्वाचनै गरेर हामी प्रतिनिधि चयन गरेका थियौँ. इन्डियामा इलेक्सन भएको थिएन, सेलेक्सनबाटै हरेक पक्षको प्रतिनिधि राखिकन संविधान बनेका थियो संविधान सभाबाट. तर संविधान सभाले तयार गरेको संविधानलाई संविधान सभापछि आएको प्रथम जुन हो संसद, त्यो संसदले त्यसलाई अवलोकन गरेका थियो, त्यसमा आवश्यक परिमार्जन गरेका थियो. हामीले त्यो गरेनौँ. हामीले एउटा कुरा के गरेका थियौँ भने त्यो हल्ला गर्ने हाम्रो बानी रहेछ. 47 सालको संविधानमा पनि त्यो कुरा भन्यो, 72 सालमा यो जारी गर्दाखेरि पनि हामीले भन्यो यो धेरै उत्कृष्ट संविधान छ, यस्तो संसारमै कहीँ छैन. यति उत्कृष्ट बनाइदियो हामीले, संसारमै सबभन्दा अगाडि गइदियो कि त्यसमा अब संशोधन सोच्ने अवस्थै भएन. तर यो के हुन्छ भने वास्तवमा तपाईँ भन्नुभयो समयानुसार परिवर्तन हुन्छ. मानिसको बुद्धि विवेक समझ अवस्था सबैमा परिवर्तन हुँदै जान्छ र परिवर्तन हुँदै जाँदाखेरि संविधान पनि एउटा गतिशील दस्तावेजकै रूपमा यसलाई लिनुपर्छ र परिवर्तन हुँदै जान्छ. त्यस कारण अहिले अब संजोगको 10 वर्षैमा आए पनि हामीले सकारात्मक लिएका थियौँ र यसमा परिवर्तन होला, जनताले खोजेका कुराहरू पाउँछन् भन्ने कुरा हामीलाई पनि लागेको छ. र राम्रो, अहिले त हामीले एउटा बहस पत्र मात्रै तयार भइराखेको छ त्यसमा पनि, किनभने संविधान संशोधन केवल टुथल लागेको पार्टीको लागि होइन, त्यो त एउटा प्रक्रियाको माध्यम हो. यो संविधान संशोधन त सम्पूर्ण जनता सम्पूर्ण पार्टी सबैको लागि यो हो भने, अहिले जुन परामर्श भइराखेको छ विभिन्न दृष्टिकोणबाट पूर्व सचिवहरूसँग पूर्व न्यायाधीशहरूसँग यो उद्योग वाणिज्यका मान्छेहरूसँग, कानुनविदहरूसँग, विभिन्न फ्याक्टरका व्यक्तिहरूलाई राखिकन सुझाव लिइराखेको रहेछ। यो एउटा राम्रो र सकारात्मक पक्ष पनि देखिएछ र यसले तयार गरेको बहस पत्रमा अझ बहस हुन सक्छ, कति तलसम्म लजान सक्छ, सरकारले सुझान सक्छ, त्यसपछि बिल तयार भइकन संविधान यो संसदमा आउँछ र संसदको प्रक्रिया बमोजिम एमेन्डमेन्ट गर्छ।
0: अब संविधान संशोधन नागरिकको आवश्यकता अनुसार हुनुपर्छ भन्ने सन्दर्भ छ। अहिले हेर्दा जनतालाई, जनताले चाहिँ खासै संविधानको आवश्यकता, संविधान संशोधनको आवश्यकता महसुस गरेको जस्तो देखिएको छैन। अर्कोतर्फ अब अहिले संसदमा प्रमुख प्रतिपक्षीको हैसियतमा रहेको नेपाली कङ्ग्रेसले पनि त्यहाँ प्रतिनिधित्व जनाएन, यहाँले पनि उल्लेख गर्नुभयो, उसले एउटा लिखित पत्र त्यहाँ बुझाएको छ, तथापि आफ्ना प्रतिनिधि त्यहाँ उसले नपठाएको सन्दर्भमा संविधान संशोधन जनता र प्रमुख प्रतिपक्षी दलको प्राथमिकतामा नपरेको हो कि भन्ने जस्तो पनि देखिएको छ कि
1: होइन, त्यो जनताले चाहेको छैन भन्ने कुरा त जनताले नचाहिकन यसलाई अब संविधान संशोधन नगर भनिकन मैले माग उठेको त कहीँबाट पनि देखेको छैनौ। विभिन्न आस्पेक्टले माग होला, आफ्नो आफ्नो तरिकाबाट माग होला जनताको, त्यो स्वाभाविक हो, त्यो आफ्नो आफ्नो ठाउँमा भइराखेको छ र जनताले यसलाई इन्कार गरेको अवस्था स्थिति छैन। अहिले अवस्था हेर्न भने नेपाली काङ्ग्रेसको आफ्नै विधि विधानमा अहिले विभाजित भइराखेको अवस्था देखिन्छ। त्यो संविधान तिर दृष्टिकोण नगइकन अहिले जुन दुईटा पार्टी बन्छ कि बन्छ त्यो अवस्थासम्म पुगिराखेको, त्यसैमा अलमली राखेको देखिन्छ। तर उसले प्रतिनिधि नपठाए पनि नेपाली कङ्ग्रेसले कुनै पनि पक्ष, संस्थापक पक्ष वा अर्को विशेष अधिवेशनबाट आएको, कसैले पनि संविधान सभाबाट बनेको यो संविधानलाई संशोधन गर्नुहुन्न भन्ने प्रतिक्रिया दिएको छैन। यो संविधान सभाको एगेन्स्ट, यो संविधान संशोधनको विरोधमा हामी छौँ भनेको छैन। त्यसले पनि आफ्नो प्रतिनिधि दिन्छ, आफ्नो व्यवहारिक, किनभने अहिले नै समय समाप्त भएको छैन, यो अहिले त राय सलाहको अवस्थामा छ भने राय सलाह आउन सक्छ, प्रतिनिधि आउन सक्छ, त्यो बेला अहिले बाँकी छ। त्यसलाई यो ग्रुपले यो जुन संविधान संशोधन जुन बनाएको छ त्यसले इन्कार पनि गरेका छैन र काङ्ग्रेसले पनि इन्कार गरेका छैन। हुन त काङ्ग्रेसका विभिन्न जुन हो पक्षधर, विशेषज्ञ आदिको रूपमा भएका व्यक्तिहरू आउनु भएको छ, सल्लाह दिनुभएको छ, इन्कार गर्नुभएको छैन।
0: अब शासकीय स्वरूपको विषय छलफलमा उठेको छ। अहिले तीन तहको सरकारको अभ्यास भइरहेको छ, विश्वको संहिता हेर्दा दुई तहको मात्र अभ्यास भएको देखिएको छ, यहाँले उल्लेख गर्नुभयो। अब नेपालको सन्दर्भमा कुरा गर्ने हो भने प्रदेश सरकार त्यति कामकाजको भएन, अलि खर्चिलो भयो, अब यसलाई चाहिँ हटाएर स्थानीय तहलाई अझै अधिकार सम्पन्न बनाएर दुई तहको संहिताको शासकीय स्वरूपको अभ्यास गरिनु पर्छ भन्ने आवाजहरू पनि आइरहेको छ। यो सन्दर्भमा यहाँको धारणा, यहाँको पार्टीको धारणा चाहिँ के छ? अझै प्रदेशलाई अझै बलियो बनाउने भन्ने छ कि यो जसरी अहिले छलफलमा आएको छ प्रदेशलाई खारेज गर्नुपर्छ भन्ने छ, के छ यहाँको धारणा चाहिँ?
1: मैले अघि नै भने हामी आन्दोलन जुन गरेका थियौँ 6 महिना, त्यो पनि प्रदेशलाई सबल बनाउने र केन्द्रको संहितामा जुन राइट हुन्छ, हामीले कमसे कम अमेरिका जस्तो नगरे पनि भारत जस्तो जुन के एउटा कासी फेडरल भन्छ त्यसलाई, अर्ध संहिता कमसे कम त्यो रूपमा पनि त राखिदिएको भए वर्क हुन्थ्यो। एकातिर तपाईँले अधिकार नदिने, अधिकार नपाएको प्रदेशले कामै गरेन भन्ने खर्चिलो भयो भन्दाखेरि त त्यो अब बिल्कुल अनावश्यक प्रश्न हो। खर्चिलो भयो भने खर्च कटौती गर्ने पनि अहिले संविधान संशोधन भइराखेको छ, कसरी चुस्त दुरुस्त पाउने बनाउने त्यो पनि हामी सोच्न सक्छौँ। तर त्यो कारणले प्रदेशलाई ओमिट गर्ने हो भने म एउटा यहाँलाई के भन्छु भने संसारभरि जहाँ संघीयता भएको छ त्यो संघीयतालाई अधिकार दिएको देश आजसम्म युनाइट भएर चलिराखेको छ। जुन देशमा संघीयताको व्यवस्था भयो र प्रदेशलाई राइट दिएन, प्रदेशलाई समाप्त गर्न कोसिस गरे भने म एउटा बिटर कुरा भनिराखेको छु, त्यो देश युनाइटेड रहन सकेका छैन। त्यसको प्रत्यक्ष उदाहरण रसा हुचीको श्रभाकिया हो। एकातिर संघीयतामा जाने र अर्कोतिर प्रदेशलाई अधिकारै नदिने र जसको लागि जनताले कुर्बानी दिया हो, रगत बढाएको हो, आफ्नै जनताको रगतको सम्मान नगर्ने हो भने मलाई लाग्छ त्यसले देशलाई फाइदा गर्दैन। त्यस कारण हामी त्यो पक्षमा छौँ, संघीयता कायम रहोस् र त्यसलाई सबल बनाउँदै जाउँ हामीले, किनभने त्यो देश पनि हाम्रै हो नि, त्यहाँको प्रतिनिधि पनि त हाम्रै हो नि।
0: भनेपछि अब प्रदेशलाई अझै अधिकार सम्पन्न बनाउनु पर्यो भन्ने यहाँको धारणा। अब हामी कुराकानीको अन्तिमतिर आइपुगेका छौँ। अब जसरी सरकारले गृह कार्य अगाडि बढाएको छलफल र सुझावहरू लिएको छ, बहसपत्र तयार पारेर संविधान संशोधनको विषयलाई चाहिँ अगाडि बढाउने जुन खालको योजना सरकारले बनाएको छ, अब यो सन्दर्भमा अब अङ्कगणितीय हिसाबमा हेर्ने हो भने प्रतिनिधि सभामा अहिले सत्तासीन दलको सङ्ख्या करिब दुई तिहाई नजिक छ। एक हिसाबमा त्यो सरकारको प्रस्ताव चाहिँ भनौँ न अगाडि बढ्न सहज पनि हुनेछ। विगतमा अङ्कगणितको हिसाबमा नमिल्दा चाहिँ संविधान संशोधनको विषय अगाडि बढ्न नसकिरहेको थियो। अब यो यो सम्भावनालाई चाहिँ कतिको देख्नुहुन्छ यहाँ छोटकरीमा?
1: यो के छ भने मैले त सुरुदेखि नै भने यो पनि एउटा कुशल पक्ष हो, सबल पक्ष हो। संविधान संशोधनको लागि हामीले प्रयास गर्दा गर्दै पनि हुन नसकेको कारण के थियो भने त्यो बेला जुन पार्टीहरूले काङ्ग्रेसले जुन स्वीकार गरिकन यसलाई अगाडि बढाएको थियो, माओवादी पनि यसको साथमा थिए, राम्रो सङ्ख्यामा भए पनि हामी पनि साथ दिएका थियौँ र टु थर्ड नपुन पुग्दाको अवस्थामा नै संशोधन हुन सकेका थिएन र अहिले करिब करिब टु थर्डको छ। यो पनि एउटा राम्रो पक्ष हो, यो पक्षले संविधान संशोधन गर्नलाई मद्दत गर्छ र त्यस कारण हामी सुरुदेखि नै म भनिराखेको छु हामीले हरेक कुरालाई हेर्दाखेरि अहिले संविधान संशोधन जनताको भावना जनताको इच्छालाई पुरा गर्ने एउटा सबल अवस्था पनि छ, यसलाई हामीले राम्रो मानिकन अगाडि बढाउनु पर्छ काम गर्छ।
0: हस् कर्णजी, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौँ संविधान संशोधन लगायतका सन्दर्भमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता र एकजना सँगै कानुनविद लक्ष्मणलाल कर्णसँग। यो सँगै आजको अन्तर्संवाद यति नै। भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौँ। प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।
2: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
3: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
2: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
3: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनुपर्छ।
2: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
3: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
6: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
7: नागरिक लगानी कोष।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारद्वारा वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण। प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयूका राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्नुहुने। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। सार्वजनिक सेवालाई नागरिकको घर दैलोमा पुर्याउन हुलाक सेवाले सुरु गरेको कुरियर सेवा अब 60 जिल्लामा विस्तार। र अमेरिका इरान तनावबारे चीनका राष्ट्रपति सी चिनफिङ र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बीच छलफल।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। सरकारले आर्थिक वर्ष 2083-84 लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको 3,660 रुपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रुपियाँ प्रति क्विन्टल तोक्ने निर्णय गरेको हो। यसै गरी बैठकले सहकारीमा भएको बेथिती जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र स्वीकृत गरेको छ। यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ EU आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले आज बिहान 11:30 प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यसअघि चैत्र 25 प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बिहान 11:00 बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। साथै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। सांसदहरूले मुलुकको कुल बेरुजु 7,55,00,000,000,000 रुपियाँ बराबर पुगेको भन्दै बेरुजु फर्स्युट गर्न सबै गम्भीर बन्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको हिजोको बैठकमा सांसदहरूले कानूनको परिपालना, आर्थिक पारदर्शिता र जवाफदेहिताको अभावका कारण देशको बेरुजु फर्स्युटको अवस्था निराशाजनक बनेको बताउनुभयो। सांसदहरूले बेरुजु फर्स्युटमा नीतिगत रूपमा देखिएको समस्या, कानून निर्माण र आवश्यक कानून संशोधनबारे यकिन गर्न तथा बेरुजुको समस्या समाधान गर्न कसलाई जिम्मेवार बनाउनु पर्ने हो लगायतका विषयमा यकिन विवरण ल्याउन सरकारसँग माग गर्नुभयो। बैठकमा विभिन्न 10 मन्त्रालयका तर्फबाट सचिव र सहसचिवहरूले मन्त्रालय र माथतका निकायका बेरुजुको अवस्था, महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको बेरुजु फर्स्युटको अवस्था र सम्परीक्षणका लागि मन्त्रालयले गरिरहेको कामहरूबारे जानकारी गराउनु भएको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले यौनजन्य हिंसा पीडितलाई छिटो न्याय सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा मन्त्री गौतमले महिला र बालबालिकामाथि हुने यौनजन्य हिंसा र साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। बैठकमा मन्त्री गौतमले सबै कानून सर्वसाधारणको पहुँचमा पुर्याउनु पर्ने आवश्यकता उल्याउँदै संक्रमणकालीन न्याय प्रणालीको प्रभावकारिता बढाउन जनशक्ति व्यवस्थापन तथा पीडित मैत्री भौतिक संरचना विकास गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो। मन्त्री गौतमले रेडियो नेपालबाट प्रसारित कानून सम्बन्धी कार्यक्रमले गाउँघरमा कानूनी शिक्षाको पहुँच बढाउनमा टेवा पुर्याएको समेत बताउनुभयो। बैठकमा सांसदहरूले गरिबीको रेखामुनि रहेका समुदायका लागि न्याय सुनिश्चितता, एआईको दुरुपयोग नियन्त्रण र स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनर्स्थापना गर्न माग गर्नुभएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा होल्डिङ सेन्टरमा सो समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले घरबारविहीनलाई उचित व्यवस्था गरेर पुनर्स्थापना गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो। होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि दैनिक जीवन निर्वाह गर्न, सामाजिक सुरक्षा तथा रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको भन्दै अनाथ र गरीब बाल बालिकाका लागि निशुल्क शिक्षाको व्यवस्था मिलाउनु पर्नेमा उहाँहरूले जोड़ दिनुभयो। होल्डिङ सेन्टरमा मानवाधिकारको उल्लंघन नदेखिए पनि दीर्घ रोगी बिरामी तथा सुत्केरीलाई भने औषधि र पौष्टिक खानाको कमी देखिएको पाइएको तथा आफ्नो घर र जीवनशैली छोडेर होल्डिङ सेन्टरमा बस्नुपर्दा केही व्यक्तिमा मानसिक असर परेको प्रतिवेदनमा उल्लेख छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले हिजो देउवाको पक्राउ रोक्न अन्तरिम आदेश जारी गरेको हो। अदालतले आदेशमा देउवा दम्पतिलाई विशेष अदालतको साटो काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएको भन्दै जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा देउबा दम्पतिलाई पक्राउ नगर्नु नगराउनु भनेको छ। नेपाली काँग्रेसले क्रियाशील सदस्यता अध्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकेको छ। पार्टी सभापति गगन कुमार थापाको उपस्थितिमा काँग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको हिजो बसेको बैठकले सबै संगठनात्मक संरचनालाई प्रयोग गरी अनुगमन गर्न समितिका तर्फबाट सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकेको हो। बैठकले डाक्टर ढिला संग्रौलालाई कोशी प्रदेश, बहादुर सिंह लामालाई बागमती, उदय शमशेर राणालाई सुदूरपश्चिम, मुक्ता कुमारी यादवलाई गण्डकी, जानकी सिंहलाई कर्णाली, देवराज चालिसेलाई मधेस र अमर सिंह पुनलाई लुम्बिनी प्रदेशको जिम्मेवारी तोक्ने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। पार्टीको 15 महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणवश यसअघि नवीकरण हुन नसकेका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य यही जेठ 21 गते सम्पन्न गर्नुपर्ने बैठकले निर्णय गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जलाशय युक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। कुलेखानी जलविद्युत आयोजनाको अवलोकनपछि उहाँले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशय युक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको हो। मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशय युक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पार्नुभयो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घर दैलोमै पुर्याउने उद्देश्यले सुरु गरेको सरकारी कुरियर सेवा अहिले देशका 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने प्रयास स्वरूप राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाएको हो। विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार प्रारम्भिक चरणमा केही जिल्लाबाट असहयोग भए पनि अहिले अधिकांश जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
3: नारायणी अस्पतालको सूचना। नारायणी अस्पताल परिसर वीरगंजमा यही मिति 2083 जेठ 12 गतेदेखि एक महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसिडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसिडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
4: समयमै जाँच गरौं, गम्भीर रोगबाट बचौं। नारायणी अस्पताल वीरगंज पर्सा।
2: अब बाँकी समाचार। रसुवा प्रहरीले ठूलो परिमाणको विदेशी मुद्रासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ जिल्ला गंगा जमुना गाउँपालिका 5 निवासी 37 वर्षीय सुशील गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार गुरुङको साथबाट गैर कानूनी रूपमा लुकाई छिपाई बोकेको एकदेखि 100 दरका नोटबाट जम्मा 43,000 अमेरिकी डलर बरामद गरिएको छ। प्रहरीका अनुसार गुरुङ भारतीय तीर्थयात्रीको पथ प्रदर्शक गाइड बनेर मानसरोवर कैलाश यात्रामा जाँदै गर्दा सुरक्षा जाँचका क्रममा रसुवाको बेत्रावती क्षेत्रमा निजलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले जनाए अनुसार गुरुङ 30 भारतीय तीर्थयात्रीसँग मानसरोवर यात्रामा गइरहेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी राजु शाहले जानकारी दिनुभयो। द्वन्दकालमा बन्द भएको बाँकेको नरैनापुर छोटी भन्सार सञ्चालनमा आउने भएको छ। भन्सार नियमावली 2083 बाँकेको नरैनापुरमा छोटी भन्सार स्थापना हुने उल्लेख भएपछि नरैनापुर स्थित छोटी भन्सार नेपालगंज भन्सार अन्तर्गत रहेर सञ्चालनमा आउने भएको हो। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
5: नरैनापुर छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै प्रयोगमा आउनेछ। 7 छोटी भन्सार रहेको बाँकेमा अन्य बन्द भए पनि नरैनापुरमा मात्रै छोटी भन्सार पुनस्थापनाका लागि तयारी गरिएको भन्सार कार्यालय नेपालगंजले जनाएको छ। छोटी भन्सार पुनस्थापनाका लागि काम अघि बढाइएको छ। भन्सार प्रमुख जनार्दन पौडेल।
6: छोटी भन्सार स्थापना गर्ने बारेमा भन्सार विभाग सिडिओ साहब र नेपालगंज भन्सार कार्यालयको टोली नरैनापुर पुगेर स्थानीयवासीहरूसँग छलफल भएको र जनप्रतिनिधिहरूसँग पनि छलफल भएको थियो। त्यहाँको माग बजारमा स्थापना गर्न पर्यो भन्ने छ, तर बोर्डर बगौडामा छ, त्यसले गर्दाखेरि बगौडातिर भन्सारको जग्गा छैन। अहिले भन्सार विभागको निर्देशन आएपछि मात्रै प्रक्रिया सुरु हुन्छ।
5: अहिले पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थापनको लागि गृह कार्य भइरहेको छ। सम्भवतः आगामी आर्थिक वर्षदेखि छोटी भन्सार कार्यालय सञ्चालनमा आउने भन्सार अधिकारीहरू बताउँछन्। नरैनापुरमा छोटी भन्सार पुनस्थापना हुने भएपछि यस क्षेत्रका स्थानीय व्यवसायी, व्यापारी र सर्वसाधारण खुसी देखिएका छन्।
7: कुनै काम पर्यो सानातिना अनि ठुला काम पर्यो भने त नेपालगञ्ज जानुपर्छ। भन्सारको यता कुनै पनि सुविधा साधन छैन। भन्सार यता राखिदियो भने हामीहरूको लागि धेरै सहुलियत हुन्छ।
8: अब स्थानीयले हामीलाई बहुत बढिया फाइदा रहे। मान लो छोटी भन्सार खोल दी, जुन टैक्स जमा हुई, तो हमारे गाँव पालिकामा रही, उसे एक फाइदा हुई। और दूसरा बात, जो केला लेके आओ, सब्जी लेके आओ, उका पुलिस वहाँ के जो बैठे वाले सुरक्षा कर्मी लोग थोड़ा तंग त्रास करते हैं, वो से हम लोग मुक्ति पाई जावा जी।
5: छोटी भन्सार पुनस्थापनाले राजस्व संकलन सँगै तस्करी नियन्त्रणमा सहयोग पुग्ने भएकाले वैधानिक व्यवसाय र व्यापार गर्नेहरूका लागि सहज हुनेछ। धेरै लामो समयदेखिको प्रयास सफल हुन लागेको भन्दै स्थानीय सरकारले पनि खुसी व्यक्त गरेको छ। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह।
9: नरैनापुरमा एकदम आवश्यकता थियो भन्सारको, त्यसको प्रयास गर्दा गर्दा भन्सार आयो। भन्सार त एकदम ठुलो कुरा हाम्रो लागि, यहाँ भन्सार धेरै राजस्व जुगाड हुन्थ्यो।
5: तत्कालीन द्वन्दकालमा बाँकेमा सञ्चालनमा रहेका 7 छोटी भन्सार असुरक्षाका कारण बन्द गरिएका थिए। भन्सार विभागले भन्सार नियमावली 2083 अन्य 6 छोटी भन्सार खारेज गरी नरैनापुर छोटी भन्सार मात्रै पुनस्थापना गर्ने उल्लेख गरेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगञ्ज।
2: सल्लाको आँख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन्। आँख्लाको निकासी कर 100% भएकाले 25 करोड रुपियाँ बराबरको 12 टन सल्लाको आँख्ला गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी संघ नेपालगंजका अध्यक्ष टंक शर्माले बताउनुभयो। भन्सार निकासी छुट भए सल्लाको आँख्ला भारत निकासी हुने उहाँले बताउनुभयो। अध्यक्ष शर्माले सरकारसँग आग्रह गरे पनि यसको समाधान हुन नसकेको बताउनुभयो। करिब 30 वर्ष पुरानो सल्लाको रूखबाट त्यस्तो आँख्ला निस्कने गरेको र त्यसलाई भारतमा श्रीखण्ड जस्तै महत्व दिने गरिएको उहाँको भनाइ छ। सो सल्लाको आँख्ला डोटी डडेलधुरा बैतडी लगायत जिल्लाबाट नेपालगंज आउने गर्दछ। यसबाहेक जटामसी अमला खिरौला दालचिनी पनि निकासी हुन सकेको छैन। यी जडीबुटी भारतमा सूचीकृत नभएका कारण निकासी हुन नसकेको उहाँले बताउनुभयो। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण पहुँच सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ। सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको आयोजनाले जनाएको छ। अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरूले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारेका छन्। गर्मीका कारण हिट स्ट्रोक अर्थात् लू लाग्न सक्ने जोखिम बढेपछि पश्चिम नेपालको प्रेषण अस्पतालका रूपमा रहेको भेरी अस्पतालले इमर्जेन्सी म्यानेजमेन्ट टिमलाई हाई अलर्टमा राखेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नवीन दर्नालले जानकारी दिनुभयो। प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गर्नुभएको छ। संस्थानको 15 स्थापना दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले स्वास्थ्य क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा आफूलाई स्थापित गरी अघि बढ्नुपर्ने बताउनुभयो। त्यस अवसरमा उहाँले स्वास्थ्य ज्ञान संस्थानमा अध्ययनरत विभिन्न विधाका उत्कृष्ट विद्यार्थी चिकित्सक एवं कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्नुभयो। जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको हिजो दिउँसो निधन भएको छ। रेडियो नेपालका पूर्व कर्मचारी समेत रहनुभएका थापाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा 65 वर्षको उमेरमा निधन भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्व युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चिनिया राष्ट्रपति सी जिनपिङले बेजिङमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफसँग भेटवार्ता गर्नुभएको छ। अमेरिका इरान तनाव क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेका समयमा भएको यो उच्चस्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारी समाचार संस्था सिन्हुआका अनुसार राष्ट्रपति सी जिनपिङको भेट अघि प्रधानमन्त्री शाहबाज शरीफले चीनका प्रधानमन्त्री ली कियाङसँग पनि वार्ता गर्नुभएको थियो। बेजिङमा भएको पछिल्लो छलफलका विषयवस्तुबारे चिनिया सरकारी सञ्चार माध्यमले तत्काल विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। पाकिस्तानी टेलिभिजनका अनुसार पाकिस्तानका सेना प्रमुख असीम मुनिरले पनि चीन भ्रमणमा प्रधानमन्त्री शरीफलाई साथ दिनुभएको छ। अमेरिका र इरान बीचको संवाद प्रक्रियामा इस्लामाबादको भूमिका बढ़िरहेका बेला मुनिरको सहभागितालाई विशेष महत्वका साथ हेरिएको छ। गत महिना पाकिस्तानले अमेरिका र इरान बीच ऐतिहासिक आमने सामने वार्ताको आयोजना गर्दै आफूलाई प्रमुख मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेको थियो। बेजिङमा चिनिया नेतृत्वसँगको भेटका क्रममा शरीफले विश्व अहिले महत्वपूर्ण मोडबाट गुज्रिरहेको बताउनु भएको पाकिस्तानी सरकारी टेलिभिजन पीटीभीले जनाएको छ। उहाँले अमेरिका इरान सम्बन्ध सुधारका लागि पाकिस्तानले गम्भीर मध्यस्थकारी भूमिका निर्वाह गरेको दावी गर्नुभएको छ। प्रधानमन्त्री शरीफले शनिबार पूर्वी चीनको झेजियाङ प्रान्त स्थित हाङझोउबाट आफ्नो 4 दिने आधिकारिक चीन भ्रमण सुरु गर्नुभएको हो। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: देशभरका 338 स्थानीय तहले भूमिको उपयोगका लागि भूमिको वर्गीकरण गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन्। ती स्थानीय तहले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कितागत समेत गरिसकेको जनाएका छन्। देशभरका 169 स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गरी कितागत विवरण संकलन तथा नक्सा अध्यावधि गरेको जनाएका छन्। विभिन्न कारणले 47 स्थानीय तहले कार्य प्रारम्भ गर्न नसकेको जनाइएको छ। त्यसै गरी 15 स्थानीय तहले कृषि क्षेत्रको मापदण्ड तयार गरी विवरण तयार गरेको जनाएका छन्। भू उपयोग वर्गीकरणको आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गर्दै गरेका 134 स्थानीय तहहरू रहेको र 50 स्थानीय तहले आधार तथा मापदण्ड तयार गर्दै गरेको भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। कृषि र गैर कृषि जग्गाको वर्गीकरण छिटै भएमा त्यसको आधारमा कृषि योग्य जग्गाको संरक्षण, खण्डीकरण, नियन्त्रण, चकलाबन्दी कार्यक्रम मार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति तथा व्यवस्थित शहरीकरण र सुरक्षित आवासको व्यवस्थापन गर्न सहज हुने र पूर्वाधार विकास, प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सकिने मन्त्रालयले जनाएको छ। तनहुँमा 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माण सुरु हुने भएको छ। एसियाली विकास बैङ्कको 227 मिलियन अमेरिकी डलर, 30% सो पुँजी र 70% ऋण लगानीमा आयोजना निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। अर्ध जलाशय युक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर छ र देवघाट गाउँपालिका 3 पर्दछ। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा 27.85 अङ्कले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक 2786 अङ्कमा पुगेको छ। सोमबार नेप्से परिसूचक मात्र नभई बजारको कारोबार रकममा पनि उल्लेख्य रूपले वृद्धि भएको छ। अघिल्लो दिन शुक्रबार 4.48 अर्ब कारोबार भएको बजारमा सोमबार 5.98 अर्ब कारोबार भएको छ। यो रकम वैशाख 15 यताकै उच्च कारोबार रकम हो। सोमबार बजारमा 235 कम्पनीहरूको मूल्य बढेको छ भने 28 कम्पनीहरूको मूल्य घटेको छ। खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहोर संकलन गरेर प्रशोधन गरी मोहोर बनाउने लक्ष्य सहित दिक्तेल, रूपाकोट, मजुवागढी नगरपालिका 2 सेलमा स्थित ओखर बोटेमा प्रङ्गारिक मल तथा बायोग्यास प्लान्ट बनाउने शुरूआत गरे पनि आयोजना अहिले अलपत्र अवस्थामा पुगेको छ। करिब 5 करोड लगानीमा स्थापना गरिएको उद्योगमा नेपाल सरकार अर्थ मन्त्रालयको विशेष अनुदान बापत 3.32 करोड तथा नगरपालिकाको 1.56 करोड लगानी भएको छ। रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्ग्यानिक नगर बनाउने अभियानमा स्वतस्फूर्त रूपमा लागेका नगरवासी आफ्नै ठाउँमा प्राङ्गारिक मल उद्योग स्थापना हुने भएपछि खुसी भएका थिए। प्रति घण्टा 1000 केजी मल उत्पादन गर्न सक्ने क्षमता भएको उक्त प्राङ्गारिक मल उद्योग तथा गोबर ग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्यासमा परिवर्तन गरेर एलपी ग्यासकै रूपमा सिलिन्डर भरेर उपभोक्तालाई वितरण गर्ने गरी स्थापना गरिएको थियो।
2: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार।
12: नेपाली पारा खेलकुदकी शिखर महिला तेक्यान्दो स्टार पलिसा गोवर्धनले एसियाली पारा तेक्यान्दोमा कांस्य पदक जितेकी छिन्। 11 एसियाली पारा तेक्यान्दो च्याम्पियनसिप अन्तर्गत सोमबार मंगोलियाको उलान बातरमा इरानी प्रतिद्वन्दीलाई पराजित गर्दै पलिसाले कांस्य पदक जितेकी हुन्। पलिसाले सोमबार इरानकी राहिम जारामाथि 11-0 फराकिलो अन्तरमा जित हासिल गर्दै कांस्य पदकमाथि हक जमाएकी हुन्। पलिसाले यसअघि सन् 2024 पेरिस पारा ओलम्पिकमा पनि कांस्य पदक जितेकी थिइन्। त्यस्तै उनले सन् 2022 चीनमा भएको पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन्। प्रतियोगितामा नेपालका अन्य 2 प्रतिस्पर्धी अमीर वलन र रेणु तामाङ भने इरानकै प्रतिद्वन्दीसँग निराश भए। नेपाल क्रिकेट संघ क्यानले सन् 2026 लागि खेलाडीहरूको वर्गीकरण गरेको छ। पहिलो पटक 3 खेलाडी A+ क्याटेगोरीमा परेका छन्। यसअघिका वर्षहरूमा A+ क्याटेगोरी थिएन। अहिले A+ सहितका 5 क्याटेगोरीमा 38 पुरुष खेलाडीलाई समेटिएको छ। एक दिवसीय कप्तान रोहित पौडेल, T20 कप्तान दिपेन्द्र सिंह ऐरी र स्पिनर सन्दीप लामिछाने A+ परेका हुन्। उनीहरूले जनही मासिक 1,20,000 रुपियाँ पारिश्रमिक पाउनेछन्। बेल्जियममा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेटमा छनौट भएका 7 नेपाली क्रिकेटरले प्रतियोगितामा खेल्न नपाउने भएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टिमको सेड्युलसँग दुजेपछि उनीहरूलाई नेपाल क्रिकेट संघ क्यानले अनुमति नदिएको हो। बेल्जियमको EU T20 क्रिकेट लिगमा नेपालका आसिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह एरी, अनिल शाह, ललित राजवंशी, सन्दीप लामिछाने, लोकेश बम, इशान पाण्डे र गुलशन झा खरिद भएका थिए। उनीहरूमध्ये इशान र गुलशनलाई मात्रै क्यानले नो अब्जेक्सन लेटर NOC दिएको छ। बेल्जियम लिग जुन 6 सुरु हुँदैछ। नेपालले मे 31 जुन 9 सिङ्गापुरमा एसियन गेम्स क्वालिफायर खेल्ने तालिका सार्वजनिक भएको छ।
2: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका केही स्थानहरूमा मधेस प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको तराई भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना छ। मधेस प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशका तराई भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:04 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण। प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ EU का राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त छलफल गर्नुहुने। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। सार्वजनिक सेवालाई नागरिकको घर दैलोमा पुर्याउन हुलाक सेवाले सुरु गरेको कुरियर सेवा अब 60 जिल्लामा विस्तार। र अमेरिका इरान तनावबारे चीनका राष्ट्रपति सी चिन फिङ र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बीच छलफल। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: राष्ट्रको संचार
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मंगलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौ।
1: नेपालको धार्मिक तथा सांस्कृतिक इतिहास अत्यन्त प्राचीन र रहस्यमय परम्पराले भरिपूर्ण छ। यही समृद्ध सभ्यताको एक महत्वपूर्ण आयाम हो तन्त्र साधना र तान्त्रिक परम्परा। नेपालमा तन्त्र साधनाको सुरुवात केवल धार्मिक अभ्यासका रूपमा मात्र नभई मानव चेतना, प्रकृति, शक्ति र आध्यात्मिक ऊर्जाको खोजसँग जोडिएको मानिन्छ।
0: हिमालयको काखमा अवस्थित नेपाल प्राचीन कालदेखि ऋषि मुनि, योगी, सिद्ध पुरुष तथा साधकहरूको तपोभूमिका रूपमा परिचित रहँदै आएको छ। यही कारण यहाँ वैदिक दर्शन, शाक्त तथा बौद्ध वज्रयान परम्परासँगै तन्त्र साधनाले विशेष विकास गर्ने अवसर पाएको देखिन्छ।
1: नेपालमा तन्त्र परम्पराको विकास लिच्छवी कालभन्दा अघि नै प्रारम्भ भएको संकेत पाइन्छ। हिन्दू धर्मको शैव र शाक्त परम्परा तथा बौद्ध धर्मको वज्रयान शाखाले नेपालमा तन्त्र साधनालाई अझ व्यवस्थित र प्रभावशाली बनाएको छ।
0: यसर्थ गत हप्ता हाम्रो सभ्यता कार्यक्रमदेखि नेपालको तन्त्र साधनाको परम्परा, प्रयोग र यसका रहस्यका सन्दर्भमा चर्चाको सुरुवात गरेका छौँ र यो क्रम आगामी केही कार्यक्रमहरूसम्म नै रहन्छ र यसका लागि विज्ञ व्यक्तित्वका रूपमा नेपाली तन्त्र परम्परा, वैदिक दर्शन, अध्यात्म तथा संस्कृतिको गहिरो अध्ययन र अनुसन्धानमा समर्पित विशिष्ट व्यक्तित्व तन्त्र विज्ञ प्राध्यापक विद्यानाथ उपाध्यायसँग हामी जिज्ञासा सहितको चर्चामा हुनेछौँ।
2: पहिले वेदसँग सम्बन्ध थियो। वेदका वैदिक कालमा पनि अब अनेक सूक्तहरूको आविर्भाव, शक्तिहरूको उपासना गर्ने सूक्तहरू भने त्यहाँ पनि शक्तिको आराधना गर्ने कुराहरू त्यहाँ देखिन्छन्। तर त्यहाँ चाहिँ पुराणले र अरूले चाहिँ वेदाङ्गले धेरै स्थान पाएको थियो। तर पछि गएर त्यहाँ त्यो जब वैदिक काल सकेर जब यो काल आयो, त्यो पछिल्लो काल आयो, आज नेपालमा घुस्दाखेरि हुँदाखेरि चाहिँ के भयो भने अब ऐतिहासिक दृष्टिकोणले हेर्दाखेरि इतिहासै हेर्ने, लिखित इतिहास हेर्ने हो भने मानदेवको कुरा आउँछ। त्यहाँ चाहिँ मानदेवको श्रीहरूले चाहिँ विजय स्वामिनीको स्थापना गर्ने, शक्तिको स्थापना गर्ने कुराहरू, शिवलिङ्गको स्थापना गर्ने कुराहरू आए। ती सब तन्त्रसँग जोडिन्छन् र त्यस बेलादेखि नै तन्त्रको अलिकति सुरुवात त भयो, तर राम्रोसँग विकास आइ भएको थिएन। र पछि आएर हुँदा रहँदा बस्दा हुँदा हुँदै जब मल्लकालहरू आयो, मल्लकालमा आएपछि चाहिँ खुब तन्त्रको विकास, तन्त्र त मल्लकालमा त स्वर्णयुग नै छ तन्त्रको। अब वेदका त वेदलाई नबुझ्ने नजान्ने, वेदमा त अधिकार नपाएका मान्छेहरू पनि धेरै हुन्छन्। युग अनुसार चाहिँ यो मान्छेको मान्यता, धार्मिक मान्यता मर्यादाहरूमा कमी आउँदै गयो है, र उनीहरूले वेदमा अधिकार चाहिँ अलिक टाढा हुँदै गएपछि अब कुन बाटोबाट उद्धार हुने त भन्दाखेरि तन्त्रलाई समात्दै गए मान्छेहरू, तन्त्र गए, तान्त्रिक मन्त्रीहरू बन्दै, तान्त्रिक सारा देवताहरूको स्थापना भयो, उनीहरूको स्वस्वरूपहरू आयो, विधिविधान आयो, दीक्षा लिने पद्धति कुराहरू आए, पठन पाठनमा आए, त्यसरी आयो। त तन्त्रको विभाजन गर्दाखेरि पनि 10 शैवागम र 18 रुद्रागम र 64 तन्त्रहरूको उपदेश त्यसमा शिवजीले गर्नुभयो। अब त्यो गर्दाखेरि कुनै द्वैत परक थिए, कुनै द्वैताद्वैत परक थिए है, कुनै त्यहाँ अद्वैत परक थिए है, एउटै तत्त्वलाई मात्रै मान्ने, द्वैताद्वैत भनेपछि दुई अद्वैत पनि मान्ने, द्वैत पनि मान्ने, द्वैत भनेपछि दुईवटा तत्त्वलाई मान्ने है, त्यो किसिमबाट चाहिँ उद्धार भयो। तर तन्त्रको विकास चाहिँ खास गरेर भयो, अद्वैत तत्त्वको चाहिँ विकास भएपछि अनि त्यही अनुसार विधिविधान चल्यो, मान्छेहरूले दीक्षा लिन थाले, बीज मन्त्रहरूको प्रयोग हुन थाल्यो, अनि योगको पनि, योग पनि जोडियो त्यसैमा, फेरि योग पनि जोडियो, शिवयोग, शक्ति योग, तन्त्र योग, मन्त्र योग, यी सब कुराहरू आएर जोडिन थाले है, अनि लय योग भयो होइन, राजयोग भयो, यी सब कुराहरू पनि त्यहाँ चाहिँ को विकास भयो, तिनीहरूको विकास भएर त्यो अनुसार लाग्न थाल्यो। तन्त्रको मल्लकालमा स्वर्णयुग नै भयो, अहिलेसम्म पनि हामी ठाउँ हाम्रो समाजमा तन्त्र अनुसार नै चल्ने हुन थाल्यो। तन्त्रको चाहिँ

0: माझमा यस्तो प्रवेश हो कि जनजीवनमा समेत पनि तन्त्रिक विधि अनुसार तान्त्रिक उपाय अनुसार आफ्नो जीवन निर्वाह गर्ने कुराहरू यहाँ चाहिँ जोडिरहे।
1: पटक पटक राज्य शक्ति र तान्त्रिक सिद्धिको संयोजनको कुरा आउँछ होइन, यी चाहिँ कसरी एक अर्काका परिपूरक बनेको जस्तो लाग्छ यहाँलाई?
0: आफ्नो देशमा राज्यमा जुन कुरा जसरी विकसित भएको छ त चलेको छ त्यो अनुसार त्यसलाई आत्मसात गर्दै जानुपर्छ, नत्र राज्य शक्ति चल्दैन। अब वैदिक युगमा चाहिँ वेद शक्ति थियो, अब त्यहाँ वेदमा चाहिँ कस्तो थियो भनेदेखि चाहिँ ल यो वेदको ब्रह्मको विषयमा वैदिक कुराहरूमा विषयमा जसले शास्त्र अर्थ गरेर जित्न सक्छ त्यसलाई चाहिँ हजारवटा गाई दिने, त्यो पनि सुनको सिङ भएको चाँदीको खुर भएको यस्तो दिने भनेर विद्वानहरूको त्यस्तो कदर हुन्थ्यो है। जनकका कुराहरू आउँछन् हाम्रो नेपालको जनकपुर, अब त्यसमा याज्ञवल्कका कुराहरू आउँछन्, उनले हजार गाई जितेर रहेको कुरा हुन्छ शास्त्रार्थ गरेर, महिलाहरू पनि जान्ने थियो गार्गीहरूसँग शास्त्रार्थ भएको कुराहरू आउँछन्। त्यसरी राज्यले संरक्षण दिएको थियो, राज्य शक्तिले संरक्षण दिएको थियो वैदिक उसमा युगमा। जब पछि तान्त्रिक युग आयो, तान्त्रिक आउँदाखेरि चाहिँ उनीहरूको अब राज्य शक्ति पनि अलिक कमजोर हुँदै गयो होइन, र उनले चाहिँ वैदिक कुराहरूमा मात्रै धेरै सीमित भएर र तन्त्रलाई पनि तपाईँको के हुन्छ भने तान्त्रिक शक्तिलाई पनि राज्य शक्ति अगाल्दै जानु पर्यो, र ढङ्ग अगाल्दै जानु पर्यो। गएपछि के भयो भनेदेखि अनि राजाकै राजाहरू माध्यमबाट शासकहरू मध्येबाट नै अनेक मन्दिरहरू बन्ने परम्पराहरू चलाउने। अब दसैँ मान्दाखेरि सारा अहिले त सारा तान्त्रिक विधिहरूबाट दसैँ मानिन्छ, सबैले राज्य यस्तो मानोस् भन्ने राज्यको स्वीकृति छ, राज्यको निर्देशन पनि छ, राज्यले पनि त्यही मानेर मानिरहेको छ। अब दसैँमा हनुमान ढोकामा ठाउँ ठाउँमा कोठहरूमा देशभरि नै अनेक तान्त्रिक विधि विधानहरू चल्छ है। अब फौजहरू सेनाहरू हिँड्दाखेरि उनीहरूको अगाडि निशान हुन्छ ठन्डा भएको, त्यो निशानको मुन्तिर एउटा डल्लो हुन्छ, त्यहाँ भगवती दुर्गालाई आह्वान गरेको हुन्छ, त्यो दुर्गालाई तान्त्रिक विधिबाट उपासना हुन्छ। त्यसरी राज्य शक्तिले पनि के भने शक्ति प्राप्त त गर्नु पर्यो, राज्य शक्तिले त हल गर्नु पर्यो, त्यस कारण त्यो शक्ति चाहिँ तन्त्र विधि अनुसार मात्रै प्राप्त हुन्छ भनेर तान्त्रिक शक्तिलाई पनि आत्मसात गरेर त्यो अनुसार राज्य शक्तिमा विकास हुँदै गयो, राज्यले पनि त्यसलाई स्वीकार गर्दै गयो।
1: तुलजा भवानी बढी प्रसिद्ध जस्तो लाग्छ मलाई यो तान्त्रिक देवीहरूमा। अब यसमा जी होस् तुलजा भवानीलाई मल्ल राजाहरूले दक्षिण भारतबाट ल्याएको भन्ने मान्यता अथवा त्यस्तो विश्वास गरिन्छ। तान्त्रिक देवी र नेपालको जुन राज्य सत्ता छ त्यसको ऐतिहासिक
0: अब हेर्नुहोस् यो तुलजा भवानीको विषयमा चाहिँ कुरा गर्दाखेरि के छ भनेदेखि तुलजा नाम थिएन, पहिले तुलजा नाम होइन, पहिले चाहिँ इतिहास तपाईँले हेर्नुभयो भने त्यहाँ तरेजु भन्थे, पहिले तरेजु, त्यसबाट तलेजु बन्यो, र लको भेद हुँदैन भने तलेजु बन्यो, तलेजुलाई संस्कृताइज गरेर के गरे तुलजा भनिदिए। अब तुलजा भनेपछि तुलजा भवानी भयो, तुलजा भवानीलाई बाहिरबाट दक्षिणतिरबाट ल्यायो भने त्यहाँ एउटा श्लोक छ, रामो व्यक्ति नलो व्यक्ति व्यक्ति राजा पुरोर्वा अलङ्कृत सुतो व्यक्ति भन्ने छ होइन। त्यस कारण के भने त्यो उनीहरूले जान्दथे, पहिले चाहिँ रामले चाहिँ तुलजा तलेजुको पूजा गर्थे, ऊ पनि तान्त्रिक थिए, तन्त्र जान्ने थिए, तन्त्रको यन्त्रमा पूजा गर्थे। तन्त्रमा के हुन्छ भने राज्य शक्ति आराधना गर्दाखेरि शक्ति चाहिँ शक्ति भन्ने चिजको त नाम ऊ छैन नि, स्वरूप छैन, शक्ति त पावर हो, ऊर्जा हो, त्यो ऊर्जालाई एउटा के भने रूप दिएर मानिस जस्तो नेपाल माता भन्यो, नेपाल पनि माता हुन्छ र त्यो नेपाललाई चाहिँ एउटा आमाको जस्तो रूप दिए, त्यस्तै किसिमबाट हाम्रो चाहिँ तुलजा शक्तिलाई पनि एउटा रूप दिए। रूप दिँदाखेरि जाँदाखेरि कसैलाई दुर्गा भने, कसैलाई चाहिँ दस महाविद्याभित्र काली तारा महाविद्या सोडसी भुवनेश्वरी भैरवी छिन्न विद्या धुमावती ता बगला सिद्ध विद्या मातङ्गी कमलात्मिका, यसरी चाहिँ काली तारा सोडसी भुवनेश्वरी मातङ्गी कमला यी सब दस महाविद्याको विकास हो। अष्टमातृकाको चाहिँ ब्राह्मी माहेश्वरी जैव कौमारी वैष्णवी तथा बाराय चन्द्राणी चामुण्डा सप्तमात्र अष्टमा चामुण्डा श्रिया छ अष्टमातृका सप्तमातृका यिनको विकास हो, तिनको भैरवहरूको पनि विकास हो, अरू देवदेवताको पनि विकास हो। यसरी किसिमको तन्त्रका देवताहरू जसले विभिन्न शक्तिहरू प्रदान गर्ने मानेर उनीहरूलाई आराधना गरेर अनि त्यहाँ आफूले शक्ति प्राप्त गर्ने आयो कुराहरू, र त्यसै त्यही अवसरमा तलेजा रामले चाहिँ तलेजु मान्थे, र उनले चाहिँ तलेजुको यन्त्र चाहिँ रामले चाहिँ रावणमा फेरि मेघनाथले लग्यो है, इन्द्रलाई इन्द्रगान लगे, इन्द्रले चाहिँ मेघनाथले जितेर फेरि लङ्कामा ल्याए, लङ्कामा रामले हवाला गरेर फेरि रामले त्यो तले लिएर आए, अनि त्यहाँ यो वास्तवमा चाहिँ दक्षिणमा त्यो विकास भयो र त्यसलाई चाहिँ नेपालमा ल्याए भनिन्छ। तर त्यो हरिसिंहदेव ल्याए भने त्यो त बिते बाटैमा बिते, उनको आमाले चाहिँ यहाँ ल्याइ पुर्याए भन्ने छ है। तर तलेजु के हुन् भन्ने कुरा चाहिँ अहिलेसम्म मान्छेलाई त्यति अस्पष्ट छ क्या। अब तलेजुलाई कसैले चाहिँ श्रीविद्या भन्छन्, कसैले चाहिँ गुज्यकाली भन्छन्, कसैले चाहिँ के भन्छन् भनेदेखि कुब्जिका भन्छन् है कि, कसैले चाहिँ होइन उग्रचण्डा भन्छन्, दुर्गा भन्छन्, यसरी अनि कसैले कुमारी भन्छन् है, यसरी तलेजुको नामहरू फरक फरक गर्छन्। वास्तवमा तलेजु भनेको चाहिँ के भने, तले भनेको नेवारहरूले, त्यो नेवार राजा थिए नि त, उनीहरू तले भनेको माथि, माथि तलामा त्यहाँ बसेको जू भने देउता, तले दिउ भने तले माथि देउता, जसले पनि हेर्न नहुने, जसले पनि उनलाई चाहिँ पूजा उपासना गर्न नहुने, दीक्षा लिएर मात्रै गर्नुपर्ने त्यो भएको हुनाले तिनीहरूले चाहिँ त्यो तलेजु नाम राखे। अनि तलेजुलाई चाहिँ संस्कृतका मान्छेहरू पनि मिलाउनु पर्यो, अब तलेजु त नेवारी भाषा छ, त्यसलाई कसरी मिलाउनु भने तुलजा भवानी भनेर राख्ने होइन। तुलजा भने वास्तवमा त उहाँ भारतमा शिवाजीको चाहिँ इष्ट देवता छन् होइन, उनको स्वरूप अर्कै छ, उहाँको मान्यता अर्कै छ, तर यहाँ चाहिँ त्यो छ। अब यहाँ तलेजुमा पनि अहिले जगत जय मल्लले त्यहाँ चाहिँ गुह्यश्वरीलाई तलेजुको रूपमा स्थापना गरेका छ, जस्तो उहाँ भैरव र कलश राखेका छ त्यस्तै किसिमको स्थापना गरेका छ। अनि दसैँको नवमीको दिन त्यहाँ चाहिँ मेला लाग्छ, दर्शन गर्ने ठाउँ छ, त्यहाँ चाहिँ के छ भने त्यही कलश र ऊ छ। वास्तवमा ती चाहिँ हुन् गुह्य काली। अब आफ्नो आफ्नो किसिमबाट के हुन्छ भने शक्तिको त जे भने पनि जस्तो भए पनि शक्ति आराधना गर्ने हो, आफ्नो मान्यता अनुसार गर्ने हो। अनि त्यहाँबाट राजाहरू आए, कुनै राजाहरू आए श्री विद्याको उपासना गरे, त्यसैमा कसैले आएर चाहिँ त्यहाँ कुब्जिकाको उपासना गरे, कसैले चाहिँ गुह्यकाली, गुह्यकालीको चाहिँ व्रत राम्रो त्यहाँ चाहिँ विशेष छ। त्यसैले म भन्ने गर्छु क्या, तले जुम्बा तुलजाम उग्रचण्डिकाम श्रियम गुह्याम कुब्जिकाम बा कौमारी प्रणमाम्याम भन्ने श्लोक मैले बनाएको त्यो भनाइको अनुसारले। त्यस कारणले के भने बाहिरबाट ल्याएको त इन्डियातिरबाट उताहरूले आएको त हो, तर भए पनि के भने यहाँ चाहिँ जुन स्वरूप थियो त्यसलाई चाहिँ अब जानुहुन्न भन्छन्, पूजा गर्नुहुन्न भने यन्त्र सबैले देखाएको होइन, जान्ने मान्छेले भन्नु हुँदैन भनेर भन्दैनन् है, तर जान्ने मान्छेले भन्छन्। र त्यो चाहिँ त्यहाँ राजकीय रूपबाट राजाले नै, राजाहरूले मन्दिर दुईटा बनाए, तलेजुको मूर्ति मन्दिर चाहिँ पहिले भातगाउँमा थियो, त्यहाँबाट फेरि काठमाडौँमा उनका भाइहरू राज्य गरेको थाले, अनि त्यहाँ काठमाडौँमा आयो, पाटनमा आयो, त्यसरी तुलजाको मन्दिर सब ठाउँ भयो। त्यहाँ मात्रै होइन, ठाउँ ठाउँमा किर्तिपुरमा कहाँ ठाउँ आयो, सब ठाउँमा जहाँ जहाँ नेवारहरू चुम्बल राजाहरू बसे उनका दाजुभाइहरू शासन गरे त्यहाँ तलेजु नेवारी भाषामा त्यहाँ लायकु लायकु भन्न थाले है, भन्न थाले। र काठमाडौँमा पनि हेर्ने हो भने तुलजाको मन्दिर बेग्लै छ, यतापट्टि फेरि देगुन्तलेको मन्दिर छ। देगुन्तले भनेको जहाँ चाहिँ एउटा स्तम्भ खडा गरेको छ नि, त्यो हनुमान ढोके परिवारलाई उद्दिन ठाउँमा मकै दिने ठाउँमा, त्यहाँ चाहिँ प्रताप मल्लको शालिक छ, त्यसको अगाडि चाहिँ तलेजुकै मन्दिर हो त्यो, त्यो देगुतले त्यसलाई भन्छन्। देगुतले भनेको माथि भएको देवता भने, त्यो कौशीबाट नै त्यहाँबाट मन्दिर सुरु भएको छ, मन्दिर सुरु भएको छ, त्यो सबैलाई एक्सेस छैन, सबैलाई त्यहाँ त्यहाँ पुग्न सक्दैन, त्यसै कारण त्यहाँ सुरु भएको छ। त्यो चाहिँ राजाहरूको आगम चाहिँ आगम घर भन्छन्, आगम घर भन्ने छ पहिले पहिले, आगम घर भनेको आफ्नै कुल मात्रै जाने, अरू जान नहुने, त्यहाँ चाहिँ त्यही परम्परामा चाहिँ त्यहाँको त्यहाँकै विधान आफूले मात्रै गर्नु पर्ने, आफ्नो कुलले मात्रै गर्न गर्ने, कुल कुल विभाजन हुन्थ्यो त्यो अनुसार गर्नुपर्ने, त्यो देगुन्तले सबैको लागि तुलजा भवानी राखेको थियो। त्यहाँ त अहिले मिलिट्री बेस हो, मिलिट्रीहरू बस्न थाल्यो, सबैलाई चाहिँ जान नहुने बनाइदियो, वर्षको एकपल्ट खुल्ने, अनि त्यहाँ जात्रा पात्र चाहिँ तलेजुमै गर्नुपर्ने जात्रा पनि त्यहाँ लगेर देखाउँछन्, त्यो अनुसार गर्छन्। त तलेजु बडो महत्त्वपूर्ण छ, कसैले अब कुमारी भनेर माने, कुमारी माने जयप्रकाश मल्लले पृथ्वीनारायण शाहभन्दा पहिले उनले चाहिँ कुमारीको रूपमा कुमारीसँग पासा खेल्ने पनि चलन आयो, कुमारीलाई मान्यता गर्थे। र यहाँ कसैले नहेर्नु है भनेको थियो, रानीले शङ्का लगाएर हेर्नु है, हेरेपछि ल त्यो हाम्रो चाहिँ रहस्य व्यक्त भयो, त्यस कारणले अब तिम्रो राज्य जान्छ, त्यही पनि कुमारीको रूपमा मेरो उपासना गर है, तिम्रो राज्य रहन्छ भनेर थियो, फलेको थियो अरे। त्यसै कारणले कुमारीको रथयात्रा गरेर यो जात्रामा स्वयं राजा त्यसमा बसेर जान्थे, अब घुम्थे, त्यो जान नसके पनि पछि त्रिभुवन सम्बन्ध पनि तपाईँको बाहिर त्यसको अगाडि डबली छ एउटा, त्यहाँ चाहिँ कुमारी जात्रा र कुमारी यात्रा हुने बेलामा त्यहाँ बाहिर बस्थे, त्यस बेलासम्म त्यो गद्दी बैठक बनिसकेको थिएन, र त्यस बेला तल गएर त्यो मैले आफूले देखाएँ हो, र अहिले त त्यो गद्दी बैठकमा बसेर सबैले कुमारीको रथयात्रा हुने वक्त हेर्छन्, दर्शन गर्छन् है। तलेजु भवानी भने नेपालको बडा महत्त्वपूर्ण देवी देवता मान्छन्, तर तिनको मूल स्वरूप चाहिँ अब त्यहाँ पूजा जसले गर्यो, जुन ग्रुपले गर्यो, त्यो अनुसार आफ्नो इष्ट देवतामा त्यसमा आदान गर्न थाले शक्तिको। अनि कसैले गुह्य काली भने, कसैले चाहिँ श्री विद्या भने, कसैले ऊ भने, त्यो चलेछ, त्यसमा चाहिँ यही भनेर अहिले पनि कसैले चाहिँ निर्धारण गरेर अर्काको होइन भन्नु पर्यो, अब त्यो होइन किन भन्ने, त्यस कारण आफ्नो आफ्नो ऊर्जा प्रदान गर्ने शक्तिको रूपमा उनलाई विकसित गर्न थाले, दर्शन गर्न थाले।
1: यन्त्र साधनाको मूल आधार शक्ति अर्थात् चेतनाको जागरण मानिन्छ। मन्त्र, यन्त्र, ध्यान, योग, मुद्रा तथा विशेष साधना प्रक्रिया मार्फत आत्मिक उन्नति र आध्यात्मिक अनुभूति प्राप्त गर्ने उद्देश्यले तन्त्र परम्परा विकसित भएको विश्वास छ।
2: यही मूल्य र मान्यतालाई आत्मसात गर्दै कार्यक्रमका आगामी केही श्रृङ्खलासम्म विज्ञ व्यक्तित्वका रूपमा नेपाली तन्त्र परम्परा, वैदिक दर्शन, अध्यात्म तथा संस्कृतिको गहिरो अध्ययन र अनुसन्धानमा समर्पित विशिष्ट व्यक्तित्व तन्त्र विज्ञ प्राध्यापक विद्यानाथ उपाध्यायसँग हामी जिज्ञासा सहितको चर्चामा हुनेछौँ। यहाँहरू सबैलाई आगामी कार्यक्रमहरू सुन्नका लागि अनुरोध गर्दै आजको प्रस्तुति हाम्रो सभ्यताबाट रत्नावली शर्मा र नवीन दाहाल बिदा हुन्छौँ। नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
5: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
4: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
5: कुरा त ठिकै हो कि साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
4: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
5: सूचीकरण त गर्नै पर्ने हो,
4: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तलागारी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
6: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
7: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
8: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
9: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 8 बज्न केही समय बाँकी छ, यो बाँकी समयमा केही स्वदेश गानहरू सुनाउनेछौँ। कृपया 8 बजीसम्म र 8 बजी यहाँले अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ। र यो पहिलो स्वदेश गान भविन ढुङ्गानाको स्वरमा, रमेश क्षितिजको शब्दलाई सन्तोष श्रेष्ठको सङ्गीतमा।

अहिले सुनाऊ भविन ढुङ्गानाको स्वरमा स्वदेश गान, रमेश क्षितिजको शब्दलाई सन्तोष श्रेष्ठको सङ्गीतमा। अहिले हामी यहाँलाई स्वदेश गान सुनाउँदैछौँ। यसै क्रममा यो अर्को स्वदेश गान दिव्य खालिङको रचना अनि सङ्गीतमा किरण प्रधानको स्वर।

अहिले हामी यहाँलाई स्वदेश गानहरू सुनाउँदैछौँ। यसै क्रममै अर्को स्वदेश गान राख्दैछौँ। नवराज कार्कीको शब्दलाई सरोज गोपालको सङ्गीतमा, सरोज गोपाल, अरुणा लामा र साथीहरूको स्वर।

0: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
1: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यतिखेर बिहानको 8 बज्न लागेको छ। अब केही बेरमा सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
1: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
0: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
2: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस
0: प्रत्येक मंगलबार बिहान केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
3: नमस्कार, शैक्षिक बहस रेडियो कार्यक्रममा हार्दिक स्वागत छ।

0: आजको शैक्षिक बहस कार्यक्रममा हामी पाठ्यक्रम विकास केन्द्रले पछिल्लो समयमा के कस्ता काम गर्दैछ, खास गरेर विद्यार्थीहरूलाई विभिन्न विद्यालयहरूमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउने, त्यसै गरी पाठ्यपुस्तकमा केही परिमार्जन गर्ने लगायत सरकारले 100 कार्यसूची स्वीकृत गरे पश्चात सुशासन र सेवा प्रवाहमा के कस्तो परिवर्तन आएको छ भन्ने सन्दर्भमा आज हामी कुराकानी गर्दैछौँ पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलसँग। हजुर, स्वागत छ कार्यक्रममा। नयाँ शैक्षिक सत्र सुरु भएको छ। पाठ्यक्रम विकास केन्द्रले अहिले पछिल्लो समयमा समसामयिक रूपमा पाठ्यक्रममा के कस्ता सुधारका कार्यक्रम अगाडि बढाउने योजना गरेको छ, यहीँबाट कुराकानीको सुरुवात गरौँ।
1: धेरै धेरै धन्यवाद प्रश्नको लागि। वैशाख 15 गतेबाट नयाँ शैक्षिक क्रियाशील सुरु भएको छ। त्यो सन्दर्भमा चाहिँ हामीले अब अहिलेको सन्दर्भमा जुन आइतबार पनि छुट्टी गर्ने नेपाल सरकारको निर्णयअनुसार चाहिँ हामीलाई समय खुम्चेको छ। अब यो परिस्थितिमा चाहिँ अहिले हामीले चाहिँ संलग्न विषयवस्तु पाठ्यक्रमहरू सबै अहिले तत्कालै छुट्याउने गर्ने स्लिम गर्ने त्यसलाई पातलो बनाउने भन्ने टाइम लाग्ने कुरा भयो। त्यसमा अहिले तत्काल गर्न सम्भव छैन। हामीले चाहिँ जुन हाम्रो दृष्टिको स्कुल लाग्ने नियमावलीको प्रावधान छ त्यो समय खुम्चेको सन्दर्भमा चाहिँ पाठ्यक्रम पुरानो छ। त्यो सन्दर्भमा चाहिँ कसरी हासिल गर्न सकिएका सचिन्ताहरू के उपचार हुन सक्छन् भन्ने सन्दर्भमा एउटा समिति गठन गरिदिएको थियो। समितिले चाहिँ रिपोर्ट दिइसकेको छ। यो वर्षीय विदा लामो 45 दिनको विदालाई 15 दिन घटाउने र 30 दिन कायम गर्ने थ्योरिटिकल सोमबारदेखि शुक्रबारसम्म सिकेका कुराहरू त्यति गर्दा सिक्न नसकेका सिकाइ उपलब्धिहरूसँग जोडेर चाहिँ परियोजना कार्यहरू प्रयोगत्मक कार्यहरू दिने विद्यार्थीले आइतबारको समय शनिबारको समय घरको सिकाइलाई सुनिश्चित गर्ने पारिवारिक सिकाइलाई सामुदायिक सिकाइलाई डाटाबेस तयार पार्ने रिपोर्ट बनाउने त्यसलाई प्रस्तुत गर्न लगाउने र सिकाइहरूको सक्षमता हासिल गर्दै सुनिश्चित गर्ने भन्ने हिसाबले त्यसरी गर्न सकिन्छ भनेर एउटा प्रस्ताव गरेको र विद्यालयले त्यही हिसाबले काम गरिराख्नु भएको अवस्थामा
0: यहाँले जुन विधाको कुरा गर्नुभयो, खास गरेर यो वर्षे विधा घटाउने भनेर भन्नुभयो, वर्षे विधा भूगोल र समयको हिसाबले गर्दा त अध्ययन अध्यापनको अवस्थामा केही समस्या त सिर्जना गर्छ होला, यसलाई कसरी चाहिने समायोजन गर्ने नीति लिएको छ?
1: वर्षे विधा हिउँदे विधा गरेर लामो विधा 45 दिन र अनि स्थानीय विधा त्यो दुई बाहेक स्थानीय चाडपर्व के होला, स्थानीय आवश्यकता होला, यात्रा मेला के होला, त्यो हिसाबले 4 दिन चाहिँ विधा सबै निर्णय गरेर विद्यालयको संस्था निर्णय गरेर थप 5 दिन विधा दिन सक्ने भनेर 85 दिनको विधा अहिले छ ऐनमा नियममा होइन। त्यसलाई चाहिँ नियमावली संशोधन गरेर त्यसलाई 30 दिन कायम गर्ने त्यो हामीले शिक्षक महासङ्घको अध्यक्षज्यू पनि त्यसमा हुनुहुन्छ, हाम्रो कार्यदलमा हुनुहुन्छ। उहाँले चाहिँ शिक्षकहरूको सबै देशव्यापी अनलाइन बैठक मिटिङ गरेर चाहिँ उहाँहरूको सबै धारणा बुझेरै त्यो बेला ठिकै हुन्छ भन्ने उहाँको पनि इन्पुट त्यो हिसाबले आयो। अब दिन त निकाल्नु पर्यो नि त काहीँ न काहीँबाट त अब 72-75 दिन 52 दिन त आइतबारै छुट्टी हुन्छ। आइतबार छुट्टी 50-52 दिन भइसकेपछि 220 त घटेर 50 दिन घटेपछि 220 त 170 झरिहाल्यो नि। त्यो गर्दाखेरि त अरू त उपाय हुँदैन कि अब पाठ्यक्रम नि छाँट्नु पर्यो। अब त्यसलाई टाइम लाग्छ त त्यो सम्भव छैन। अब अहिले 45 दिन छ, त्यसलाई 30 दिन धार्दाखेरि हुन्छ भन्ने हिसाबको राय आएको नि। हामीले त्यसलाई 30 दिन कायम गर्ने र त्यसले पनि कुरा त हुँदैन, त्यसले अलिकति क्षतिपूर्ति हुन्छ, 15 दिन भए पनि त्यहाँबाट बच्छ भन्ने हिसाबले त्यसरी गरिरहेको छ।
0: खास गरेर यो उच्च पहाडी भाग र हिमालय क्षेत्रमा यहाँहरूले भने जस्तो ढङ्गले अध्ययन अध्यापनमा कार्य सम्पन्न हुन गाह्रो हुन्छ भनेर कतिपय शिक्षकहरूले गुनासो गरिरहेका छन्, यसलाई कसरी हेरिएको छ?
1: होइन, पाठ्यक्रम त हामीले देशभरिका लागि समग्रमा बनाउने हो होइन। अब त्यो स्थानीय परिवेश अनुसार स्थानीय कार्यक्षेत्रभित्र पनि छ, त्यहाँ स्थानीय परिवेश अनुसार स्थानीय आवश्यकता अनुसार स्थानीय चाडपर्व अनुसार स्थानीयको मौसम अनुसार चाहिँ त्यसलाई व्यवस्थित गर्ने त्यो अनुसारको प्लानिङ गर्ने पठन पाठन सुनिश्चित गर्ने लगभग सक्षमताहरू हासिल गराउने अवस्था सिर्जना गर्ने समन्वय सहजीकरण गर्ने काम त विद्यालय विद्यालय व्यवस्थापन समिति स्थानीय तह सबैको समन्वयमा पनि गर्नु पर्यो। त्यो हिसाबले उहाँहरूले पनि आफ्नो आफ्नो हिसाबले मिहिनेत गर्न सक्नुहुन्छ।
0: स्थानीय परिवेश अनुसारले पनि पाठ्यक्रम निर्माण गर्न सकिन्छ भन्नुभयो यहाँले, जस्तो अलिकति
1: निर्माण त एउटा विषयमा मात्रै गर्न सकिन्छ, स्थानीय भाषा अथवा स्थानीय विषय भनेको छ होइन। अरू त केन्द्रीय पाठ्यक्रम पनि यो पाठ्यक्रम पढाउन पाइएन, तर अब त्यसलाई कसरी सुनिश्चित गर्ने, सिकाइलाई कसरी सुनिश्चित गर्ने, त्यहाँको विशिष्टता के हो, त्यहाँ उसको आफ्नो विशिष्ट पहिचान के हो, अथवा त्यहाँ चाहिँ कुन अवस्था छुट्टी दिनु पर्ने हो, कहिले धेरै जाडो हुन्छ, कहिले धेरै गर्मी हुन्छ, त्यो त्योसँग तालमेल मिलाएर उहाँहरूले चाहिँ त्यसलाई एडजस्ट गर्न सक्नुहुन्छ कि।
0: यहाँनिर जस्तो स्थानीय तथा यो मातृभाषाको कुरा गर्दाखेरि मातृभाषाको पाठ्यक्रमको विकास कसरी अगाडि बढिरहेको छ नेपालमा?
1: भाषा आयोग पनि छ हामीसँग होइन।
0: हजुर,
1: किनभने आयोगै त्यो भाषा आयोग भन्छ, सबै भाषाको मानकहरू तयार गर्ने, त्यसले स्ट्यान्डर्ड तयार गर्ने, मापदण्ड तयार गर्ने त भाषा आयोगले गर्दा। अब हाम्रो चाहिँ त्यसो भने जस्तो मातृभाषाको पाठ्यपुस्तकहरू पाठ्यक्रमहरू बनाउने त सबैले स्थानीय तहलाई दिएको छ, जहाँ जुन तहको जुन जात जातिको जुन भाषा भाषीको बारेमा छ त्यसको आधारमा चाहिँ स्थानीय तहले पहिचान गरेर त्यो अनुसारको कार्यक्रम बनाउन सक्छ, मातृभाषा अथवा स्थानीय विषय भनेर होइन। तर अनुरोध आएको खण्डमा हामीले कार्यक्रम विकास केन्द्रले पनि नमुना पाठ्यक्रमहरू नमुना पाठ्य पुस्तकहरू बनाएको अवस्था छ, त्यसमा उहाँले समायोजन गरेर प्रयोग गर्न सकिन्छ। तर कहिलेकाहीँ हामीलाई यहाँ पनि अनुरोध आउँछ ती समुदायहरूबाट त्यस्ता संस्थाहरूबाट त्यसमा हामीले पनि बनाइदिइरहेको छौँ।
0: जस्तो नि सर, यो स्थानीय मातृभाषामा पाठ्यक्रमहरू निर्माण गर्ने क्रममा कस्तो पाठ्य पुस्तक बनाइयो भनेर अनुगमन गर्ने त्यस्तो कुनै हाम्रो संयन्त्र छ?
1: अनुगमन गर्ने जिम्मेवारी त अब स्थानीय तहकै हो, शिक्षा विज्ञान सम्बन्धी इकाइको हो होइन। अनुगमन गर्ने स्थानीय तहकै, जिल्ला तहकै एजेन्सीहरू छन्।
0: यहाँहरूको पाठ्यक्रम विकास केन्द्रको भूमिका के हुन्छ त्यसमा?
1: निर्माण गर्ने क्रममा त्यही व्यवहारलाई विज्ञता चाहियो, सहयोग चाहियो र खबर गर्नुभयो भने हामी पाठ्यक्रम अतिथि गऱ्यौँ, त्यो विषयका विज्ञहरू पठाइदिने हो होइन। अब होइन हामी आफै सचेत पनि गर्छौँ भन्नेले गरिराख्नु भएकै छ।
0: यहाँहरूको समन्वयकारी भूमिका हुन्छ?
1: हुन्छ हुन्छ, उहाँले खबर गर्नुभयो भने हाम्रो साथीहरू पठाइदिनु, नत्र हामीले आफैले पनि बनाइदिएको छौँ। यहाँ कति कठामा उहाँहरूले भन्नुहुन्छ, जस्तै अरू भाषाको बनाइदिएको छौँ हामीले, भोट भाषाहरूको बनाएको छ, तामाङ भाषाको बनाएको छ, तामिलको बनाएको छ, कन्तवाको बनाएको छ, नेपाल भाषाको बनाएको छ, धेरै 32 भाषा कति भाषाको त हामीले सामग्री बनाएको छौँ, धेरै भाषाको हामीले बनाएका छौँ। अब त्योदेखि बाहेक कतिपय स्थानीय परिवेश संसारको त्यहाँको भाषाको बाहुल्यता हेरेर स्थानीय तहहरूले पनि बनाएको छ, कतिपयले बनाउनुहुन्छ, नमुना बनाउनुहुन्छ, यस्तो हेरिदिनु हो, त्यो ठिक छैन, इनपुट चाहियो भन्दा त्यसै पनि पठाउनुहुन्छ, हामी त्यसलाई हेरेर पनि गर्दा राम्रो होला भनेर क्रियाहरू पनि दिएका छौँ। त्यो हिसाबले हामीले आफै निर्माण गर्ने त्यति लिएर केही समन्वय गर्ने, सहजीकरण गर्ने, एउटा दिएको हिसाबले सेवा पुर्याउने विभिन्न किसिमले हामीले सपोर्ट गरिरहेको छौँ।
0: हजुर हजुर, जस्तो स्थानीय भाषामा मातृभाषामा पाठ्यक्रम निर्माण भएसँगै यसले शैक्षिक क्षेत्रमा के परिवर्तन ल्याउने अपेक्षा गरिएको छ र यहाँहरूले अध्ययन गर्दाखेरि के परिवर्तन आएको देखिन्छ?
1: बच्चाको पहिलो भाषा, सबभन्दा पहिलो पुग्ने भाषा भनेको उसले आफ्नो मदर टङ हो, दोस्रो भाषाको रूपमा नेपाली भाषा अथवा अर्को कुनै भाषामा उसको कमान भइसकेको हुँदैन, हाम्रो विजेता भइसकेको हुँदैन, त्यो फेजसम्म चाहिँ त्यही भन्दा पनि प्रारम्भिक चरणमा चाहिँ मातृभाषा भनेर राखिएको छ नि त। मातृभाषामा पढन पाठन गर्न सकियो, मातृभाषा सिकाउन सकियो भने उनीहरूलाई बुझाइन सजिलो हुन्छ, सहज हिसाबले हामीले भनेका कुराहरू, शिक्षाको डेलिभर गरेका कुराहरू बुझ्न र त्यसलाई अपनाउन उहाँहरूलाई सजिलो हुन्छ, र त्यो सिकाइले चाहिँ क्रमशः तह बढ्दै गएपछि मातृको तहमा अन्य भाषामा लेखिएका, दोस्रो भाषामा लेखिएका पुस्तकहरू, सामग्रीहरू पढ्न र त्यसलाई ग्राउन्ड गर्न सजिलो हुन्छ उनीहरूलाई।
0: अर्को कुरा गरौँ सर, जस्तो विगतका केही वर्ष अगाडि दुर्गम क्षेत्रमा पाठ्य पुस्तक नपुग्दाखेरि विद्यार्थीहरू मर्कामा परे भन्ने कुराहरू आइरहेका थिए, तर पछिल्लो समयमा केही सुधार चाहिँ भएको देखिन्छ, के छ अहिले चाहिँ पाठ्य पुस्तकहरू समयमै पुग्ने अवस्था कस्तो छ, यसबारेमा बताइदिनुहोस् न।
1: अहिले त समस्या आएको छैन है।
0: हजुर,
1: हामीले चाहिँ अन्तिम पिआरसी भनेको, लास्ट पिआरसी भनेको फागुन 15 दिएको, 15 भित्रमा हामीले सबै पिआरसी प्रिन्ट रेडी कपी पुस्तकहरू तयार पारेर सामग्री तयार गरेर दिएको अवस्था हो, त्यसले गर्दाखेरि उहाँले चाहिँ बेलैमा छाप्नु, बेलैमा पठाइदिनु, अहिले त्यस्तो खोइ कहीँमा त्यस्तो समस्या आएको बुझिएको छैन।
0: भनेपछि कुनै ठाउँबाट पनि प्राप्त भएन भनेर गुनासो आएको छैन?
1: खोइ यहाँ आएको छैन सर, त्यस्तो हजुर न केही आएको अरे, हामीलाई सल्लाह दिनु होला।
0: यही भएर हजुरसँग के त्यस्तो छ कि भनेर हामीले सोधेका होइन, यो त धेरै राम्रो काम भयो। अर्को कुरा, जस्तो हाम्रो जुन पाठ्यक्रम छ यो प्रविधि मैत्री र रोजगारमूलक बन्न नसक्दाखेरि विद्यार्थीहरू विदेशमा पढ्न जाने गरेका छन् भन्ने कतिपयको गुनासो सुनिन्छ भनौँ न, यसतर्फ पाठ्यक्रम विकास केन्द्रले के सोचिरहेको छ?
1: त्यो प्रविधि भनेको समयले ल्याएको परिवर्तन हो, सुधार हो, त्यसलाई सबैले एक्सेप्ट गर्नुपर्छ, त्यो अनुसार हामीले आफूलाई लानुपर्ने हुन्छ। अहिले त्यो विज्ञान प्रविधि भन्ने एउटा विषय पनि छ, छुट्टै कम्प्युटर साइन्स भन्दा पनि छ, अब बिस्तारै एआईको कुरातिर पनि प्रवेश गर्नुपर्छ होला। अब यो अहिले कार्यक्रम नयाँ कार्यक्रम परिमार्जन गर्ने भन्ने एउटा कार्यक्रम पनि गर्नु भइरहेको छ। अब त्यसले अरू चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययन गरेर, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रचलनहरूको अध्ययन गरेर नेतृत्वले हेरेर एड्रेस हुँदै जाला। अब हाम्रै जेसिपी विधिले पनि 2051-52 सालदेखि नै प्राइभेट जनसहित प्राप्त गरिरहेको छ, शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव विकास केन्द्र अन्तर्गत अञ्चल सामुदायिक विद्यालयहरूले पनि प्राविधिक हार भन्दा 2070 सालदेखि 9-12 पाठ्यक्रम सञ्चालन गरिराखेको अवस्था छ, जनशक्तिहरू उत्पादन भइरहेको छ गर्ने अथवा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने अथवा त्यसलाई संवैधानिक बनाउनुपर्ने केही हुनसक्छ, यो कार्यदलले त्यतातिर पनि जानु होला।
0: मान्छेहरूको त गुनासो सुनिन्छ, हाम्रो शिक्षा कोरा शिक्षा भयो जसले गर्दा हामी फेरि यताबाट पढेर गएपछि अर्को तालिम लिनुपर्ने, विभिन्न किसिमका समस्या झेल्नुपर्ने कुराहरू पनि गर्नुहुन्छ, यो अलिकति गम्भीर विषय होइन सर?
1: तपाईँसम्म अब अन्तर्राष्ट्रिय पद्धति प्रणालीसँग चाहिँ तादात्म्यता कायम गरेर लान सक्छौँ, त्यो समस्या आउँदैन। अहिले नयाँ अवसर पनि छ, एउटा कार्यदल पनि गठन भएको छ, उहाँहरूलाई चाहिँ त्यो कार्यदल मार्फत यस्ता कुराहरू भविष्यमा नदोरिने गरीको हिसाबको जसले गुनासो गर्नुभएको छ, हामी सार्वजनिक सुझावहरू पनि लिन्छौँ, उहाँहरूले सुझावहरू दिएर थप राम्रो बनाउने व्यवस्थित बनाउनको लागि चाहिँ हामीलाई सल्लाह सुझाव, त्यो कार्यक्रमलाई सुझाव दिनुभयो भने आगामी पनि त्यस्तो नहुने खालको यो गरी अथवा देशको आवश्यकता, अब देश मात्रै भन्दा पनि भएन, अहिले त अन्तर्राष्ट्रिय आवश्यकता, अन्तर्राष्ट्रिय बजार पनि आकलन गर्नुपर्छ, चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा बिक्ने खालको जुन छ कि त्यो अनुसारको कन्टेन्ट त्यो अनुसारको करिकुलम यहाँ बनाउनु पर्ने हुन्छ। अहिले त्यो हिसाबले एउटा कार्यदल पनि गठन भएको छ, त्यो कार्यदलले अब त्यसले यो हिसाबले नै सोचेर एउटा बेला मिलिसकेको छ।
0: महानिर्देशकज्यू, जस्तो नि यो प्रविधि मैत्री अथवा रोजगारमूलक यो पाठ्यक्रम निर्माणका चुनौती के हुन्, एकदम खुल्ला दिल्ली सरकारको तर्फबाट सिधै भनिदिनुहोस् सर, यो कारण छ, यो चुनौती छन् त्यसले गर्दा हामीले त्यसलाई कार्यान्वयन गर्न सकिरहेका छैनौँ, निर्माण गर्न सकिरहेका छैनौँ, पूर्वाधारको कमी हो, अथवा के कस्ता चुनौती छन् यसमा अलिकति बताइदिनुहोस् न।
1: एउटा मात्रै पक्ष हुँदैन त्यसमा होइन, पहिला कुरो पाठ्यक्रम निर्माण गर्ने क्या हामीले सहयोगी गर्ने समन्वय गरिदिने हो, पाठ्यक्रम बनाउने भने सम्बन्धित विषयका विज्ञहरू हुन्,
0: हामीसँग विज्ञ छैन त्यसो भए नेपालमा,
1: एउटा हामीसँग विज्ञकै समस्या हुन्छ,
0: हजुर
1: विज्ञहरूकै समस्या हुन्छ, योग्यता प्राप्त गरेर अनुभवी विज्ञहरू पाउन गाह्रो छ एउटा कुरो। अर्को कुरो निश्चय नै प्राविधिक धारमा प्राविधिक प्रशिक्षणमा लागेका मान्छेहरू व्यक्तिहरू चाहिँ समय कम हुन्छ, उहाँहरू आफ्नै बिजनेसमा विभिन्न काम व्यस्त हुनुहुन्छ, त्यसले गर्दा उहाँहरूले टाइम दिन हामीलाई चाहिने सामग्री विकास गर्नलाई चाहिने समय उहाँहरूले पर्याप्त समय दिन गाह्रो छ एउटा कुरो। पाठ्यक्रम बनाउने कुरो पाठ्य पुस्तक बनाउने कुरो भने एउटा बसाइमा म तिन घन्टा बसेर लेख्छु है, म आधा बसेर लेख्छु भन्दा हुने कुरो होइन, तिन चार महिना चार पाँच महिना छ महिना लाग्छ एउटा राम्रो किताब निकाल्नु भन्दाखेरि हामीलाई लगभग एक वर्ष लाग्छ, मान्छेले त्यति नै सँग निरन्तर रूपमा पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ, लेख्नु पऱ्यो, मेट्नु पऱ्यो, फेरि लेख्न पऱ्यो, त्यसमा घोटिनु पऱ्यो, अरू थप सामग्री अध्ययन गर्नु पऱ्यो, राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास हेर्नु पऱ्यो, हामीले ठ्याक्क सरकारले भने जस्तो सजिलो कुरा यो रहिरहेछ, त्यसले गर्दा हामीसँग एक त मान्छे पाउन जनशक्ति पाउनु गाह्रो छ, एक त उहाँको समय पाउनु गाह्रो छ, अनि अर्को कुरो अब त्यो अनुसारको ल्याबहरू त्यो अनुसारको संरचनाहरू पनि त्यही हिसाबले निर्माण हुन पऱ्यो, अनि त्यो अनुसार डेलिभरी गरे पढ्ने पाठन गरे जनशक्ति पाउनु पऱ्यो, यहाँ 17-18 केटी विज्ञापन गर्दा गणित विज्ञान जस्तो विषयको त टिचर पाउन गाह्रो छ, आउँछ नि मिडियाहरूमा 18 केटीको विज्ञापन भन्ने तपाईँको देख्न पाइन्छ नि, अब त्यो अवस्था चाहिँ गणित विज्ञान जस्तो विषय त्यो अलिक सर्वसुलभ विषय भनौँ न, यो प्राविधिक धाराहरू हुन्छ भने झन् अब प्राविधिक धारामा त्यो हिसाबले मान्छे पाउनै गाह्रो छ कि, त्यो फेरि एउटा पक्षलाई मात्रै भनिहालेर त्यो निष्कर्ष निकालिदिइहाल्न पनि म उपयुक्त हुन्छ भने खानीहरूलाई अलिकति बढी भोटेर अलिकति बढी विचार विमर्श गरेर चिन्तन गरेर अलिकति रिसर्च देशकै आधारमा मात्रै निष्कर्ष निकाल्न सिकिन्छ होला जस्तो लाग्छ मलाई चाहिँ, हाम्रो स्कुलहरू त्यो हिसाबमा छैन, त्यहाँदेखि सबै स्कुलहरू इन्टरनेट सुविधा पुगेको छ कि छैन, सबै सबै स्मार्ट इन्टरनेट चल्छ जाँदैन, हाम्रो काठमाडौँमा त कतिचोटि चाहिँ इन्टरनेट सेवा अवरुद्ध भएर सेवाग्राहीहरूलाई चाहिँ पक्रिँदै भनेर फुलफुला राख्नुपर्ने अवस्था छ, सिस्टममा समस्या आयो भने चाहिँ सर्भिस प्रोभाइड गर्न डेलिभरी दिन ढिलो भइराखेको अवस्था छ भने यहाँ त भित्र हिमाली जिल्लाहरू पनि छन् होइन, अब त्यहाँको के छ सबै ठाउँ बिजुली बत्ती पुगेको छ कि छैन, नपुगेकोमा सोलर ब्याकअपको अवस्था के छ, हाम्रा स्कुलका भौतिक संरचनाहरू के छन्, ल्याबको अवस्था के छ, लगायतका जनशक्ति आपूर्तिको अवस्था के छ, बजारमा जनशक्ति पाउनु नपाउने अवस्था के छ, कोही त बजारले जनशक्ति निर्माण गर्नु पऱ्यो, विश्वविद्यालय जनशक्ति उत्पादन गर्नु पऱ्यो, ती जनशक्ति ठाउँ ठाउँमा लगेर उहाँहरूको सेवा लिन सक्नु पऱ्यो, ती यावत कुराहरू यो जेलिएको हुन्छ क्या, यो जाडो जस्तो हुन्छ, त्यो सबै कुराबाट सबै हिसाबले प्रत्येकले सबै कुराबाट काम भयो भने मात्रै यो एउटा होलमा परिणाम आउने हुन्छ।
0: हजुरको कुरा सुन्दाखेरि त अब हामीले अन्तर्राष्ट्रिय स्तरको अथवा प्रविधि मैत्री पाठ्यक्रम निर्माण गर्न निकै चुनौती देखियो, कतै यहाँले विज्ञको कमी भन्नुभयो अनि त्यसपछि पूर्वाधार लगायतका विषयहरूको कुरा उठान गर्नुभयो, यसमा नीतिगत वा कानुनी केही समस्याहरू छन्?
1: कानुनी समस्या त कानुन त हामीले बनाउने हो, त्यस्तो धेरै कानुनले बाधा पार्दैन, बाह्र आठ भने पनि संशोधन गरेर कानुन बनाएर गतिशील डकुमेन्ट हो होइन, त्यो चाहिँ समय अनुकूल देशकाल परिस्थिति मागन्छ सम्बोधन संशोधन हुने विषय हो, त्यही धेरै कानुन त्यही कारणले धर्मरूप आयो
0: भनेपछि मुख्य समस्या चाहिँ मानवीय र प्राविधिक कुराहरू आयो।
1: हजुर हजुर,
0: सरकारको यो महत्त्वपूर्ण निकाय हो पाठ्यक्रम विकास केन्द्र, अब यसलाई कसरी फुकाउने होला, सहज कसरी बनाउने होला, यसका लागि के योजना बनाउनु आवश्यक देख्नुहुन्छ हजुरले?
1: के हुन्छ भनेदेखि जस्तै हामीले कुनै नयाँ विषय इन्ट्रोड्युस गर्यौँ भने पाठ्यक्रममा एउटा नयाँ विषय हालियो भने त्यो विषयलाई त पाठ्यक्रममा पनि लेखेर त हुँदैन, त्यो पाठ्यक्रम लेखिएको विषय भनेको त यहाँ त जन जनमा मन मनमा बस्नुपर्ने विषयहरू विषयमा त्यो लेखिएको हुन्छ, अब त्यो विषयवस्तुलाई चाहिँ रिफ्लेक्ट गर्ने त्यसलाई ट्रान्सलेट गर्ने भनेर त कच्चा कोठामा हो, कच्चा कोठामा सिकारीहरूका अगाडि डेलिभरी गर्ने गर्नु पऱ्यो, डेलिभरी गर्ने मेन पावर चाहियो, त्यो मान्छे अहिले बजारमा उत्पादन छ कि छैन, उत्पादन छैन भने त्यो अनुसारको जनशक्ति उत्पादन गरेर युनिभर्सिटी अफ कोर्सहरू समय सामयिक त्यही परिमार्जन गर्नुपर्ने हुनसक्छ, युनिभर्सिटीले जनशक्ति उत्पादन गरिदिनु पऱ्यो, त्यसलाई चाहिँ त्यही तालिमहरू दिनु पऱ्यो सिस्टमले, त्यसपछि उहाँहरूलाई रिक्रुट गर्नु पऱ्यो, रिक्रुट गरेर त्यो अनुसारको उहाँहरूले कसै कता डेलिभरी दिनु पऱ्यो, त्यसपछि मात्रै पाठ्यक्रमले अपेक्षा गरेको सक्षमता सिकाइ उपलब्धिहरू सिकारीको अथवा बालबालिको जवानप्रति

0: 13 गते त्यो दिन एउटा मिलेपछि कतै 4-5 चन्द्री अधिवेशन विधेयक निर्माण गर्नुपर्छ परीक्षाको त्रास होइन सानो बालबालिकालाई मुक्त राख्नुपर्छ भनेर निर्णय सरकारको आएको छ। हामीले त्यो अनुसारको डकुमेन्ट तयार गरेर निरन्तर मूल्याङ्कन गर्ने 4-5 भन्ने हिसाबले त्यो तयारी गऱ्यौँ, डकुमेन्ट तयार पार्यौँ, त्यसरी मोरालिटी तयार पार्यौँ र खाता तयार पार्यौँ, हाम्रो वेबसाइटमा अपलोड गऱ्यौँ। सर्वसाधारण सबै सरकारहरूले त्यो जानकारीको लागि हाम्रो सुझावको लागि हामीले त्यो प्रयोगको लागि र सुझावको लागि हामीले त्यसलाई सार्वजनिक गरेका छौँ र त्यसलाई कसरी प्रयोग गर्ने भन्ने हामीले सबै विषयको त्यति बेला जुन अनलाइन मार्फत त्यो कार्यक्रम सञ्चालन गरेर कार्यक्रम सञ्चालन गरेका छौँ त्यो त्यहाँ त्यो गऱ्यौँ। अब आइतबार छुट्टी दिने सार्वजनिक बिदा दिने सन्दर्भमा चाहिँ कसरी कार्यक्रमलाई एडजस्ट गर्न सकिन्छ, सुझाव दिने कसरी हामी गर्न सकिन्छ भन्ने सम्बन्धमा रिपोर्ट बनाउने भन्ने त्यो हामीले त्यो तयार पार्यौँ। अब सरकारले चाहिँ ओभरअल अहिलेको एकजुटी करिकुलममै के कति सुधारको अथवा परिमार्जन परिवर्तनको गुनिएको छ त्यो अध्ययन गरेर चाहिँ पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम प्रायोगलाई परिमार्जन गर्ने भन्ने सम्बन्धमा एउटा कार्यबल गठन गरेको छ, कार्यबलले काम सुरु गरेको छ। अब त्यो कार्यबलको काम सकिँदाखेरि त्यही समग्र अहिले हजुरलाई राखेका सबै समस्याहरू लगभग समाधान हुने हिसाबले प्रविधि मैत्री अथवा अनुशासी नागरिक नैतिक लगायत सबै पक्षहरू समेटेर चाहिँ यावत क्षेत्रहरू समेटेर त्यसले एउटा राष्ट्रिय पाठ्यक्रम प्रारूप चाहिँ तयार पार त्यो अनुसार चाहिँ बिस्तारै हाम्रो रिफ्रेमिङ हुँदै जाला एजुकेसन सिस्टममा।
1: यहाँनिर एउटा कुरा थप्न मन लाग्यो मलाई, सरकारले स्वीकृत गरेको जुन 100 कार्यसूची छ यस अन्तर्गत चाहिँ सुशासन र सेवा प्रवाहलाई एउटा महत्त्वपूर्ण बुदाको रूपमा उल्लेख गरिएको छ। सुशासनका सवालमा यहाँहरूको कार्यालयबाट खास गरेर पाठ्यक्रम विकास केन्द्रको तर्फबाट सुशासनलाई कसरी प्रत्याभूत हुने ढङ्गले अगाडि बढेको अवस्था छ?
0: यहाँ समकक्षा दिने भन्छौँ हामी 10 र 12 समकक्षा दिन्छौँ, त्यसमा त्यहाँ चाहिँ ठ्याक्कै पब्लिकसँग विरुद्ध हामीले बिलिङ गर्नुपर्छ होइन भने हामीले यहाँ विज्ञहरू ल्याउने, विज्ञहरूको सेवा लिने, पाठ्यक्रम विकास गर्न लगाउने, त्यसलाई फसल चलाउने, त्यसलाई अन्तिमीकरण गर्ने, टेक्स्टबुकहरू लेख्न लगाउने, शिक्षा निर्देशहरू बनाउने, यस्तै गाइडलाइनहरू बनाउने, मूल्याङ्कन मापदण्डहरू बनाउने लगायतको कामहरू गर्छ केन्द्रले। हामीलाई तोकिएको कामहरू सबै कामहरू हामी जिल्लामा प्राप्त गरेका छौँ होइन। समकक्षाको सन्दर्भमा चाहिँ हामीले अनलाइन प्रणालीमा अहिले काम गरिराखेका थियौँ, अनलाइन सिस्टम पनि अहिले मेरोले ठिकै छ, पहिले अलिकति बढी थियो थियो, अहिले त्यसमा पनि अलिकति सुधार गरिरहेको छ, त्यसको प्रमुख सुधार हुँदै गएको छ किनभने हाम्रो केन्द्रीय सिस्टमै छ, हामीले सबै केन्द्रीय प्रणालीमै आबद्ध गरेर हामीले गरे हुनाले कहिलेकाहीँ समस्या आउँदैन नआउने होइन, तर पहिलेको हेरिकन सुधार भइरहेको छ, त्यसमा अझै थप सुधार हुँदै जाने अपेक्षा गर्न सकिन्छ। अहिले त्यति धेरै समस्या मलाई सेवा गराइदिउँ त्यो धेरै गुनासो छ जस्तो लाग्दैन। हामीले सबैसँग सुशासन दिने, गुनासोलाई सेवा दिने, शीघ्र सेवा दिने हिसाबमा पाठ्यक्रम विकास केन्द्र एकदम तनाव सचिव छ, त्यो कार्यक्रम पनि लिएको।
1: हवस् त सर, महत्त्वपूर्ण समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: सुरुमा तपाईँलाई धेरै धेरै धन्यवाद है।
1: यो थियो पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलसँग गरिएको संवाद। हवस् त, यसै संवादसँगै आजका लागि शैक्षिक बहस रेडियो कार्यक्रम यति नै। आउँदो सातासम्मका लागि प्राविधिक सहकर्मी सुलोचना वज्राचार्यसँगै यो उद्धव सिंह स्वागडेलाई पनि बिदा दिनुहोस्। हुन्छ त, नमस्कार।

अहिले सुनायौं अरविन्द मालाकारको स्वर, राम विक्रम सुजापतिको रचना र अरविन्द मालाकारको संगीतमा रहेको स्वदेश गान। अब प्रस्तुत छ शास्त्रीय संगीत कार्यक्रम। शास्त्रीय संगीत कार्यक्रम अन्तर्गत बाँसुरी वादनमा साथ दिनुभएको छ नागेन्द्र विक्रम राईले। रागमा बैरागी भैरव, तबलामा नवराज गुरुङ र तानपुरामा हुनुहुन्छ गीता राई।

0: अहिले सुन्नुभयो शास्त्रीय सङ्गीत कार्यक्रम अन्तर्गत बाँसुरी वादन। कलाकार हुनुहुन्थ्यो नागेन्द्र विक्रम राई, रागमा साथ दिनुभएको थियो बैरागी भैरव, तबलामा नवराज गुरुङ र तानपुरामा गीता राई।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
6: हजुर।
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
6: दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर।
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्थे।
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी, बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनाश काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
5: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 9 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयूका राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त छलफल गर्नुहुने। बस्ती खाली गराउन सूचना टाँस गर्न पुगेका जिल्ला वन कार्यालय महोत्तरीका कर्मचारी सवार गाडीमा स्थानीयद्वारा आगजनी। बीपी राजमार्ग अवरुद्ध। र अमेरिका इरान तनावबारे चीनका राष्ट्रपति सी चिनफिङ र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बीच छलफल। अब समाचार विस्तारमा। सरकारले आर्थिक वर्ष 2083-84 लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको 3,660 रुपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रुपियाँ प्रति क्विन्टल तोक्ने निर्णय गरेको हो। यसै गरी बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र स्वीकृत गरेको छ। यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयूमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले आज बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूसँग सामूहिक भेट र संवाद गर्नुहुने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकता बारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यसअघि चैत्र 25 गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बिहान 11 बजे बस्ने बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। साथै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन, पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली, पहिलो संशोधन विधेयक 2083 माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। सांसदहरूले मुलुकको कुल बेरुजु 7,55,00,000,000 रुपियाँ बराबर पुगेको भन्दै बेरुजु फर्सेउट गर्न सबै गम्भीर बन्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको हिजोको बैठकमा सांसदहरूले कानूनको परिपालना, आर्थिक पारदर्शिता र जवाफदेहिताको अभावका कारण देशको बेरुजु फर्सेउटको अवस्था निराशाजनक बनेको बताउनुभयो। सांसदहरूले बेरुजु फर्सेउटमा नीतिगत रूपमा देखिएको समस्या, कानून निर्माण र आवश्यक कानून संशोधनबारे यकिन गर्न तथा बेरुजुको समस्या समाधान गर्न कसलाई जिम्मेवार बनाउनु पर्ने हो लगायतका विषयमा यकिन विवरण ल्याउन सरकारसँग माग गर्नुभयो। बैठकमा विभिन्न 10 मन्त्रालयका तर्फबाट सचिव र सहसचिवहरूले मन्त्रालय र माथतका निकायका बेरुजुको अवस्था, महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको बेरुजु फर्सेउटको अवस्था र सम्परीक्षणका लागि मन्त्रालयले गरिरहेको कामहरूबारे जानकारी गराउनु भएको थियो। महोत्तरीको बर्दिवास नगरपालिका तीन कालापानी स्थित बीपी राजमार्गमा जिल्ला वन कार्यालयको गाडीमा आगजनी गरिएको छ। जिल्ला वन कार्यालयका कर्मचारी सवार 22 ZA 2749 नम्बरको गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। हिजो कालापानी क्षेत्रमा रहेको बस्ती खाली गराउन सूचना टाँस गर्न पुगेका जिल्ला वन कार्यालय महोत्तरीका कर्मचारी सवार गाडीमा स्थानीयले गैराती प्रदर्शनका क्रममा आगजनी गरेका हुन्। वन क्षेत्रमा रहेको बस्ती हटाउन पुगेका वन कार्यालयका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएर हिजो साँझ बीपी राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र बनेपछि गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। वन कार्यालयका कर्मचारीलाई भने प्रहरीले उद्धार गरेको जनाएको छ। स्थानीयको प्रदर्शनका कारण अहिले पनि बीपी राजमार्ग अवरुद्ध रहेको स्थानीय रोशन कार्कीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा दम्पतीलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले हिजो देउबाको पक्राउ रोक्न अन्तरिम आदेश जारी गरेको हो। अदालतले आदेशमा देउबा दम्पतीलाई विशेष अदालतको साटो काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएको भन्दै जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा देउबा दम्पतीलाई पक्राउ नगर्नु नगराउनु भनेको छ। नेपाली काङ्ग्रेसले क्रियाशील सदस्यता अध्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकेको छ। पार्टी सभापति गगन कुमार थापाको उपस्थितिमा काङ्ग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको हिजो बसेको बैठकले सबै संगठनात्मक संरचनालाई प्रयोग गरी अनुगमन गर्न समितिका तर्फबाट सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकेको हो। बैठकले डाक्टर ढिला संग्रौलालाई कोशी प्रदेश, बहादुर सिंह लामालाई बागमती, उदय शमशेर राणालाई सुदूरपश्चिम, मुक्ता कुमारी यादवलाई गण्डकी, जानकी सिंहलाई कर्णाली, देवराज चालिसेलाई मधेस र अमर सिंह पुनलाई लुम्बिनी प्रदेशको जिम्मेवारी तोक्ने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले यौनजन्य हिंसा पीडितलाई छिटो न्याय सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा मन्त्री गौतमले महिला र बालबालिकामाथि हुने यौनजन्य हिंसा र साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनर्स्थापना गर्न माग गर्नुभएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा होल्डिङ सेन्टरमा सो समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले घरबार विहीनलाई उचित व्यवस्था गरेर पुनर्स्थापना गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्व युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चिनिया राष्ट्रपति सी चिनफिङले बेइजिङमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफसँग भेटवार्ता गर्नुभएको छ। अमेरिका इरान तनाव, क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेका समयमा भएको यो उच्चस्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारी संचार संस्था सिन्हुआका अनुसार राष्ट्रपति सी चिनफिङ जी सँगको भेट अघि प्रधानमन्त्री शाहबाज शरीफले चीनका प्रधानमन्त्री ली कियाङसँग पनि वार्ता गर्नुभएको थियो। बेजिङमा भएको पछिल्लो छलफलका विषयवस्तुबारे चिनिया सरकारी सञ्चार माध्यमले तत्काल विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। पाकिस्तानी टेलिभिजनका अनुसार पाकिस्तानका सेना प्रमुख असीम मुनिरले पनि चीन भ्रमणमा प्रधानमन्त्री शरीफलाई साथ दिनुभएको छ। अमेरिका र इरान बीचको संवाद प्रक्रियामा इस्लामाबादको भूमिका बढ़िरहेका बेला मुनिरको सहभागितालाई विशेष महत्वका साथ हेरिएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका केही स्थानहरूमा, मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका धेरै थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको तराई भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना रहेको छ। मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ EU का राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्नुहुने। बस्ती खाली गराउन सूचना टाँस गर्न पुगेका जिल्ला वन कार्यालय महोत्तरीका कर्मचारी सवार गाडीमा स्थानीयद्वारा आगजनी, बीपी राजमार्ग अवरुद्ध। र अमेरिका इरान तनावबारे चीनका राष्ट्रपति सी चिनफिङ र पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ बीच छलफल। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।

आदरणीय श्रोता मित्र नमस्कार, ब्रदर ग्रेस चर्चको प्रस्तुति कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। प्राविधिक मित्र सुभाष सुप्रेती, पास्टर गणेश बोगटी र कार्यक्रम प्रस्तुता पास्टर हरि खड्का, आज पनि हामी तपाईँकै प्रिय कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धेरै धन्यवाद। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहान 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँले पहिलो पटक यो कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु यीशु ख्रीष्टको बारेमा अझ धेरै कुरा जान्न चाहनुहुन्छ भने हामीलाई अहिले नै पत्र लेखी पठाउनुहोस्। हामी हाम्रो ठेगाना कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनु श्रोता मित्र, कार्यक्रमलाई सुरु गरौँ।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि कार्यक्रम प्रेमको सन्देशमा पुनः तपाईँलाई स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर गणेश बोगटी।
1: नमस्कार आदरणीय श्रोता मित्र, ख्रिस्टीय आध्यात्मिक कार्यक्रम प्रेमको सन्देशमा हजुरहरूलाई स्वागत छ, साथै ख्रिस्टीय अभिवादन, जय मसीह। आज पनि हामी पवित्र बाइबलबाट परमेश्वरको वचनलाई सुन्नेछौँ। आज हामी परमेश्वर पवित्र हुनुहुन्छ भन्ने विषयलाई अध्ययन गर्नेछौँ। जब हामी बाइबलको एक अद्भुत खण्ड प्रकाश 4:8 ख खण्डलाई हेर्छौँ भने यस्तो पाउन सक्छौँ, अनि पवित्र पवित्र पवित्र प्रभु सर्वशक्तिमान परमेश्वर जो हुनुहुन्थ्यो, हुनुहुन्छ र हुन आउनुहुन्छ। यहाँ परमेश्वरलाई पवित्र पवित्र पवित्र 3 पवित्र भनी सम्बोधन गरेको हामी देख्न सक्छौँ। बाइबलको परमेश्वर पवित्र हुनुहुन्छ। परमेश्वरको पवित्रता अत्यन्त मुख्य र आधारभूत गुण हो। जब हामी बाइबलमा पुरानो करारको पुस्तक यसैया 6:3 हेर्छौँ भने यहाँ पनि परमेश्वरलाई पवित्र पवित्र भनी सम्बोधन गरेको पाउन सक्छौँ। हो श्रोता मित्र, परमेश्वर पवित्र हुनुहुन्छ। परमेश्वरले आफ्नो पवित्रतामा कहिले पनि सम्झौता गर्नुहुन्न, गर्नुभएको छैन र गर्नुहुने पनि छैन। वास्तवमा परमेश्वरले सम्झौता गर्नु भएकै छैन र गर्नुहुने पनि छैन। परमेश्वर सम्पूर्ण रूपमा पवित्र हुनुहुन्छ। परमेश्वर पवित्र हुनुहुन्छको साधारण अर्थ परमेश्वर सम्पूर्ण दुष्टता, सम्पूर्ण पाप, सम्पूर्ण संसारिकपना, सम्पूर्ण खराबीहरूबाट पूर्ण रूपमा अलग हुनुहुन्छ। परमेश्वर आफ्नो प्रेरणामा वा नियतमा सिद्ध हुनुहुन्छ। परमेश्वर आफ्ना सम्पूर्ण कार्यहरूमा पूर्ण र पवित्र हुनुहुन्छ। परमेश्वर आफ्नो ज्ञान र बुद्धिमा पूर्ण रूपमा पवित्र हुनुहुन्छ। परमेश्वर आफ्नो गुण, चरित्र अनि स्वभावमा सिद्ध, पूर्ण र पवित्र हुनुहुन्छ। परमेश्वर आफ्नो इमानदारितामा सिद्ध, पूर्ण र पवित्र हुनुहुन्छ। परमेश्वरमा कुनै खराबी छैन। उहाँमा कुनै दुष्टता, छलकपट वा गलत अनि खराबी केही छैन। उहाँ सिद्ध रूपमा हरेक क्षेत्रमा र आफैमा पवित्र हुनुहुन्छ, जस कारणले गर्दा उहाँ मात्रै आराधनाको योग्य हुनुहुन्छ, उहाँ आदरको योग्य हुनुहुन्छ। उहाँ जस्तो पवित्र अरू कोही पनि छैन। बाइबलले हबकुक 1:13 परमेश्वरको पवित्रताको विषयमा यति सुन्दर कुरा बताउँछ कि तपाईँका आँखाहरू यति शुद्ध छन् कि तपाईँले दुष्टता हेर्नै सक्नुहुन्न र अधर्म देख्नै सक्नुहुन्न। यस अद्भुत बाइबलको खण्डले बताउँदछ कि स्वर्गको परमेश्वरले दुष्टता र अधर्मलाई देख्न पनि सक्नुहुन्न। दुष्टता र अधर्म भन्ने शब्दले सम्पूर्ण खराबी, पाप, झुट, गलत कुरा सबैलाई समावेश गर्दछ। त्यही कारण परमेश्वर पवित्र हुनुहुन्छ र उहाँ सम्पूर्ण दुष्टता अधर्मबाट अलग हुनुहुन्छ। उहाँले दुष्टता र अधर्मलाई देख्न पनि सक्नुहुन्न, मतलब उहाँ पूर्ण रूपमा र सिद्ध रूपमा पवित्र हुनुहुन्छ। हो श्रोता मित्र, परमेश्वर पूर्ण रूपमा र सिद्ध रूपमा पवित्र हुनुहुन्छ, जसले गर्दा उहाँ सबै कुरा भन्दा विशेष, अलग र पृथक हुनुहुन्छ। जब हामी बाइबलको पहिलो पुस्तक उत्पत्तिको पुस्तकलाई हेर्छौँ भने परमेश्वरले सम्पूर्ण सृष्टिलाई कसरी सृष्टि गर्नुभयो भन्ने विषयमा व्याख्या गरिएको छ। उहाँ मानिसलाई पनि बनाउनु भयो, जुन सृष्टिको मुख्य सृष्टि वा केन्द्र भएको बाइबलले बताउँदछ। उहाँ एकजना पुरुष आदम र त्यसपछि एकजना स्त्री हब्बालाई बनाउनु भयो, अनि बाइबल अनुसार सम्पूर्ण मानव जाति यी दुईका सन्तान भएको हामी पाउन सक्छौँ। जब परमेश्वरले आदम र हब्बालाई बनाउनु भयो, तब उनीहरूको लागि सुन्दर बगैँचा, अदनको बगैँचा बनाउनु भयो, अनि त्यस बगैँचामा अन्य प्राणी सहित राख्नुभयो, तथापि सम्पूर्ण कुराको शासक मानिसलाई नै बनाउनु भयो। त्यसपछि परमेश्वरले आदम र हब्बालाई आज्ञा गर्नुभयो कि बगैँचाको हरेक रुखको फलबाट तिमीहरू खान सक्छौ, तर असल र खराबको ज्ञानको रुखबाटको फल नखानु भन्नुभयो। आदम र हब्बाले शैतानको उत्काहटबाट आफैले त्यो नखानु भनेको फल खान्छन्। यसरी उनीहरूले परमेश्वरको आज्ञा उल्लङ्घन गर्छन्। यी सारा मानव जातिका आमा र बाबुले पाप गरे, र अब उसो सबै मानिस पापी भए। हो श्रोता मित्र, बाइबलले सबै मानिसहरू पापी छन् भनी व्याख्या गर्दछ। अब मानिसले पाप गर्यो र पापी भयो, तर परमेश्वर पवित्र हुनुहुन्छ। पवित्र परमेश्वर र मानिस बीच पापको कारणले सम्बन्ध अलग भएको हामी स्पष्ट रूपमा थाहा गर्न सक्छौँ। त्यही कारण मानिसले आफ्नो शरीरमै रहँदा परमेश्वरलाई देख्न सक्दैन। अब निष्कर्ष स्वरूप हामी भन्न सक्छौँ कि परमेश्वर पवित्र हुनुहुन्छ र मानिस पापी छ। पापको कारणले पवित्र परमेश्वर र मानिस बीच सम्बन्ध र संगति टुटेको छ। अब पवित्र परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ, जबकि उहाँले पापलाई घृणा गर्नुहुन्छ तर पापीलाई प्रेम गर्नुहुन्छ। त्यो प्रेमको कारणले पवित्र परमेश्वर

0: परमेश्वरले पापी मानिसलाई बचाउन चाहनुहुन्छ। त्यसकै निम्ति उहाँले आफ्नो एकमात्र पुत्र प्रभु येशु ख्रीष्टलाई यस संसारमा पठाउनुहुन्छ। येशूले मानव शरीर धारण गर्नुहुन्छ। बाइबलले बताउँछ कि येशू एक कन्या स्त्री मरियमद्वारा जन्मनु भयो। उहाँ जो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, मानिस बन्न उहाँले मरियमलाई प्रयोग गर्नुभयो। येशू पनि अरू मानिस जस्तै संसारमा हुर्कनु भयो, तर उहाँले कहिल्यै झुठ बोल्नु भएन, उहाँले कहिल्यै खराब सोच्नु भएन, उहाँले कहिल्यै गलत कार्य गर्नु भएन, उहाँले कहिल्यै पाप गर्नु भएन, उहाँले यस संसारमा पाप रहित जीवन बिताउनु भयो। बाइबलले येशु ख्रीष्टको विषयमा यसरी व्याख्या गरेको हामी पाउन सक्छौ। पहिलो पत्रुस 2:22-24 पदले बताउँछ कि उहाँले कुनै पाप गर्नु भएन, न त कुनै छल कपट नै उहाँको मुखमा पाइयो। उहाँले गाली खाएर सट्टामा गाली दिनु भएन, उहाँले दुःख भोग्नु हुँदा धम्क्याउनु भएन, तर आफैलाई धर्ममय न्याय गर्नु हुनेको हातमा सुम्पनु भयो। हामी पापीहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँचौ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि बोक्नु भयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियो। दोस्रो कुरन्थी 5:21 पदले बताउँछ, किनकि उहाँमा हामी परमेश्वरका धार्मिकता बन्न पाऊ भनेर पापै नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो निम्ति पाप तुल्याउनु भयो। यो खण्डले बताउँदछ कि येशूले कहिले पाप गर्नु भएन। उहाँ पापी मानिसको वरिपरि रहनुभयो। पापी मानिसलाई पापबाट बचाउनका निम्ति तिनीहरूलाई उहाँले प्रेम गर्नुभयो, डोर्याउनु भयो, तर उहाँ आफैले चाहिँ कहिले कुनै पाप गर्नु भएन। पाप रहित जीवन उहाँले जिउनु भयो। हिब्रू 4:15 बाइबलले येशू ख्रीष्टको विषयमा यस्तो सुन्दर कुरा बताउँछ, किनकि हाम्रा महापुजारी हाम्रा दुर्बलताहरूमा दुखित हुन नसक्ने हुनुहुन्न, तर हामीहरू झैं उहाँ सबै कुरामा परिचित हुनुभयो तरै पनि पाप रहित हुनुहुन्छ। र सँगै यसै पुस्तक हिब्रू 7:26 पदले बताउँदछ कि किनकि हाम्रा निम्ति यस्तै महापुजारी उचित थियो जो पवित्र, निर्दोष, निष्कलङ्क, पापीहरूबाट अलग हुनु भएको र स्वर्गहरू भन्दा पनि उच्च पारिनु भएको हुनुहुन्छ। येशू ख्रीष्ट क्रुसमा टाङ्गिने लाग्दाखेरि उहाँ निर्दोष तथा पवित्र भएको गवाही धेरैले दिएको हामी पाउन सक्छौ, र सँगै उहाँलाई धेरै झुटो आरोपहरू पनि लगाइएको थियो। एउटा अद्भुत कुरा हामी पाउन सक्छौ, येशू ख्रीष्टले संसारमा रहँदा 12 चेलाहरूलाई चुन्नु भयो। ती 12 मध्ये 1 यहुदा इस्करियोती थियो, जो येशू ख्रीष्टलाई धोका दिने चेला भनी परिचित भएको हामी पाउन सक्छौ। उसले येशू ख्रीष्टलाई पक्राइदिनको लागि 30 सिक्का घुस स्वरूप लिएको थियो। येशू ख्रीष्टलाई विरोध गर्नेहरूसँग मिलेर येशूलाई पक्राइदिने षड्यन्त्रमा सहभागी भएको थियो। येशूलाई रातको समयमा पक्रने योजना अनुरूप उसले येशूलाई पक्रन चाहनेहरूलाई भनेको थियो कि जसलाई म मही खान्छु उहाँ नै ख्रीष्ट हुनुहुन्छ। अनि उसले यस्तै गर्यो र येशूलाई पक्राइदियो। अनि अन्तमा उसले आफूले पाएका 30 सिक्का उसलाई दिनेहरूको अगाडि फ्याँकिदियो र भन्यो कि मैले निर्दोष व्यक्तिलाई पक्राइदिएको छु। जुन घटना हामी मती 27:3-4 पदमा पाउन सक्छौ, तब उहाँमाथि दण्डको आज्ञा भएको देखेर उहाँलाई पक्राइदिने यहुदा इस्करियोती पछुतायो। अनि त्यसले ती चाँदीका 30 मुख्य पुजारीहरू र बुढा प्रधानहरू कहाँ यसो भन्दै फर्काइ ल्यायो, मैले निर्दोषको रगत बगाउनलाई पक्राइदिएर पाप गरेको छु। यसरी उसले येशूको निर्दोषपना र पवित्रताको गवाही दिएको पाउन सकिन्छ। अर्को एउटा महत्वपूर्ण व्यक्तिले पनि येशूको पवित्रता र निर्दोषपनाको गवाही दिएको हामी पाउन सक्छौ। रोमी सैनिकका हाकिम पिलातस पनि एक हुन्। उनको अगाडि येशूको न्याय गरिन येशूलाई उभ्याइएको थियो। उनले येशूमाथि लागेको आरोपको जाँच पड़ताल गर्छन् र येशू निर्दोष भएको कुरा सबैको अगाडि मानिलिन्छन् र घोषणा पनि गर्छन्। यतिसम्म कि येशूको निर्दोषपनालाई देखेर उनले येशूलाई बचाउने प्रयास पनि गर्छन्। तर येशूलाई पक्राइदिनेहरूको कर र विरोधको कारण डरले उनले त्यसो गर्न सक्दैनन्। यो घटना हामी बाइबलको यहुन्नाको पुस्तक 18:28-40 पदसम्म पाउन सक्छौ। अनि 38 पदले यस्तो बताउँछ, पिलातसले येशूलाई भने सत्य के हो, अनि यसो भनेपछि उनी फेरि बाहिर यहुदीहरू कहाँ गए र तिनीहरूलाई भने म उसमा अथवा येशूमा एउटै पनि दोष पाउँदिन। रोमी सैनिकका मुख्य हाकिम पिलातसले पनि थाहा गरे कि येशू निर्दोष र पवित्र हुनुहुन्छ। यहाँसम्म कि पिलातसको श्रीमतीले पनि साक्षी दिन्छिन् कि येशू निर्दोष हुनुहुन्छ। अब अर्को एक महत्वपूर्ण व्यक्तिले पनि येशूको निर्दोषपना र पवित्रताको विषयमा गवाही दिन्छन्। एउटा सुबेदार जो येशूलाई क्रुसमा टाग्ने कार्य गर्नेहरू मध्येका मुख्य थिए। यी व्यक्ति येशूलाई क्रुसमा टाग्ने सिपाहीहरूका मुख्य थिए। यो व्यक्तिले क्रुसको सम्पूर्ण घटनाक्रमलाई नियालेपछि मती 27:54 यस्तो गवाही दिन्छन्, तर जब सुबेदार र उनका साथमा येशूलाई पहरा दिनेहरूले भुइँचालो र त्यहाँ भएका घटनाहरू देखे, तब तिनीहरू यसो भन्दै साह्रै डराए, साँच्चै यिनी परमेश्वरका पुत्र रहेछन्। उनी र उनीसँग भएका अन्य सिपाहीहरूले पनि यो गवाही दिएको हामी पाउन सक्छौ। जब 7 जनाले यीशुको यी अन्तिम क्षणमा उहाँको निर्दोषपना र पवित्रताको गवाही दिएको हामी पाउन सक्छौ। अनि त्यसपछि बाइबल अनुसार यीशु क्रुसमा टाँगिनु भयो, मर्नु भयो, च्यानमा गाडिनु भयो र तेस्रो दिनमा बौरी उठ्नु भयो। यी सब कुरा यीशुले पापी मानिसलाई पवित्र परमेश्वर कहाँ मिलाउनलाई नै गर्नुभयो। मानिसलाई मुक्ति दिन, जीवन दिन, स्वर्ग दिन र सदा मानिसलाई आफूसँग राख्न यीशु गर्नुभयो, ताकि यीशु ख्रिस्टको निर्दोष रगतको बगाईद्वारा पापी मानिसको पाप क्षमा हुन सकोस् र यीशुमाथि मानिसले गरेको विश्वासद्वारा यीशुमा भएको जीवन, मुक्ति र स्वर्ग पाउन सकोस्। यीशु ख्रिस्टले क्रुसमा गर्नुभएको कार्यको कारणले मानिसको पाप क्षमा सम्भव भएको छ। एउटा पवित्र व्यक्ति बलिदान हुनुभयो ताकि पापी मानिसले मुक्ति, क्षमा, अनन्त जीवन र स्वर्ग पाउन सकोस्। र बाइबलले बताउँछ कि सबैले पाप गरेका छन्, अर्थात् सबैको लागि यीशुमा भएको मुक्ति, क्षमा, अनन्त जीवन र स्वर्ग उपलब्ध छ। पहिलो पत्रुस 1:15-16 यस्तो बताएको हामी पाउन सक्छौ, तर जसरी तिमीहरूलाई बोलाउनु हुने पवित्र हुनुहुन्छ उसरी नै तिमीहरू पनि सबै प्रकारका चालचलनमा पवित्र हव, किनकि यो लेखिएको छ तिमीहरू पवित्र हव किनकि म पवित्र छु। परमेश्वर पवित्र हुनुहुन्छ, आफ्ना चालहरूमा, उहाँले गर्ने व्यवहारहरूमा, उहाँले गर्ने न्यायहरूमा, उहाँले गर्नुहुने कार्यहरूमा जताततै सम्पूर्ण रूपले उहाँ पवित्र हुनुहुन्छ। अब यीशु ख्रीष्टको कारणले गर्दा हामी परमेश्वरको अगाडि उभिन सक्छौँ। परमेश्वरले यीशु ख्रीष्टद्वारा मानिसलाई पवित्र पार्नुहुन्छ। जब मैले यीशुमाथि विश्वास गर्छु तब म उहाँकै कारणले परमेश्वरको अगाडि पवित्र ठहरिएको छु। मेरा पापहरू प्रभु यीशु ख्रीष्टको बहुमूल्य र पवित्र रगतले पखालिएको छ। अब म पनि पवित्र छु। यो सब यीशुको कारणले सम्भव भएको हो। प्रभु यीशु ख्रीष्टमा विश्वास गर्ने विश्वासीहरूका लागि नयाँ करार बाइबलले सन्त अथवा पवित्र जनहरू भनी नामकरण गर्दछ। धेरै मध्ये एउटा उदाहरण हामी 1 कोरिन्थी 1:2 पाउन सक्छौ, जो ख्रीष्ट येशूमा पवित्र पारिएका छन्, पवित्र जन हुनलाई बोलाइएका छन्, ती सबैका साथमा जसले हरेक ठाउँमा हाम्रा प्रभु उनीहरू र हामी दुवैका प्रभु येशू ख्रीष्टको नाउँ पुकार्दछन्। अब विश्वासीहरू पवित्र पारिएका छन् अनि यो सब प्रभु येशू ख्रीष्टको क्रुसको कार्यद्वारा सम्भव भएको हो। पवित्र परमेश्वरले आफ्नो पवित्रतामा सम्झौता नहुनलाई येशू आफ्नो एकमात्र पुत्रलाई यस संसारमा पठाउनु भयो। उहाँले क्रुसमा गर्नु भएको बलिदानी कार्यबाट पापी मानिसको पाप क्षमा गरी पवित्र परमेश्वरको अगाडि खडा हुन सक्ने बनाउनुहुन्छ। त्यो पापी मानिसले मात्र प्रभु येशू ख्रीष्टमा विश्वास गरे पुग्छ। आज हामी पनि यो कुरा गर्न सक्छौ। येशूले मानिसलाई मुक्ति, अनन्त जीवन, स्वर्ग दिन चाहनुहुन्छ, उहाँले बचाउन चाहनुहुन्छ। यदि तपाईँ पनि ख्रीष्टमा भएको मुक्ति, अनन्त जीवन, स्वर्ग, शान्ति, आनन्द पाउन चाहनुहुन्छ भने जसरी यहुन्ना 3:15 बाइबलले बताउँदछ कि यसैले कि उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। अनि 17 पनि हामी हेर्छौँ भने यस्तो पाउन सक्छौ, किनभने संसारलाई दोषी ठहराउनका निम्ति होइन तर उहाँद्वारा संसारले मुक्ति पाओस् भनेर परमेश्वरले आफ्ना पुत्रलाई संसारमा पठाउनु भयो। यदि तपाईँ पनि पवित्र परमेश्वरको पवित्रतालाई अंगाल्न चाहनुहुन्छ भने मसँग यो प्रार्थना दोहोर्याउन सक्नुहुन्छ। प्रभु येशू, तपाईँको सत्यता मैले थाहा गरे र तपाईँले मेरो पाप क्षमाको निम्ति आफैलाई बलिदान गर्नु भएको थाहा गरे। तपाईँ मर्नुभयो, गाडिनुभयो र बौरी उठ्नुभयो। अब म तपाईँलाई विश्वास गर्दछु र तपाईँमा प्रतिज्ञा गरिएको पवित्रता, जीवन, मुक्ति, स्वर्ग मलाई दिनुहोस्। आमेन। यो सुन्दर आत्मिकी सम्बन्धमा तपाईँलाई स्वागत छ। हस्त श्रोता मित्र, आजको लागि प्रेमको सन्देश कार्यक्रममा बाइबलीय सन्देश यति नै। हामीलाई सुनिदिनु भएको लागि धेरै धेरै धन्यवाद छ। नमस्कार।
1: आदरणीय श्रोता मित्र, अहिले भर्खरै तपाईँले सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर गणेश बोगटीले दिनुभएको बाइबलीय सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह, सुझाव र जिज्ञासा वा प्रतिक्रिया भएमा हामीलाई अवश्य पनि लेख्नुहोस्। हामी तपाईँबाट सुन्न चाहन्छौ। श्रोता मित्र, तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुरा जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको निम्ति नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाइदिनेछौँ। साथै हामी निशुल्क बाइबल अध्ययन सामग्री पनि तपाईँलाई उपलब्ध गराउनेछौँ। तर पत्र लेख्दा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनुहोला। पत्रचारको लागि ठेगाना: रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 9749, काठमाडौँ, नेपाल। ठेगाना पुनः एकपटक: रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 9749। 9 काठमाडौँ नेपाल। तपाईँ हामीलाई टेलिफोनबाट पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। टेलिफोन नम्बर 01-5156-138 01-5156-138। मोबाइलबाट पनि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो मोबाइल नम्बरहरू रहेको छ 98-510-53-338 98-510-53-338 98-41-52-097 98-41-52-097 98-61-59-17-49 98-61-59-17-49 हामीलाई इमेलबाट पनि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो ggfnepal@hotmail.com पुनः एकपटक ggfnepal@hotmail.com। हवस् त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। आगामी हप्ताको मङ्गलबार बिहान 9 बजेको समाचारपछि फेरि हाम्रो भेट हुने नै छ। तबसम्मका लागि कार्यक्रमबाट प्राविधिक मित्र सुभाष सुप्रेती, पास्टर गणेश बोगटी र म कार्यक्रम प्रस्तुता पास्टर हरि खड्का बिदा चाहन्छौ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 10 बजेसम्म हामी यहाँलाई चलचित्रका गीत सुनाएर मनोरञ्जन गराउनेछौँ। सुनाउँदैछौँ कोशेली चलचित्रबाट गीत, जसमा स्वर हो नारायण गोपालको, रचना तुलसी घिमिरे र सङ्गीत रञ्जित गजमेरको।

अहिले सुनायौं सन्तान चलचित्रबाट गीत जसमा सुर भएको थियो प्रसाद श्रेष्ठ र सुषमा श्रेष्ठको, रचना किरण करेल र संगीत मनहरि सिंहको रहेको थियो। यति बेला हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अबको केही बेर सूचना र सन्देश, ठिक 10 बजे सुन्नुहुनेछ समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दैछौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दैछौँ। अब
3: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
2: सही भन्यो सुन्तली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
4: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
3: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
5: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
6: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
7: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढौँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
9: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले आज बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूसँग सामूहिक भेट र संवाद गर्नुहुने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यसअघि चैत्र 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। 60 रुपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रुपियाँ प्रति क्विन्टल तोक्ने निर्णय गरेको हो। यसै गरी बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने उत्तर पत्र स्वीकृत गरेको छ। यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गरेको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बिहान 11 बजे बस्ने बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। साथै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। सांसदहरूले मुलुकको कुल बेरुजु 7,55,00,000,00,000 बराबर पुगेको भन्दै बेरुजु फर्स्युट गर्न सबै गम्भीर बन्नुपर्नेमा जोड दिनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको हिजोको बैठकमा सांसदहरूले कानूनको परिपालना, आर्थिक पारदर्शिता र जवाफदेहिताको अभावका कारण देशको बेरुजु फर्स्युटको अवस्था निराशाजनक बनेको बताउनुभयो। सांसदहरूले बेरुजु फर्स्युटमा नीतिगत रूपमा देखिएको समस्या, कानून निर्माण र आवश्यक कानून संशोधनबारे यकिन गर्न तथा बेरुजुको समस्या समाधान गर्न कसलाई जिम्मेवार बनाउनु पर्ने हो लगायतका विषयमा यकिन विवरण ल्याउन सरकारसँग माग गर्नुभयो। महोत्तरीको बर्दिवास नगरपालिका 3 कालापानी स्थित बिपी राजमार्गमा जिल्ला वन कार्यालयको गाडीमा आगजनी गरिएको छ। जिल्ला वन कार्यालयका कर्मचारी सवार 22/27/49 नम्बरको गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। हिजो कालापानी क्षेत्रमा रहेको बस्ती खाली गराउन सूचना ट्रान्स गर्न पुगेका जिल्ला वन कार्यालय महोत्तरीका कर्मचारी सवार गाडीमा स्थानीयले गैराती प्रदर्शन कार्यक्रममा आगजनी गरेका हुन्। वन क्षेत्रमा रहेको बस्ती हटाउन पुगेका वन कार्यालयका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएर हिजो साँझ बिपी राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र बनेपछि गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। वन कार्यालयका कर्मचारीलाई भने प्रहरीले उद्धार गरेको जनाएको छ।

0: स्थानीयको प्रदर्शनका कारण अहिले पनि बीपी राजमार्ग अवरुद्ध रहेको स्थानीय रोशन कार्कीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश रहेको छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा दम्पतिलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको हो। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले हिजो देउबाको पक्राउ रोक्न अन्तरिम आदेश जारी गरेको हो। अदालतले आदेशमा देउबा दम्पतिलाई विशेष अदालतको साटो काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएको भन्दै जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा देउबा दम्पतिलाई पक्राउ नगर्नु नगराउनु भनेको छ। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ। इरानी क्षेप्यास्त्र स्थल र बारूदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुङ्गाहरूलाई निशाना बनाइएको सेनाले जनाएको छ। अमेरिकी सेनाले वक्तव्य जारी गर्दै आत्मरक्षाका लागि र इरानी फौजबाट उत्पन्न खतराबाट आफ्नो सेनालाई जोगाउन आक्रमण गरेको उल्लेख गरेको छ। सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले युद्ध विरामका क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको उल्लेख गर्नुभएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर लडाईँ अन्त्यका लागि तत्कालै सम्झौता नहुने बताएपछि यो हमला भएको जनाइएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार नमस्कार नमस्कार म्युजिक मन्त्र कार्यक्रममा हामी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। प्राविधिक मित्र उत्तम पाण्डे अनि दिवाकर शर्माको तर्फबाट प्रिय मित्रहरू, आज फेरि पनि यो मङ्गलबारको समयमा हामीहरू माझमा आएका छौँ म्युजिक मन्त्र कार्यक्रम लिएर, गीत सङ्गीतसँग आबद्ध रहेर गीत सङ्गीतका स्रष्टाहरूसँग कुराकानी गर्दै र बेला मौकामा कहिलेकाहीँ श्रोता मित्रसँग पनि कुराकानी गर्ने गरेका छौँ कार्यक्रम म्युजिक मन्त्रमा। आज हामी एकजना यस्ता व्यक्तित्वसँग कुराकानी गर्दैछौँ जो व्यक्तित्वले 6 दशकभन्दा लामो समयदेखि गीत रचना गर्नुभएको छ। उहाँ विशेष गरी चलचित्र निर्देशक पनि हुनुहुन्छ, सञ्चारकर्मी पनि हुनुहुन्छ, सम्मानित गीतकार पनि हुनुहुन्छ, आदरणीय श्री यादव खरेल हजुर। उहाँको नाम लिनु पर्दाखेरि पक्कै पनि नेपाली गीत सङ्गीतमा उहाँले गर्नुभएका कामहरू, उहाँले गर्नुभएका योगदानहरूका बारेमा हामी कहिलेकाहीँ चर्चा गर्छौँ, कुराकानी गर्छौँ र विशेष गरी हामी भन्छौँ यस्तो पनि हुँदो रहेछ। फतेमा नातिकाजी, पिउँदा पिउँदै नारायण गोपालको सुर सङ्गीत, गैरी खेतको सिरे हान्यो आशा भोसले, शम्भुजित बास्कोटा, यस्तो रहेछ यहाँको चलन, देविका प्रधान, शम्भुजित बास्कोटा, यस्ता सयौँ चर्चित र सदाबहार गीतहरू रहेका छन्। उहाँसँग आज हामी नेपाली गीत सङ्गीत र गीत रचनातर्फ शब्द रचनामा देखिएका केही कमजोरीका बारे पनि कुराकानी गर्नेछौँ। यति बेला सार्वजनिक सेवा प्रसारण बनेको छ रेडियो नेपाल, यस अर्थमा अबका दिनमा रेडियो नेपालले गीत सङ्गीतमा खेल्नुपर्ने भूमिका लगायत गीत सङ्गीततर्फमै केन्द्रित रहेर आज उहाँसँग हामी कुराकानी गर्न लागिरहेका छौँ, उहाँसँग टेलिफोन सम्वाद गर्न लागिरहेका छौँ। विशेष गरी भन्नुपर्दाखेरि जीवन जगत र प्रकृतिको आत्मालाई नै गीत भन्छौँ भनेर उहाँ विशेष गरी भन्ने गर्नुहुन्छ र रुचाउनुहुन्छ। अति नै सम्मानित गीतकार श्री आदरणीय भनौँ यादव खरेलज्यूसँग हामी कुराकानी गर्न आइरहेका छौँ। उहाँ हाम्रो टेलिफोन लाइनमा यतिखेर आइसक्नु भएको छ, हामी उहाँसँग कुराकानी गर्न चाहन्छौँ। हाम्रो आग्रहलाई स्वीकार गरेर उहाँले आफ्नो व्यस्त समयमा पनि हामीलाई समय दिनुभएको छ। म उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो
0: यादव सर, नमस्कार। हजुर
1: नमस्कार। हजुर नमस्कार, आम श्रोता दर्शकहरूमा पनि मेरो हार्दिक नमन।
0: हजुर आराम कुशल हजुर, ठिक छ नि?
1: होइन ठिक, उमेर अनुसार त्यस्तै ठिकै छ।
0: हजुर, यति लामो समय जुन यहाँले बिताउनु भयो, जुन काम गर्नुभयो, जुन योगदान दिनुभयो नेपाली गीत सङ्गीतमा, नेपाली चलचित्रमा, एउटा सञ्चारकर्मीको नाताले पनि बिबिसीसम्म पुग्नुभयो, रेडियो नेपालमै पनि कार्यरत रहनुभयो, यी सबै कुरा हेर्दाखेरि यतिका दिनसम्म आइपुग्दाखेरि कस्तो अनुभव र कस्तो अनुभूति गर्नुहुन्छ?
1: होइन, म चाहिँ यो मान्छेको हरेक मानिसको हरेक क्षेत्रमा प्रतिभा हुँदैन, एउटा विभिन्न व्यक्तिको विभिन्न क्षेत्रसँग सम्बन्धित कुराहरूमा प्रतिभा हुन्छ अनि चाख हुन्छ, अनि त्यसमा मान्छेले मेहनत जसले गर्दै जान्छ त्यो अगाडि बढ्दै जान्छ, त्यो तत्त क्षेत्रमा जसले मेहनत गर्दैन अब त्यो उसको त अगाडि बढ्ने चान्स हुँदैन। त्यसो भएले मेरो रुचि चाहिँ नि यो कला साहित्य सङ्गीत यसमै थियो पहिलादेखि नै, त्यो भएको कारणले गर्दाखेरि त्यो व्यक्तित्व निर्माणमा पनि सुरुको अवस्थाहरूमा जुन बेला म रेडियो नेपालमै काम गर्थेँ, रेडियो नेपालमा तपाईँको 7-8 वर्ष विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, त्यहाँ चलाउने, भाग लिने अनेक कामहरू गरियो।
0: त्यहाँ
1: हुनाले त्यसपछि लन्डनमा चलचित्र सम्बन्धी विषय लन्डन युनिभर्सिटीमा अध्ययन गर्न जाँदा त्यो बेला पनि त्यहाँ बिबिसी नेपाली सेवा प्रारम्भ हुँदा सुरुमा त्यसको सञ्चालन मैले गर्थेँ, नेपाली फोन पुग्थेँ त्यो बेला, त्यो मैले गर्थेँ। अब पछि बिबिसीले स्थायी रूपमा मलाई उनी बसेर काम गर्नलाई दिएको थियो, अफर गरेको थियो, मैले पनि म आफ्नो मुलुक छोडेर यसरी विदेशमा चाहिँ बस्दिनँ भनेर पछि नेपाल फर्केर आएँ। त्यसैले अब हामीले काम गर्दाको अवस्था जो थिए, जुन बेला रेडियो नेपाल थियो, त्यो बेला चाहिँ नि त्यो घरै भत्किसक्यो, जो भत्काउनु हुँदैन त्यसलाई त्यही रूपमा आर्काइभको रूपमा त्यो घरै एउटा इतिहास थियो, त्यो चाहिँ भत्काइयो। त्यो पछि अहिले तपाईँहरूले जहाँबाट ब्रडकास्टिङ गर्नुहुन्छ त्यो चाहिँ त धेरै पछि जापानीहरूले को सहयोगमा उनीहरूले निर्माण गरिदिए, त्यसमा चलेको देख्छु अहिले म। तर अब हामीले हाम्रो समयमा हाम्रो समय भने मतलब 16, 17, 18, 19, 20 साल अब तपाईँको यो 60 वर्ष नागिसक्यो अब त्यो त्यो समयमा एउटा अवस्था थियो रेडियो नेपाल सिवाय अर्को ब्रोडकास्टिङको अरू कुनै नेपाल टेलिभिजन सुरु नै भएको थिएन रेडियो नेपाल मात्रै थियो त्यो हुँदाखेरि हरेक मानिसले सुन्ने रेडियो नेपाल रेडियो नेपालले केही कुरा भनिदिएपछि त्यो नै आधिकारिक
0: मानिस
1: त्यो अवस्था थियो अब अहिले त यति ज्यादा प्रतिस्पर्धा छ कि अब हरेकका हात हातमा
0: टेक्नोलोजीले
1: गर्दा प्रविधिले गर्दा
0: चाहेको थियो सुन्न पाइन्छ तर पनि हजुरले भने जस्तो एउटा साख थियो रेडियो नेपालको एउटा गुडविल थियो त्यो कुरा थियो त्यो बेलामा मान्छेहरूले हजुरले भने जस्तो व्यक्तित्वहरू काम गर्नुहुन्थ्यो प्रसारण कार्यक्रम हुन्थ्यो गीत सङ्गीत त्यति ठुलो प्रभाव पारेको थियो त्यो समयले गुजार्दै गुजार्दै हामी लामो समय बिताइसकेका छौँ रेडियो नेपालमा एउटा रेडियो नेपालमा काम गरेको एउटा सञ्चार कम्पनीको नाताले बिबिसीसम्म पुग्नु भएको व्यक्तित्व अहिले भन्नुपर्दाखेरि यतिखेर हामी सार्वजनिक सेवा प्रसारण भएका छौँ होइन यो त्यो अवस्थालाई पनि हामीले आत्मसात गर्दै र अहिलेका चुनौतीलाई पनि हामीले सामना गर्नुपर्ने अवस्था पनि छ एकतर्फ अहिले के लाग्छ अब हामीले परिवर्तनका कुरामा गर्दै जाँदाखेरि अहिले मुलुकमा धेरै परिवर्तन पनि भएको छ अहिले होइन परिवर्तन भएको छ र यो परिवर्तन सँगसँगै रेडियो नेपाल पनि आफूलाई परिवर्तन गर्नुपर्ने अवस्था पनि छ अहिले हेर्दाखेरि के पाउनुहुन्छ हजुरले के पाउनुहुन्छ यो सार्वजनिक सेवा प्रसारण जुन भनिएको छ यो एउटा अन्तर्राष्ट्रिय मापदण्ड पनि हो त्यो अनुसार आउनु पनि पर्छ भन्ने कुरा सबैको विचारमा पनि छ होइन जापानदेखि लगायत एसिया मुलुकदेखि युरोप लगायत मुलुकहरूमा पनि यो किसिमको सिस्टम यो किसिमको संसारमा देखिएको पनि छ हामीले गर्नुपर्ने आवश्यकता अहिले प्रमुख रूपमा के देख्छौँ हामीसँग गीत सङ्गीतका आधारहरू छन् होइन समाचारमूलकका कुराहरू छन् हामीसँग सत्य तथ्यका कुराहरूलाई हामी खोजनीति गर्छौँ भन्ने कुरा आधार छ अहिले हामी बग्दाखेरि जाँदाखेरि अहिलेको चुनौतीलाई पनि हामीले सामना गर्नुपर्दाखेरि हजुर जस्तो व्यक्तित्वको जुन अनुभव छ यसलाई कसरी अगाडि बढाउन सकिएला जस्तो लाग्छ
1: यसलाई अगाडि बढाउन चाहिँ पहिलो कुरा त एउटा आर्काइभिङ जो छ
0: हजुर हजुर
1: अहिले भइसकेको हरेक कुराको समय अनुसार प्रगति हुँदै हुँदै हुँदै हुँदै जान्छ अनि इतिहास निर्माण गर्दै गर्दै जान्छ गीत सङ्गीतले पनि त्यही हो अब गीत सङ्गीतमा पनि त्यसको तिनवटा भाग छ एउटा गीत लेखन भयो एउटा जग भयो अनि त्यसपछि सङ्गीत भयो अनि त्यसपछि फेरि त्यसमा आवाज दिनु पर्यो अभिव्यक्त गर्नु पर्यो त्यस हुनाले यो जीवन जगत र प्रकृतिको सेरोफेरोमा आफूलाई अनुभूत आफ्नो अनुभूतिहरूलाई मौलिक किसिमले अभिव्यक्त गरेका जो कुराहरू छ गीत सङ्गीत छ त्यो त्यसको ठुलो फाँट छ त्यो चाहिँ अब नेपाल जस्तो सानो मुलुक तर यत्रो धेरै विविधता भएको मुलुक यत्रो धेरै सांस्कृतिक विविधता भएको भाषिक विविधता सांस्कृतिक विविधता भएको त्यसैले यति धेरै लयहरू छन् यति धेरै गीतहरू छन् कि यति सानो मुलुकमा यति धेरै सांस्कृतिक विविधता साङ्गीतिक विविधता भए सायदै अरू मुलुक होला
0: तर
1: त्यस्तो अवस्थामा त्यो भइरहेको हाम्रा विविधताहरू सिर्जनाहरू इतिहासहरू त्यो चिजले नेपालले संरक्षण गरेर त्यसको त्यसको अधिकार आफ्नोमा किनभने पहिला रेडियो नेपालले सङ्गीत गर्थ्यो अब रेकर्डिङ गर्नलाई मान्छेहरूले कलकत्ता गएर गर्नु पर्थ्यो बम्बई पनि होइन त्यो बेला कलकत्ता थियो त त्यो अवस्थाबाट अहिले यो अवस्था आइसक्यो
0: टेक्नोलोजी
1: आइसक्यो सारा आएको हुनाले परिवर्तित समय अनुसार आफूलाई परिवर्तन गरेर पहिलेको इतिहासलाई पनि कायम राख्ने अनि नयाँ नयाँ चिजहरू नयाँ समय अनुसार त्यो चिजहरूलाई पनि अगाडि बढाउँदै जाने अनि त्यसका स्रष्टा सिर्जना गर्ने मान्छेहरूलाई प्रोत्साहित गर्दै जाने त्यो काम चाहिँ नै रेडियो नेपालले गर्नुपर्छ अब त्यो गर्नलाई एकाडेमी दुईवटा खडा भयो एउटा भाषा साहित्यको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान भन्थ्यो त्यो बेला राजकीय नेपाल प्रज्ञा प्रतिष्ठान भयो अर्को चाहिँ नि नाट्य सङ्गीत प्रतिष्ठान पनि खडा हो
0: अब
1: त्यो नाट्य सङ्गीत प्रतिष्ठानले यो जिम्मेदारीहरू रेडियो नेपालसँग सहकार्य गरेर कसरी अगाडि बढाउने अब रेडियो नेपालमा पुराना कतिपय गीतहरू ती सब श्रष्टाहरू गायकहरू सङ्गीतकारहरू लेखकहरू त्यो दिवङ्गत भइसक्नुभयो, त्यो समय कहाँबाट कहाँ पुगिसक्यो। अब त्यो दिवङ्गत भए पनि उहाँहरूको सृजनाहरू त जीवन्त छ, त्यसलाई जीवन्त राख्नलाई चाहिने सहयोग गर्नुपर्छ। तर दुर्भाग्य के छ अहिले अवस्था भने यो राजनैतिक गर्दाखेरि ज्यादा जजले शासन चलाउनु भयो गर्नुभयो उहाँहरूले त्यो इमान्दारी कायम गर्नु भएन। अब हुँदा हुँदा रेडियो नेपालकै पनि म सुन्छु त्यो चाहिँ नि एउटा कम्पनी त्यो यो प्राइभेट कम्पनीलाई सारा गीतहरू चाहिँ नि एभाइलेबल गर्दैछ।
0: हजुरले भनेको कुरामा हामी यतिखेर आइपुग्यौँ। पक्कै पनि हजुरले जुन भनेको कुरामा चाहिँ हामी के भेट्छौँ भने जस्तो हजुरले भनेको सांस्कृतिक विविधताका कुराकानी आउँछन्। लेखन सङ्गीत गायनदेखि लिएर हामी भन्छौँ यो एउटा इतिहास बनाएको एउटा हामीसँग भएको एउटा रेडियो प्रसारण केन्द्र छ, प्रसारण जुन छ हामीसँग थुप्रै स्वरहरू छन्, धेरै हामीसँग ती कुराहरू छन् र ती कुरालाई अधिकारलाई हामीले प्राप्त गर्नुपर्छ भन्ने कुराहरूले गर्नुभएको छ। अहिले मुख्य समस्या हामी के देख्यौँ भनेदेखि जसले कसैले पनि यो भविष्यलाई देखेको थिएन कि छिट्टै प्रविधिले विकास गर्ला र प्रविधिको विकास सँगसँगै गीत सङ्गीत पनि छिटो फड्को मार्ला भन्ने कसैले सोचेको पनि थिएन। तर अहिले जुन किसिमको भन्नुभयो प्राइभेट कम्पनीको कुरा जुन यहाँले गर्नुभएको छ यो अलिकति यसले असर पारेको छ र नेपालमै उत्पादन भएका गीतहरूलाई पनि आफ्नै गीत भन्न पाइएको छ। हामीले उत्पादन गरेका
1: चोरी गरेर त्योबाट आएको आम्दानी पनि अब अहिले त फेरि आम्दानीको धेरै बाटो छ, चिजहरू इन्टरनेसनल्ली पनि बिक्री हुन्छ, त्यसो भए अरू माध्यमहरूमा पनि जान्छ, त्यो जानिहाले त्यसलाई चोरी गरेर त्योबाट फाइदा उठाइरहेछ, त्यसमा एकदम कडा कारवाही भएर त्यो हर्जाना भराएर त्योबाट मुक्त
0: गर्नुपर्छ। हजुर होइन, यो विषयमा हामी अलिकति पछाडि पनि छौँ होला जस्तो लाग्छ, किनकि अब धेरै अब यसमा प्रतिलिपि अधिकारको कुरा पनि ल्याइएको छ, धेरै कुराहरू छन् यहाँ। अब यो हुँदाहुँदै पनि अलिक

0: अधिकार सिर्जनाबाट प्राप्त हुने अधिकार, अर्को चाहिँ नि तपाईँले लगानी गरेकोबाट प्राप्त हुने अधिकार। अब लगानी गरेर रेडियो नेपालले लगानी गरेका छ भने कलाकारले मेरो अधिकार भनेर कुनै प्राइभेट कम्पनीलाई बेच्न मिल्दैन, कि त जम्मै लगानी नै उसले आफैले
1: गरे। हजुर हजुर हो हो हजुरले भने जस्तै पक्कै पनि जुन अहिले यो लगानी चाहिँ अब त्योभन्दा अगाडि रेडियो नेपालले गरेकै थियो, उत्पादन गर्ने क्रममा पुरै लगानी रेडियो नेपालकै थियो, तर त्यो कुरालाई आफ्नो लगानी पनि अहिले भन्न पाइन, आफ्नो पनि हो भन्ने अधिकार जमाउन पाइएन भन्ने कुरा सुन्छौँ हामी। यो विषयमा अलिकता चाहिँ भद्रगोल छ हजुर, यसलाई हामीले कसरी चाहिँ यसलाई किनारा लाउन सकिएला?
0: त्यो चाहिँ कम्पनी त्यो चाहिँ खडा गरेर इन्भेस्टिगेसन पहिला पुरा गरेर कहाँ कहाँ चोरी गरेर बिक्री गरेका छ त्यो चिजहरू पत्ता लगाएर कानुनी सल्लाह लिएर कानुनी सल्लाहकारसँग अहिलेको ऐन नियम अनुसार अब अहिलेको गभर्मेन्टले अलि छोटकरीमा धेरै सकारात्मक कामहरू गर्दै गएको छ, त्यो अलि जन समर्थन पनि प्राप्त भएर गएको छ, अहिलेको प्रधानमन्त्री को पनि त्यो एकदम सक्रियता देखिन्छ। अब त्यसमा भ्रष्टाचार नगर्ने मान्छे परे शासन चलाउनेमा भने राम्रो काम आउँछ, राम्रो नतिजाहरू आउँछ हरेक क्षेत्रमा। त्यसो भए यो चिज चाहिँ नि लिएर गएर अहिले बालन जो हुनुहुन्छ उहाँ बालन शाह र त्यसको टिम जो छ त्यो टिमलाई नै यो चिजहरू चाहिँ नि यो एजेन्डा चाहिँ लिइदिनु पर्यो गभर्मेन्टले भनेर, त्यो एजेन्डा गभर्मेन्टले चेकअप गरेर त्यो इन्भेस्टिगेसन कमिटी गठन गरेर पुरानो जति पनि चोरी भएको छ, बदमासी भएको छ, त्यो कपिराइट भायोलेट भएको छ, कपिराइट इस्युजहरू, त्यसमा आर्थिक अधिकार सृजनात्मक अधिकार आर्थिक अधिकार हनन भएको छ, दुई थरी अधिकारहरू, त्यो सबै कुराहरू हेरेर यसलाई एउटा मुभमेन्टको रूपमा एउटा योजनाको रूपमा यसलाई अगाडि बढाउनु पर्छ भन्ने हो मेरो सुझाव।
1: धेरै राम्रो सल्लाह हजुरको, धेरै राम्रो सल्लाह। पक्कै पनि अब यो अहिलेको सरकारले पनि विशेष गरी अब जस्तो अहिले सरकारी विज्ञापनहरू सरकारी मिडियालाई दिनुपर्छ भन्ने जुन किसिमको एउटा योजनाहरू ल्याएको छ, जुन किसिमको निर्देशन दिएको छ, त्यसले पनि पक्कै पनि यसमा हामी भविष्यमा यी कुरालाई अझै पनि हामीले सकारात्मक सोच्न सक्छौँ। र यो कपिराइटका कुरामा जुन रेड नेपालले लगानी गरेका कुराहरूमा रेड नेपालले लगानी गरेका गीत सङ्गीत कुरालाई यो हामीतर्फ आउँछन् र यसमा हामीले नै कमसेकम केही गर्न सक्छौँ भन्ने कुरा जुन यहाँले गर्नुभएको छ, अभिलेखका कुरा जुन आइरहेको छ उठिरहेको छ, यसलाई निश्चित रूपमा कहिलेकाहीँ चाहिँ अलिकता चाहिँ यो भन्ने गर्छौँ हामीले यो समयले समयलाई ख्याल गर्न सकेन र यो समस्या आइपुग्यो भन्ने गरिन्छ भने हामीले विशेष गरी यहाँ जस्ता संस्थाले पनि आफ्ना केही सिर्जनाहरूमा चाहिँ कमसेकम ती प्राइभेट कम्पनीहरूले अलिकता चाहिँ स्रष्टाहरूको चाहिँ अलिकता मेहनतलाई स्रष्टाहरूको जुन किसिमको लगानीलाई चाहिँ बढी मात्रामा फाइदा उठायो भन्ने बेला बेला सुन्छौँ पनि, तर यो किनारा लाग्ने गरी चाहिँ त्यसको त्यो मुद्दाको फैसला पनि भएको जस्तो लाग्दैन, यहाँलाई के लाग्छ हजुर?
0: भएको छैन किन भन्दाखेरि पहिला एकचोटि एकताका यो मौका नै जमघट गरेर
1: हजुरले राख्नु भएको थियो
0: यहाँ अलिकति

0: नेपालको बढी मधुमासी देख्छु. त्यो चाहिँ नि के छ भन्दाखेरि विदेशमा त्यो पनि हामीले त्यो बेला पत्ता लगाएको थियौँ, विदेशमा खोलेर एजेन्ट जस्तो राखेर त्यो पैसा चाहिँ उसको एकाउन्टमा जम्मा हुने त्यो त्यो खालको चिज पनि
1: धेरै फट्याँ हजुर हजुर
0: हो त्यो चिज पनि देख्यौँ हामीहरूले. त्यसो भए हुनाले यस्तो चिजहरूमा रेडियो नेपालले अलिकति यो पुराना जो यसमा लागेका छ जो यसमा यसबाट प्रभावित भएको छन् शोषित भएको छन् उनीहरूलाई अलिकति गरेर अलिकति पहल गर्ने र अहिले सरकार अलिकति सक्रिय अलिक भ्रष्टाचार भ्रष्टाचार मुक्त जस्तो देखिया हुनाले अहिलेसम्म त्यस्तो देखिया छ. यस भर्खर भर्खर सुरु भयो धेरै समय
1: सरकारीको जुन कुरा यहाँले गर्नुभएको छ पक्कै पनि यी कुराहरूलाई हामीले बुझिरहेका छौँ देखिरहेका छौँ जहाँसम्म लाग्छ. अब यहाँहरू जस्ता एउटा अग्रस्रष्टाहरूले पनि यो कुरा अलिकति पहल गरेर चाहिँ कमसेकम यो यो किसिमको नेपाली गीत सङ्गीतमा देखेका विकृति विषय जुन किसिमका कपिराइटका कुराहरू छन् जुन किसिमका रोयल्टी पाउनुपर्ने कुरादेखि विभिन्न कुराहरू छन् यिनलाई अलिकति किनारा लाउने किसिमले चाहिँ अलिकति हामीले यसो गरौँ न भन्ने किसिमको एउटा समाज गठन गरेर समाज छ नभएको होइन तर पनि अलिकति अगुवाई गर्ने काम बेला बखत त भएको थियो तर अलिक सुस्ता जस्तो लाग्छ यतिखेर के लाग्छ
0: यहाँ सुस्ता ठिक भन्नुभयो तपाईँले
1: हजुर
0: किनभने जस्तो मै भन्छु अब मेरै गीतहरू कतिपय इन्डियन गायिकाहरू आशा भोसले गैरी खेतको सिरे हाम्रो दराउलीले भने जस्ता त्यो गीतहरू यो विभिन्न अल्का याग्निक अनि त्यो अभिजित धेरै इन्डियन गायक गायिकाले नै गाएको छन्. अब हामीले बम्बई पुगेर बम्बईमा त्यो सारा खर्च बेहोरेर त्यो उनीहरूलाई पैसा दिएर त्यो गीतहरू चाहिँ नि त्यो त्यसरी गरेका त्यस्ता चिजहरू छ. त्यस्तो विभिन्न लगानी गर्ने मान्छेहरू को पर्या होला त्यसले. त्यसैले यो चिजलाई तपाईँले उठान गर्नु अत्यन्त राम्रो कुरा हो. यसलाई अलिकति सक्रिय
1: हो यसमा अलिकति कहिलेकाहीँ हजुरले भने जस्तो कहिलेकाहीँ यो मुद्दा उठ्छ र कहिलेकाहीँ स्रष्टाहरू पुग्छन् अहिले नाम लिइसक्नु भएको छ फेरि नाम नलिउँ हामी प्राइभेट कम्पनी कुराकानी गर्छौँ र केही गुलियो चटाइदिइसकेपछि उहाँहरू चुप लाग्नुहुन्छ त्यो चाहिँ त्यो प्रक्रिया चाहिँ चलेको थियो भन्ने कुरा हामी सुन्थ्यौँ बेला बेलामा. मलाई यस्तो पऱ्यो यस्तो पऱ्यो भने चाहिँ झगडा गर्ने कुरामा जाँदाखेरि होइन त्यो केही नगरौँ तपाईँले लागेको तपाईँको जुन के छ लिनुहोस् तपाईँले के त पैसा लिनुहोस् भनेपछि त्यो उहाँले मुख टाल्ने काम चाहिँ गरिन्छ भन्ने कुरा बेला बेला सुनिएको थियो. त्यसो तै चुप मै चुप भन्ने वार्तावरण बन्दै आयो भन्ने कुरा हामीले सुन्यौँ. हजुरले यो कुरामा अलिकता हजुर जस्तो व्यक्तित्वलाई धेरै कुरा थाहा छ यसमा त्यसले गर्दाखेरि हजुर जस्तो व्यक्तित्व अलिकता लागेर चाहिँ अब रेड नेपालले गर्ने रेड नेपालको पनि एउटा अधिकार हो रेड नेपालले पनि प्राप्त गर्नुपर्ने अधिकार यो छ. उसले गीत सङ्गीत उत्पादन गर्यो त अहिले अहिलेको अवस्थामा अहिलेको बजारमा ती गीतहरू बेचेर पनि त कमसेकम आम्दानी गर्न सक्छ यो बाटो पनि खुलाइदिनु पर्यो भने जस्तो हजुर संस्थाले केही बोल्दैदेखि त अलिकति राहत हुन्थ्यो र सरकारले पनि यो कुरालाई अलिकति गम्भीरताका साथ लियो भनेदेखि भविष्यमा केही राम्रो होला कि जस्तो लाग्छ हजुरलाई जुन हजुरको विचार पनि आएको छ.
0: त्यो कुरा एकदम ठिक हो. यो अगाडि मैले यो कुराहरू धेरैचोटि धेरै माध्यमहरूमा भनिसकेको छु. जस्तो त्यो अधिकार जो छ म्युजिक नेपालले वा अरू

0: त्यहाँ छैनन् म मेरो जानकारी भएसम्म। तर अब प्रतिलिपि अधिकार ऐन छ, त्यसका नियमावली छ, अनि प्रतिलिपि अधिकारमा को चाहिने सरकारी निकाय छ, सरकारी संस्था छ, त यिनीहरूले यो चिजहरू हेर्नुपर्छ। अब हामी चाहिँ अलिकति उमेरले यो शारीरिक अस्वस्थताले गर्दा अब नसक्ने भयौँ, तर अब यसरी राय लिन त्यतिसम्म दिन सकिन्छ। तर अब यो मिटिङ गराउने, यो गराउने, यो गराउने, त्यो सारा चिजहरू गरेर यो आन्दोलनको रूप यसलाई दिएर यो चाहिँ संस्थाहरूको संस्थाहरूले शोषणबाट मुक्त गर्ने, एक त संस्थाहरू व्यापारी होइन, उनीहरूको आमदानी नै कम हुन्छ, अब त्यसमा पनि त्यो पनि शोषण गरेर खाइदिन त अत्यन्त ठुलो मड्कामा छन्।
1: हजुर हजुर, हजुरले भनेको कुरा एकदमै यो जायज कुराहरू, यी कुरालाई हामी उठान गर्नुपर्छ नेपाली गीत सङ्गीतमा देखेका पक्ष जुन भन्नुभएको छ हजुरले। अब अहिले हामीले कुराकानी गर्दै जाँदाखेरि जुन अहिले गैरीखेतको सिरी हान्यो, जुन किसिमको केही समय अगाडि आशा भोसले, भारतीय सुप्रसिद्ध गायिकाको निधन भयो, यो गीतको धेरै चर्चा पनि भयो। अब यो अलिकता सम्झना हामी हजुरसँग राख्न चाहन्छौँ, त्यो रेकर्डिङको टाइमको कुरा होइन, धेरै चर्चा भयो त्यो गीतको, अहिले धेरै मिठो गाउनुभएको, यहाँले पनि भन्नुभएको छ त्यो मिठो गीत भयो। प्राय गरी यसलाई त आशा भोसलेकै कुराकानी गर्दा पनि त्यो गीतमा गुनगुनाउनु, नेपाली गीत त धेरै गाउनुभयो उहाँले, तर विशेष गरी यो गीत उहाँ गुनगुनाउनुहुन्थ्यो, गाउनुहुन्थ्यो भन्ने पनि चर्चा गर्दा सुनिन्थ्यो पनि हामीले। त्यो गीत हामी एकछिनपछि सुनाउँछौँ पनि होइन। अब यो यो यसको अलिकति सन्दर्भ चाहिँ किन जोड्न मन लाग्यो भनेदेखि, केही दिन अगाडि एउटा युवा मञ्चमा यो गीतको चर्चा भएको थियो, आशा भोसले नेपाली गीतकोमा गाएको प्रभाव भन्ने कुरामा, यो हजुरको नाम थिएन त्यहाँ होइन, मैले यो कुरालाई तत्कालै मैले सम्पादक मण्डलमा फोन गरेर यो कुराको जानकारी गराएँ, यो गीतको स्रष्टा चाहिँ उहाँ हुनुहुन्छ, हजुर हुनुहुन्छ भनेर मैले जानकारी गराएँ। अहिले यो यो किसिमको जुन काम भइरहेको छ, कमसेकम अलिकता चाहिँ स्रष्टाहरूको नामेट गर्ने, अलिकता उहाँहरूलाई चाहिँ अलिकता यो नबुझिकन कामहरू गर्ने, लेख्ने कामहरू भइरहेछ होइन, देखाउनेहरू कामहरू भइरहेछ, यो यी कुराहरूलाई चाहिँ बिस्तारै बिस्तारै, जस्तो अब कसैको गीत गाइयो भनेदेखि मूल सुरुवा, मूल रचना, सङ्गीतको नामहरू नदिने, मनपरि गर्ने परिपाटी पनि बिस्तारै बढ्दै गएको पनि छ, नभएको होइन, त्यसलाई कन्ट्रोल पनि भएको थियो, अब यसमा के भन्नुहुन्छ हजुरले?
0: अब यो एकदम ठिक कुरा गर्नुभयो, यो चाहिँ नाट्य सङ्गीत प्रतिष्ठान भनेर पहिला एउटा एकाडेमी थियो, पछि गएर दुईटा भयो, पहिला म पनि त्यो साहित्य एकाडेमीमा पनि थिएँ, नौजना मध्येको त्यसको मेम्बर। अब नाट्य सङ्गीत भएपछि त्यो नाट्य सङ्गीतले को प्रतिष्ठानको के काम थियो, सङ्गीत प्रतिष्ठान राख्नुको अर्थ के, यो चिजहरू हेर्नु पर्यो नि। नाट्य सङ्गीत प्रतिष्ठानले यो कहाँ अन्याय भएको छ, कहाँ संस्थाहरू मार्न परेका छन्, उनीहरूले कसरी नयाँ सिर्जना गर्न सक्छन्, अनि भइरहेका सिर्जनाहरूबाट कसरी शोषण मुक्त हुन सक्छन्, यो नाट्य सङ्गीत प्रतिष्ठानमा राम्रो नेतृत्व आएर त्यो नेतृत्वले यो चिजहरूमा पहल गर्नुपर्छ।
1: हजुरले भने जस्तो कुरा के देखिन्छ भनेदेखि, जस्तो केही समय अगाडि सङ्गीत नाट्यकै कुराकानी त्यहाँ गर्दाखेरि राजनीतिक नियुक्ति बढी भइदियो, प्रज्ञा प्रतिष्ठानमा पनि कुराकानी राजनीति नियुक्ति बढी भइदियो, जो अनुभवविहीनका मान्छेहरू नियुक्ति भएर त्यो कुराले गर्दाखेरि काम हुन सकेन भन्ने भयो। अब यो पहिला पहिला त अलिकता यो गठन गर्दाखेरि केही मात्रामा राम्रा व्यक्तित्वहरू जो पाउनुपर्ने हकदार हुनुहुन्थ्यो उहाँहरूले पाउनु भएको थियो, तर बेला बखतमा एक कुराहरूको अलिकता चाहिँ विवादहरू आउने गर्छन् हजुर, यो हामी बढी मात्रामा राजनीतिकले चाहिँ अलिकता प्रभाव पारेको हरेक क्षेत्रमा हामी पाउँछौँ पनि। अब यो यो कुरामा चाहिँ अलिकता हजुर जस्तो व्यक्तित्वले अलिकता त्यही कुराहरूमा अलिकता चाहिँ यसमा यो भएन, यो हुनु पर्थ्यो भन्ने कुराको आवाज अलिकता हामी सुन्दैनौँ पनि, यो के कारणले होला जस्तो लाग्छ?
0: अब यो कुराहरू बोल्दाखेरि अब यो कुरा गऱ्यो भने लामो कुरा हुन्छ, त्यो बेलाको तात्कालीन प्रधानमन्त्रीले केपी ओली उखान टोक्का ज्यादा भर्नुहुन्छ इमान्दारी भन्दा बढी। अब त्यो त्यो म मलाई त्यो यसको नेतृत्व गरिदिनु पर्यो भनेर कतिचोटि चाहिने त्यो भन्नुभयो, मैले यो अब यो उमेरमा मलाई जाहिर खान पनि होइन, म गर्दिनँ भनेर मैले भनेको थिएँ, त्यो पनि होइन भनेर भन्दाखेरि अब नगरी भएन भन्ने कुराहरू लिएर आएर सारा त्यो भन्दाखेरि मैले भने कि म भएर मात्रै हुँदैन, तर त्यहाँ जो बस्ने

0: त्यो कमिटी
1: रहन्छ,
0: त्यो सञ्चालक समिति, त्यो सञ्चालक समितिमा प्रतिनिधिहरू रहनुपर्छ। त्यसमा चाहिँ हाम्रो यो भाषा साहित्य, हाम्रो सङ्गीत सम्बन्धी, नाटक सम्बन्धी धेरै विविधताहरू छ, अनि धेरै यसको डाइमेन्सनहरू छ, अनि त्यो त्यसको रिप्रेजेन्टेसन गर्न सक्ने खालका प्रतिनिधिहरू राखेर यसरी चाहिँ गठन हुनुपर्छ भनेर भनेका थिए। पछि उहाँहरूले त्यो मान्छे अब आफ्नो
1: उहाँहरूको
0: के थियो ल्याएर मान्छेहरू ल्याउनु भयो। त्यसैले मूल कुरा के छ भने तपाईँले मैले सारांशमा भन्नु पर्दाखेरि चाहिँ नि यो राजनैतिक भ्रष्टता र राजनैतिक बेइमानी इमानदारी नहुनाको कारणले नै नेपाल यति पछि पर्नाको मूल कारण थियो। त्यसैको मार एउटा सानो भाग भनौँ न यो कला साहित्यको, नाट्य सङ्गीत यो सबैको त्यसलाई पनि परेको
1: छ।
0: त्यसैले यो राजनैतिक हिसाबबाट अलिकति राम्रो भइदिएर गइदियो, इमानदारी भइदियो भने होइन भने नेपाल जस्तो हेर्नुहोस् प्राकृतिक एउटा मात्रै सेक्टर, प्राकृतिक विविधताको यति ज्यादा विविधताहरू छ संसारको कतिपय मुलुकहरूमा पनि घुमेको छु विभिन्न सन्दर्भहरूमा, त यति विविधता भएको सायदै मुलुक पाइन्छ। यत्रो विविधता भएको मुलुकमा किन चाहिँ भएन भन्दाखेरि त्यो राजनैतिक भ्रष्टताको कारणले नेपाल द डेभलपिङ कन्ट्री भनेर भन्छ अर्को शास्त्रमा, त्यसमा चाहिँ नै विकासोन्मुख मुलुक हो, डेभलप्ड कन्ट्री होइन, विकास गरिसकेका मुलुक होइन, विकासोन्मुख हो, विकासोन्मुखमा रह्यो। हामी अर्थशास्त्र पढ्दा पढाउँदा म अर्थशास्त्रको विद्यार्थी थिएँ पहिला, अब त्यो पढ्दाखेरि हामी नेपाललाई एक्जाम्पल दिएर त्यो डाइभर्सिटी भएकोमा त्यसमा एउटा मात्रै सेक्टर तपाईँले खालि टुरिज्मलाई मात्रै त्यो माउन्ट एभरेस्ट मात्रै छोडिदिनुहोस्, अरू विभिन्न को माउन्ट एभरेस्ट त सधैँ छ त्यसबाट फाइदा लिइरहेछ, अनि अरू विभिन्न खालबाट चाहिँ नै टुरिज्मबाट मात्रै पनि नेपालको प्रति व्यक्ति आम्दानी जो छ पर क्यापिटा इन्कम त्यो धेरै माथि जान सक्छ। अहिले जस्तो कतिपय लासहरू विदेशमा गएर भाँडा माझेर जेलमा बसेर नेपालीहरूले बस्नुपर्ने अवस्था आउँदैन, त्यसैले राजनैतिक इमान्दारी अब यो अहिले धेरै जनताले हेरिरहेछ, अब यो अहिले जो गभर्मेन्ट गइरहेछ त्यो भएर गएको छ, अब यो कसरी अहिले राम्रोसँग अगाडि बढ्ने लक्षणहरू देखिरहेछ।
1: एकदम हजुरले भनेको एकदमै सान्दर्भिक यी कुराहरू छन् र जुन भन्नुभएको यी विकृति विसङ्गति राजनीतिमा बढी देखेरै नै यी समस्या आए र 8-10 महिना अगाडिको जुन आन्दोलनले नै अहिले नयाँ सरकारको रूप लिएको छ यसले हामीले देखिरहेका छौँ, प्रष्ट रूपमा देखिरहेका छौँ र सम्पूर्ण नेपालीहरूले हेरिरहनु भएको छ। के भनेदेखि यी सबै कुरामा व्यथित थियो, सबै क्षेत्रमा त्यो कुराहरू देखिएको थियो। अहिले भनेदेखि हजुर थोरै विश्राम हामी लिन चाहन्छौँ, हजुर कतै नजानु होला, हामी कुराहरू नै फेरि थोरै गर्नेछौँ हजुरसँग बसेर, धेरै राम्रा ज्ञान कुराहरू आइरहेका छन्, धेरै हामीले सिक्नुपर्ने कुराहरू यहाँबाट व्यक्त भइरहेका छन्। अहिले हामी यो गैरी खेतको सिरै हानु गीतलाई हजुरको जुन किसिमको यो रचना रहेको छ एकदमै मिठो गीत थियो, गीत प्रेमपिण्ड चलचित्रबाट रहेको थियो र सम्झित बासकुला सङ्गीत आशा भोसले गाउनुभएको छ। यो गीतलाई राख्छौँ एकैछिन, हामी फेरि पनि कुराकानी गर्नेछौँ हजुर। हजुर

0: गैरी खेतको सिरी हान्यो यो गीत, मिठो गीत, आशा भोस्ले गुसुरमा सुन्यौँ। पक्कै पनि हामी आज म्युजिक मन्त्र कार्यक्रममा छौँ र म्युजिक मन्त्र कार्यक्रम सम्मानित गीतकार चलचित्र निर्देशक जो संसारकर्मी हुनुहुन्छ, डाइनामिक व्यक्तित्व भनौँ, हामी उहाँलाई विभिन्न क्षेत्रमा चर्चित नेपाली कला साहित्यसँग सम्बन्धित व्यक्तित्वसँग कुराकानी गरिरहेका छौँ। सम्मानित व्यक्तित्व गीतकार यादव खरेल, विशेष गरी हामी गीतकारकै रूपमा हजुरलाई चिन्ने गर्छौँ, फेरि पनि मैले स्वागत गरेँ यहाँलाई होइन। अब यतिखेर हेर्दाखेरि अब गीत पृथक पृथक गीतहरू आइरहेका छन्, अहिले अहिले एआईका पनि प्रचलन, एआईका पनि गीत भन्ने गर्छौँ, र जुन किसिमका अहिले प्रविधिले गर्दाखेरि गीत कुन रेकर्डिङ भएको स्टुडियो कुन गीत आयो कस्ता शब्दहरू प्रयोग गरिन्छ भन्ने कुरामा त्यो तुलना गर्न छोड्यो, अलिक बढी मात्रामा त्यसरी धेरै छिटो फास्ट गइरहेको छ नेपाली गीत सङ्गीत, हजुरले कसरी बुझ्नु भएको छ?
1: होइन, मैले देख्दाखेरि चाहिँ अब अहिले के भयो भने अहिले ज्यादा यो नेपाली यसको श्रोताहरू जो हुनुहुन्छ, अब त नयाँ पुस्ताहरू आयो नि, हामी त पुरानो पुस्ताको कुराहरू भयो, अब नयाँ पुस्ताहरू आएपछि नयाँ पुस्ताको अभिरुचि कतापट्टि जान्छ, उनीहरूले कस्तो कुराहरूलाई प्याट्रोनाइज गर्छ, केमा बढी व्यापार हुन्छ, त्यसले बजार लिँदै जान्छ, प्राथमिकता पाउँदै जान्छ। अब अहिले चाहिँ नि के भयो भने नयाँ पुस्ताहरूलाई चाहिँ अब यो हातमै सबै कुराहरू भयो, रेडियो नेपाल जस्तै सारा चिजहरू हातमा भएको छ, र यो अन्तर्राष्ट्रिय तहबाट विभिन्न आएका कुराहरू थाहा हुने भयो, जतिखेर थिच्यौँ भने पनि त्यो थिचिने भयो, थिचिने भयो, थिचेर सबै आउने भयो, त्यो एक्सेस भए हुनाले, त्यो पहुँच सबैतिर भएको भए हुनाले अब नयाँ पुस्ताहरूको अभिरुचि बिहा ज्यादा जसो यो बिक्री वितरण हुने कुराहरू क्षेत्र भयोलेन्स दुईवटा कुराहरू चाहिँ यो यौन सम्बन्धी कुराहरू र भायोलेन्सको कुराहरू आयो भने चाहिँ नि सिनेमामा पनि त्यो चिजहरू धेरै प्रयोग भए हुन्छ, त्यो दुईवटा चिजहरू आउने भए हुनाले अब धेरै मान्छेहरू म के देख्छु भने अब नातिकाजी जस्तो एउटा सङ्गीतकार एउटा ऐतिहासिक मान्छे जसले 4,000 बढी गीतहरू चाहिँ नि गरेका छ, नाति दाईले गरेका जति पनि गीतका चाहिने चिजहरू छ त्यो त्यो चिज चाहिँ नि त्यो नेपाली धुनहरूमा नेपाली हाम्रा नेपाली लोकले लोक भाकाहरूमा आधार गरेर कतिपय चिजहरू सिर्जना भएको छन्, त्यसैको इमिटेसन होइन तर त्यसलाई आधार बनाएर सिर्जना भएको छ, सिर्जना भएको छ। अब यस्तो धेरै चिजहरू जान पर्नेमा अब नयाँ पुस्तालाई चाहिँ नि यो कहाँ एउटा हेर्ने पहिलो जान पाऊँ हजुर पहिलो जान पाऊँ भन्ने त्यस्तो त्यो त खालका गीतहरू चिजहरू ज्यादा आउन थाल्यो, र अब यो माइकल ज्याक्सनदेखि लिएर जम्मैको हेर्या हुन्छ, डान्स हेर्या हुन्छ, यो हेर्या हुन्छ, त्यो हेर्या हुनाले अब नयाँ पुस्ताको अभिरुचि चाहिँ नि मौलिक कुराहरूमा भन्दा अरू कुराहरूमा बढ्दै गएको हो कि जस्तो लाग्छ मलाई।
0: हजुर, हजुरले भने जस्तो कुरामा, जस्तो अहिले हजुरले कुनै एआईको गीत त सुन्नु भएको छैन, नेपाली गीतहरू हजुरका गीत पनि बनाएका छन् धेरै गीतहरू, रचना गरेका गीतहरू होइन,
1: अब
0: अहिले हामीले सुन्दाखेरि हजुरको जस्तो अहिले मैले सुन्दाखेरि जस्तो यो आशा भोसले गाउनुभयो, उहाँ एउटा इन्डियन टोन एउटा भनौँ कलाकार, तर उहाँले गाउँदाखेरि यति मिठो त्यो शब्द जुन लिनुभएको छ, धेरैले गाउनु भएको छ, तर होइन मैले शब्दको कुराकानी गर्दाखेरि, उच्चारणको कुराकानी गर्दाखेरि, क्ल्यारिटीको कुराकानी गर्दाखेरि, चिरा पऱ्यो, करौँतीले, गैरी खेतको सिरे हान्यो, मर्स्याङ्दी, यी शब्दहरू सबै ठिक छ, अहिले यसरी जुन किसिमको शब्दहरू प्रयोग भएको छ,
1: इन्डियन भए पनि आशा भोसलेको त्यो बोलाइ र म त्यो रेकर्डिङ हुँदा थिएँ, त्यो एक्सेन्टमा अलिकति फरक हो भने मैले पनि त्यो रेकर्डिङको बेलामा बम्बईमा गएर रेकर्डिङ गरे हो, अनि गर्थेँ यसलाई अलिकति यसरी प्रनाउन्स गर्नुपर्ला भनेर चाहिँ त्यो आशा भोसले त्यसलाई लगभग ठिकसँगै गरेका छ, त्यो किनभने त्यो अरू नेपाली गीतहरू पनि गरे भाले उनलाई त्यो बानी रहेछ।
0: होइन, अलि यस्ता शब्द जुन किसिमको भएको छ, जुन गर्नुभएको छ यहाँले, एउटा त्यो भनौँ आयो गीतहरूमा, गीतहरू आउँदाखेरि कुनै कुनै कलाकारको उच्चारण अलिकति कमी कमजोर त्यो भएको थियो नेपाली चलचित्र गीतहरू बन्दाखेरि, तर हामी त्यता नगइकन अहिले एआईले गरेका कुन उत्पादन छन् नेपाली गीतहरूलाई जुन किसिमका आइरहेका छन्, चाहे स्वर सम्राट नारायण गोपालको होस्, चाहे भक्तराजको होस्, चाहे बरु विभिन्न कलाकारको जुन गीतहरू आइरहेको छ, जुन शब्द उच्चारण त यो अब नेपालीले सुनेका कुराहरू उच्चारण बुझ्लान्, तर त्यो गीत बाहिर जाँदाखेरि अलिकति नेपाली शब्दलाई कलिकता नबुझ्दाखेरि पनि बुझ्ने गरेका मान्छे, सिक्दै गरेका मान्छेलाई त्यो भाषा उच्चारणले फरक पारेको छ, धेरै फरक पारेको छ, शब्दलाई मारेको छ। एउटा दोभान भन्ने गीतमा दोकान भनिदिएको छ, नारायण गोपालले गाउनु भएको गीत थियो होइन, यस्तो किसिमको शब्द
1: आर्टिफिसियल इन्टेलिजेन्सले यति नक्कली चिजहरू अब ल्याइदियो कि सक्कली कुन हो नक्कली कुन हो।
0: तर हाम्रो हजुर हाम्रो चाहना हजुर जस्तो व्यक्तित्व विभिन्न सङ्गीतमा गायनमा रचनामा व्यक्तित्व अलिकता यो एआईलाई पनि एउटा भनौँ सही ठाउँमा एउटा कानुन बनाएर नीति नियम बनाएर चाहिँ सही ट्र्याकमा ल्याउनुपर्छ र यस्ता कुराहरूलाई चाहिँ हामीले बन्देज गर्नुपर्छ, यो शब्दहरू जुन किसिमको राखिएको छ बिगारिएको छ भन्ने कुरामा हामी अलिकता अग्रसर नभएको हो कि, अथवा जुन सङ्घ संस्थाहरू धेरै छन् तिनीहरू पनि अलिक अग्रसर नभएको हो कि, कता कता दुःख लाग्छ यो कुरा के लाग्छ?
1: सरकारी स्तरमै पनि यो चिजहरू र अब यो प्राइभेट सेक्टरमा पनि संस्थाहरू छ, विभिन्न सङ्गीतसँग रिलेटेड संस्थाहरू, अब उनीहरूले यतापट्टि चाहिँ नि ध्यान दिनुपर्छ। अब यो मान्छे भने त आउँछ जान्छ, तर नेपाली साहित्य नेपाली सङ्गीत यो त कन्टिन्यू भइरहन्छ नि, समुद्रको लहर जस्तै हो, नदीको लहर जस्तै, एउटा एक थरी जान्छ अर्को थरी जान्छ अर्को आउँछ अर्को, तर नदीको बहाव त रहिरहन्छ। त्यो बहाव हुनाले तपाईँले भन्नुभयो जस्तो यो एउटा उचित मान्छेहरूको नेतृत्वमा बसेर भएर यो चिजहरूमा पहल गर्ने, यसमा सुधार गर्ने, यसमा जाने, यो चाहिँ गर्नुपर्छ। यो अहिलेको आवश्यकता हो भन्छु म।
0: धेरै धेरै धेरै यसमा विकृति धेरै देखिएको पनि छ। एक कुरालाई अलिकति हामीले चाहिँ जागरुक जो नेपाली गीत सङ्गीतलाई माया गर्ने, जो नेपाली सङ्घलाई संरक्षण गर्ने सम्बोधन गर्ने व्यक्तित्व जो सङ्घ संस्थाहरू पनि हुनुहुन्छ उहाँहरूको चासो त्यसतर्फ जानु पर्यो विशेष गरी भन्ने हाम्रो पनि चाहना हो।
1: र हजुरले पनि किनभने उनीहरूले नै यो आवाज उठाउनु थाल्यो बाहिरबाट भने त्यसमा हुन्छ नि। अब त्यो त मेरै पनि 16 गीत एल्बमहरू छ, तपाईँको 300 बढी गीतहरू रेकर्ड भएको छ। अब म एकजनाको त्यो छ भने यो त हजारौँ छ नि, त यो अरू संस्थाहरू हुनुहुन्छ।
0: अब त्यो हजुरले पनि सर्च गर्दाखेरि
1: कुरा उठाउनु,
0: हजुरले पनि सर्च गर्दाखेरि हजुरका पनि गीत जस्तो यो अब हामीले भनेको गीतमा जुन यस्तो पनि हुँदो रहेछ होइन, गहिरो खेतकै सिरानी पनि यस्तै छ, यहाँको चलन यी गीत जुन गीतहरू छन् त्यो गीतलाई एआईमा राखिएको छ हजुर, एकपटक सुन्दाखेरि त्यो गीतको प्रभाव त्यो गीतले कहिले कस्तो असर पारेको छ के छ, तर नयाँ जेनेरेसनले हेर्दाखेरि केही मात्रामा भ्युज पनि गएको हुन्छ त्यसमा, तर त्यो मात्रै होइन कि त्यसमा त्यसलाई शब्दलाई लिने, त्यसको गहिराईलाई लिने, त्यसको मिठासलाई लिने, त्यसको फिल जुन किसिमको आउनुपर्ने ती सबैलाई मारेको हुन्छ। त्यसले गर्दाखेरि यी कुराहरू अलिकता बुझ्न आवश्यक छ जस्तो मैले लागेर यहाँलाई प्रश्न गरेँ हजुर।
1: एकदम ठिक भन्नु, तपाईँसँग
0: अब हामी धेरैसँग समय धेरै आज हामीले समय लियौँ। एउटा मैले भन्नुपर्दाखेरि अहिले अब हजुरले राम्रा चलचित्र निर्देशन गर्नुभएको छ र निर्देशकको भूमिका निर्वाह गर्नुभएको छ, राम्रो चलचित्र बनाउनु भएको छ, र जुन किसिमको लन्डनमा गएर त्यो समयमा यहाँले जुन पढ्ने अवसर पाउनुभयो एउटा गर्नुभयो, त्यसको प्रभाव पनि नेपाली चलचित्रमा देखियो पनि, र अहिले नयाँ चलचित्र केही हजुरले हेर्नु भएको छ के छ नयाँ कुनै चलचित्र?
1: त्यो हेरेको थिएँ, एउटा राम्रो लाग्यो मलाई त्यो। अनि अब यो मैले बनाएको सिनेमाहरूमा चाहिँ एउटा सन्दर्भ आइगो म उल्लेख गरौँ, एउटा अमेरिकाको विश्वविद्यालय छ, त्यो विश्वविद्यालयले मैले बनाएको चलचित्रलाई डिजिटाइज गरेर त्यो भल्टमा राखेर त्यो जमिन मुनि पानी मुनि गाडेर राखेर त्यो आर्काइभिङ गर्ने भनेर, त्यो व्यापारीकरण होइन, त्यो आर्काइभिङ, त्यो कुनै बेला त्यो इतिहास खोज्न पर्यो भने त्यो झिकेर अरू चिजले भत्क्यो भइचालोसँग यस्तो कुनै प्राकृतिक प्रकोपबाट पनि मुक्त नहुने किसिमबाट रहेको छ त्यो अमेरिकी विश्वविद्यालयले गरेको। मेरो छोरा सम्राट खरेलले त्यो सम्पर्क गरेर चिठी पत्र गरेर त्यो साराहरू गरेका छ। त्यसमा त्यो प्रेमपिण्ड भन्ने मैले बनाएको चलचित्र हो, लगानी पनि गरेको गर्दाखेरि त्यसमा अब त्यो बालकृष्ण समको उहाँको स्टोरी उहाँको समाजी अब कतिपय संस्थाहरू हामीहरू बितेर जान्छौँ, तर त्यो चिज रहिरहन्छ रहिरहन्छ। अब तपाईँले एकदम जायज कुरा उठाउनु हो, म सहमत छु।
0: हजुर, अहिले अहिले हेर्दाखेरि यी चलचित्रको प्रभाव, चलचित्र जुन किसिमको गइरहेको छ, धेरै चलचित्र बनेका छन् अहिले त, धेरै नै सयौँ बन्छन् चलचित्रहरू अहिले नेपाली चलचित्रले नि कमसेकम हाम्रो हलहरू भरिन्छन् होइन, हेर्न पाउने मौका पनि दर्शकलाई धेरै मात्रामा अप्सन पनि आइरहेको छ। अहिले बनेका चलचित्रप्रतिको यहाँको भनाइ के छ, कस्तो भनिरहेको छ?
1: यो सिनेमाहरू चाहिँ नि भनौँ न, अब त्यो सिनेमाको को बारेमा गर्दाखेरि चाहिँ पहिलेको साई नेपाल चलचित्र संस्थान भन्ने त्यो बालाजुमा औद्योगिक क्षेत्रभित्र थियो, अनि त्यसको कार्यकारी अध्यक्ष मै थिएँ त्यही बेला 28 सालमा त्यो स्थापना भएर सारा गरेर गरेको। अब त्यसले आर्काइभ भनेर आर्काइभिङ पनि सुरु गरेको थियो, त्यसको फेरि लामो इतिहास छ। फेरि अहिलेको फिल्म डेभलपमेन्ट बोर्डको त्यसको पनि सुरुको चेयरम्यान म थिएँ। त्यो कतिपय कुराहरू अनि त्यो राष्ट्रिय नीति पनि बनाएको छ नेपाल सरकार को बनाएको छ, अब त्यो नीति पनि गभर्मेन्टले यस्तो बेला स्वीकृत गरेको थियो। अब यो कुराहरू इतिहासलाई पढेर जसले अहिले नेतृत्व गर्नुहुन्छ उहाँहरूले त्यो चिजलाई रिभ्यू गर्नु पऱ्यो, त्यो कुरालाई पढ्नु पऱ्यो, खालि त्यहाँ जाहिरखानी मात्रै हिसाबमा बस्नु भएन। त्यो पढेर त्यो राष्ट्रिय चलचित्र नीति त्यो बेला सरकारले स्वीकार गरेको, त्यही बेला त्यो तपाईँको नियम परिवर्तन भयो, नभए चलचित्र ऐन बेग्लै थियो, त्यो 2026 थियो अनि त्यसबाट अन्तर्गतको नियमावली थियो, त्यो 2026 चलचित्र ऐन चाहिने परिवर्तन गरेर अनि पछि आएको हुन्थ्यो त्यो। अब यो सबै कुराहरू इतिहासलाई पल्टाएर खोज्याएर सम्बन्धित मान्छेहरू जो यसमा संलग्न हुनुहुन्थ्यो, त्यसमध्ये केही जीवित हुनुहुन्छ धेरै जीवनमा, त्यो मान्छेहरूसँग बसेर गरेर अहिले नेतृत्वमा हुने मान्छेहरूले यो इनिसिएटिभ लिनुपर्छ। जस्तो जति तपाईँले यति गरेर आम श्रोताहरूमा यो जानकारीहरू पुर्याउनु हो, यो एउटा पोजिटिभ एक्सन हो, काम हो, त्यस्तै उहाँहरूले पनि लागि परेर केही गर्नुपर्छ।
0: हजुर, पक्कै पनि हामीले सही हामीले कथादेखि लिएर कलाकारदेखि लिएर प्राविधिकका विभिन्न पक्षका विकासहरू भइरहेका छन् नेपाली चलचित्रमा, ती अनुसार हाम्रा आफ्ना जो हजुरले भन्नुभएको छ नेपाल भनेको यति धेरै कुराले हामीलाई विविधता छ, ती विविधतालाई झल्काउने किसिमका कुराहरू ल्याउन सक्यो भनेदेखि पनि चलचित्रले एउटा नयाँ मार्ग दर्शन पाउन सक्छ, प्राप्त गर्न सक्छ, यही कुरा हामीले बुझ्यौँ पनि। र यहाँले जुन किसिमको एउटा कार्य गर्नुभएको छ, योगदान दिनुभएको छ नेपाली गीतमा, चलचित्रमा, एउटा सञ्चारको क्षेत्रमा, एउटा सञ्चारकर्मीको नाताले आज हामी जुन किसिमका तपाईँसँग गहन विषयमा कुराकानी गर्न पायौँ, र हजुरले जुन किसिमको हामीलाई समय दिनुभयो, आज लामो समय हामी कुराकानी गर्न पाऊँ, त्यसको लागि हामी धेरै आभार व्यक्त गर्न चाहन्छौँ। आगामी दिन हजुरको सुस्वास्थ्य लगायतदेखि सम्पूर्ण कुरामा अझै यहाँहरू क्रियाशील रहनुहोस्, हामी त्यही कामना गर्छौँ यहाँको।
1: धन्यवाद छ, मलाई मौका दिनुभयो, श्रोताहरूसम्म पुर्याइदिनु भयो, धन्यवाद
0: छ। हजुर, धेरै धेरै खुसी लाग्यो, नमस्कार छ। हजुर, नमस्कार छ। अब हामी कार्यक्रम म्युजिक मन्त्रमा थियौँ, आज हामी सम्मानित गीतकार जो यादव खरेल हुनुहुन्थ्यो उहाँसँग कुराकानी गऱ्यौँ, र नेपाली चलचित्रका निर्देशक पनि हुनुहुन्थ्यो, राम्रो चलचित्र उहाँले बनाउनु भएको थियो, सञ्चारकर्मी हुनुहुन्थ्यो, र अहिले देखिएका नेपाली गीत सङ्गीतको विषयदेखि लिएर नेपाली चलचित्रसँगै जोडिँदै हामी अहिले कुराकानी उहाँसँग गर्न पायौँ, र आजको समय उहाँले दिनुभयो, फेरि पनि उहाँलाई आभार व्यक्त गर्न चाहन्छु। हामी जहाँ जाँदा एउटा मिठो गीत राख्न चाहौँ, सदाबहार गीत, जो गीत फत्तेमानले गाउनुभएको छ, नातिकाजले सङ्गीत दिनुभएको छ, यादव खरेलले रचना गर्नुभएको छ, यस्तो पनि हुँदो रहेछ गीत, छोड्दै हामी आज कार्यक्रमबाट बिदा हुन चाहन्छौँ। यतिन्जेल साथ दिने प्राविधिक मित्र उत्तम पाण्डेले म धन्यवाद दिन चाहन्छु, र ठिक 11 बजी यहाँले सुन्नुहुनेछ समाचार। हस्त, हामी अर्को मङ्गलबार फेरि यहाँ माझमा आउनेछौँ। नमस्कार, शुभ दिन रहोस्, नमस्कार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक केही बेरमा बस्दैछ। सङ्घीय संसद सचिवालयका अनुसार बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। साथै बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहले आज युरोपेली संघ युमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले अहिले 11:30 प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यसअघि चैत 25 प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। सरकारले आर्थिक वर्ष 2083-84 लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको 3,660 रुपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रुपियाँ प्रति क्विन्टल तोक्ने निर्णय गरेको हो। यसैगरी बैठकले सहकारीमा भएको व्यथिति जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा दम्पतिलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले हिजो देउबा दम्पतिको पक्राउ रोक्न अन्तरिम आदेश जारी गरेको हो। अदालतले आदेशमा देउबा दम्पतिलाई विशेष अदालतको साटो काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएको भन्दै जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्नु नगराउनु भनेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। महोत्तरीको बर्दिवास नगरपालिका 3 कालापानी स्थित बिपी राजमार्गमा जिल्ला वन कार्यालयको गाडीमा आगजनी गरिएको छ। जिल्ला वन कार्यालयका कर्मचारी सवार 22Z2749 नम्बरको गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। हिजो कालापानी क्षेत्रमा रहेको बस्ती खाली गराउन सूचना टाँस गर्न पुगेका जिल्ला वन कार्यालय महोत्तरीका कर्मचारी सवार गाडीमा स्थानीयले गैराती प्रदर्शनका क्रममा आगजनी गरेका हुन्। र अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ। इरानी क्षेप्यास्त्र स्थल र बारुदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुङ्गाहरूलाई निशाना बनाइएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेनाले एक वक्तव्य जारी गर्दै आत्मरक्षाका लागि र इरानी फौजबाट उत्पन्न खतराबाट आफ्नो सेनालाई जोगाउन आक्रमण गरिएको उल्लेख गरेको छ। सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टन टिम हकिन्सले युद्ध विरामका क्रममा अमेरिकी सेनाले समयपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको उल्लेख गर्नुभएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर लडाईँ अन्त्यका लागि तत्कालै सम्झौता नहुने बताएपछि यो हमला भएको बताउनुभयो। रेडियो नेपालबाट बिहान 11 समाचार सकियो। अर्को समाचार मध्याह बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

एकैछिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा। कार्यक्रम शुभेच्छा पछि मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम जीवन सुख सुन्नुहुनेछ। करिब एक बजेसम्म एक बजे समाचार सुन्नुहुनेछ। एक बजेको समाचारपछि हिज बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले सिने संसार कार्यक्रम सुन्नुहुनेछ। करिब दुई बजेसम्म दुई बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ।

नमस्कार। कार्यक्रम शुभेच्छाको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन गर्छौँ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल, म हुँ रिता तिमल सिन्हा। करिब करिब 12 बजेसम्म तपाईँहरूसँगै हुन्छौँ। आजको कार्यक्रममा पनि जो जो साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको धेरै धेरै शुभकामना। जो साथीहरू यात्रा गर्दै हुनुहुन्छ, शुभयात्रा। जो साथीहरू अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। जो साथीहरूले नयाँ काम सुरु गर्दै हुनुहुन्छ, कार्य सफलताको कामना। जो साथीहरूले परीक्षा दिँदै हुनुहुन्छ, शैक्षिक सफलताको कामना। यी यस्ता शुभकामना शुभेच्छाका शब्दहरू राख्नका लागि कार्यक्रम शुभेच्छा प्लेटफर्म हो। 42 11 721, 42 11 736 दुईवटा नम्बरहरू रहेका छन्। यी नम्बरहरूमा जो जो साथीहरूले फोन गर्नुहुन्छ, तपाईँहरूले आफ्ना साथीभाइ आफन्तहरू 8 जनालाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ भने, जो साथीले अघिल्लो साता मात्रै फोन गर्नु भएको छ, यो साता हातै जोडेर भन्छु, कृपया फोन नगर्नुहोला। नयाँ नयाँ साथीहरूलाई मौका प्रदान गरिदिनुहोला। अब आज हामीले 4 गीतहरू लिएर आएका छौँ। हामी फ्ल्यास ब्याकमा जाँदैछौँ, अथवा भनौँ पुराना गीतहरू। ती गीतहरू जुन सुन्दा फेरि पनि हामीले आफ्ना अतीत सम्झिन्छौँ नि त, त्यस्ता खालका गीतहरू लिएर आएका छौँ। यी गीतहरू नयाँ पुस्तालाई पनि मन पर्नु पर्ने हो। अब मनपर्छ पर्दैन मलाई ठ्याक्कै त थाहा भएन, म ठ्याक्कै नयाँ पुस्ताको त परिनँ, पुरानो भनेर धेरै पुरानो पुस्ता परिनँ, म बिचको पुस्ता। तर मलाई यो पुराना गीतहरू चाहिँ एकदमै राम्रो लाग्छ, मुखैमा झुन्डिने खालको, सँगसँगै गाउन मिल्ने खालको हुन्छ नि त। अनि नयाँ गीतहरू त शब्दै बुझिन्न, सँगसँगै कसरी गाउने हो कुन्नि। अनि त्यही भएर पनि मलाई यी पुराना पुस्ताका गीतहरू एकदमै मनपर्छ। त्यही भएर मलाई मनपर्ने भएर तपाईँहरूलाई पनि मनपर्छ कि भनेर चाहिँ मैले यो गीत छनौट गरेर ल्याएकी हुँ। अब तपाईँहरूलाई मन पर्दैन भने तपाईँहरूले फोन गर्दा भन्न सक्नुहुन्छ, नयाँ नयाँ गीत नै राख्नुहोला भनेर। अनि त्यस्तै गरी पुराना गीतहरू मनपर्ने साथीहरूले पनि भन्न सक्नुहुन्छ। अहिलेलाई भने कार्यक्रमको सुरुवातमा नारायण गोपाल र ज्ञानु राणाको स्वरमा रहेको यो गीत हामी तपाईँलाई राख्छौँ, राममान त्रिसित को रचना अनि शिवशंकरको संगीतमा।

0: अब पक्कै पनि मन पर्यो कि परेन भन्ने कुरा चाहिँ मलाई थाहा भएन, तर यो गीत सँगसँगै गाउन त मिल्ने थियो कि थियो नि, हो कि होइन भन्नु त, शब्दहरू सबै बुझिने छर्लङ्गै, अनि त्यो पछि एक दुईचोटि सुनिसकेपछि शब्दहरू याद भएपछि सँगसँगै गाउन मिल्छ। अहिले नयाँ पुस्ताको गीतहरू त बाजै बाजाले छोपिएर केही थाहा पाउन्न, त्यही भएर पनि कहिलेकाहीँ फ्ल्यासब्याकमा पनि जान एकदमै रमाइलो हुन्छ कि जस्तो लाग्छ। अहिलेलाई भने 42 11 721 42 11 736 हाम्रो सम्पर्कमा आउने साथीहरूसँग कुराकानी गर्ने बेला भएको छ। कोही आइसक्नु भएको छ सम्पर्कमा, कहाँबाट को हुन्छ? हेलो
1: हजुर, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखिको बोल्नु भयो?
1: म पोखरादेखि हो, साजन गुरुङ।
0: पोखराबाट?
1: हजुर।
0: साजनजी के गर्नुहुन्छ?
1: म खासै के गर्दिनँ, नेपालभन्दा बाहिर बस्छु है।
0: ए हो र, कुन देश?
1: म स्कटल्यान्ड युके हो।
0: ए, युके बस्नुहुन्छ?
1: हजुर।
0: अनि छुट्टीमा आउनुभएको?
1: हजुर।
0: अनि रेडियो सुन्नुहुन्छ र बाहिर बस्दा पनि?
1: एकदमै, रेडियो त सुख दुःखको साथी नै हो नि।
0: साँच्ची?
1: एकदम हो, अब चाहिँ अनलाइन सुन्दाखेरि नेपालमै छु भन्ने खालको फिल हुन्थ्यो एकदम।
0: ए बा, कति खुसी लाग्यो नि मलाई तपाईँले यस्तो भन्दाखेरि। अनि तपाईँ धेरै वर्ष भयो स्कटल्यान्ड जानुभयो?
1: हजुर, म भयो लगभग 10-12 वर्ष हुन लाग्यो।
0: ए, 10-12 वर्ष? अहिले चाहिँ कहिले आउनु भएको त नि?
1: म भयो हप्ता दिन जति भयो होला।
0: कतिको हो बसाइ?
1: ए, नेक्स्ट मन्थ अर्को महिना जान्छु।
0: ए, अर्को महिना? नेपाली महिना हो कि इङ्ग्लिस महिना हो जाने?
1: नेपाली नेपाली
0: नेपाली महिना असारमा जानुहुन्छ।
1: ए,
0: बाहिर बस्नेहरूले फेरि इङ्ग्लिस महिना भनिराख्नुहुन्छ, अहिले त 26 तारिक भइसक्यो भनेपछि त अनि धेरै दिन रहन्छ कि भनेर सोधिहाले।
1: होइन, अर्को महिना नेपाली असारमा।
0: ए, अनि अब तपाईँको घरै पोखरा हो कि पोखरा घुम्न जानुभयो?
1: होइन, मेरो घरै पोखरा हो है।
0: पोखराको कुन ठाउँ हो?
1: मेरो राम बजार पर्छ।
0: ए, राम बजारमा पर्छ?
1: हजुर।
0: पोखरा त बिर्सनै नसकिने डेस्टिनेसन मध्ये एक पर्छ। स्कटल्यान्डमा बस्दाखेरि कतिको सम्झना आउँछ पोखराको?
1: एकदमै आउँछ, मैले प्राय हेरिरहन्छु, साथीहरूले ब्लगहरू बनाउनु हुन्छ यहाँको है। आजभोलि त अब हरेक चिजको सुविधा छ नि, त्यही भएर अब उहाँ आउट अफ कन्ट्री बसे पनि एकदमै खुसी रमाइलो लाग्छ, आफ्नै गाउँठाउँमा भए त्यस्तो खालको फिल हुन्छ रेडियो नेपालहरू सुन्दाखेरि है।
0: कस्तो खुसी,
1: सञ्चार माध्यमहरूको अहिले हरेक ठाउँमा जहाँ भए पनि हामी चाहिँ आफ्नै गाउँ घर देशमा भए जस्तो फिल हुन्छ अहिले चाहिँ।
0: त्यही त नि, साजनजी तपाईँसँग कुरा गरेर मलाई एकदम धेरै खुसी लाग्यो। अब तपाईँ त युवा हुनुहुन्छ, 7-8 वर्षदेखि बाहिर पनि हुनुहुन्छ, देशै फर्केर केही गरौँ भन्ने हुतुटी छ कि छैन?
1: एकदम एकदम एकदमै छ नि, पछिको मेरो भविष्यको पछिको प्लान पनि आफ्नै देशमा बसेरै केही गर्ने, केही सेवा गर्ने भन्ने एकदम मनदेखि चाह छ है। तर समय परिस्थितिले गर्दाखेरि अब आफ्नो कन्डिसन, देशको कन्डिसन त्यस्तै छ, यहाँ बसेर अब अलिकति हरेक चिजहरूको प्रब्लम हुन्छ, त्यसैले गर्दाखेरि बाध्यताले गर्दा पर्दिसिनु पर्यो होइन। पछि त जहाँ गए पनि जहाँ भए पनि हामी नेपाली नै हाम्रै देश आउनुपर्छ, हाम्रै माटोमा फर्किनुपर्छ है।
0: कस्तो राम्रो विचार। अब साजनजी समय मिल्यो भने काठमाडौँ आउनुभयो भने रेडियो पनि छिरेर जानु होला, भेटघाट गरेर जानु होला भन्ने आग्रह।
1: एकदम एकदम।
0: अहिलेलाई भने तपाईँले अब 8 जना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ।
1: शुभेच्छा सम्झना भन्नु पर्दा स्पेसली धनकुटाको साथी अहिले धरानमा हुनुहुन्छ हरपल रोशनी है।
0: हजुर।
1: उहाँलाई चाहिँ एकदम एकदम एकदमै सम्झना, मिठो माया, हमेसा जहाँ रहनुहोस् हमेसा खुसी रहनुहोस् हृदयदेखि कामना गर्छु। अनि मेरो साथीहरू हुनुहुन्छ नम्बरी साथीहरू, उहाँहरूलाई एकदमै हृदयदेखि नै धन्यवाद। म मेरो वाइफ बित्दाखेरि उहाँहरूले एकदमै ठुलो सहयोग गर्नुभएको थियो मलाई है।
0: हजुर।
1: अनि त्यो दुःखबाट बाहिर निस्किन नि उहाँहरूको ठुलो हात छ म प्रति, यो जुनी रहन्जेलसम्म म उहाँहरूप्रति हमेसा ऋणी रहनेछु। अनि हाम्रो BFBS गोर्खा रेडियोको जति पनि हाम्रो आदरणीय दाईहरू दिदीहरू साथीहरू हुनुहुन्छ, उहाँहरू जस्तै अब काठमाडौँको स्टुडियो अनि ब्रोनाईको स्टुडियो अनि युकेमा स्टुडियो हुने सबै कर्मचारीहरूलाई एकदम हृदयदेखि सम्झना। विशेष विशेष मैले उहाँ आउँदाखेरि तपाईँलाई चाहिँ एकदम सुनिरहन्थेँ होइन, तपाईँले तपाईँको कुराहरू हरेक कुराहरू सुन्थे, अब उहाँबाट त फोन लाग्न पोसिबल हुँदैन है। जे म नेपाल गएपछि जसरी नि कुरा गर्छु एकचोटि चाहिँ भन्ने एकदम मनमा इच्छा थियो कि।
0: कस्तो खुसी लाग्यो, तपाईँले पुरै एकदमै हृदयकै नजिक मान्छेले कुरा गर्नुभयो जस्तो कुरा गर्नुभयो, म एकदमै इमोसनल भएँ।
1: हजुर, धेरै धेरै धन्यवाद छ। अनि तपाईँहरूलाई विशेष विशेष विशेष हमेसा सम्झना माया हामी जुन ठाउँमा जुन उसमा रहे पनि है रेडियो नेपाल सम्पूर्ण कर्मचारी इन्टायर टिमहरूप्रति एकदम हृदयदेखि नै सदैव उहाँहरूप्रति सम्झना समर्पण उत्तरोत्तर प्रगतिको कामना म लगायत मेरो टिम हाम्रो जुन एउटा पल्टन छ साथीहरू सबै फ्यान हुनुहुन्छ नेपाली रेडियोको होइन उहाँहरूको तर्फबाट एकदम एकदम एकदम धन्यवाद भन्दै यो रेडियो सुनेर बस्नुहुने प्रायः मेरो मिडियामा साथीहरू त्यति हुनुहुन्न होइन मलाई नचिने तापनि प्रायः सबै साथीहरू मिडिया सुने फोन कल गरिराख्ने साथीहरूको चाहिँ प्रायः सबैको नाम चाहिँ मलाई थाहा छ तर सबैलाई भन्न त सक्दिनँ उहाँहरू सबैप्रति चाहिँ एकदम हृदयदेखि धन्यवाद उहाँहरू सबैको दिन आजको शुभ रहोस् जिन्दगी जाँदै जस्तो अवस्थामा रहे पनि हमेसा खुसी खुसी रहनुहोस् सबैले भन्दै बिदा हुन चाहन्छु हजुर
0: तपाईँ बिएफबिएस काठमाडौँमा आउनुभयो भने सम्पर्क गर्नुहोला अनि रेडियो पनि घुम्नुहोला मलाई त कस्तो के भन्छ नजिकै साथीभाइ आफ्नै भाइहरू जस्तो त्यस्तो फिल भयो क्या
1: एकदमै
0: तपाईँ केही गरी मिल्यो समयले मिल्यो अब तपाईँ त पल्टनी हुनुहुन्छ आर्मी हुनुहुन्छ समय मिलाउन सक्नुहुन्छ सक्नुहुन्न मलाई थाहा भएन तर यदि तपाईँले समय जुराउन सक्नुभयो भने बिएफबिएस यदि आउनुभयो काठमाडौँको बिएफबिएस भने त्यहाँबाट फोन गर्नुभए पनि हुन्छ रेडियो नेपालको फोन मागेर अनि हामी गेटमा तपाईँलाई आउने पास उपलब्ध गराइदिन्छौँ र अनि रेडियो घुमेर जानुहोला हामीलाई भेटेर जानुहोला हामीलाई साजन गुरुङले फोन गर्नुभएको हो पोखराबाट साजनजी स्कटल्यान्डमा बस्नुहुन्छ ब्रिटिस आर्मी हुनुहुन्छ अनि एक महिनाको लागि बिदामा आउनु भा पोखरा घरमा हुनुहुन्छ अब सकेसम्म काठमाडौँ पनि सिंहदरबार पनि घुम्न आउँछु भनेर भन्नुभएको छ अब बाचा कतिको पुरा गर्न सक्नुहुन्छ सक्नुहुन्न समयले समय मिलाउन सक्नुहुन्छ सक्नुहुन्न उहाँको कुरा तर उहाँले कुरा गरिराख्दाखेरि परदेशमा बसेर पनि रेडियोलाई यति धेरै माया गरेको छु भनिराख्दाखेरि कता कता मुटु चाहिँ ढुक ढुक हुने रहेछ कि ओहो परदेशमै भएर पनि नेपाली रेडियोलाई नेपालको रेडियो नेपाललाई यति धेरै माया गर्नुहुन्छ भनेपछि हामी केही न केही छौँ है भन्ने चाहिँ लाग्दो रहेछ अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा कहाँबाट को हुनुहुन्छ हेलो
2: नमस्ते हजुर
0: नमस्ते हजुर कहाँदेखि को बोल्नु भयो
2: म यहाँ काभ्रे जिल्लाको रोसी गाउँपालिकाबाट जीवन सयात्री
0: जीवनजी
2: हजुर
0: रोसीको अहिले के छ
2: रोसीको अहिले पानी आएको छैन ठिकै छ
0: अहिले ठिक छ
2: हजुर
0: रोसी खोलाले त कस्तो दुःख दिइरहेछ नि तपाईँहरूलाई
2: अब रोसी खोलाले दुःख दिएको होइन मान्छेले चाहिँ दुःख दिएको हो प्रकृति सही ठाउँमा ठिक छ मान्छेको यो जुन म भन्छु कि गाउँपालिकाको यो डोजरको गुन्डा राज नरोकिन्जेलसम्म सबै प्रकृतिहरूले सबै ठाउँमा दुःखै पाउँछ है
0: त्यही त नि रोसीको खोलाको तिरैतिर अहिले बिपी राजमार्ग नभएपछि खोला खोला कुद्नु पर्ने गाडीहरू पनि कति गाह्रो छ नि
2: त्यो पहिला अन्धधुन्ध तलबाट खन्दियो अनि माथिर भाँसी नि भत्किने आन्थ्यो यो
0: बालुवाहरू निकालेर पनि हो कि के हो नि
2: हजुर
0: बालुवाहरू निकालेर रोसी खोलाबाट
2: बालुवा निकाल्ने त्यहाँ माथिर कर्सरहरू छ त्योहरूको यो गुन्डा राज गरन्जेल जहिले तहिले जहाँ पनि दुःखै हुन्छ कि अलिकति सही इन्जिनियरहरूको सल्लाह नलिने आर्मीहरूलाई आर्मी पुलिसहरूले भनेको नमान्ने आर्मी पुलिसलाई थर्काउने गर्दाखेरि चाहिँ अनि यो सोझो साझो जनताले दुःख पाउनु पर्ने
0: त्यही त नि अस्ति अब त्यो बाढी आएपछि लगभग पाँचवटा गाडीको 900 हो कि 89 बिचमा परेर कति रातिसम्ममा उद्धार गर्नु पर्यो नि पहिल्यै बाढी आउँदैछ नजानुस् भनेर पुलिसले रोक्दाखेरि पनि अब गाडीवालाहरूले पनि मनमानी गरेरै आएको जस्तो समाचारहरूमा सुन्यो हो कि
2: हिँड्ने प्राय गाडी ड्राइभरहरू पनि अलिकति मनोमानित गर्ने सर्वै सर्वमै हो अरू केही पनि होइन आर्मी पुलिस भने केही पनि होइन भन्ने सोच राख्छ कि यिनीहरूले अनि यिनीहरूले गर्दाखेरि तपाईँ हामी जस्तो साधारण एउटा जनता सामान्य यात्रुहरूले चाहिँ दुःख पाउनु पर्ने
0: दुःख मात्र पाएर त ठिकै भयो उद्धार भयो त्यो गाडी नै बगाएर जीवन नै केही भएको भए हेर्नु त जिन्दगी माफ गर्न सकिन्नथ्यो नि त
2: पहिला पहिला भएकै हो
0: त्यही भने नि। अनि अब जीवनजी तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् न त ल।
2: अब तपाईँलाई टेक्निसियन साथीलाई अनि मेरो साथी कला लिम्बू अनि यता कमल राई अनि ओमरी सापकोटा बागलुङतिर हुनुहुन्छ बिन्दुजी उहाँहरू सम्पूर्ण साथीहरू ज जसले अहिले रेडियो नेपाल सुनेर बस्नु भएको छ उहाँहरू सम्पूर्ण साथीहरूलाई भन्दैछु ती जय प्रेम जय बुद्ध जय पशुपति।
0: हस् धेरै धेरै धन्यवाद। जीवनजीले हामीलाई काभ्रेबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा। कहाँबाट को हुनुहुन्छ? हेलो
3: नमस्कार दिदी।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो?
3: म बोल्दैछु इलामबाट कमला मुखिया।
0: कमलाजी के छ हालखबर?
3: ठिकै छ, राम्रो छ, मजाले घाम लागिरहेको छ, म बसेको आसपास एकदम रमाइलो छ भन्नुपर्छ है। अनि हजुरलाई के कस्तो छ, हजुरको ठाउँमा कस्तो छ नि?
0: हाम्रोमा पनि आज त घाम चर्कै छ हो, गर्मी खालको घाम छ।
3: हजुर हजुर,
0: इलाम भन्न साथै चिया, हरिया चियाहरू कस्तो आँखाभरि घुम्छ क्या। अनि तपाईँ चियाबारी वरिपरि नै हुनुहुन्छ कि अलि पर नै हुनुहुन्छ?
3: नै म त्यहाँ अलिकति टिपिएर छोडिएको छु, त्यो टिप्न जान लागेको थिएँ, फोन पनि लागिहाल्यो, हजुरसँग कुरा गर्नु पाएँ, अब जानुपर्छ टिप्नलाई। घरतिरै छु, घर वरिपरि पनि हरियाली नै छन् अनि चिया बाटो बाटो पनि छन् होइन, त्यस्तो धेरै चाहिँ छैन, फुलबारीहरू छ, रमाइलो छ भनौँ न।
0: हो, पूर्वतिर जाँदाखेरि इलामको प्रत्येक घरमा फुलहरू ढकमक्क बरन्डामा फुलाएको देखेर मलाई त कस्तो रमाइलो लागेको थियो।
3: ए म मेरो छ, तपाईँलाई कुनै टाइममा मेरो घरको फुलको भिडियो गरेर पठाइदिउँ न।
0: ल ठिक छ, भिडियो हेरेर भए पनि रमाउँछु है त म।
3: हजुर, अब आउनु सक्नुहुन्न, म बसेको आसपासतिर चाहिँ जे होस् बजारदेखि अलिकति पर्छ, यो देउराली भन्ने ठाउँ गजुरमुखीको चाहिँ टाढै पर्छ, कुनै टाइम मिलाएर आउनुभयो भने आउनुहोस् न।
0: ल कोसिस चाहिँ गर्छु, अब आउँछु भनेर बाचा त गर्न सकिन्न, कोसिस चाहिँ गर्छु है त।
3: हो नि, देवस्थल छ, कोसिस कोसिस चाहिँ गर्छु।
0: अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
3: हुन्छ, सर्वप्रथम त विशेष गरेर हाम्रो रिता दिदीलाई नै एकदम धेरै धेरै सम्झना, एकदम मिठो माया, एकदम हजुरलाई धेरै मिस गरिरहेको छु है भन्न चाहेँ। अनि हाम्रो टेक्निसियन मित्र रेडियो नेपाल इन्टर टिमको लागि अनि एकदमै हाम्रो सुमीजीलाई चाहिँ धेरै धेरै धन्यवाद, थ्याङ्क यू सो मच सुमीजी भन्न चाहेँ। अनि एकदमै हजुरलाई भाभी सिर्जना मुखिया मुना मुखियाले चाहिँ नमस्कार भनिराख्नु भएको छ, स्विकार्नुहोस् है।
0: मेरो पनि नमस्कार सुनाइदिनुहोस्।
3: सुनिराख्नु भएको छ, अनि त्यसै गरी हुनुहुन्छ आशिष, हाम्रो पूर्वेली आकाश हुनुहुन्छ, आशिष नायन हुनुहुन्छ, लक्ष्मी छेत्री हुनुहुन्छ, भूपेन्द्र राई तामाङ हुनुहुन्छ, अनि धर्मराज ढकाल हुनुहुन्छ, दाई स्काई नवीन हुनुहुन्छ, खड्क सुब्बा हुनुहुन्छ, अनि त्यसै गरी एन्जल तस्बिरा हुनुहुन्छ, राजवान तावा, कला लिम्बुलाई
0: धेरै धेरै
3: सम्झना, गुरासर सुसारा लगायत नाम छुट्ने सबै सबैको सम्झना गरेर एकद प्रसाद श्रेष्ठ दाईलाई पनि मैले हजुरलाई भन्छु भाइ।
0: हस् धेरै धेरै धन्यवाद। इलामबाट हामीलाई कमला मुखियाले फोन गर्नुभएको हो। उहाँले अन्त्यमा युक्त प्रसाद श्रेष्ठ दाईलाई भनेर भन्नुभयो, हिजो रेडियो नेपालमा आउनु भएको, सिंहदरबारमा आउनु भएको भनेर मलाई अरुणजीले म्यासेज त गर्नु भएको हो, हामी त अफिसमै थियौँ तर उहाँसँग भेटघाट भएन, युक्तजी तपाईँले रेडियो सुनेर बस्नु भएको छ भने टेलिफोन गर्नुहोस्, तपाईँ आउनुभएको हो कि होइन मलाई जानकारी गराउनुहोस् है त। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
4: हजुर नमस्कार। हजुर
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
4: म धनकुटाबाट नगेन्द्र रिजाल बोल्दैछु।
0: धनकुटाबाट नगेन्द्रजी के छ हालखबर?
4: बसी बसाइ छ, आराम कुशल, मङ्गल छ।
0: मङ्गल छ, अनि मौसम चाहिँ कस्तो छ?
4: अलिअलि हावाहुरी आयो, अहिले चाहिँ घाम लागेको छ खुलेर, अहिले दिउँसोदेखि भनौँ न 10 बजेपछि।
0: हो त नि, ओहो, कता कताबाट के उडाएर ल्यायो, बिहान उठेर आउँदा त कौशीभरि बट्टाको बिर्को बट्टा अनि अर्को के पनि।
4: हजुर,
0: हिजो त गड्याङ गुरुङ गर्दै बेसकरी हावा चल्यो अनि कता कताबाट उडाएर कौशीभरि ल्याएर छोडिदिइरहेको रहेछ मेरोमा पनि।
4: यता धनकुटातिर उता मकै पनि हावाहरूले भाँच्छ भन्ने समाचार सुन्दै थिएँ।
0: ओहो, मकै फल्ने बेला भएको थियो होला नि, घुगा लाग्ने
4: अगुवा मकै हाम्रो नि यहाँ ढल्काइरहेछ अलिअलि चाहिँ, अहिले यहाँ बिहानतिर पनि हावा चलिरहेछ तुफान, अनि पिरो मण्डल उठेर आइरहेछ, तर 10 बजेपछि चाहिँ अहिले चाहिँ मजाले घाम चर्किरहेको छ।
0: त्यही त नि, बिहान हाम्रो पनि यहाँ काठमाडौँमा बेसकरी पानी परिरहेको थियो, 6:30 बजेतिर, ल आज त अफिस जाने बेलामा पनि पानीमै जानुपर्ने हो कि भने त फेरि मजाले घाम पो लागेको त। अब नगेन्द्रजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् ल।
5: ए हुन्छ, जेठ 20 गते दिवस मनाउने हुनुहुन्छ रामकुमार थापा काठमाडौँ निवासी, उहाँलाई अग्रिम रूपमै जन्मदिनको शुभकामना भन्छु। अन्य शुभकामना दिनुपर्दा रामप्रसाद नेरौला हुनुहुन्छ, अनि सुमी लिम्बू, प्रतीक्षा राई, अनि गगन प्रथमे हुनुहुन्छ, नरेन्द्र रिमाल हुनुहुन्छ, अनि ओम मणि सापकोटा, प्रवीण मगर, वरुण चञ्चले, हिमा राई लगायत रेडियो नेपाली त्यसलाई सुनेर बस्ने सबैलाई अब शुभ दिन रहोस् भन्दै यो बसाइबाट बिदा हुन्छु। ओके, बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद छ। डनकुटाबाट नगेन्द्र रिजालले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई भने फेरि पनि अर्को साथी हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा। कहाँबाट को हुनुहुन्छ? हेलो
6: हेलो हेलो, गुड मर्निङ, नमस्ते रिता दिदी।
0: नमस्कार, यो आवाज त सुन्या सुन्या जस्तो लाग्यो, उदयपुरतिरबाट पो आऊ कि के हो?
6: हजुर, सुन्या सुन्याकै हो होइन। म जो प्रदीपको प्रतीक्षा टुप्लुकै आइपुगे।
0: अनि प्रदीपको प्रतीक्षा गरेर गरेर नसकिने भयो त?
6: नसकिने भयो तर सक्नु पर्छ।
0: अनि प्रदीपजी काठमाडौँ हुनुहुन्छ कि उदयपुर नै हुनुहुन्छ? ए, प्रतीक्षा मात्रै उदयपुरमा प्रतीक्षा गर्दै हुनुहुन्छ?
6: हजुर, प्रतीक्षा गर्दै पर्खाइमा, प्रदीपको पर्खाइमा। अवश्य अब प्रतीक्षाको फल
0: मिठो हुन्छ।
6: मिठो हुन्छ।
0: अनि के छ उदयपुरतिरको मौसम कस्तो छ अहिले?
6: एकदम उदयपुर हिजो त्यही हो, हजुरले अघि नै भनिसक्नु भयो, एकदम गडाङ गुडुङ होइन, चट्याङहरू पर्यो एउटा पनि, ठुलो हावा सँगै पानी एकदमै रातैभरि पर्यो, फेरि दिउँसो बिहान चाहिँ कस्तो क्या, फेरि आकाशमा एउटा बादल छैन, क्लियर घाम लागिरहेछ, यति गर्मी छ कि म छोरीसँग घरभित्रै यो फ्यानको हावा खाँदै, छोरी होमवर्क लेख्दैछन्, होमवर्क लेखेको हेर्दै, आफू चाहिँ रेडियोमा बोल्दै बसिरहेको भनौँ न है।
0: अनि छोरीको स्कुल छैन र आज?
6: स्कुल आज थियो तर विशेष छोरीको काम भएर जानु भएन।
0: ए पठाउनु भएन तपाईँले?
6: हजुर, यो भोलिको लागि होमवर्क तयारी गर्दै हुनुहुन्छ। आफू त अब त्यति जानिँदैन, उहाँले लेखेको हेर्दै बसिरहेको भनौँ।
0: प्रतीक्षाजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् न त ल।
6: हुन्छ, विशेष प्राधिक दाईले मेरो फोन रिसिभ गरिदिनु भयो, विशेष धन्यवाद। शर्मा रिता दिउँसी हजुरलाई, शुभ दिन रेडियो नेपाल होल टिमलाई, विशेष हुन्छ, विशेष काठमाडौँदेखि नै अब सुन्दिनुहुन्छ मेरो प्यारो हस्बेन्ड प्रदीप बान्तावा, छोरीको बाबालाई मिठो मिठो सम्झना शुभ दिन, छोरी प्रियङ्काको बा साइड बा त बाबालाई मिस यु भन्न चाहन्छु, अनि भर्खरको

फ्ल्यास ब्याकमै जाने पुरानै गीत सुन्ने। यो गीत हामीसँग दीप श्रेष्ठ र सरला गुरुङको स्वरमा रहेको छ, श्री पुरुष र कालको रचना, दीप श्रेष्ठको सङ्गीतमा। यो गीतपछि तपाईँहरूसँग फेरि पनि कुराकानी गर्न आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोस् है त।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झन्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
3: होइन, के पोको पारा त्यस्तो? सुन भेट्यौ कि क्या
4: हो? ओ, सुनै हो, हेर त,
3: ए माटो पो रहेछ त।
4: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भएन त यो सुन।
3: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
4: माटोलाई सुधार गर्नु परेन, माटोमा के तत्त्वको कमी छ जान्न जचाउन जान्ला।
3: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि?
4: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
5: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
6: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
7: छोटो विश्रामपछि फेरि पनि स्वागत गर्छौँ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल, म हुँ रिता तिमल सिन्हा। करिब करिब 12 बजेसम्म तपाईँहरूसँगै हुन्छौँ। फेरि पनि हाम्रो टेलिफोन नम्बर 42117 2121 42717 36 आउनुभएका साथीहरूसँग कुराकानी गर्ने पालो भएको छ। कहाँबाट को हुनुहुन्छ? म स्वागत गर्छु है त। हेलो, बाबा दर्शन हजुर, कहाँदेखिको बोल्नु भयो? सानु केसी। सानु जी, काठमाडौँ कुन ठाउँमा हो?
8: म कीर्तिपुर।
7: कीर्तिपुर के पढाइको सिलसिलामा हो तपाईँ?
8: हैन, जब
7: गर्छु। ए, अनि सानु जीले पहिलो चोटि फोन गर्नु भएको हो र हामीलाई?
8: हजुर, फोनै लाग्दैन आज त, तपाईँलाई लाग्यो भनौँ न। हजुर।
7: आहा, कस्तो खुसी लाग्यो, धेरै वर्ष भयो ट्राई गरिराख्नु भा।
8: हजुर।
7: ए ल, अनि तपाईँ के गर्नुहुन्छ? बसी बसाई हो कि अरू केही गर्नुहुन्छ?
8: म हल्का जब गर्छु दिदी।
7: ए, के गर्छु?
8: जब गर्छु दिदी, हल्का।
7: हल्का खालको जब कस्तो होला त? म पनि त्यो खोज्दै आउनु पर्ने भयो। ल ठिक छ, अब सानुजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ 8 जनालाई।
8: ओके, हुन्छ। पापा मिठो बोल्नुहुन्छ हाम्रो युटी हजुरलाई, अनि रेडी नेपाली विद्यार्थी दाजुजी होस् भन्न चाहन्छु, होइन?
7: हजुर।
8: अनि एकदमै प्यासरी संसारतिर कडा धेरै इन्स गरिरहेको छु, अनि नानी कन्जनी नाना धेरै इन्स गरिरहेको छु, अनि यता भोजतिर हुनुहुन्छ हाम्रो सकलान्त दाइले पनि धेरै गरिरहेको छु दाइ भन्न चाहन्छु, अनि अघि फर्स्टमा फोन गर्नु नै हाम्रो यता कुखुराको साथीहरू साजन गुरुङ, उहाँको साथी पनि धेरै मिस गरेर साथी भन्न चाहन्छु, अनि सबैले मलाई सानो केही भनेर चिन्नुहुन्छ सब
7: काठमाडौँको कीर्तिपुरमा बस्नुहुन्छ सानु जी। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
9: हजुर नमस्कार रिताजी। नमस्कार, म तराउनु होला, व्यस्त पनि रहनु होला, स्वस्थ पनि रहनु होला भन्दै हजुरसँग म नयाँ सालमा आज पहिलो पटक कुराकानी गर्न पाएँ। म ओमडी सापकोट आए त हजुर।
7: ओहो, नयाँ साल लागेपछि पहिलोचोटि हो त हामी कुराकानी भएको?
9: पहिलोचोटि नै हो, चैतमा त दुईचोटि भयो, त्यसपछि त अनि लाउन सक्नु पर्यो नि त हजुर।
7: नवलपुरको मौसम कस्तो छ त नि ओममणिजी?
9: नवलपुरतिर बेलुकामा बेसरी पानी आइरहेको छ, अहिले पनि झमल झुमुल छ, अनि तपाईँको गर्मी त एकदम ओखो छ, 40-41 पुगेको छ,
7: उखर मौलै रहेछ त्यसो भए
9: हजुर। अनि डाउनेको बाटो एकतर्फी चाहिँ क्लियर छ हजुर, चाहिँ बुद्ध गुम्बा लुम्बिनी आउन सक्नुहुन्छ है त, हजुरलाई निमन्त्रणा पनि छ।
7: अब एकतर्फी मात्र क्लियर छ अरे, अर्को तर्फी फेरि त्यही घचक्रमा चाहिँ अनि ढुलो उडाउँदै आउनु पर्ने रहेछ, के गर्नु त नि?
9: त्यो त अब मैले के गरौँ त नि, अब त्यो पहिला त्यो त पहिलाको सरकारले कस्तो मान्छेलाई ठेक्का पठाइदिएको, त्यो पहिलाका नेताहरूले जानुभयो के भनौँ र।
7: ल ठिक छ, दुवै तर्फको बाटो राम्रो भएपछि आउँछु है त?
9: हजुर हजुर पक्कै पनि है त, ल म एकदम प्रतीक्षामै छु के।
7: ल अब तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई फटाफट शुभकामना शुभेच्छा दिनुहोस्।
9: सर्वप्रथम त हजुरलाई मिठो सम्झना अनि हजुरको मङ्गलबारे व्रतको मङ्गलमय शुभकामना, हजुरसँग यसरी बेला बेलामा बोल्न पाइयोस् यही म श्री पशुपतिनाथसँग धेरै नै बिन्ती भाव गर्दछु, अनि हाम्रो रेडियो नेपालमा कार्यरत आर्यहरू सम्पूर्णमा मेरो तर्फबाट मिठो सम्झना साथै नमस्कार। अनि मेरो साथीहरू भन्नुपर्दा नरेन्द्र रिमाल, सार्जन महत्तो, रामपुकार राय, विमला एम्फुल, सुमी लिम्बू, गगन तेरथुमे कान्छा, नगेन्द्र रिजाल, जीवन सहयात्री काभ्रे, मुरारी कोरेडा पश्चिम चितवन भन्दै म हजुरको बसाइबाट बिदा हुन्छु। हस्त रिताजी नमस्कार है त।
7: ओमणिजी
9: हजुर,
7: तपाईँ अस्तिको हप्ता आज मङ्गलबार अस्तिको आइतबार बिएफबिएसमा पनि बोल्नु भएको जस्तो लाग्यो नि?
9: हो हो मेरो रेकर्ड थियो हजुर।
7: ए ल ठिक छ ठिक छ ठिक छ, ल अहिलेलाई छुट्यौँ है त बाबा।
9: नमस्कार।
7: ओमणि सापकोटाले हामीलाई नवलपुरबाट फोन गर्नु भएको हो, फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
10: हेलो नमस्ते।
7: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
10: उदयपुरबाट एन्जल पासबाट बान्तवा।
7: उदयपुरबाट एन्जल जी के छ हालखबर?
10: ठिकै छ, हजुरसँग लामो समयपछि कुरा भयो, सो ह्याप्पी भन्नुपर्छ है।
7: ओहो म पनि सो ह्याप्पी, तर हराउनु भएको छ किन त एन्जलजी?
10: होइन आफ्नै कार्य व्यस्तताको कारणले भन्नुपर्छ है।
7: फोन नलागेर त होइन नि?
10: फोन ट्राई त गरिन्छ, लाग्दैन जो जस आज लाउनु सफल भयो, सो ह्याप्पी भन्नुपर्छ।
7: ल ठिक छ, जे होस् माया नमार्नुहोस् है त हामीलाई।
10: माया मारेको छैन, एकदम सुनेर साथ दिइरहेको हुन्छु। अब रिता दिदी दिदी आउनुहुन्छ, अब यसरी आउनुहुन्छ होइन?
7: विद्या चौधरी आउनुहुन्छ, रिता दिदी नहुँदा विद्या चौधरी आउनुहुन्छ अनि मजाले तपाईँहरूसँग गफ मार्नुहुन्छ हो कि होइन?
10: एकदमै होइन, विद्यासँग दिदीसँग पनि कुरा गर्नु पाएको छैन, एकदमै सुनेर चाहिँ साथ दिइरहेको छु। प्रोग्राममा फोन लाउनु सकिँदैन होइन, धेरै साथीहरूले माया गर्नुहुन्छ।
7: विद्या त बाहिर बसेर उसको नाम आयो भनेर मक्खले नाचेर बसिया छ भाइ। ल अब एन्जलजी तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
10: राख्नुभन्दा फर्स्टमा त हजुर लगाइदिनु सुन्छलाई कार्यसफलको शुभकामना, हजुरको पनि एकदम आज हजुरको व्रत हो, व्रतको पनि एकदम शुभकामना भन्छ है
7: हजुर।
10: अनि फोन लगाएर सपोर्ट गरिदिनु भने मेरो प्यारी मनमोटीको कान्छी हुनुहुन्छ है सुमी लिम्बू, विशेष विशेष धन्यवाद कान्छी, तिमीले फोन लगाइदियौ, तिमीलाई विशेष धन्यवाद, धेरै सम्झना माया है कान्छी भन्छ है। अनि हुन्छ इलामतिर हुन्छ कमला मुखिया, सृजना मुखिया, मुना मुखियालाई धेरै सम्झना माया, दाई चम्पिरा हुन्छ, अनि राजवन्त हुनुहुन्छ, अनि हुन्छ गगनतिर पनि दाई हुनुहुन्छ, यता चन्द्र बस्ने दाई हुन्छ, दाई रेशम प्लाङ, अनि प्रोग्राम सुनेर बस्नु हुने धेरै धेरै साथी हुनुहुन्छ है, दिदी साङ्याम्फू, अनि लक्ष्मीबाट लक्ष्मी राईलाई पनि धेरै सम्झना
7: माया, उदयपुरबाट एन्जल तस्विरा भन्तवाले फोन गर्नु भएको हो। अब एकजना साथीसँग कुरा गरौँ, कहाँबाट को हुनुहुन्छ? हेलो
11: हेलो नमस्ते।
7: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
11: म बैतडीबाट निर्मला भट्ट बोल्दैछु।
7: बैतडीबाट हाम्रो अफिसमा पनि निर्मलाहरू दुईजना हुनुहुन्छ,
11: म पनि जोडिए
7: भट्ट नै चाहिँ एकजना हुनुहुन्छ, तर उहाँ पनि सुदूरपश्चिम नै हो, कुन कुन ठाउँ चाहिँ मलाई ठ्याक्कै थाहा भएन त, ला डडेलधुरा हो कि। अनि निर्मलाजी के छ हालखबर बैतडीतिरको? हाम्रोतिर पनि बिहान गड्याङ गुडुङ थियो, अहिले त बेसमारी घाम लागेर गर्मी पो छ त। बैतडीमा पनि गर्मी छ?
11: गर्मी बिस्तारै गर्मी बढ्दैछ, पानी नपरेको दुई चार दिन भयो, अहिले घाम लागिरहेछ, गर्मी नै छ।
7: अब तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् आठजनालाई।
11: हुन्छ, हजुरहरू सम्पूर्ण एफएम साथीहरूलाई धेरै धेरै सम्झना अनि शुभ दिनको कामना गरे, अनि साथी आशिष नयन बस्नेलाई धेरै धेरै सम्झना भन्दै छुट्टिन्छु ल।
7: हस्, धेरै धेरै धन्यवाद। बैतडीबाट निर्मला भट्टले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई भने पालो भएको छ गीतको, रविन शर्मा र तारा थापाको स्वरमा रहेको छ गीत, सुभाष चन्द्र ढुङ्गेलको रचना, राम थापाको सङ्गीतमा। यो गीत पछि तपाईँहरूसँग फेरि पनि कुराकानी गर्न आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोस् है त।

0: आजको लागि हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। केही साथीहरूसँग कुराकानी गर्ने समय छ, त्यसैले फटाफट 42 11 721 42 11 736 फोन गर्नुहोस् भन्दै अहिलेलाई भने हाम्रो टेलिफोन सम्पर्कमा को हुनुहुन्छ स्वागत गर्छु है त। हेलो,
1: हजुर नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
1: पवित्र राई, शङ्खुवासभाबाट।
0: पवित्राजी, शङ्खुवासभाको के छ हाल खबर, कस्तो छ मौसम?
1: आज चाहिँ त्यतिखेर चाहिँ मजाले घाम लागिराखेको छ। अघि बिहानै चाहिँ त्यही हो, अलिकति पानी पर्ला जस्तो, कत्रो ठुलो पानी आउला जस्तो एकदमै मौसम भइरहेको थियो। फेरि पनि अहिले चाहिँ मौसम खुलेर मजाले घाम लागिराखेको छ, त्यस्तै छ भन्नुपर्छ है।
0: खेतबारीको काम सुरु भयो कि भएन त शङ्खुवा सभातिर?
1: खेतबारीको काम अहिले भएको छैन भन्नुपर्छ है। खेतबारीमा अब अहिले मकै नै छ, अब मकै लागेपछि मात्रै खेतको काम पनि हुन्छ, अनि असल लागेपछि अब अलिअलि कोदो रोप्ने समय यस्तै छ। आजभोलि चाहिँ कोदोको बिउहरू राख्ने, धानको बिउ राख्ने बेला समय हुँदैछ, त्यस्तै छ भन्नुपर्छ है।
0: ल ठिक छ, तपाईँको टेलिफोन काटिएला जस्तो छ, काटी काटी आएको छ। शुभकामना शुभेच्छा आठजनालाई फटाफट दिइहाल्नुहोस्।
1: हुन्छ, शुभकामना सन्देश राख्न पर्दा फर्स्टमा तपाईँ टेक्निसियनमा साथ दिनुहुने दाइलाई अब बस्ने गीत र समय बाँकीहरू पनि शुभ दिन भन्न चाहन्छु। अनि साथीहरूले सम्झिन पर्दा नाना हुन्छ सीता राई, अनि अस्मिता राई, अनि बहिनी हुनुहुन्छ यशोदा तामाङ, सुलता कुमारी तामाङ, अनि साथी नै हुनुहुन्छ कमल राई हुनुहुन्छ, अनि अब ज राजेश कुमार माझी, ज जसले मेरो नाम र परिचित हुनुहुन्छ, सबै सबै साथीहरूलाई नि सम्झिँदै म चाहिँ
0: पवित्र राईले शङ्खुवा सभाबाट फोन गर्नुभएको हो। आज टेलिफोन चाहिँ राम्रोसँग बुझिएको छैन, तर काटिन्छ कि भन्ने डरले फटाफट कुराकानी गऱ्यौँ। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
2: हेलो, गुड मर्निङ, नमस्ते दी।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
2: खोटाङबाट बोल्दैछु, नम्रता।
0: नम्रता राई,
2: हजुर हजुर।
0: नम्रताजी धेरै पछि सम्पर्कमा आउनुभयो, कता हराउनु भएको थियो भन्नुहोस्?
2: हराएको त छैन, सुनेर चाहिँ साथ दिइरहेको छु भन्नुपर्छ, अलिक बिरामी बिरामी भएको अवस्था थियो त्यही भएर।
0: ए ल, शीघ्र स्वास्थ्य लाभको कामना सधैँ प्रत्येक पाइला पाइलामा भगवान भगवानले साथ दियोस्। ठ्याक्कै बोली अड्केको कि, कहिले काहीँ बोल्दा बोल्दै अड्किन्छ नि, त्यस्तै भयो आज मलाई। अनि तपाईँको शीघ्र स्वास्थ्य लाभको पनि कामना गऱ्यौँ, अनि भगवान्ले छिट्टै तपाईँलाई स्वस्थ बनाओस्, अनि हामीसँग सधैँ सधैँ सम्पर्कमा रहिरहन सक्नुहोस् भन्न चाहन्छु है त। अनि खोटाङको मौसम पनि सुनाइदिनुहोस् अलिअलि।
2: खोटाङको मौसम एकदमै आज घाम लागिरहेको छ भन्नुपर्छ है।
0: हजुर, घाम लागेको छ मजाले, हिजो नि पानी परेको थियो।
2: हिजो चाहिँ पानी परेको थियो, आज चाहिँ जोस मजाले घाम लागिरहेको छ भन्नुपर्छ।
0: ल ठिक छ, अब तपाईँले आफ्ना साथीभाइ आफन्त आठजनालाई शुभकामना शुभेच्छा दिनुहोस्, तपाईँ आजको अन्तिम श्रोता साथी।
2: हुन्छ हजुर, फर्स्ट अफ अल हजुरलाई पनि आजको दिन शुभ दिन विशेष टेक्निसियन रहने भाइले पनि भन्न चाहे, अनि यो 15 गते जन्मदिन मनाउनु हुँदैछ सबैले, ह्याप्पी बर्थडे टु यु भन्न चाहे। अनि त्यसै गरी मेरो साथीहरू श्यामा सती सर, डेमुरेजी आशिष भाइ, भगवान् चौधरी कान्छर, प्रदेश कुमार माझी, आइनी चाबाई, चक्रवान्त लगायत सम्पूर्ण साथीलाई शुभ दिन बित सन्देश राई।
0: हस्, धेरै धेरै धन्यवाद। खोटाङबाट नम्रता राईले हामीलाई फोन गर्नुभएको हो। आज हामीले 11 जना साथीहरूसँग कुराकानी गऱ्यौँ, सबै साथीहरूसँग कुराकानी गर्दा एकदमै मजा आयो। तपाईँहरूलाई फोन गरिदिनु भयो धेरै धेरै धन्यवाद, र जो जो साथीहरूको फोन लागेन, रिसाउनु भएको छ, मलाई गाली गर्दै हुनुहुन्छ, तपाईँलाई पनि धन्यवाद। फोन लागेर पनि नउठेपछि गाली गर्ने साथीहरूलाई पनि धन्यवाद। 12 बजे यहाँहरूले सुन्नुहुनेछ समाचार, समाचार प्रसारणपछि कार्यक्रम जीवन सुखको पुनः प्रसारण रूपमा यहाँहरू समक्ष राख्दैछौँ। साथी चन्दा विष्ट हुनुहुनेछ त्यो कार्यक्रममा। अहिलेलाई भने शम्भुजित बास्कुटा र मिरा राणाको स्वरमा रहेको यो गीत तपाईँलाई छोड्छौँ। प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद दिँदै शुभेच्छाको व्यवसायबाट म रिता तिमल सिन्हा बिदा हुन्छु। हवस् त, नमस्कार।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल स्थित युरोपेली संघ युमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त आज भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्रीले उहाँहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञानी दिपा दालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले वर्षायामका कारण ग्रामीण क्षेत्रमा कृषि बाली, विद्यालय भवन तथा स्थानीय जनताका आवासीय घरहरूमा हुने क्षति न्यूनीकरण र पीडितहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो। सांसदहरूले अवरुद्ध भएका सिंचाइ आयोजना र राजमार्गहरूको शीघ्र व्यवस्थापन गर्न तथा घरबारविहीन नागरिकलाई तत्काल उद्धार गरी राहत र पुनर्स्थापनाको उचित व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले बाल बालिकाको सुरक्षा सुनिश्चितता, विद्यालयमा पानी जाने जोखिम सम्बन्धी चेतना अभिवृद्धि तथा मानव तस्करीका पीडित नागरिकको उद्धार र पुनर्स्थापनामा प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता उल्याउनुभयो। जापानको सहयोगमा बिपी राजमार्गको काभ्रे पलाञ्चोको पिप्लेदेखि बर्खे खोला सडक खण्डको आजदेखि पुननिर्माण सुरु भएको छ। नेपालका लागि जापानी राजदूत मायता तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले संयुक्त रूपमा उक्त परियोजनाको शिलान्यास गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग

0: बाटो रोल्पा
1: बगनासकाली पाल्पा
0: रेसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ
0: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला
0: खलङ्गा जुम्ला
1: मानमा कालीकोट
0: मुर्माटप मुगु
1: जुफाल डोल्पा
0: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
1: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
0: सुदूरपश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली
0: खोडपे बैतडी
1: छापरी दार्चुला
0: हेमन्तबाडा बजाङ
1: उडीतोला डोटी
0: र काला जाग्रा पोरखेगढी बाजुरा
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज।

सुख बोटमा फल्दैन, कर्म गर्न जान्नुपर्छ। खुसी कसैले दिँदैन, सन्तोष मान्नुपर्छ। सधैँ सबैको साथ मिल्दैन, एक्लै हिँड्न नि जान्नुपर्छ। नमस्कार, कार्यक्रम जीवन सुखबाट तपाईँको जीवनमा सुखको खोजी, सुखद साथ र साङ्गीतिक यात्रामा कार्यक्रम जीवन सुख हामीले हरेक साताको मङ्गलबार मध्याह बाह्र बजीको समाचारपछि सुनाउँदै आएका छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको यो कार्यक्रम एफएम 98.1 MHz र इन्टरनेटमा www.radionepal.gov.np रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सकारात्मक सोच, सुखको खोज कार्यक्रम जीवन सुखमा हामी जीवनका सुखद पक्षलाई पल्टाउनेछौँ र सुनाउनेछौँ सुख सूत्र र कर्मनिष्ठ व्यक्तित्वहरूको सफलताका कथा पनि। आज हामी कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा सुख सूत्रलाई यहाँहरूमा आज पल्टाउनेछौँ। यसको लागि हामीले आज तपाईँको जित शिव खेडाको यो पुस्तक र आचार्य राजन शर्माको सुख सूत्र पुस्तकलाई यहाँहरूमा आज पल्टाउनेछौँ। कार्यक्रम जीवन सुख सुन्दै रहनुहोला भन्दै कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा स्वागत गर्छु म चन्दा विष्ट। यो समय रेडियो नेपाल सुन्दै हुनुहुन्छ भने हामी कार्यक्रम जीवन सुख सुनाउन लागेका छौँ। जीवन सुखको यो साङ्गीतिक यात्रामा जीवनका आरोह अवरोहका विविध पक्षलाई सुख सूत्र मार्फत यहाँहरू माझ राख्नेछौँ र साङ्गीतिक मनोरञ्जन पनि गराउनेछौँ। कहाँ कता हुनुहुन्छ, जहाँ जता बस्दै हामीलाई सुनिराख्नु भएको छ, अथवा कुनै कर्म गरेर सुन्दै हुनुहुन्छ, अथवा यात्रामा हुनुहुन्छ, जहाँ जता हुनुहुन्छ, अबको केही समय हामीसँगै रहनको लागि हामी आत्मीय आग्रह पनि गर्छौँ। जीवनलाई कसरी सहज बनाउने, जीवन विश्वास आशा भरोसाले बाँधेको हुन्छ र त्यही भित्रबाट हामी कर्म गरेर जीवनलाई सुखी बनाऊ भन्ने आत्मीय आग्रह पनि गर्छौँ। र जहाँ जता हुनुहुन्छ मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, सुखी पनि रहनुहोस्, स्वस्थ पनि रहनुहोस्। कुरा काटेर आलोचनामा, नैराश्यतामा, अल्छीपनमा चाहिँ तपाईँको दिन व्यतीत नहोस् है त। यसो हो भने आज कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्राको आरम्भमा राख्दैछु। आज हामीले केही गीत गजललाई यहाँहरूमा आज राख्न लागेका छौँ, त्यो पनि रोजेर छानेर ल्याएको छु। यो पहिलो गीत सौगात, यो गजल आनन्द कार्कीको स्वरमा

यो आत्मीय आग्रह र प्रेमी यो साङ्गीतिक सौगातपछि भन्नै मन लागेको छ। हाम्रो मन, हाम्रो बोली, हाम्रो व्यवहार सधैँ प्रेमी रहोस् भनिन्छ नि। माया पाउन सबैभन्दा बढी माया दिन जान्नुपर्छ, अनि माथि उठ्नको लागि उचाइको सपना देख्न पनि जान्नुपर्छ। उचाइमा उठ्न पहिला हामी सबैले आफ्नै सोचलाई माथि उठाउनु पर्ने हुन्छ। सफलता र इनाम जित्नु छ भने सबैभन्दा पहिला आफैप्रति विश्वास गर्ने पर्ने हुन्छ। जीवनको लडाईँ शक्तिशालीले मात्र जित्दैनन्, ढिलो चाँडोको फरक पर्ला, जित पनि उसकै हुन्छ जसलाई आफूमाथि बलियो विश्वास हुन्छ। यसैले त हामी बारम्बार भन्छौँ, जिन्दगी आशा भरोसा विश्वास र कर्ममा रहेको छ। आशा भरोसा र विश्वास र कर्मले नै हामीले खोजेको जीवन सुख हामीले प्राप्त गर्न सक्छौँ। कति प्राप्त गर्छौँ त्यो चाहिँ तपाईँ हाम्रो प्रयासमा भर पर्छ। कहिले कहिले परिस्थिति प्रतिकूल बनिदिन्छ, अनुकूल बनाउनको लागि हामी कति तत्पर रहन्छौँ त्यसले पनि फरक पार्छ। हामीले बुझ्नु पर्यो जिन्दगीको सबैभन्दा ठुलो उपहार नै हामीले जिन्दगी नै पाएका छौँ। संसारका सम्पूर्ण प्राणीमध्ये मान्छे शारीरिक रूपमा सबैभन्दा कमजोर छ, किनकि चरो चाहिँ उड्न सक्दैन, चितुवा चाहिँ दौडन सक्दैन, गोही चाहिँ पौडिन सक्दैन, बाँदर चाहिँ रुख चहार्न सक्दैन, चिलका जस्ता आँखा, वन बिरालोको जस्ता बलिया पन्जा र दाँत पनि छैन। शारीरिक रूपले त मान्छे असहाय र असुरक्षित जस्तो लाग्छ। एउटा सानो किरोको टोकाइले नै मान्छे मर्न सक्छ, तर प्रकृतिले, अदृश्य शक्तिले, विधाताले, भगवान्ले यस्तरी मान्छेलाई बनाइदिएको छ कि ती सबैको बदलामा मान्छेलाई मानवता दिएको छ, सोच्न सक्ने क्षमता दिएको छ, अनि मान्छेलाई दिएको त्यो मानवता सबैभन्दा ठुलो उपहार हो। वातावरणलाई आफ्नो अनुकूल बनाउन मान्छेले मात्र सक्छ, बाँकी अरू सबै जीव जन्तु वातावरण अनुसार आफूलाई ढाल्न बाध्य हुन्छन्। अनि सबैभन्दा ठुलो उपहार हामीले पाएको अत्यन्तै थोरै मान्छेले मात्र उपयोगमा ल्याउँछौँ। अज्ञानता वा व्यवस्थाले महान उपहारको दुरुपयोग हुनु चाहिँ एकदमै दुःखको विषय हो। यसैले त हामी बारम्बार भनिरहेको छौँ, कर्ममा रमाउँ भनेर। असफल मान्छेहरू पनि दुई प्रकारका हुन्छन्, एकतरी जे गर्छन् त्यसबारे कहिले केही सोच्दैनन्, अर्कोतरी सोच्छन् तर कहिले केही गर्दैनन्। सोच्ने क्षमता बिना जीवन गुजार्नु भनेको निशाना नताकी गोली दाग्नु जस्तै हो। जीवन त्यो क्याफेटेरिया जस्तै हो जहाँ तयारी खानपिनलाई हरेक आफैले अड्कलेर लिनुपर्छ। हामी आफ्नो लागि ट्रे उठाउँछौँ, खाना रोच्छौँ र त्यसको पैसा तिर्छौँ, अनि पैसा तिर्न तयार हुने हो भने त्यहाँका जुनसुकै सामान पनि पाउन सकिन्छ। कसैले ल्याइदिएला भनेर पर्खिरह्यो भने सधैँभरि पर्खिनु नै पर्छ। जीवन पनि यस्तै हो, हामी जे रोज्छौँ मूल्य तिरेर सफल हुनको लागि अगाडि बढ्नै पर्छ। यसैले त जागरुक, उत्साही मन, खुसी मन, सद्भावले भरिएको मन, चिन्ता होइन चिन्तनले भरिएको आनी बानी र सोचले हाम्रो जीवनलाई फरक पारिदिन्छ। जीवन फरक पर्दा हाम्रो जीवन सहज हुनुपर्छ, सुखी हुनुपर्छ, सरल हुनुपर्छ, आनन्दी र शान्त पनि हुनुपर्छ। यो हाम्रो चाहना हो। यो चाहनालाई परिपूर्ति कसरी गर्ने त? यसको लागि फेरि पनि सुख सूत्रहरूलाई यहाँहरूमाझ हामी राख्दै जानेछौँ। अहिलेको लागि पनि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा अर्को एउटा साङ्गीतिक भेट, यो गजल तिलक सिंहको स्वर अनि सङ्गीतमा रचना रहेको छ, डाक्टर प्रदीप मैनालीको।

के लत बस्यो मलाई, कहिले सुधार हुन्छ, लतको सुधार चाहिँ गर्नै पर्ने हुन्छ। त्यसै भनिएको होइन, राम्रोको बानीको पनि लत बस्नु हुँदैन भनेर। नराम्रोले त दुःख दिन्छ, राम्रोले पनि लत बसेपछि, चाहेको बेला नभेटेपछि, नभएपछि त्यसले पनि दुःख नै दिन्छ। यसैले यो लत भन्ने कुरा चाहिँ जीवनमा कहीँ कतै नबसोस्, नराम्रोको त बस्दै नबसोस् भन्ने हामी चाहन्छौँ। जीवन रोजाई र सम्झौताले भरिएको छ कि के छ त, कहिलेकाहीँ यो पनि सोध्न बुझ्न मन लाग्छ। भाग्य भनेको संयोगको अवस्था होइन, यो त रोजाईको विषय हो भनिन्छ। यसलाई पर्खेर बस्नु हुन्न भन्ने पनि भनिन्छ, र जति सक्दो चाँडो हासिल गर्नुपर्छ भन्ने पनि भनाइ छ, र यो भनाइ सत्य पनि हो। हामी आवश्यकभन्दा बढी खाना खान्छौँ, आफ्नै तौल बढाउने विकल्पलाई रोजिरहेका हुन्छौँ नि, होइन र? बढी रक्सी पिउँछौँ, अर्को दिन टाउको दुखाउने व्यथा रोजिरहेका हुन्छौँ, यो पनि सत्य हो। जब हामी अरूको व्यवस्था गर्छौँ नि, अरूबाट पनि व्यवस्था फर्किन त्यो काम हामी आफैले रोजिरहेका हुन्छौँ। हरेक रोजाइका परिणामहरू हुन्छन्। हामी कुनै पनि वस्तु र अवस्था रोज्नलाई स्वतन्त्र छौँ। एकपटक रोजिसकेपछि भने त्यो रोजाइले नै हामीलाई नियन्त्रणमा राख्छ। अरूभन्दा भिन्न बन्ने मौका हामी सबैसँग बराबर हुन्छ, तर रोजाइ भने तपाईँ हाम्रै रहन्छ। जीवन बनाउने पक्षलाई कुमालेको कामसँग तुलना गर्न सकिन्छ। उसले काँचो माटोलाई आफूले चाहे अनुसारको भाँडाको आकार दिन्छ। त्यस्तै हामी पनि आफ्नो जीवनलाई आफूले चाहेकै आकारमा ढाल्न सक्छौँ। र त हामी भन्छौँ, जीवन सोचे जस्तै, चाहे जस्तै नहोला, तर सोचे जस्तै, चाहे जस्तै बनाउने प्रयास चाहिँ छोड्नुहुन्न, तोड्नुहुन्न। हाम्रो प्रयास, हाम्रो चाहना, विश्वास, भरोसा, प्रेमले नै जीवन अगाडि बढिरहेको हुन्छ। यी सबलाई समाहित गरेर कर्म गर्न पनि छोड्नुहुन्न, यो हाम्रो विश्वास हो। यही विश्वासमा कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा अर्को एउटा साङ्गीतिक फेद यहाँहरूमा आज राख्दैछौँ। राज सिग्देलको स्वरमा, रचना पुरुषोत्तम ढुङ्गेलको सङ्गीत, चण्डी प्रसाद काफ्लेको।

कहिलेकाहीँ गीत गजल साङ्गीतिक सौगातहरू सुन्दै गर्दा लाग्छ, कहिलेकाहीँ के धेरै जसो नै लाग्छ, सङ्गीतको शक्ति कति अपार छ है। कहिलेकाहीँ सङ्गीत स्वर शब्द मिलेर जब गुन्जिदिन्छ नि, त्यो एउटा तीर बनेर मुटुमै छोला छोला घोसला घोसला जस्तै लाग्छ। अनि यही अपार शक्तिले कहिलेकाहीँ जीवनमा यति धेरै ऊर्जा पनि थपिदिन्छ कि बाँकी सब व्यर्थ लाग्छ। यो एउटा सत्य हो। अर्को एउटा सत्य के हो भने, जीवन सम्झौताले पनि भरिएको छ। कसरी सम्झौताले भरिएको छ त भनेर बार बार मनमा कहिलेकाहीँ प्रश्न पनि आउँछ। जीवन भनेको बुझ्नै पर्यो नि त, केवल रमाइलो मात्र होइन, दुःख र निराशा पनि त हो नि त। कल्पना र सोचाइमा कहिले नआएका घटना अनि व्यवहार पनि जीवनमा फट्ट कहाँबाट कताबाट आइदिन्छ थाहा नै हुँदैन। कहिलेकाहीँ सारा परिस्थिति सोचेभन्दा एकदमै विपरीत भइदिन्छ। असल र भद्र मान्छेसँग पनि खराब घटनाहरू घटित हुन पुग्छन्। हाम्रो नियन्त्रण बाहिर नै हुन्छ, राम्रा कुरा नराम्रा कुरा। हामी आफ्ना आमा बुवा र जन्मिने परिस्थितिलाई आफूले रोज्न सक्दैनौँ। जन्मजात दोष वा त्यस वक्तको अपाङ्गतालाई पनि हामीले रोजेको हुँदैनौँ, तर नरोज्नुको विकल्प पनि रहँदैन। भाग्यले नै गरेको खेलबाडका लागि कोसँग गुनासो गर्ने? यदि यस्तो भइसकेको छ भने के गर्ने त? रुने, कराउने, उचालिने, पछाडिने, के गर्ने? कि भाग्यको चुनौतीलाई स्वीकारेर अगाडि बढ्ने? एउटा कुरा त रोज्नै पर्ने हुन्छ, यसैले पनि भनिएको हुनसक्छ जीवन सम्झौताले भरिएको छ भनेर। कुनै सफा दिनमा तालको चारैतिर सयौँ डुङ्गा तैरिरहेका देखिन्छ।

जान्छन्। हावा कुनै एक दिशातर्फ बगोस् ढुङ्गाहरू भने आआफ्नो फरक गन्तव्यतिर तैरिन्छन्। यो कसरी सम्भव छ? सम्भव छ किनभने ती ढुङ्गाहरूमा पाल लगाएका हुन्छन्। कुन दिशापट्टि ढुङ्गा लैजाने हो, नाविकले आफ्नो दिशा निश्चित गर्छ। डुङ्गा त्यतैतिर पानी मिलाएर उसैले टाङ्गदिन्छ र त्यही सिद्धान्त हाम्रो जीवनमा पनि लागू हुन्छ। हामी हावाको दिशा रोज्न पटक्कै सक्दैनौँ। आफ्नो पाल कसरी लगाउने त्यो तरिका चुन्ने जिम्मा भने तपाईँ हाम्रै छ। स्वास्थ्य, सुखी र सफलता हरेक मान्छेको जुझ्ने क्षमतामा निर्भर पर्छ। ती कुरामा हाम्रो जीवनमा के घटना घट्यो त्यसको महत्त्व, त्यसको विषय मानिँदैन। जे घट्यो त्यसको सामना चाहिँ हामीले कसरी गर्यौँ त्यो सबैभन्दा महत्त्वपूर्ण पछि हो। भन्न खोजेको यति हो कि जीवन जे पनि हुनसक्छ त्यसलाई स्वीकारेर अगाडि बढ्नै पर्छ। कुनै घटनाले, कोही कसैको मृत्युले, अस्वस्थतापनले, अपाङ्गताले अथवा कुनै पनि विघ्न बाधाले जीवन रोकिँदैन। जीवनलाई फेरि चलाउनुपर्छ, फेरि जीवन नयाँ बाटोतिर अगाडि बढिहाल्छ। यसैले जीवन हो जहाँ जता जहिले जे पनि हुनसक्छ। हिजो बितेर गयो, अहिलेको क्षण हामीसँग छ, भर्खरै एकछिनपछि के हुने हो अथवा भोलि के हुने हो न हाम्रो बसमा छ न हामीलाई थाहा नै छ। तर यति हुँदा हुँदै पनि राम्रो सोच लिएर कर्म गरेर हामीले बाँच्न सिक्नुपर्छ। यसैले सम्झौतामा अल्झिएर होइन, सम्झौतालाई स्वीकारेर अगाडि बढ्नु नै बुद्धिमानी हुन्छ। जीवन सुखको एउटा माध्यम, आयाम, साधन, आधार पनि हो भन्ने कुरा चाहिँ भुल्न हुँदैन भन्ने कुरा चाहिँ सिक्नै पर्ने हुन्छ, होइन र हो भने। फेरि पनि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा अर्को एउटा साङ्गीतिक भेट यहाँहरूमा आज राख्दैछौँ। विश्व नेपालीको स्वरमा रचना नरेन्द्र बहादुरको, सङ्गीत बुलुम कारुङको।

कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा अझै हामी यस्तै मिठा साङ्गीतिक भेट यहाँहरूमा आज राख्ने नै छौँ र हामी जिन्दगीको कुरा गरिरहेको छौँ। सफल कसरी हुने, सुखी कसरी हुने, जीवनमा कसरी आनन्दले जीवनलाई भर्ने, सबै जीवनको सुख शैल सुख सुविधा आफ्नै मुठीमा आओस्, आफ्नै वरपर रहोस्, कसलाई इच्छा हुँदैन र हामीले सधैँ परिस्थितिलाई रोज्न नसके पनि दृष्टिकोण त रोज्न सक्छौँ नि। विजेताले चाहिँ व्यवहार गर्ने कि पराजितले चाहिँ गर्ने, त्यो पनि हाम्रो रोजाइमा छ। यसै गरी भाग्यलाई हाम्रो स्थानले निर्धारण गर्दैन, हाम्रो स्वभावले निर्धारण गर्छ भन्ने कुराको चाल चाहिँ हामीले बेलैमा बुझ्नुपर्छ होला नि, होइन र? इन्द्रेणी बन्नको लागि वर्षा र घाम दुवैको उपस्थिति आवश्यक हुन्छ। हाम्रो जीवन पनि योभन्दा भिन्न छैन। यहाँ सुख र दुःख, असल खराब, उज्यालो अँध्यारो, उकाली ओह्राली, दिन रात सबै छ। यी सबैको मिश्रणले जीवन बनेको छ भन्छौँ हामी। आइलागेका विपत्तिहरूलाई जब उचित ढङ्गले सम्हाल्छौँ तब हामी अझै बलियो बन्छौँ। जीवनमा घट्ने सबै घटनामाथि हाम्रो नियन्त्रण भने अवश्य पनि रहँदैन, ती घटनाहरूलाई सामना गर्ने तरिकामा भने हाम्रो नियन्त्रण रहन्छ। यसको लागि एउटा प्रसङ्ग हामी कार्यक्रममा राख्न लागिरहेका छौँ। सेन्ट लुइस विश्व एउटा मेला चलिरहँदा रिचर्ड वेल्सनिडेनले भारतीय चियाको प्रचार गर्न चाहे। बढी नै गर्मीको ठाउँ भएकोले ग्राहकहरू उनको चियाप्रति आकर्षित भइरहेकै थिएनन्। जता जता चिसो पेय पदार्थ थियो, मान्छेहरूको घुइँचो उता नै थियो। चिया त कसैले खाइ नै राखेको त्यो वास्तै गरेनन्। आफ्नो उद्देश्यमा सफल बन्नलाई उनले केही त सोच्नै पर्ने अवस्था आयो। अब कसरी यो गर्मीमा चियाको बिक्री गर्ने त? वेल्सनिडेनले चिनी र बरफको घोलमा चियापत्ती हाले। प्रयोगले नौलो प्रकारको एउटा वस्तुलाई मेलामा थपियो। वेल्सनिडेनले त्यसलाई चिसो पिएको रूपमा बिक्री गरे। मान्छेहरूले उनको त्यो पेयलाई निकै मन पराइदिए र यो प्रयोग नै विश्वको चिसो चियाको पहिलो सुरुवात थियो, जसलाई अहिले आजभोलि कोल्ड टीको रूपमा, आइस टीको रूपमा एकदमै प्रचलित भएको छ। हामी कुनै रुखको बिउ होइनौँ जोसँग विकल्प नै नहोस्। रुखको बिउसँग रुख बन्ने कि लोखर्केको आहार बन्ने त्यो निर्णय गर्न उसले सक्दैन। मान्छेसँग भने विकल्पहरू रोज्न र ठम्म्याउन सक्ने क्षमता छ। हामीले कागतीले आँखामा निचोर्यौँ भने खप्न नसकेर चिच्याउँदै आत्तिनु पर्ला, दोग्रिनु पर्ला, तर त्यही कागतीलाई शर्बत बनाएर पिएमा पाइने आनन्द कस्तो होला त? कहिलेकाहीँ परिस्थितिहरू बिग्रिन्छन्, तिनीहरूको सामना रिसा भएर गर्ने कि जिम्मेवारीपूर्वक गर्ने, यो हाम्रै हातमा छ। विपद पर्दा रोएर बिहाल हुने कि परिस्थितिलाई सम्हाल्नतर्फ लाग्ने, यसको जिम्मा पनि हामीमै छ। यसैले परिस्थितिलाई नियन्त्रणमा लिएर अगाडि बढ्न सकिन्छ भने किन यसको प्रयास र पहल नगर्ने त? यही प्रयास र पहलले के थाहा, जीवनमा हामीले चाहेभन्दा बढी सुख, जीवन चाहेभन्दा बढी सुखी र खुसी बनिदिन्छ कि? यसैले जीवनमा आशा, भरोसा र विश्वास अनि प्रेमलाई आत्मसात गरेर जीवन यात्रामा अगाडि बढ्नै पर्ने हुन्छ। आजको निचोड चाहिँ यही रह्यो है त। यही निचोडसँगै अबको पालोमा अर्को एउटा गीतिक सौगात यहाँहरूमा आज, साङ्गीतिक सौगात यहाँहरूमा आज राख्न लागेका छौँ। प्रमोद खरेलको स्वरमा, रचना आनन्द अधिकारीको सङ्गीत, शिखर सन्तोषको।

जीवनको हरेक क्षण अनमोल छ, समयले पर्खिँदैन, यसैले समयलाई चिनेर पाइला चालौँ भन्छौँ हामी त। रात जुनेली भएर बिताए भने, दिन घामको आनन्द तापेर बिताए भने, जीवनभर केही गर्ने तयारी गरिरहँदा, जीवनमा केही गर्नै नपाएर काल आइपुगिहाल्यो भने के गर्ने होला त। यसैले समयमै केही सोचौँ, समयमै केही निर्णय लिउँ। हामी त भन्छौँ जीवन सम्भावनाले भरिएको छ, यो सम्भावनालाई चिनौँ, विकल्पका बाटोहरू अनेक छन्, विकल्पलाई रोजौँ र खोजौँ पनि। हामीले चाहे जस्तै जीवन हामीले बनाउन सक्छौँ, कति बनाउँछौँ त्यो फरक पर्ला, तर प्रयास भने रोकिनु हुँदैन, तोडिनु हुँदैन। यही विश्वाससँगै आजको लागि कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रालाई भिट मार्नुपर्ने समय भएको छ। अर्को साता फेरि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा सुख सूत्रलाई र कर्मनिष्ठ व्यक्तित्वहरूको जीवनी पन्नालाई पल्टाउनुको लागि यहाँहरूमा आज उपस्थित हुने नै छौँ। र एक बजेको समय हाम्रो सदाझैँ समाचारको रहनेछ, रेडियो नेपाल सुन्दै रहनुहोला भन्ने आत्मीय आग्रहसँगै आजको लागि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्राबाट बिदा माग्छु। म चन्दा विष्ट, हरेक पल तपाईँहरूको शुभ रहोस्, सुखद रहोस्। नमस्कार।

0: धेरै सुन्यौ लोकगीत।
1: मेरो माया कहाँ पुग्यो होला, कहाँ पुग्यो होला, दिनमा आउने सूर्यलाई थाहा होला।
0: अब आफै गुनगुनाऊ।
2: पानी पर्यो कहाँ झर्यो आसिना, कहाँ झर्यो आसिना, शिरमा नाम्लो निधारमा पसिना।
0: फोनबाट आफूलाई मन परेको गीत सुनाउने रेडियो श्रृङ्खला कार्यक्रम लेखबेसी। म राजन छेत्री प्रत्येक बुधबार बिहान 10 बजेको समाचारपछि कार्यक्रम लेखबेसी लिएर आउनेछु केवल रेडियो नेपालमा।

0: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि।
1: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल गङ्गा।

0: आजका नारी समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज
1: महिलाहरूले पनि सक्छन्
2: आमा दिदी बहिनी छोरीको भित्र शक्ति हुन्छ भनेर थाहा पाउनु पर्छ
0: जीवन संघर्ष र सफलताका कथा व्यथाको संगालो कार्यक्रम आजका नारी हरेक साताको बुधबार बिहान 8:15 बजे केवल रेडियो नेपालमा सुन्न नभुल्नुहोला कार्यक्रम आजका नारी।

0: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
2: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाउँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरी।
4: नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल स्थित युरोपेली संघ ईयुमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त रूपमा आज भेटवार्ता गर्नुहुँदैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्रीले उहाँहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकता बारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वर्षाका कारण विस्थापित र घरबार विहीन भएका नागरिकलाई तत्काल उद्धार, राहत तथा पुनस्थापना गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले वर्षायाम सुरु भएसँगै ग्रामीण क्षेत्रका कृषि बाली, विद्यालय भवन तथा स्थानीय नागरिकका आवासीय घरहरूमा भएको क्षति न्यूनीकरण, अवरुद्ध राजमार्गहरूको शीघ्र व्यवस्थापन र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। नागरिकहरूको अनलाइन बैङ्किङ प्रणाली ह्याक गरी रकम चोरी हुने घटना वृद्धि भइरहेको भन्दै अनलाइन ठगी नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेकोमा

0: सांसदहरूले जोड दिनुभयो। सांसदहरूले जेएनजी आन्दोलनको क्रममा घाइते भएका युवाहरूको गम्भीरताका आधारमा वर्गीकरण गरी आवश्यक रोजगारी अवसर, उपचार खर्च र राहतको प्रबन्ध मिलाउनु पर्ने तथा नेपाली खेलाडी तथा खेलकुद क्षेत्रको प्रवर्धनलाई अझै बढी प्राथमिकता दिनुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले युवाहरूमा मदिरा सेवन, ई सिगरेट र भेप जस्ता सुर्तीजन्य पदार्थको प्रयोगका कारण स्वास्थ्यमा नकारात्मक असर देखिएकाले यस्ता पदार्थको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसदहरूले समसामयिक विषयहरूमा बोल्ने क्रम जारी छ। जापानको सहयोगमा बिपी राजमार्गको काभ्रे प्लाञ्चोकको पिप्लेदेखि बर्खे खोला सडक खण्ड पुनः निर्माण कार्य आजदेखि सुरु भएको छ। नेपालका लागि जापानी राजदूत मायेदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले संयुक्त रूपमा उक्त परियोजनाको शिलान्यास गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडक खण्डमा पर्ने 3.2 किलोमिटर सडक खण्डको पुनः निर्माण सुरु भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख इन्जिनियर सुमन योग्यले जानकारी दिनुभयो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले हिजो देउवाको पक्राउ रोक्न अन्तरिम आदेश जारी गरेको हो। अदालतले आदेशमा देउवा दम्पतिलाई विशेष अदालतको साटो काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएको भन्दै जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा देउवा दम्पतिलाई पक्राउ नगराउनु भनेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुरी चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु भएको छ। सेनाले पूर्वी र दक्षिणी लेबनानमा गरेको श्रृङ्खलाबद्ध हवाई आक्रमणमा परि अन्य 3 जना घाइते भएका अधिकारीहरूले बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहमाथि आक्रमण तीव्र पार्ने घोषणा गरे लगत्तै लडाकु विमानले आज पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इजरायली रक्षा बलले पूर्वमा रहेको बेका उपत्यका र देशका अन्य भागहरूमा हिजबुल्लाह विरुद्ध आक्रमण सुरु गरेको बताएको छ। प्रतिरक्षामा हिजबुल्लाहले पनि 22 ड्रोन र रकेट प्रहार गर्दा इजरायली सैनिक ट्याङ्क, ब्यारेक र भवनहरूमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन्। अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ। इरानी क्षेप्यास्त्र स्थल र बारुदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका ढुङ्गाहरूलाई आक्रमणको निशाना बनाएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले एक वक्तव्य प्रकाशित गरी आत्मरक्षाका लागि र इरानी फौजबाट उत्पन्न खतराबाट आफ्नो सेनालाई जोगाउन आक्रमण गरिएको उल्लेख गरेको छ। इरानले अमेरिकी आक्रमणबारे अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन, तर पनि विस्फोटको आवाज सुनेपछि बन्दर अब्बास स्थानीय अधिकारीहरूले अनुसन्धान सुरु गरेको इरानको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्। पछिल्लो आक्रमणले अमेरिका र इरान बीच हुने सम्भावित शान्ति सम्झौतामा कस्तो असर गर्छ भन्ने स्पष्ट भइ नसकेको अधिकारीहरूले बताएका छन्। अब मौसम। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसै गरी मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको पनि विभागले जनाएको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो एक बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरूले हुन् पौरखी कृषक।
3: नमस्कार, कार्यक्रम पौरखी कृषकमा आज हामी महोत्तरी जिल्लामा व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएको जनजागरण कृषक समूह र समूहका अध्यक्ष छठीलाल शाहको पौरखको कथा प्रस्तुत गर्दैछौ। कुनै समय बाख्रा पालन निर्वाहमुखी कृषिको एक हिस्सा मात्र थियो। गाउँघरतिर प्राय सबैको घरमा एक दुईवटा बाख्रा घरको गर्जो टार्नको लागि पालिने गर्थ्यो। तर आज समय फेरिएको छ। हिजोको निर्वाहमुखी पेसा आज आधुनिक र व्यावसायिक बनेको छ। बाख्रा पालनमा आएको यो परिवर्तनले ग्रामीण अर्थतन्त्रको मेरुदण्ड बन्ने सामर्थ्य राख्छ। यही परिवर्तनको उदाहरण बनेको छ महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका। उर्वर तराईको माटो र खुल्ला चरणको सदुपयोग गर्दै यस भेगका किसानले बाख्रा पालनलाई व्यावसायिक रूपमा अपनाएका छन्। आज हामी तपाईँहरूलाई यस्तै कृषकहरूको समूहको कथा प्रस्तुत गर्दैछौ। जनजागरण कृषक समूह र समूहका अध्यक्ष छठीलाल शाहको सफलताको कथा।
4: म चाहिँ कृषिमा पहिले रुचि थिएँ। मैले 57 सालतिर ग्राफस पनि गरेँ। त्यसपछि आफ्नै फर्म गर्छु भनेर लागि परेका थिएँ। थोरै सामान्य केही बाख्रा 15-20 बाख्राहरू सुरु गरिरहेको थिएँ। त्यस पछाडि रिड अफिसले चाहिँ आर्थिक रूपले सहयोग गरे बापत हामीले चाहिँ सामूहिक एउटा समूह बनाएर अहिले बाख्रा पालन गरिरहेछौँ। यो बाख्रा पालनमा लगभग 115 बाख्रा र 3 बोका हामीसँग छन्। जसमध्ये 42 बोयर क्रस, त्यसपछि 30 अजमेरी, 30 सिरोही र खरी र लोकल क्रस गरेर 115 बाख्रा, 2 बोयर र एउटा सिरोही गरेर बोका छन् मसँग। अहिले हामी ठिकै छ, कृषिमा सन्तुष्ट छौँ, गर्दैछौँ।
3: समूहका सदस्यहरू आफ्नै तरिकाले कृषि कर्ममा लाग्नु भएको थियो। करिब 1 अगाडि ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको सहयोगमा किसान समूहका सदस्यहरूले मिलेर सामूहिक बाख्रा पालन सुरु गर्नुभयो। समूहका अध्यक्ष शाह किसान समूहको भूमिकालाई कृषि विकासका लागि अत्यन्तै महत्त्वपूर्ण मान्नुहुन्छ।
4: पहिले त एक व्यक्ति गरेर थिएँ, समूह गरेको 1 जतिको। समूह चाहिँ हामीले चाहिँ कृषिमा चाहिँ एउटा सामूहिक तरिकाले अगाडि बढ्यो भने सहज हुन्छ र एक अर्कासँग सहयोग सहकार्य एउटा सिपहरू र सहज हुन्छ भन्ने तरिकाले चाहिँ सोच बनाइरहेको थियौँ। त्यो हामी समूह दर्ता थियो। त्यस पश्चात हामीले चाहिँ रिड अफिसबाट सूचना आयो। सूचना आइसकेपछि हामी समूहमा बसेर छलफल गऱ्यौँ। छलफल गरे पश्चात हामीले चाहिँ अब ल अन्त हामीहरू समूहले पनि बधाउँ, नोटिस दिउँ, सूचना भरौँ भन्ने सल्लाह भए पछाडि हामीले सूचना भऱ्यौँ। सूचना भरेपछि रिडको प्रक्रिया अनुसार हामी छनौट पऱ्यो। छनौटमा भयो, छनौट भएपछि हामी अहिले त्यसमा लागिरहेछौँ। एउटा खोरा पाल्ने हो। सदस्यहरू चाहिँ प्रतिदिन त्यो पालो लगाएर हामीले चाहिँ अनुगमन गर्ने, हेर्ने र त्यो हेरचाह गर्ने चाहिँ गरिरहेछौँ।
3: हाल उहाँहरूले बाख्रालाई चरण प्रणालीमा पाल्नु भएको छ। बिहान एकपटक हरियो घाँस, दाना, मकैको च्याख्ला र गहुँको भुसाको सन्तुलित मिश्रण खुवाउनुहुन्छ भने दिनभर नजिकैको जङ्गलमा चरणको लागि छोडिदिनुहुन्छ।
4: हामीले चाहिँ अहिले खुल्ला चराएरै गरिरहेछौँ। बिहान चाहिँ हामी खाना राख खुवाउँछौँ, त्यसपछि दिउँसो चाहिँ चरणमा, जङ्गल नजिक छ, टाँसिएकै जङ्गल छ यता, त्यस कारण हामी चरणमै, त्यसको लागि हामीले चाहिँ गहुँको भुसा हाल्छौँ, त्यसपछि मकैको च्याख्ला हाल्छौँ, त्यसपछि हामी नुन हाल्छौँ, नुन हाल्छौँ। अब यसमा हामी फेरि दाना, सन्तुलित दाना जुन हुन्छ त्यो हाल्छौँ, पानी हालेर मल्छौँ, लाइक भुस्सालाई नरम बनाउँछौँ, हामी नरम बनाउँछौँ। भुस्सा नरम भइसके पछाडि, पानीले भिजेर नरम भइसके पछाडि अब यसमा हामीले चाहिँ हरियो घाँस, हरियो घाँस हामी हाल्छौँ। हरियो घाँस हालेर हामीले लगभग एउटा बाख्रालाई 1 भुस्सामा 3 हरियो घाँस मिसाउँछौँ। त्यो रेसियो बनाएर दाना चाहिँ हामीले एउटा बाख्रा बराबर 200 दाना मिसाएर मिसाउँछौँ। मिसाएर हाम्रो चाहिँ दाना तयारी हो बाख्रा खाने भुस्सा।
3: बाख्राको जिउमा मासु लाग्नका लागि पोसिलो खानपान मात्र पर्याप्त हुँदैन, मानिसलाई जस्तै बाख्रालाई पनि शारीरिक वृद्धिका लागि गहिरो र आरामदायी निन्द्राको उत्तिकै आवश्यक हुने भएकाले उहाँहरूले आधुनिक खोर बनाउनु भएको छ। यो आधुनिक खोर केवल आरामका लागि मात्र होइन, स्वास्थ्य र सरसफाइका लागि पनि उत्कृष्ट छ।
4: हामीले आरामदायक सुत्न बेड चाहिन्छ, त्यसरी नै बाख्रालाई दिनमा जतिसुकै स्ट्रेस भए पनि दिनमा जसरी चर्या तापनि राति बास स्थान चाहिँ फ्री तरिकाले एकदम आरामदायी तरिकाले बस्न पायो भने ऊ सर्टिफाई हुन्छ। जब सर्टिफाई हुन्छ बाख्रा तनाव स्ट्रेस मुक्त हुन्छ, उसको प्रडक्सन बढ्छ, उसको जिउ लिने क्षमता, उसले मासु लाग्ने क्षमताहरू झन् अटोमेटिक बढ्ने हुन्छ, त्यो स्ट्रेस फ्री भएपछि बढ्ने। त्यस कारणले चाहिँ हामीले बाख्रा हाल्दाखेरि चाहिँ खाना मात्रै खुवाएर भएन, किनभने ऊ स्ट्रेस जतिसुकै खुवाए पनि स्ट्रेसमा राखिदियो भने ऊ लाग्दैन। त्यस कारणले हामीले चाहिँ स्ट्रेस बिना बाँच्न सहज तरिकाले उसलाई आधुनिक बनाउनै पर्छ। हामीले उद्योग व्यवसायमा त जाने हो भने हामीलाई तलको जुन मलको हुन्छ उसको त्यो चाहिँ उसको त्यो मलको गन्धहरू चाहिँ माथि नजाओस् भनेर हामीले हाइट चाहिँ बनाउँछौँ। अब हामी हाइट बनाउँदाखेरि के 3 फिट 4 फिट मात्रै गर्छौँ, 3 फिट 4 फिट गर्दाखेरि के हुन्छ भने हामीले त्यो बर्कुला सर्नलाई गाह्रो हुन्छ, त्यो न्युरे गर्नुपर्ने हुन्छ। अब हामीले 6 फिट गरे पछाडि यसको हाइटले हामीले उभी उभी काम गर्न सजिलो भयो, सहज हुन्छ। त्यसपछि अर्को कुरा त्यो गन्ध जुन हुन्छ त्यो गन्ध माथि जानु पाएन, त्यस कारणले यो चाहिँ अलिकति बढाउँदाखेरि अलग गर्दा राम्रो हो। तल अस्ति भन्दा 4 फिटभन्दा यो 6 फिटै गरेको चाहिँ काम गर्न सहज, गन्ध नआउने न हो, त्यो 4 फिट र 6 फिट त्यही भएर अल्गो मैले गरेँ।
3: एउटा बाख्रा बिरामी पर्दा पुरै बथानमा संक्रमण फैलिने जोखिम हुन्छ, त्यसैले व्यावसायिक सफलताको लागि बाख्राको स्वास्थ्यमा ध्यान दिनु अति आवश्यक हुन्छ। तर हालको अवस्थामा बाख्राको लागि पोषणयुक्त घाँसको उपलब्धता र आवश्यक औषधिको अभाव मुख्य चुनौतीको रूपमा रहेको छ।
4: बाख्रा पालन गर्दाखेरि सबभन्दा पहिला हामीले त बाख्राको डिवार्मिङ, जुका भित्र फेटको जुका, बाहिर किर्ना सिर्ना, त्यस पछाडि भ्याक्सिन नै भन्ने मेन पर्नु। रोग लाग्नुभन्दा पहिला उपचार जो अप्नायो ऊ नै राम्रो, रोग लागिसकेपछि गाह्रो छ। त्यस कारण पहिला नै फर्स्टमै अनुगमन गरेर फर्स्ट त्यसको निकल गर्न सक्यो भने राम्रो छ। नेपालमा औषधिहरू चाहिँ अलिक राम्रो नपाइनु रहेछ, त्यो अलिक विश्वासिलो औषधि चाहिँ यहाँ रहेनछ, इन्डियनकै औषधि भर पर्नु पर्दो रहेछ। भ्याक्सिनहरूको पनि जस्तो अहिले इटिएन टिटी भन्ने छ, त्यो भ्याक्सिन नेपालमा ब्यान्ड रहेछ। त्यो कारणले केही औषधिहरू चाहिँ हामीले नेपालमा सरकारले चाहिँ त्यसलाई ओपन गरिदियो राम्रो। र अर्को घाँस खेतीको लागि पनि हामीसँग बिउको लागि पनि अहिले नेपालमा चाहिँ राम्रो राम्रो बिउहरू चाहिँ नपाउँदो रहेछ, त्यो समस्या चाहिँ। तर पनि आवश्यकता अनुसार त खोजिहाल्छन् किसानले, त खोजेर जहाँ पनि ठाउँ किनेर ल्याएर गरिरहेछन्। हामी पनि खेती गरिरहेछौँ, लगभग 3-4 बिघा घाँस खेती गरिरहेछौँ। नेपियर अहिले अस्ति भर्खर यो जय र बर्सीमा हाल्यौँ, योभन्दा पहिला नेपियर थियो, बाजरा थियो, टियोसेन्टी लाथ्यौँ, अनि डाले घाँसमा हामीले इपिलिपिल, बकैनो, टाँकी, अर्जुना।
3: समूहका अध्यक्ष छठीलाल शाहको राज्यसँगको अपेक्षा भने यस्तो रहेको छ।
4: राज्यले हामीलाई मेन भनेको बिचबिचमा किसानहरूलाई तालिम, बाख्राको नयाँ तालिमहरू हुन्छन्, त्यस पछाडि जुन रोगहरूको जुन नेपालमा जुन रोगहरू भित्रिन्छन् त्यसको औषधि उपचारहरूको कुराहरूलाई लिएर ज्ञान दिने कुराहरू, त्यस पछाडि औषधि उपचारमा लाग्ने, त्यसपछि घाँसको बिउ। हामीसँग अहिले जस्तै यता राँगा जुन उता मरिनमा जुन राँगा पाल्ने भनेको छ, अब त्यहाँ अस्ति उसको उहाँहरूको युट्युबमा हेरेको थिएँ, उहाँले चाइनाबाटै घाँस ल्याउने, नेपालको घाँसले भएन, त्यो चाँडो बढ्ने प्रोटिन पुग्ने घाँस चाइनाकैबाट ल्याएर चाहिँ उनीहरूले त्यो घाँस खुवाउने भन्ने तरिका जुन गरेको छ, त्यस्तो प्रकृतिको हामीलाई पनि त्यस्तो स्टाइलको जुन घाँसहरू पायो भने सहज हुन्थ्यो। सरकारले त्यसलाई चाहिँ अलिकति किसानहरूलाई त्यस्तो तरिका घाँसहरू चाहिँ उपलब्ध गराइदिएको भए राम्रो हुन्थ्यो।
3: कृषि व्यवसायका थुप्रै विकल्पहरू मध्ये बाख्रा पालन नै किन रोज्नु भयो भन्ने हाम्रो प्रश्नमा उहाँको भनाई यस्तो थियो।
4: हाम्रो बर्दिवास बजारको र यो लोकल बजारको अवस्था हेर्दाखेरि डेली मासुको खपत राम्रो छ, यहाँ पुगाइनु सकिरहेको छैन। बर्दिवासकै सेरोफेरोमा डेली 10-15 खसी काटिन्छ यहाँ दिनको, त्यस कारण यहाँको मासुको डिमान्ड हामीले पुर्याउन नसक्ने अवस्था, मासु हाहाकारको अवस्था भएकोले हामीले चाहिँ यसमा भविष्य देख्यौँ।
3: यो फर्मको सफलताको रहस्य यसको चुस्त व्यवस्थापनमा लुकेको छ। उहाँहरूले बाख्राको वंशावली र स्वास्थ्यको रेकर्ड राख्ने गर्नुहुन्छ। यस फर्मको अर्को सुन्दर पक्ष भनेको यहाँ खेती र बाख्रा पालन एकअर्काका पूरक बनेका छन्।
4: भोलिको दिनमा हाम्रो यो यसको बाबा आमाको त्यो रेकर्ड हुन्छ, त्यो हामी सबै मेन्टेन गरिरहेका छौँ। हाम्रोसँग उत्पादन भएको बाख्राहरूको यो बाख्रा कुन जात हो, कति पर्सेन्टेज हो भन्ने कुरा हामीसँग डाटा हुन्छ। त्यस कारण हामीले सबै ट्याग नम्बर टिपेर यो ट्याग नम्बर बाख्रालाई यति नम्बर ट्यागले बोका लागेको र यसको बच्चा चाहिँ यो जेनेटिक हो भन्ने कुरा हामी छुट्याएर दिन्छौँ, हामीसँग सर्टिफाई हुन्छ। हामीसँग जति हुन्छ बाख्राहरू निरोगी हुन्छ, भ्याक्सिन टोटल बाख्रा भ्याक्सिनेसन हुन्छ। पालन तौर तरिका हामीले त्यो पौष्टिक तत्त्व खुवाएको हुन्छौँ, बाख्राहरू अर्ग्यानिक खाएको हुन्छ, हामीले अर्ग्यानिक खाँदाखेरि उसको मासु पनि अर्ग्यानिकै हुन्छ। त्यस कारणले मासुको टेस्ट फरक होला, लगभग यो बजारमा जब जान्छ त्यस कारण त्यो बेलासम्म हाम्रो मासुको टेस्टै फरक होला। हामीले चाहिँ यहाँबाट खेर जाने कुनै चिज खेर जानु भएन, हामीले हालेको भुस्सा खुवाउँछौँ, भुसा उब्रेको त्यसै बर्कोला सबै हामी फेरि मल बनाउँछौँ। मल बनाएर त्यो मल फेरि हामी के गर्छौँ, खेतमा हाल्छौँ, घाँसमा हाल्छौँ। जब घाँसमा हाल्छौँ हामीले रासायनिक मल हालेर त खेत बिगारिसकेका छौँ, रोगी बनाइसकेका छौँ। अब यो मल आएपछि हाम्रो उत्पादन एकचोटि हालेपछि यसको उत्पादन 3 वर्षसम्म हुन्छ। त्यस कारण हामीले त्यो अहिले मलको अभाव, जुन किसानहरूले मलको अभाव भनेको छ नि, त्यस कारण किसानले त्यो प्राङ्गिर मल छोडेर यो जैविक मलतिर जाने हो भने त मलको आवश्यक हामीलाई त्यो अर्का देशमा हाम्रो पैसाहरूमा पठाउनै परेन। एउटा किसानले आफ्नो तरिकाको यो जुटोहरू हालिदियो भने त बाली राम्रो हुने भयो। त्यस कारण हामीले चाहिँ यसलाई चाहिँ यहाँबाट कुनै पनि खेर जाएन, त्यो उब्रेकोहरू पनि सबै हामीले मल बनाउँछौँ।
3: व्यावसायिक बाख्रा पालनमा सुरुवातमा खोर निर्माण र उन्नत नस्ल खरिदमा राम्रै पुँजी आवश्यक पर्छ, तर सही व्यवस्थापन भएमा यो लगानीले दिने प्रतिफल लोभलाग्दो हुन्छ।
4: एउटा जेनरल घरमा पाल्दाखेरि चाहिँ किसानले पाल्ने कुरो चाहिँ गाउँ घरमा पाले जस्तो भयो, त्यसमा हुँदैन। तर यो व्यवसाय भनेपछि व्यवसाय अनुसारले पुँजी चाहिँ इन्भेस्ट हुन्छ। गाउँ घरमा पाल्दा चाहिँ अब घरकै जुठोबाट खुवाएर पाल्दाखेरि चाहिँ यो हिसाब हुन्न, तर व्यावसायिक भइसकेपछि यसको त प्रत्येक हिसाब हिसाब हुन्छ, सानोतिना पानीदेखि लिएर सबैको हिसाब हुन्छ, अनि मात्र थाहा हुन्छ व्यवसाय नाफा हो कि घाटा भनेर। अब एउटा बाख्रा 8-9 महिनामा पुगेपछि लगभग 25 केजी भन्दा माथिको हुन्छ, एउटा खसीहरू 25+ हुन्छ, अनि हामीसँग 15-18-20 हजार नै पाउँछ छसरी गर्दा पनि, त्यो त्यति 15+ नै पैसा आएको हुन्छ। त्यसमा हामीले 3 महिनासम्म त खुवाउनु परे हुँदैन, त्यस पछाडि हामीले जुन खुवाएको हुन्छ बिस्तारै बढेको हुन्छ दानाहरू सामान्य। तर लगानी भनेर दाना नै खुवाएर चाहिँ गाह्रो हुन्छ, तर हामी त चरनमा राख्छौँ, आफ्नो खेतमा घाँस लगाएको छौँ, सानी बनाएर खुवाउँछौँ, गहुँको भुसीहरू परालहरू काटेर त्यो मिसाएर खुवाउँदाखेरि हामी लगात खानामा चाहिँ हामी जति बचाउन सक्छौँ किसानले, त्यो अनुसार नाफा बढ्छ। त्यस कारणले खास एउटा बाख्रा बराबर 5-7 हजारको चाहिँ खर्च हुन्छ खानामा।
3: यस समूहले आयोजना मार्फत आर्थिक सहयोग पनि प्राप्त गरेको छ। यसरी बाख्रा पालनको आफ्नो यात्रामा सहयोग पाउँदा खुसी भएका कृषक शाहको अनुसार अनुदान सरकारी रकम मात्र नभएर यो मिहिनेत गरे बापतको पुरस्कार हो।
4: ऋणमा परेपछि हाम्रो ऋणबाट चाहिँ खोर बनाउनेमा खोरमा स्टोर हाउस कम्पोस्ट पिट गरौँ, त्यस पछाडि बाख्रामा त्यसै मेसिनरी उपकरणमा घाँसको बिउमा सहयोग भएको छ। किसानको पनि मानसिकता कस्तो हुनुपर्छ भन्दाखेरि हामीले अनुदान भन्ने विषय चाहिँ यो भनेको गरे बापत पाउने पुरस्कार स्वरूप लिनुपर्छ। अनुदान भनेको गर्नुभन्दा पहिला पाउने होइन कि, हामीले गरिरहेको काममा चाहिँ अनुदानले टेवा दिने र हौसला बढाउने काम। त्यस कारणले अनुदानले कति दियो भन्दा पनि यो पुरस्कार हो, गरेको किसानलाई दिएको राम्रो देखेपछि दिने सुविधालाई नै अनुदान भनेकोले त्यसलाई चाहिँ यसरी परिभाषित गर्दाखेरि राम्रो लाग्छ मेरो विचार।
3: कृषक शाहका अनुसार पहिलाको परम्परागत बाख्रा पालन पद्धतिमा आयोजना आबद्ध भएपछि धेरै सकारात्मक परिवर्तनहरू देखा परेका छन्।
4: होइन, पहिला हामीले चाहिँ अलिक खोर व्यवस्थित थिएन, कम्पोस्ट पिट हामीसँग थिएन, हामीले चाहिँ अलिकति जुन गाउँ स्तरमा बनाउने तरिकाले गरिरहेको थियौँ, हामीले मलको व्यवस्थापन गर्न सकेका थिएनौँ। पहिले मलको व्यवस्थापन भयो, खोर सुधारियो, खोर भयो हामीसँग, अनि बाख्रालाई पार्टेसन राति बस्दाखेरि पार्टेसन गरेर छुट्याएर राखिन्छ, बोकालाई एक ठाउँमा, गाभिनी बाख्रा एक ठाउँ, भक्खरकोलाई फोन गर्दाखेरि त्यो अनुसारले फिड म्यानेजमेन्ट गर्नु सहज हुन्छ हामीलाई। बिरामी बाख्रा भयो पनि थाहा हुन्छ त्यो काउन्ट गर्दा नि, किनकि सबै छुट्याएको हुन्छ पार्टेसन, कसको त्यो एक्टिभिटीहरू हेरेर सहज तरिका छुट्याउन सजिलो हुन्छ।
3: कृषक शाहको सुझाव यस्तो रहेको छ,
4: विदेशमा हामी जन जस्तै 3 लाख रुपियाँ लगाएर जान्छौँ नि, कुनै पनि व्यवसाय गर्दाखेरि कृषि पेसा जतिको नाफा पर्सेन्टेज नाफा अरू व्यवसायमा छैन। हामी अरू उद्योगमा जान्छौँ 5%-10%मा काम गर्नुपर्छ, 2%मा काम गर्नुपर्छ, अझै ठुल्ठुला उद्योगमा गऱ्यो भने त 2%-3% मार्जिनमा काम गर्नुपर्ने हुन्छ। तर कृषि नै यस्तो पेसा हो जसको पर्सेन्टेज चाहिँ 100% हुन्छ। त्यस कारणले युवाहरूलाई चाहिँ विदेशमा गएर गर्नुभन्दा स्वरोजगार आफ्नै देशमा बसेर थोरैबाट गर्ने, आफैले गर्ने, त्यो विदेशमा भेडा चराउनु भन्दा हो, त्यहाँ गएपछि मेरो साथीहरू गएका छन् उनीहरू गएर सिप्छ, मैले त्यही भन्छु उहाँ गएपछि सिप सिकेर आउने हो। कति साथी चाहिँ तरकारी खेती आउँछ भने मैले भने तिमीहरूले तरकारी खेतमा त्यहाँ जुन गरेका छौ त्यही सिप सिकेर नेपालमा गर न, किन हुँदैन, सिप सिक्ने हो, सिप सिकेर आऊ यहाँ गएर, बाख्रामा जानेहरूले पनि बाख्रा सिप सिकेर गरेका छन् साथीहरू, कोरिया छोडेर आएर, कति साथी कोरिया छोडेर मासु पसल गरेका छन् होइन। त्यो तरिका बजार माग अनुसार चाहिँ हामीले व्यवसाय गर्न सक्यो भने चाहिँ राम्रो छ। यहाँ
3: निर्वाहबाट व्यवसायतर्फको यो यात्रा सही सोच, सहकार्य र व्यवस्थापन भएमा बाख्रा पालनले ग्रामीण समृद्धिको ढोका खोल्न सक्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ।
5: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
6: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
5: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
6: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
5: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
6: सूचीकरण त गर्नै पर्ने हो।
5: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्। तलागारी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
7: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
8: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम, खास गरी ग्रीष्म र वर्षा ऋतु, मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।
3: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौँ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

नमस्कार कार्यक्रम सुने संसारमा यहाँलाई हार्दिक स्वागत गर्छौ म रमा ढुङ्गाना र प्राविधिक सहकर्मी उत्तम पाण्डे कार्यक्रम सुने संसार हरेक मंगलबार यही समयमा सुन्न सक्नुहुन्छ कार्यक्रममा हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार चलचित्र समीक्षा र कलाकारसँगको कुराकानी गीत संगीत सुनाउनेछौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार सुरु गर्नुभन्दा अघि कार्यक्रमको सुरुवात गर्छौ यो साङ्गीतिक कोशीबाट

ए हिरा खेतैभरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी

0: यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। तपाईँको साथमा छु तपाईँहरूको नै प्रस्तुता रमा ढुङ्गाना। कार्यक्रम सिने संसार हरेक मङ्गलबार यसै समयमा सुन्न सक्नुहुन्छ। र कार्यक्रम सिने संसारमा अब हामी अगाडि बढ्छौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म एलिफ

जितेको हो। यो सँगै कान्समा नेपाली फिल्मले इतिहास रचेको छ। कान्सको समापन समारोहमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गुल पनि उपस्थिति थिइन्। उनले एलिफेन्ट्स इन द फगले अवार्ड जितेको एक भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै लेखेकी छन्, कान्स फिल्म फेस्टिभलमा नेपालले भर्खरै इतिहास रचेको छ। यो केवल एक फिल्मको जित होइन, नेपाली फिल्मका लागि ऐतिहासिक क्षण हो। यो फिल्मको बिहिबार कान्समा वर्ल्ड प्रिमियर भएपछि विश्वका चर्चित फिल्म कर्मीहरूले प्रशंसा गरे। बलिउडका प्रसिद्ध निर्देशक तथा कलाकार अनुराग कश्यपले लेटर बक्स डीमा प्रतिक्रिया जनाउँदै यो फिल्मबाट नेपाली फिल्मले विशाल फड्को मारेको उल्लेख गरेका छन्। उनले फिल्मको क्लाइमेक्सलाई आफूले कान्समा हेरेको सबैभन्दा उत्कृष्ट दृश्य समेत भनेका छन्। फिल्मबारे अन्तर्राष्ट्रिय मिडियाहरूले समीक्षा समेत प्रकाशन गरेका छन्। प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले एक ट्रान्सजेन्डर समुदायमाथि आधारित मनछुने फिल्म भन्दै समीक्षा लेखेको छ। निर्देशक शाहले दक्षिण एसियामा ट्रान्स पहिचान प्रतिको स्वीकृतिको लेनदेनमुखी स्वरूपलाई सूक्ष्म रूपमा प्रस्तुत गरेको समीक्षामा उल्लेख छ। एलिफेन्ट्स इन द फगले जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको छ। यसमा गौरी मल्ल, माउत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिस घिमिरे, महिमा नवबाग, आकांक्षा कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो फिल्मलाई यसै वर्ष नेपालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। चलचित्र महाराज धिराजको छायाङ्कन सुरु भएको छ। गत मंगलबार शुभ मुहूर्त गरिएको महाराज धिराजको छायाङ्कन सुरु भएको हो। चलचित्रको छायाङ्कन सुनसरीबाट सुरु भएको छ। सुनसरीको श्रीलंका टापुबाट सुरु भएको चलचित्रको छायाङ्कन उक्त स्थानमा एक हप्तासम्म चल्नेछ। बाँकी छायाङ्कन काठमाडौँ, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा हुनेछ। चलचित्रको छायाङ्कन 70 दिनसम्म चल्ने सेड्युल रहेको छ। परिच्छेद सेनले निर्देशन गरिएको महाराज धिराजलाई नवराज थापाले खिचिरहेका छन्। महाराज धिराज सोसल पिरियड ड्रामा रहेको निर्देशक सेनले बताएका छन्। चलचित्रमा कलाकारहरू आर्यन सिग्देल, रमेश सुप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश देशी, सुशील सिटौला छन्। ठूलो संख्यामा कलाकार रहेको यो चलचित्रमा हिउँवाला गौतम, प्रिया रिजाल, निर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, कविता पुरी, सृष्टि खड्का, कुलदीप अधिकारी, कमल देवकोटाको पनि अभिनय रहनेछ। 80 जना कलाकार रहने यो सिनेमामा कमल गाउँले, शिशिर भण्डारी, शिवु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्सा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढा लगायत कलाकारको अभिनय रहनेछ। महाराज राजका प्रस्तुतकर्ता विराज विष्ट हुन्। छत्रेश्वर म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ। महाराज राजका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन्। महाराज राज आगामी फुलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ। अभिनेत्री जसिता गुरुङले करियरमै पहिलो पटक उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। उनले तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो सफल फिल्म जेरी अन टपबाट उक्त अवार्ड हात पारेकी हुन्। शनिबार काठमाडौँमा आयोजित एक समारोहमा उनलाई अवार्ड प्रदान गरियो। यसअघि उनले लिली बजारबाट डेब्यू अभिनेत्रीको 3 अवार्ड जितेकी थिइन्। सोही महोत्सवमा विपिन कार्कीले फिल्म उनको स्वेटरबाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका छन्। उनी कार्यक्रममा भने उपस्थिति थिएनन्। महोत्सवमा सर्वोत्कृष्ट फिल्म उनको स्वेटर नै घोषित भयो भने यही फिल्मबाट नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे। उत्कृष्ट सर्ट फिल्म तर्फको अवार्ड मुगुको ह्याप्पिनेसले जितेको छ। कार्यक्रममा आयोजकले अभिनेता पल शाहलाई सामाजिक कार्यमा योगदान गरेको भन्दै सोसियल आइकन एक्टर अवार्डबाट सम्मानित समेत गर्यो। साथै प्रेम गीत 2 निर्माता सन्तोष सेनलाई कर्णाली भिजनरी अवार्ड, निर्देशक राजबहादुर सानेलाई कर्णाली एडिसन अवार्ड र आशिष तामाङलाई उदीयमान फिल्म निर्माता तथा वितरकको अवार्ड प्रदान गरियो। कार्यक्रममा अवार्ड वितरण सँगै इतिहासलाई फर्केर हेर्दा पहिलो चलचित्र अवार्ड विषयमा अन्तर्क्रिया पनि आयोजना गरिएको थियो। निर्देशक प्रकाश साइमीले सहजीकरण गरेको सो अन्तर्क्रियामा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री शर्मिला मल्लले आफ्नो अनुभव साटेका थिए। कार्यक्रममा

उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा विशिष्ट अतिथिका रूपमा उपस्थिति थिइन्। कार्यक्रममा बोल्ने क्रममा महोत्सवका निर्देशक चक्र बहादुर चन्दले कर्णालीमा फिल्मका गतिविधि शून्य प्राय रहेको अवस्थामा त्यहाँको कला, संस्कृति र पर्यटकीय सम्भावनालाई नेपाली फिल्मको माध्यमबाट विश्व सामु चिनाउनु नै महोत्सवको मुख्य उद्देश्य रहेको स्पष्ट पारे। कर्णालीलाई अन्तर्राष्ट्रिय सुटिङ हबका रूपमा विकास गर्ने महोत्सवको योजना रहेको उनले बताए। चलचित्र पत्रकार संघ नेपालले विभिन्न चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। संघको 27 वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका अवसरमा चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउनेहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो। बिहिबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान 2083 अन्तर्गत 55,555 रुपियाँ राशि सहित अनन्त वाग्लेलाई सम्मान गरिएको थियो। त्यस्तै राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान 2083 जयन्त सुब्बा मानन्धर र कुबेर राजगिरीलाई प्रदान गरियो। यसै गरी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार 2083 अन्तर्गत 51,000 रुपियाँ राशि सहित वैकुण्ठ राज पराजुली पुरस्कृत भए भने स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार 2083 अन्तर्गत 51,000 रुपियाँ राशि सहित सुरक्षा भट्टराई सम्मानित भइन्। राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान 2083 अन्तर्गत 25,000 रुपियाँ राशि सहित मिलन जुङ्गानालाई सम्मान गरिएको थियो। कार्यक्रममा स्वर्गीय दिनेश सिटौला प्रति मरणोपरान्त विशेष सम्मान अर्पण गरिएको थियो। चलचित्र पत्रकार संघ नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, पत्रकार, निर्माता, निर्देशक तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। पञ्चे बाजा सहित अतिथि तथा सम्मानित व्यक्तित्वहरूको स्वागत गरिएको कार्यक्रममा सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुतिले विशेष आकर्षण थपेको थियो। कार्यक्रमका प्रमुख अतिथि दिनेश ऋषिले नेपाली चलचित्र पत्रकारिता क्रमशः संगठित र व्यवस्थित हुँदै गएको उल्लेख गर्दै चलचित्र प्रबोधनमा पत्रकारिताको भूमिका अतुलनीय रहेको बताए। उनले पत्रकारितामा अनुशासन, मर्यादा र नैतिकतालाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा राख्दै आधारहीन विषयलाई प्राथमिकता दिने प्रविधिबाट जोगिन आग्रह गरे। विशेष अतिथि अभिनेता राजेश हमालले चलचित्र र पत्रकारिता क्षेत्रबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै समयसँगै दुवै क्षेत्रले उल्लेखनीय विकास गरेको बताए। वर्तमान क्लिक कल्चर र प्रविधिका चुनौतीबीच तथ्यपरक, जिम्मेवार र गम्भीर पत्रकारिताको आवश्यकता अझ बढेको उनले धारणा राखे। अभिनेत्री करिश्मा मानन्दरले चलचित्र र पत्रकारिता क्षेत्र एक अर्काका परिपूरक भएको बताउँदै चलचित्रलाई दर्शकमा पुर्याउने मुख्य माध्यम पत्रकारिता नै रहेको उल्लेख गरे। कलाकार र पत्रकार बीचको सहकार्य अझ सुदृढ हुनुपर्ने उनको भनाइ थियो। कार्यक्रमका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारितालाई अझ संगठित, मर्यादित र जिम्मेवारी बनाउँदै लैजानु पर्नेमा जोड दिँदै संघलाई थप सशक्त र क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे। यस अवसरमा संस्थापक अध्यक्ष भरत साक्य सहित संस्थापकहरू प्रति सम्मान तथा स्मरण व्यक्त गरिएको थियो भने निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौला प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। अब अन्तर्राष्ट्रिय चलचित्र समाचार। रणवीर कपूर स्टारर चलचित्र रामायण पार्ट 1 सन 2026 तिहार भन्दा एक साता अघि नै रिलिज हुन सक्ने भएको छ। बलिउड हंगामाको एउटा रिपोर्ट अनुसार यो चलचित्र अब अक्टोबर 30, 2026 प्रदर्शनमा आउने सम्भावना छ। यसअघि यसलाई 2026 तिहारमा रिलिज गर्ने योजना बनाइएको थियो। रिपोर्टका अनुसार निर्माताहरू यो चलचित्र तिहारको मुख्य साता सुरु हुनुभन्दा अगाडि नै हलहरूमा आओस् भन्ने चाहन्छन्। यसले गर्दा चलचित्रको बारेमा दर्शकमा सकारात्मक प्रतिक्रिया बन्ने र दोस्रो सातामा चलचित्रको व्यापार अझ बढ्ने उनीहरूको विश्वास छ। रिलिज मिति बारे अन्तिम निर्णय चाँडै लिने स्रोतले जनाएको छ। चलचित्रको वितरण अधिकार फाइनल भएपछि यसको आधिकारिक घोषणा हुन सक्छ। रिपोर्टमा उल्लेख गरिए अनुसार निर्माताहरूलाई शीर्ष वितरकहरूबाट 450 करोड भारतीय रुपियाँको अफर आइसकेको छ। यसअघि हनुमान जयन्तीको अवसरमा चलचित्रबाट रणवीरको भगवान रामको रूपमा पहिलो लुक सार्वजनिक गरिएको थियो। उक्त टिजरमा रणवीर कपूर भगवान रामको रूपमा दिव्य र शान्त अवतारमा देखिएका थिए।
यस चलचित्रमा रणवीर कपूर भगवान राम, साई पल्लवी सीता, यस रावण सनी देवल, हनुमान र रवि दुवै लक्ष्मणको भूमिकामा देखिने छन्। सन् 1987 को चर्चित टिभी सो रामायणमा रामको भूमिका निर्वाह गरेका अरुण गोविल यस चलचित्रमा राजा दशरथको भूमिकामा फिचर हुनेछन्। चलचित्रको कुल बजेट करिब 4,000 करोड भारतीय रुपियाँ बताइएको छ, जसले यसलाई भारतीय सिनेमाकै सबैभन्दा महँगो चलचित्रहरूको सूचीमा सामेल गराउँछ। यस चलचित्रलाई नितेश तिवारीले निर्देशन गरिरहेका छन्, जसले यसअघि सबैभन्दा बढी कमाई गर्ने भारतीय चलचित्र दङ्गल बनाएका थिए। चलचित्र संगीत ओस्कार विजेता एआर रहमान र हलिउड कम्पोजर ह्यान्स जिमरले तयार पार्दैछन्। यसलाई नमित मल्होत्राको प्राइम फोकस स्टुडियोज, डिनेश र यसको मोन्स्टर माइन्ड क्रिएसन्सले निर्माण गरिरहेका छन् भने चलचित्र आइम्याक्स प्रविधिमा रिलिज हुनेछ। चलचित्रको भिजुअल इफेक्ट्सको काम ओस्कार विजेता स्टुडियो, डिनेक र प्राइम फोकलले सम्हालिरहेका छन्। यो चलचित्र दुई भागमा रिलिज हुनेछ, जसको पहिलो भाग सन् 2026 तिहारमा र दोस्रो भाग 2027 तिहारमा प्रदर्शन गर्ने योजना रहेको छ। कार्यक्रममा उपनेपालो भएको छ सांगीतिक कोशेलीको।

0: तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम सुने संसार सुन्दै हुनुहुन्छ। कार्यक्रम सुने संसार हरेक मङ्गलबार यसै समयमा सुन्न सक्नुहुन्छ। तपाईँ यति बेला हाम्रो रेडियो नेपालको एफएम ब्यान्ड 98.1 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com मार्फत प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रममा हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार सुनायौं। अबको पालो चलचित्र समीक्षाको
1: चलचित्र समीक्षा।
0: गत शुक्रबारदेखि प्रदर्शनमा आएको काजीले दर्शकमा सकारात्मक चर्चा बटुलिरहेको छ। अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको यस फिल्मले विशेष गरी प्रेम, त्याग र सम्बन्धको भावनात्मक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको हो। नेपाली समाज र सम्बन्धको वास्तविकतालाई नजिकबाट चित्रण गरिएको फिल्मलाई धेरैले पछिल्लो समय बनेका उत्कृष्ट प्रेम कथा मध्ये एकका रूपमा व्याख्या गरेका छन्। शनिबार काठमाडौँका विभिन्न हलमा फिल्म हेरेका दर्शकहरूले संचारकर्मीसँगको कुराकानीमा फिल्मको कथा निकै मन छुने रहेको बताएका थिए। विशेष गरी काजी र काजिनी बीचको सम्बन्ध, एक अर्का प्रतिको भरोसा र कठिन परिस्थितिमा पनि साथ नछोड्ने भावनाले दर्शकलाई भावुक बनाएको प्रतिक्रिया सुनिन्थ्यो। धेरै दर्शकले अहिलेको समयमा यस्ता निस्वार्थ प्रेम कथा दुर्लभ बन्दै गएको उल्लेख गर्दै फिल्मले वास्तविक प्रेमको अनुभूति गराएको बताएका छन्। फिल्मको मुख्य आकर्षण भनेकै विपिन कार्की र केकी अधिकारीको अभिनय हो। विपिनले काजी पात्र मार्फत सरल, इमानदार र भावनात्मक व्यक्तित्वलाई स्वाभाविक ढंगले पर्दामा उतारेका छन्। उनको अभिनयमा कुनै बनावटीपन महसुस हुँदैन। संवाद भन्दा बढी हावभाव र भावनात्मक अभिव्यक्ति मार्फत उनले पात्रको पीडा र प्रेमलाई दर्शकसम्म पुर्याएका छन्। त्यसै गरी केकी अधिकारीले काजिनी पात्रलाई अत्यन्त संवेदनशील रूपमा प्रस्तुत गरेकी छन्। भावनात्मक दृश्यहरूमा उनको अभिनय अझ प्रभावशाली देखिन्छ। उनले निभाएको पात्रमा प्रेम, त्याग र आत्मीयताको मिश्रण देख्न सकिन्छ। विपिन र केकी बीचको केमिस्ट्री पनि फिल्मको बलियो पक्ष बनेको छ। उनीहरूको सम्बन्ध पर्दामा कृत्रिम नभई वास्तविक जीवनसँग नजिक महसुस हुन्छ। फिल्मको कथा वस्तु सामान्य प्रेम कथा भन्दा फरक देखिन्छ। निर्देशक लक्ष्मण रिजालले प्रेमलाई केवल रोमान्टिक सम्बन्धको रूपमा नभई जिम्मेवारी, धैर्यता र समर्पणको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्। अहिलेको समयमा सम्बन्धहरू धेरै छिटो टुट्ने र भावनाहरू सतही बन्दै गएको अवस्थामा फिल्मले पुरानो पुस्ताको गहिरो प्रेमलाई सम्झाउने काम गरेको छ। यही कारणले पनि दर्शकले फिल्मलाई अर्ग्यानिक कथा भएको प्रतिक्रिया दिएका छन्। फिल्मको संवाद र प्रस्तुतिकरण पनि प्रशंसनीय छ। केही संवादहरूले प्रेम र जीवनबारे गहिरो सन्देश दिन्छन्। एक महिला दर्शकले त फिल्मबाट युवा पुस्ताले किताब पढे भन्दा बढी ज्ञान लिन सक्ने प्रतिक्रिया दिएकी थिइन्। यसले फिल्मले दर्शकमाथि कति प्रभाव पारेको छ भन्ने स्पष्ट देखाउँछ। छायाङ्कन, संगीत र पृष्ठभूमि स्कोरले पनि फिल्मलाई भावनात्मक रूपमा बलियो बनाएको छ। ग्रामीण परिवेश, पात्रहरूको जीवन शैली र वातावरणलाई स्वाभाविक रूपमा प्रस्तुत गरिएको छ। संगीतको प्रयोग कम भए पनि प्रभावकारी छ, जसले कथाको भावनात्मक गहिराईलाई अझ बढाएको महसुस हुन्छ। यद्यपि फिल्म केही ठाउँमा अलि सुस्त महसुस हुन सक्छ, केही दृश्य लम्बिएका जस्ता लागे पनि त्यसले पात्रहरूको मनोविज्ञान बुझ्न मद्दत गर्छ। व्यावसायिक मनोरञ्जन खोज्ने दर्शकलाई फिल्म फरक लाग्न सक्छ, तर भावनात्मक र यथार्थपरक प्रेम कथा मन पराउने दर्शकका लागि भने काजी विशेष अनुभव बन्न सक्छ। समग्रमा काजीले नेपाली सिनेमाका संवेदनशील प्रेम कथाको एउटा सुन्दर उदाहरण प्रस्तुत गरेको छ। विपिन कार्की र केकी अधिकारीको सशक्त अभिनय, भावनात्मक कथा र निर्देशकको संयमित प्रस्तुतिकरणले फिल्मलाई स्मरणीय बनाएको छ। अहिलेको समयमा पनि निस्वार्थ प्रेम बाँकी छ भन्ने अनुभूति गराउने यस फिल्मले दर्शकको मन जित्न सफल भएको देखिन्छ। चलचित्र समीक्षापछि अबको पालो कलाकारसँगको कुराकानी।
1: सेलिब्रिटीसँगको विशेष कुराकानी।
0: नेपाल टेलिभिजनबाट प्रसारण भएको थोरै भए पुगीसरी टेलिफिल्मबाट अभिनय यात्रा सुरु गर्नुभएको कलाकार सञ्जित भण्डारीले लम्फू चलचित्रबाट अभिनेताको रूपमा चिनिनुभयो। आज हामी अभिनेता तथा मोडल सञ्जित भण्डारीसँग कुराकानी गर्नेछौ। सञ्जितजी, स्वागत छ यहाँलाई कार्यक्रम सुने संसारमा।
2: थ्याङ्क यू सो मच।
0: सञ्जितजी, अचेल केमा व्यस्त हुनुहुन्छ?
2: अहिले त जस्ट म्युजिक भिडियोहरू र मेरो एउटा फिल्म सुटिङ भएर केही समयको लागि ब्रेक भएको छ, त्यसकै पर्खाइमा छु अहिले, अन्धपथ भन्ने सिनेमा।
0: तपाईँले एउटा टेलिफिल्मबाट कलाकारिता सुरु गरेर लम्फु चलचित्रबाट चाहिँ अभिनेताको रूपमा तपाईँ अगाडि बढ्नुभयो होइन, तपाईँको यो यात्राको बारेमा अलिकति भनिदिनुहोस् न।
2: काठमाडौँमा कलेज पढ्न आउँदाखेरि अब तपाईँको एउटा म्युजिक भिडियोमा अफर पाएँ, त्यसपछि मलाई कलाकारितापट्टि अलिकति मोह जाग्यो, त्यसको लगतै अनि म एउटा मारुनी कला केन्द्र भन्ने ठाउँमा म डान्स सिक्थेँ, त्यहाँ सिक्दा सिक्दै अनि थोरै भए पुगिसरी जस्तो एउटा नेपाल टेलिभिजनबाट प्रसारण भएको सिरियलमा एउटा लिड रोलमा काम पाएँ, त्यसपछि नै मेरो कलाकारितातर्फ झुका बढ्दै गयो, त्यसपछि सिरियलहरू अनि फिल्ममा त अब त्यति एज अ हिरो पाइन्थेन, सानो सानो रोलहरू गर्दै गर्दै अनि त्यसपछि आएर मैले अनि लम्फूमा एज अ हिरोको रूपमा चाहिँ मैले काम गरेँ, त्यसपछि आँधी तुफान 2, डेराको जिन्दगी, चिठी, किन लाग्छ माया, अन्धपथ अहिले गरिरहेको छु।
0: म्युजिक भिडियो र फिल्म अभिनय मध्ये सबभन्दा एकदमै टफ कुन रह्यो त तपाईँको लागि?
2: टफ त अभियसली सिनेमा नै हुन्छ, म्युजिक भिडियो भनेको जस्ट 5 मिनटको सङमा एउटा अभिनय गरिन्छ र त्यो नाचिन्छ अथवा दिएको कुरालाई एक दिनमा सकिन्छ भने, फिल्म त अब एउटा लामो लाइफ र जर्नीकै बारेमा सबै कुराहरू भन्नुपर्ने हुन्छ, त्यो भएर अभियसली फिल्म चाहिँ अलिक चुनौतीपूर्ण नै हुन्छ र मजा पनि फिल्ममै हुन्छ।
0: मजा फिल्ममै हुन्छ र सबैभन्दा सुरुमा लम्फूबाट सुरु गर्नुभयो, लम्फू चलचित्रको छायाङ्कनको समयमा त्यस्तो कुनै अविस्मरणीय घटना अथवा तपाईँलाई एकदमै राम्रो लागेको सम्झनालाई कुनै त्यस्तो इन्सिडेन्ट छ?
2: लम्फू त अब मेरो पहिलो चोटि हिरो भएको, अब त्यसै पनि खुसी खुसी पनि सबै नै अविस्मरणीय भयो होइन। छायाङ्कनको कुरामा चितवनमा हुँदाखेरि त्यसमा चाहिँ एउटा भाइरल त्यो तरकारी वाली त्यति बेला तपाईँहरूले पनि सुन्नु भयो होला, एकदम भाइरल भइदिन्थ्यो कुसुम श्रेष्ठ एज अ हिरोइन, उनी मेरै जोडी थिइन् त्यो सिनेमामा चाहिँ, अहिले कहाँ छन् त मलाई थाहा छैन, तर त्यो पनि एउटा फर्स्ट टाइम नेपालमा पहिलोचोटि भाइरल भएको मानिन्छ उनलाई, उनीसँग काम गर्न पाएको थियो, त्यो एउटा राम्रै सम्झना योग्य क्षण नै हो।
0: हजुर, यो सँगसँगै अरू त्यस्तो कुनै सुनाउन लायकको त्यस्तो कुनै छ?
2: एउटा चाहिँ कस्तो भयो भने तपाईँको चिठी फिल्म मैले गरिरहेको थिएँ, चिठी फिल्मको त्यो फाइटको सिन थियो अनि फाइटको सिनमा चाहिँ खगपु हामी जुन कमेडियन हुन्छ हामी सबै सुटिङ गरिरहेको थियौँ अनि त्यो सुटिङ गर्ने सवालमा चाहिँ म चाहिँ अलिकति अलिक फरक टाइपको क्यारेक्टर गरिरहेको थिएँ अनि त्यो गर्दाखेरि त्यो फाइटको सिनमा चाहिँ मेरो माथि एउटा रुखबाट अर्को रुखमा जम्प गर्नुपर्ने, एउटा लहराबाट अर्को लहरामा जम्प गर्नुपर्ने थियो अनि त्यो सवालमा चाहिँ माथिबाट एकदमै तल खसेर मेरो हात चाहिँ 2 चोटिसम्म भाँचिएको थियो त्यो सिनेमा गर्दाखेरि, त्यो चाहिँ मलाई एकदमै अचम्म लाग्छ, जुन चाहिँ तपाईँको लास्ट इयर भदौमा रिलिज गर्नको लागि तम तयार थियो सिनेमा, जस्तो यो तपाईँको जेएनजी आन्दोलनको कारणले चाहिँ फेरि त्यो रिलिज भएन, अब धकेलियो, अब कहिले हुन्छ हेर।
0: हजुर, अहिले पछिल्लो समय चाहिँ चलचित्रहरू प्रदर्शनका लागि तयार भइसकेको र विभिन्न कारणले गर्दाखेरि चाहिँ प्रदर्शनमा रोकिएका चलचित्र छन् होइन, यसरी मुख्य समयमा कुनै कारणवश चलचित्र प्रदर्शन नहुनुमा चाहिँ कलाकारितामा कतिको यसले असर पुर्याउँछ जस्तो लाग्छ?
2: हेर्नु, अब टिममा काम गर्ने सबैलाई नै असर पुर्याउँछ, एउटा निर्माताको पैसा फ्रिज भएर बसेको हुन्छ फर्स्ट अफ अल होइन, अनि जस्तो हामीले काम गरेको कुराहरू अब मैले के काम गरेको छु भनेर अडियन्सले हेरेपछि मलाई अर्कोमा जज गरेर मलाई लिने नलिने डिसाइड गर्नुहुन्छ, त्यो पनि मैले देखाउन पाउँदिनँ, आर्टिस्टलाई पनि असर परिहाल्छ, स्पेसल्ली अब पैसाको मामलामा निर्मातालाई असर पर्ने भयो, अब कलाकारिताको मामलामा त आर्टिस्टलाई असर पर्ने भइहाल्छ।
0: फेरि यस्तो पनि छ सञ्जयजी, जस्तै योभन्दा अगाडि लाली बजार प्रदर्शनको लागि रोकियो, एक हप्ता पछाडि सर्यो, तर फेरि अहिले यसको ग्रस अमाउन्ट हेर्ने हो भने 5 करोड यसले चाहिँ क्रस गर्न आँटिसकेको छ होइन, यो प्रदर्शन मिति रोकिनु र पछि प्रदर्शन हुनुले चलचित्रको व्यापार फर्स्ट आउने हो कि के हो त, यसलाई कसरी लिनुहुन्छ?
2: लाली बजारको त अब विभिन्न तपाईँको एउटा कन्ट्रोभर्सियल कुराहरू पनि आयो, जस्तो रोक्नुपर्छ भन्ने एक हाम्रो वादी समुदायका दिदी बहिनीहरूले एक किसिमले गरिरहनु भएको, त्यसले पनि एउटा पब्लिसिटी जस्तै भयो है, त्यो रिजनले गर्दा पनि तपाईँको यो व्यापार राम्रो गरेको हुनुपर्छ मेरो विचारमा, मैले पनि हेरेँ फिल्म पनि राम्रो छ, तपाईँ राम्रो बनेको छ, सबै कुराहरू राम्रो छ, हामीले इतिहास हेर्ने हो भने रोकिएको फिल्म यसरी चलेको थिएन, यो पनि हाम्रो लागि खुसीको कुरा हो किनभने मेरो फिल्म पनि रोकिरहेको छ होइन।
0: सञ्जयजीको फिल्मले पनि करोडौँ करोडौँको कमाओस्, शुभकामना सञ्जयजी यहाँलाई र तपाईँलाई। हाम्रो नेपाली फिल्म उद्योगमा चाहिँ के कस्तो समस्याहरू छन् जस्तो लाग्छ?
2: धेरै कुराहरू छन्, अब तपाईँको समस्याहरू त बयान गरी साध्यै छैन, जस्तो अब सुटिङ गर्दा फेरि पाउने दुःख अनि कतिपय काम गरेर आर्टिस्टहरूले पारिश्रमिक नभएको घटनाहरूदेखि लिएर धेरै कुराहरू व्यवस्थित भइसकेको छैन, हुन्छ होला बिस्तारै।
0: चलचित्र क्षेत्रमा चाहिँ एउटा अभिनेतालाई टिकिराख्नको लागि चाहिँ कतिको गाह्रो छ?
2: व्यापार गरियो भने तपाईँको सायद सक्सेस भइहाला, तर कलाकारिता गरियो भने सक्सेस भइहाला नभइहाला, सबै कुरा तपाईँको लकमा डिपेन्ड हुँदो रहेछ। म त के भन्छु नि, मेहनत 20% हो हेर्नु, यो तपाईँको लक चाहिँ 80% हो यो कलाकारितामा हेर्नु, लकले नै चल्ने हो यो कुराहरू, अब त्यो हिसाबले चाहिँ तपाईँको टिकिरहनको लागि त के भनौँ म, अलिकति मेहनत प्लस लक भाग्यले नै हो। त्यो हिसाबले हामी अब यसो फिल्म मात्रै नगरेर हामी म्युजिक भिडियो पनि हामी गरिरहेछौँ। म म्याक्सिमम् म्युजिकहरू गरिरहेको हुन्छु। यसमा टिक्नको लागि विभिन्न कामहरू चाहिँ गरिरहनु पर्छ। तपाईँको म हिरो मात्रै हुन्छु भनेर हिरो भएर मात्रै टिक्नलाई चाहिँ गाह्रो छ।
0: हजुर, सर्भाइभ हुनको लागि साइड बिजनेसहरू हुन पर्यो आफ्नो, होइन त?
2: एकदमै एकदम एकदमै हुनै पर्यो।
0: सञ्जीतजी, यति बेला हामी रेडियो नेपालको कार्यक्रम सुने संसारमा छौँ। तपाईँ हाम्रो कुराकानी चाहिँ रेडियो नेपाल सुनेर बसिरहनु भएका हाम्रो आदरणीय श्रोताहरूले सुनिरहनु भएको छ र हाम्रो आदरणीय श्रोताहरूलाई के सन्देश दिन चाहनुहुन्छ, के भन्न चाहनुहुन्छ?
2: सर्वप्रथम तपाईँले मलाई यो अवसर दिनुभयो, तपाईँलाई म धन्यवाद दिन चाहन्छु। र हाम्रो ठाउँमा त रेडियो नेपाल मात्रै नै थियो पहिला त, हामी सानो सानो हुँदा त्यो रेडियो नेपालमा त चलचित्र सम्बन्धी गीत आउँदा फेरि गीत भनेर पहिले नै हामीलाई ट्रेलर जस्तो बस्थ्यो नि त्यति बेला। अनि त्यो सुनेपछि हामी चाहिँ के गर्थ्यौँ भने 10:30 बजे त एउटा गीत सङ्गीत कार्यक्रम आउँथ्यो अनि अब 10 बजे स्कुल पुग्नुपर्ने। तर हामी स्कुल नगइकन के गर्थ्यौँ भने म र मेरो एकजना भाइ स्कुल गएन भने त मम्मीले मारिहाल्नुहुन्थ्यो, बाबाले मारिहाल्नुहुन्थ्यो, हामी खातमुनि लुकेर त्यो टाइम कुरेर त्यो सङ सुन्थ्यौँ क्या। रमाइलो क्षणहरू दिएको थियो रेडियो नेपालले। आज पनि रेडियो नेपालमा नै यसरी मैले आफ्नो कुराहरू राख्नु पाउँदाखेरि मलाई एकदमै खुसी लागेको छ। थ्याङ्क यू सो मच हजुरलाई, रेडियो नेपाललाई, रेडियो नेपाल सुनेर बस्नुभएको सम्पूर्ण श्रोताहरूलाई म सञ्जीव भण्डारीको तर्फबाट एकदमै हृदयदेखि नै नमन गर्न चाहन्छु। र मेरो फिल्महरू अब आउने क्रममा छन्, जस्तो चिठी, तपाईँको किन लाग्छ माया, तपाईँको अन्धभक्त सिनेमा आउने क्रममा छ। र अहिले बजारमा मेरो अहिले भाइरल एउटा गीत एकदम हिट पनि भइरहेछ, जिगी छोरी भन्ने गीत पनि हिट भइरहेको छ, त्यो पनि सुनिदिनु होला युट्युबमा गएर, नेपाली फिल्ममा माया गरिदिनु होला।
0: व्यस्त समयको बावजुद पनि सञ्जीतजी सुने संसारको लागि चाहिँ समय निकालिदिनु भयो, समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
2: हजुरलाई पनि थ्याङ्क यू सो मच। हामी रेडियो नेपाल नै सुनेर हुर्केको हौ, आज रेडियो नेपालमा नै इन्टरभ्यू दिनु पाउँदा मलाई एकदमै खुसी लाग्यो।
0: कार्यक्रममा आऊ भने बिदा माग्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण र प्रविधिमा सहयोग गर्नुहुने उत्तम पाण्डेलाई धेरै धेरै धन्यवाद। अर्को हप्ता हाम्रो भेट हुने नै छ, त्यतिन्जेलसम्म म रमा बिदा हुन्छु। हस्त, नमस्ते।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ। सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ विद्या चौधरी अनि म विमला राई।

केही दिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 बागमती सेरोफेरो कार्यक्रमको पुनः प्रसारण हुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 उर्दू भाषामा कार्यक्रम गुल्सनी नेपाल सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

अब सुनौ स्वदेश गान योगेश वैद्यको स्वरमा, म बिबी शाहको रचना रहेको छ भने नातिकाजीको सङ्गीत। यो स्वदेश गानपछि यहाँहरूले स्वर साधना कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ आज पनि यो मङ्गलबारको बसाइमा यही समय स्टेसनमा कार्यक्रम स्वर साधनाको साथमा उपस्थित भइसकेका छौँ हामी दुई प्रविधि संयोजनमा हुनुहुन्छ राधिका ओझा अनि म विद्या चौधरी हजुर यहाँहरू यो कार्यक्रम रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलो हर्जबाट सुन्दै हुनुहुन्छ भने त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम स्वर साधना सुन्दै हुनुहुन्छ सदाझै आज पनि हामी रमाइला रमाइला गीत सङ्गीतहरूको साथमा उपस्थित भइसकेका छौँ भने यहाँहरू पनि आफूलाई मनपर्ने गीत सुन्न र सुनाउनका लागि एकदमै तम तयार भएर बसिसक्नु भएको छ होला जहाँ जस्तोसुकै अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त रहनुहोला र सकारात्मक सोचको साथमा अगाडि बढ्न आग्रह गर्न चाहन्छ र यो एकदमै अहिले गर्मी परेको चलिरहेको छ है घाम एकदमै छ यति धेरै गर्मी छ कि तर बिचबिच चाहिँ पानी परेर शीतल भइरहेको छ आज दिउँसो चाहिँ एकदमै गर्मी भएको हामीले महसुस गरिरहेका छौँ अझ तराईतिर एकदमै धेरै गर्मी छ होइन त्यतातिर बस्नु भएको छ सुन्दै हुनुहुन्छ हामीलाई भने आफ्नो स्वास्थ्यको एकदमै ख्याल गर्नुहोला प्रशस्त मात्रामा पानी शुद्ध पानी पिउनु होला है यही आग्रह गर्न चाहन्छौँ र दिउँसो गर्ने कामहरू चाहिँ बिहान र बेलुका गर्न पनि आग्रह गर्न चाहन्छौँ विशेष गरेर घरबाट चाहिँ बाहिर ननिस्किनु होला निस्किनै परे पनि अब दिउँसोको काम चाहिँ बिहान र बेलुका सकभर गर्ने कोसिस गर्नुहोला थोरै केही स्वास्थ्यमा समस्या आएको छ भने नजिकैको स्वास्थ्य कार्यालय अस्पतालहरूमा गएर चाहिँ आफ्नो स्वास्थ्यको एकदमै चेक जाँच गर्नुहोला र सँगसँगै ट्राफिक नियमको एकदमै पालना गर्न आग्रह गर्न चाहन्छौँ र यही सँगसँगै यहाँहरू जो जतिजना घुम्न जानुभएको छ घुम्ने ठाउँहरू थुप्रो छन् है हाम्रो देशमा हामी बसेको ठाउँहरूमा हामी घुम्न त जान्छौँ तर कतिको चाहिँ सरसफाइमा ध्यान दिने गरेका छौँ हामीले आफूले गरेको फोहोर आफै व्यवस्थापन गर्ने गरेका छौँ कि अझ बढी फोहोर गरेर आउने गरेका छौँ त्यस कुरामा चाहिँ एकदमै ध्यान दिनुहोला होइन घुम्न त जान्छौँ तर फोहोर गरेर आउँछौँ कि त्यो एकदमै सबैभन्दा खराब बानी हो जहाँ हामी घुम्न जान्छौँ जुन कुराहरू हामी फोहोर गर्छौँ होइन पानीका बोतलहरू खानेकुराहरू लगेर गएका हुन्छौँ होइन प्याकेटका खानेकुराहरू ती प्याकेटहरू चाहिँ त्यही फ्याँकेर आउने बानी छ कि हाम्रो मास्क प्रयोग गर्छौँ मास्क पनि त्यही फालेर आउने बानी छ त्यस्तो चाहिँ नगरौँ होइन आफ्नो फोहोरको व्यवस्थापन आफै गर्नुहोला त्यो भयो भने चाहिँ सफा हुन्छ सुन्दर हुन्छ होइन र त्यस ठाउँमा चाहिँ फेरि जान मन लाग्छ अरूलाई पनि जाउँ लाग्छ कति राम्रो होइन त्यसकारण चाहिँ फोहोर गर्नु हुँदैन हामीले आफ्नो घर सफा जसरी गर्छौँ त्यसै गरी आफ्नो घर वरपर सफा गर्नुपर्छ घर वरपर सफा भयो भने टोल सफा हुन्छ टोल सफा भयो भने एउटा आफ्नो बसेको सिङ्गो देश नै सफा हुन्छ सानो सानो कुराले ठुल्ठुलो खुसी दिन्छ कि हामी आफैबाट किन प्रयास नगर्ने ती कुराहरूलाई एकदमै ध्यान दिन जरुरी छ ट्राफिक नियमको फेरि पनि एकदमै पालना गर्नुहोला यात्रा गर्दै हुनुहुन्छ कुन ठाउँमा जाँदै हुनुहुन्छ जाने सोच बनाउनु भएको छ कामको सिलसिलामा यात्रा गर्दै हुनुहुन्छ भने एकदमै शुभयात्रा भन्न चाहन्छौँ होइन एकदमै सेफ्टी भएर यात्रा गर्नुहोला जुन ठाउँमा जाँदै हुनुहुन्छ त्यस ठाउँको बारेमा एकदमै राम्रोसँग जानकारी राखेर मात्रै जान अनुरोध पनि गर्न चाहन्छौँ अब भने हामी ढिला नगरिकन कार्यक्रमको सुरुवात गरिहाल्छौँ गीतबाट आज कति धेरै बोलेको होला गीत सुनाउनलाई एकदमै आतुर भइसकेको छ भनेर पनि भनिसक्नु भएको छ होला यो खाजाको समय हो यो विश्रामको समय पनि रहेको हुनाले थोरै हामी रमाइलो पनि गर्नपर्छ गीत बजिसकेको छ मेलिना राई र अनिल फुन मगरले भन्दै हुनुहुन्छ सुन्नेको गजर बाँकी गीतबाट थाहा पाउनुहुनेले छ सचिन बैरागीको शब्दमा रहेको छ भने अनिल फुन मगरको सङ्कलन रहेको छ फेरि पनि नम्बर दिन चाहन्छु 1421 र 736 लाइन खुला गरिसकेका छौँ यो गीत पछि हामी यहाँसँग प्रत्यक्ष कुराकानी गर्न आउने नै छौँ

0: हजुर, कार्यक्रमको सुरुवात गरिसकेका छौँ गीतबाट, तिमी बाहेक कोही छैन यो दिलैमा, यो मेरो हजुर बुझ्न भन्दै हुनुहुन्थ्यो स्मेलिना राई र अनिल पुन मगरले। कोही श्रोता आइसक्नु भएको छ, कहाँबाट बोल्दै हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो, आउनु भएको थियो तर उहाँले चाहिँ फोन होल्डमा राख्नुभयो। सुने 42 11 7 21 7 36 को लाइन खुला गरिसकेका छौँ। फेरि पनि हामी अर्को श्रोतालाई लिन्छौँ, कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्कार।
1: हेलो,
0: नमस्कार हजुर।
1: हजुर, नवलपुरदेखि साजन मत है।
0: साजनजी, के छ नवलपुरको हालखबर?
1: एकदम ठिक ठाक छ, शीतल हावा चलेछ। अनि हाम्रो विद्या चौधरी हालखबर के छन् हजुर?
0: विद्या चौधरीको पनि एकदम ठिक ठाक छ। अनि गर्मी कतिको छ नि नवलपुरतिर?
1: गर्मी त्यति छैन हजुर, गर्मी त गर्मी हो तर यहाँ शीतल छ,

0: हावा चलिरहेको छ,
1: हावा चलेपछि थोरै भए पनि शीतलको महसुस हुन्छ है?
0: हजुर हजुर।
1: ल साजनजी आउनु भयो, खुसी लाग्यो, खाजा खानु भयो कि नै?
0: खाजा त त्यो कार्यक्रम सिद्धार खानेवाला आउनु होला है,
1: ल सँगै खानुपर्छ।
0: हुन्छ हजुर।
1: ल अब गीत सुनौ, कुन गीत सुनाउनुहुन्छ?
0: म एक लाइनको गीत गाउँछु न हजुर।
1: हस् हस् हस्।
0: आत्मानंको महतो पालिस को माया मिठो तीसरा चालीस को तीते करैले लट्ठै मलाई बनायो तीते करैले। यति नजुर है।
1: हस् नमस्कार, साजन महतो हुनुहुन्थ्यो नवलपुरबाट। फेरि हामी अर्को श्रोतालाई लिन्छौँ। अब नवलपुरबाट हामी कतातिर लाग्छौँ भन्दा भन्दै गइसक्नु भएको छ। सुने 42 11 7 21 7 36 लाइन खुल्ला गरिसकेका छौँ। फोन गर्दै गर्नु होला। अहिले गर्मी पनि बढिरहेको छ होइन, घरबाट बाहिर चाहिँ जथाभावी ननिस्किनु होला भन्दा भन्दै कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार।
2: नमस्कार नमस्कार विद्या चौधरीजी, नमस्कार। म सराउनुहोला, व्यस्त पनि रहनु होला, स्वस्थ पनि रहनु होला। गर्मी यथावतै छ, अलिक केयरफुल पनि हुनु होला, पानी प्रशस्त पनि पिउनु होला भनेको मान्नुहुन्छ भने फ्रिजको चाहिँ डन्टच गर्नु होला भन्दै म ओमडी साहबबाट आएँ है त हजुर।
1: नवलपुरबाट
2: हजुर हजुर, ठ्याक्कै भन्नु पऱ्यो नि, हामी सल्लाह गरेर आउँछौँ। देख्नुभयो त
1: साजनजी र हजुर चाहिँ सल्लाह गरेर हो क्या?
2: हजुर, उहाँ दाउन्नुको फेरि पर्नुभयो, म गैडाकोटको सिरानमै परेँ कि, फेरि चितवनको नजिकै।
1: उमणीजी अनि के छ बाटोको अवस्था?
2: बाटो समग्रमा अब एकतर्फी चाहिँ एकदम सरलै छ, एकतर्फी चाहिँ अब अलिअलि त्यो पनि छिटपुट छिटपुट हुँदैछ, दसैँ समयलाई अब कम्प्लिट हुन्छ है त दुईतर्फी नै।
1: दसैँमा मजाले घर जान पाइन्छ त्यसो भए है?
2: हजुर, दसैँमा अब चाहिँ त्यही तरिकाले काम गर्यो भने है त फेरि बिचार गडबड भयो नि त भन्न सकिन्न है त हजुर।
1: हस् मणिजी आउनुभयो, खुसी लाग्यो, अब गीत सुनौ।
2: ल म अब हजुरलाई उता बागलुङतिर लान्छु, बागलुङको गीत गाउँछु है त।
1: हस्।

0: योदारीमा साह्रै दुःख पायो कि त नाच्ने खुबी चाहियो कि त गीत गाउने खुबी चाहियो के छ र मर्ने चोलाको हाँसौँ खेलौँ एक दिने जीवनको आलु मिठो तर खोलाको यति नै गरे त विद्याजी
1: हो मणिजी
0: हजुर
1: नवलपुरबाट एकैचोटि चाहिँ उता गण्डकी प्रदेश बागलुङ जिल्लातर्फ लैदिनु भयो त
0: हजुर हजुर उतैबाट लय मैले अब हाम्रो क्षेत्रीय प्रसारण मालीपाटनमा पुरुषोत्तम नेपाली हुनुहुन्छ कि उहाँबाट कटार लय क्या तपाईँलाई
1: ल एकदमै खुसी लाग्यो हो मणिजी
0: नमस्कार
1: है नमस्कार मणि सापकोटा हुनुहुन्थ्यो नवलपुरबाट फेरि हामी अर्को श्रोतालाई लिन्छौँ कहाँबाट को हुनुहुन्छ हेलो नमस्कार नमस्कार हजुर पार्वती माझी भन्नुभयो
2: हजुर
1: कुन ठाउँदेखि
2: दोलखाबाट
1: दोलखाबाट के छ नि दोलखाको हालखबर
2: दोलखाको खबर एकदम ठिक छ भन्नुपर्छ एकदम गर्मी भइरहेको छ भन्नुपर्छ दिदीहरू के छ
1: हाम्रो पनि एकदम ठिकठाक छ मैले चाहिँ होइन अहिलेसम्म चाहिँ यो वर्षको गर्मी आज अलिकति महसुस गरेको छु न गर्मी फिल भएको थिएन मलाई आज चाहिँ एकदमै गर्मी फिल भएको छ अनि पार्वतीजी के गर्नुहुन्छ
2: म त यतिकै बसिराख्नु पर्छ र बसिराख्छु भन्नुपर्छ है दिदी हजुर
1: खाजा खानु भयो त
2: बाँकी नै छ
1: ल सँगै खानुपर्छ ल तिन बजे पछाडि
2: दिदी हजुर
1: खुवाउने हो कि खुवाउने हो मैले
2: होइन दिदीलाई मैले खुवाउला न
1: मलाई मात्र होइन नि फेरि यहाँ हाम्रो राधिका दिदी हुनुहुन्छ विमला राई हुनुहुन्छ म एक्लै गएँ भने त फेरि कहाँ हुन्छ यस्तो हुँदैन नि भनेर फेरि उहाँहरूले त मलाई बाँकी राख्नु हुँदैन नि ल पार्वतीजी
2: हजुर
1: अब यो मिठो आवाजमा गीत पनि सुन्ने हो कि थोरै
2: हुन्छ म भन्छु नि
1: ल सुरु गर्नुहोस्
2: तिम्रो मेरो एउटै मन छैन र माया गर्ने अधिकार छैन र समाजको बन्धनलाई तोड्नु पर्यो सानो तिम्रो माया पाइन भने म त बाँच्न सक्दिन अब छिटै दुई मुटुलाई जोड्नु पर्यो सानो तिम्रो मेरो एउटै मन छैन र माया गर्ने अधिकार छैन र समाजको बन्धनलाई तोड्नु पर्यो सानो तिम्रो माया पाइन भने म त बाँच्न सक्दिन अब छिटै दुई मुटुलाई जोड्नु पर्यो सानो अब छिटै दुई मुटुलाई जोड्नु पर्यो सानो यति नै भन्छ है दिदी
1: पार्वतीजी अब एउटा मुटुलाई जोडेर दुईटा बनाउने नै पर्यो क्या छिटै नै
2: होइन दिदीहरू यसो गीत मात्र गीत राम्रो लाग्छ नि त्यही भएर
1: ल हुन्छ छुट्टिन्छौँ नमस्कार दोलखाबाट पार्वती माझी हुनुहुन्थ्यो अब फेरि हामी गीततर्फ लाग्दैछौँ भन्दा भन्दै कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ हेलो नमस्कार हेलो नमस्कार हजुर
3: नमस्कार
1: छड्के सलाम हजुर कहाँ बाटोको बोल्दै हुनुहुन्छ अनि यहाँको शुभ नाम चाहिँ के पर्यो नि देवीजी के छ नि हालखबर
3: ए ठिक छ एक्लै छु
1: अरू सब ठिकठाक छ ल गीत सुनौ र छुट्टिनेछौ
3: गीत त म त सुन्ने मात्रै हो
1: सुन्ने मात्रै हो है ल हुन्छ मजाले सुन्नु होला है त अब बज्ने गीत नमस्कार देवीराज सेडाई हुनुहुन्थ्यो चितवनबाट अब भने हामी गीत तर्फ लाग्दैछौँ कार्यक्रम स्वर साधनामा आइसकेपछि गीत सङ्गीत नछुने त कुरै भएन होइन र हामी चाहे सुख होस् चाहे दुःखमा होस् गीत सङ्गीत चाहिँ सुन्ने गरेका छौँ सायद गीत सङ्गीत नरुचाउने मन नपराउने यो संसारमा कमै मात्र ती व्यक्तिहरू हुनुहुन्छ होला होइन चाहे जस्तो सुकै अवस्थामा होस् हामी गीत सङ्गीत चाहिँ सुन्ने गरेका छौँ ईश्वर सिंह र कालिका रुक्का मगरले भन्दै हुनुहुन्छ घडीको सुई उल्टो घुमेर भन्दै हुनुहुन्छ। बाँकी गीतबाट यहाँले सुन्नुहुनेछ शब्द रहेको छ शिव केलीको भने सङ्कलन रहेको छ ईश्वर सिंहकै। त्यसपछि फेरि हामी यहाँसँग रमाइलो गफगाफ र यहाँकै सुमधुर आवाजमा गीत सुन्न र सुनाउनका लागि उपस्थित हुने नै छौँ। रेडियो छोडेर कतै नजानुहोला।

0: हजुर, रिसोर्सिङ र कालिका रोका मगरले भन्दै हुनुहुन्थ्यो घडीको सुई उल्टो घुमेर भनेर भन्दै हुनुहुन्थ्यो। कोही श्रोता आइसक्नु भएकै छ कार्यक्रम स्वर साधनामा, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार। हेलो
1: हेलो,
0: नमस्कार हजुर।
1: नमस्ते हजुर।
0: नमस्ते, नमस्कार। गागल फेदीतिर पुग्यो कि जस्तो लागिरहेको छ।
1: पक्कै पनि हजुर, गागल फेदीतिर पुग्यो हजुर।
0: के छ नि बालकुमारजी?
1: ठिकै छ भन्नुपर्छ, बिजामै हौ। गागल फेदीतिर अब हावाहरू चलिरहेको छ, मौसम शीतल शीतलै छ भन्नुपर्छ, अरू खबर ठिकठाक छ भन्नुपर्छ।
0: बाहिर शीतल छ, यहाँभित्र एकदमै गर्मी छ नि। मलाई आज पहिलोचोटि यो सिजनको चाहिँ गर्मी महसुस भइरहेको छ।
1: अब हजुर त स्टेटभित्र हुनुहुन्छ, अब त्यति साह्रो यता हामीलाई चाहिँ अब त्यहाँ हावाहरू पनि नभएर पनि हुनसक्छ
0: हजुरलाई। अनि बालकुमारजी के छ नि अरू खबर?
1: अरू खबर सबै पुरानै छ विद्यामै भन्नुपर्छ, त्यो त खासै नयाँ नौलो केही छैन भन्नुपर्छ।
0: सानु मैयाजीको के छ नि?
1: हजुर, उनी पनि एकदम हामी ठिकठाकै छौँ भन्नुपर्छ।
0: सँगै हुनुहुन्छ? उहाँलाई पनि एकदमै धेरै सम्झना छ भनेर सुनाइदिनु होला।
1: अब
0: गीत सुनौ, आज हामीलाई कुन गीत सुनाउनुहुन्छ?
1: हुन्छ, म हजुरलाई थोरै बाँसुरीको धुन सुनाइदिन्छु।
0: हस्।

हस् नमस्कार, बालकुमार लामा हुनुहुन्थ्यो गागलफेदीबाट। अब नि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, अन्त्यमा एकदमै अन्त्यतिर आइसकेका छौँ। समय एकदमै बलवान छ, समयले हामीलाई पर्खँदैन होइन, समयलाई चाहिँ हामीले पर्खिने गर्नुपर्छ, पर्खिनुपर्छ। जो जतिले फोन ट्राई गर्नुभयो, सहभागिता जनाउनु भयो, उहाँहरूलाई एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। जो जसको फोन लागेन र पनि मजाले सुनेर साथ दिनुभयो, उहाँहरूलाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। र यतिन्जेल रेडियो तरङ्ग मार्फत मेरो आवाज यहाँहरूको घर आँगनसम्म पुर्याएर साथ दिनुहुने प्राविधिक मित्र राधिका ओझालाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। स्वस्थ व्यस्त रहनुहोला, सकारात्मक सोचको साथमा अगाडि बढ्नुहोला। अवश्य पनि यहाँहरूले जुन कामको थालनी गर्नुभएको छ, जुन काम, जुन मिसनमा लाग्नुभएको छ, त्यसबाट चाहिँ ढिलो चाँडो चाहिँ सफलता हात पर्नेछ। यहाँहरूको निराश नहुन आग्रह गर्न चाहन्छौँ। र गर्मी बढेसँगै हामीले स्वास्थ्यका कुराहरू एकदमै अप्नाउन जरुरी छ होइन। स्वस्थ रह्यो भने हरेक कुरा गर्न, देख्न, सुन्न सक्छौँ। त्यसकारण स्वस्थ जीवन नै एकदमै महत्त्वपूर्ण रहेको छ। प्रशस्त मात्रामा पानी पिउनुहोला, सकभर चाहिँ उमालेर पानी पिउनुहोला। फ्रिजमा राखेको कुराहरू सकभर चाहिँ नखाएकै बेसी हुन्छ होइन। फ्रेस खानाहरू खान सक्यो भने अझ बेस्ट हुनेछ हाम्रो स्वास्थ्यको लागि। ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू यहाँको घरतिर हुनुहुन्छ, घरमा वा छिमेकमा हुनुहुन्छ भने उहाँहरूको पनि एकदमै ख्याल गर्नुहोला। सँगसँगै ट्राफिक नियमको पालना गर्न नभुल्नुहोला भन्दै अन्त्यमा गीत राख्दैछौँ। आशिष अविरल, अन्जु पन्तको स्वरमा रहेको यो गीत राख्दैछौँ भने एक नारायण भण्डारीको रचना रहेको छ, आशिष अविरलको सङ्गीत रहेको छ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 धनुवार भाषामा समाचार सुन्नुहुनेछ। र समाचारपछि 3:25 यहाँहरूले कार्यक्रम बागमती सेरोफेरो सुन्न सक्नुहुनेछ। यही भन्दै म विद्या चौधरीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभ दिन।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
5: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा युरोपेली सङ्घका गैर आवासीय राजदूतहरूसँग सिंहदरबारमा भेटवार्ता। प्रतिनिधि सभाको बैठक जारी। सांसदहरूद्वारा समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण। बढ्दो गर्मी र तातो हावाले तराईको जनजीवन प्रभावित। र लेबननमा इजरायलको आक्रमण, 12 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वर्षाका कारण विस्थापित र घरबारविहीन भएका नागरिकलाई तत्काल उद्धार, राहत तथा पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले वर्षायाम सुरु भएसँगै ग्रामीण क्षेत्रका कृषि बाली, विद्यालय भवन तथा स्थानीय नागरिकका आवासीय घरहरूमा भएको क्षति न्यूनीकरण, अवरुद्ध राजमार्गहरूको शीघ्र व्यवस्थापन र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो। नागरिकहरूको अनलाइन ब्याङ्किङ प्रणाली ह्याक गरी रकम चोरी हुने घटना वृद्धि भइरहेको भन्दै अनलाइन ठगी नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेकोमा सांसदहरूले जोड दिनुभयो। सांसदहरूले जेएनजी आन्दोलनको क्रममा घाइते भएका युवाहरूको गम्भीरताका आधारमा वर्गीकरण गरी आवश्यक रोजगारीको अवसर, उपचार खर्च र राहतको प्रबन्ध मिलाउनुपर्ने तथा नेपाली खेलाडी तथा खेलकुद क्षेत्रको प्रवर्धनलाई अझै बढी प्राथमिकता दिनुपर्ने बताउनुभयो। त्यस्तै सांसदहरूले युवाहरूमा मदिरा सेवन, ई सिगरेट र भेप जस्ता सुर्तिजन्य पदार्थको प्रयोगका कारण स्वास्थ्यमा नकारात्मक असर देखिएकोले त्यस्ता पदार्थको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसदहरूले समसामयिक विषयहरूमा बोल्ने क्रम जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली सङ्घमा आबद्ध देशका गैरावासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री बालेन्द्रले संयुक्त भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटमा परराष्ट्र मन्त्री शिशिर खनाल, शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलसँगै उच्च अधिकारीहरूको उपस्थिति थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तै योङले तथा कोरिया प्रोग्राम अन इन्टरनेसनल एग्रिकल्चरको प्रतिनिधिमण्डलले मन्त्रालयमा द्विपक्षीय सहकार्य सम्बन्धी छलफल गर्नुभएको छ। आज भएको सो भेटमा नेपाल काठमाडौँ कोरियाबीच कृषि, पशुपन्छी, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। सो अवसरमा मन्त्री चौधरीले वर्तमान सरकारले दुग्ध क्षेत्र विकास तथा दुग्ध विकास संस्थान सुदृढीकरणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै कोरियाको आधुनिक दुग्ध प्रविधि नेपालमा विस्तार गर्न चाहेको बताउनुभयो। बढ्दो गर्मी र तातो हावा लूका कारण बाँके लगायत तराईका जिल्लाहरूमा जनजीवन प्रभावित बनेको छ। पछिल्लो 2 सातादेखि नेपालगञ्ज र आसपासका क्षेत्रमा तापक्रम निरन्तर उकालो लाग्दै गएपछि दैनिक गतिविधि प्रभावित भएका हुन्। केही दिन यता नेपालगञ्जको तापक्रम 40 डिग्री माथि पुगेको छ। नेपालगञ्जबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
1: जेठ लागेसँगै अत्याधिक बढेको गर्मीका कारण बाँकेको जनजीवन प्रभावित भएको हो। दिउँसो बजार क्षेत्रमा चहल पहल निकै घटेको छ भने ग्रामीण क्षेत्रहरू समेत सुनसान जस्तै बन्न थालेका छन्। सर्वसाधारणको हिड्डुल समेत घटेको छ। गर्मीका कारण विशेष गरी दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने श्रमिक वर्ग, अटो रिक्सा चालक, निर्माण क्षेत्रमा काम गर्ने मजदुर, खुला ठाउँमा काम गर्ने नागरिक, निम्न आय भएका नागरिकहरू बढी प्रभावित भएका छन्। अस्पतालहरूमा गर्मी जन्ने रोगका बिरामीहरू बढेका छन्। लगातार उच्च ज्वरो, बेहोस हुने, सास फेर्न गाह्रो हुने वा बान्ता भइरहने समस्या देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान पनि चिकित्सकहरूको सुझाव छ। अस्पतालहरूमा लुका बिरामी बाहेक ज्वरो, झाडा पखाला र सर्पदंशका केसहरू पनि बढेका छन्। चिकित्सकहरूले अत्याधिक गर्मीबाट बस्न, दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कदा टाउको छोप्ने, टोपी लगाउने तथा हल्का सुतीका कपडा प्रयोग गर्न सुझाव दिएका छन्। भेरी अस्पताल नेपालगञ्जका फिजिसियन डाक्टर संकेत रिसाल:
2: एक्चुअली हाम्रो मेडिकल साइन्समा हिट स्ट्रोक भन्छ के, अब नाम सुन्दै डर लाग्दो हिट स्ट्रोक तर सबैले बुझेको हुन्न। विशेष रूपले एक हप्तादेखि जुन तात तातो हावा चलिरहेको छ, त्यसको नेपालीमा उल्था जुन हामीले लू चलेको छ भन्छौँ नि, त्यो नै हिट स्ट्रोक हो। त्यसले गर्दा तातोबाट बच्नलाई सबभन्दा सजिलो र सामान्य भाषामा भन्दाखेरि, सकेसम्म त यो जुन तिन चार पाँच दिनदेखि नेपालमा यो तातो हावा चलिरहेको छ या लू चलिरहेको छ, यसमा बाहिर घरबाट निस्किँदैन निस्किने।
1: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अझै केही समय अत्याधिक गर्मी र तातो हावा लूको जोखिम रहिरहने जनाएको छ। अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरूले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारेको जनाएका छन्। गर्मीका कारण हिट स्ट्रोक हुने जोखिम बढेपछि पश्चिम नेपालको प्रेसन अस्पतालका रूपमा रहेको भेरी अस्पतालले इमर्जेन्सी म्यानेजमेन्ट टिमलाई हाई अलर्टमा राखेको जनाएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगञ्ज।
0: नेपालगञ्ज संवाददाताको यो रिपोर्ट पछि अब अर्को विषय। जापानको सहयोगमा बिपी राजमार्गको काभ्रे पलाञ्चोकदेखि पिप्लेदेखि बर्खी खोला सडक खण्ड पुनर्निर्माण कार्य आजदेखि सुरु भएको छ। नेपालका लागि जापानी राजदूत मायादा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिगदेलले संयुक्त रूपमा परियोजनाको शिलान्यास गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा सो सडक खण्डमा पर्ने 3.2 किलोमिटर सडक खण्डको पुनर्निर्माण सुरु भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख इन्जिनियर सुमन योगीले जानकारी दिनुभयो। बैतडीका स्थानीय तहहरूले विगतमा दलित समुदायको अपहेलना हुने गरी राखिएका गाउँ र टोलका नामहरू परिवर्तन गरेर सृजनात्मक नाम राख्न सुरु गरेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको यो रिपोर्ट।
3: जिल्लाको बाटो नगरपालिका 5 रहेको डिमेउडा टोलको नाम अहिले सृजना टोल राखिएको छ। दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिमेउडा भन्ने गरिएकोमा अहिले यस टोलको नाम सृजना टोल राखिएको उडाध्यक्ष फुनिसिंह बोहराले बताउनुभयो।
4: डिमेउडा भन्ने नाम थियो दलित बस्ती ठाउँमा, त्यसलाई हामीहरूले भनौँ न वडाको नाम सृजन टोल राख्यौँ। यसै वडाको हाम्रो दनपा पानपा बिचको एउटा डुम्चेडा भन्थ्यो त्यसलाई, त्यसको नाम अहिले हामीहरूले रानीघाट राखेका छौँ र त्यसलाई अब सभ्य नाम राखिएको छ। त्यस्तै विभिन्न टोलहरूका नाम पनि अब हिजोको दिनमा अपहेलित नामहरू भएको हुनाले तिनीहरूलाई संशोधन गरेर सम्मानको लागि पनि दलितहरूप्रति हामीहरूले उच्च सम्मान राखेको कार्यक्रम छ।
3: यस अघि राखिएको गाउँको नाम भन्दा असहज हुने गरेकाले अहिले राखिएको नामहरूले केही सहज महसुस गराएको स्थानीयहरू बताउँछन्।
5: परिवर्तन गरेको त राम्रै भयो। पूर्वजको नाम सुन्दाखेरि अहिले आफूलाई एकदम नेगेटिभ फिल हुने जस्तो छ, होइन? अहिलेको पुस्ताको नजरले हेर्दाखेरि त्यो अब अलि घेनाजनक, आफूलाई नराम्रो फिल हुने जस्तो लाग्छ।
6: बैलबाट भयो, त्यहाँ पहिला भट्टाड हुन्थे, ढुङ्खला भन्थे, ढुङ्खलाको अहिले ढुङ्गे उखल राखेको छ। अझैवटा अझै बस्थे, त्यहाँ पनि अब अर्जुनपुर भनेर पहिला भन्थे, अझैवटा भन्थे, अझैवटाको अहिले तिलगाउँ राखेको छ।
3: मुख्यतया दलित समुदायलाई लक्षित गर्दै अपहेलना हुने गरी राखिएका नामहरूलाई सच्याउने काम भइरहेको हो। जिल्लाको दोगडा केदार गाउँपालिकाले पनि अपमानित हुने गाउँ तथा टोलहरूको नाम सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा लगिएको जनाएको छ। गाउँपालिकाका प्रवक्ता दिनेश प्रसाद भट्ट
7: को नीति कार्यक्रममै हामीले त्यो कार्यक्रम राखेका थियौँ। त्यो योजनालाई अनौपचारिक रूपमा हामीले पेश पनि गरिरहेका छौँ, कतिपय ठाउँमा छलफलहरू पनि हामीले गरिसकेका छौँ कुन टोलको नामहरू के राख्ने भनेर। तर निर्णायक रूपमा हामीले एकमुष्ट हामीले गाउँपालिकाभरिका सबै नामहरू राख्ने र चाहिँ नाम परिवर्तन गर्ने, जसले गर्दाखेरि एउटा चाहिँ समुदायमाथिको नामै पार्दाखेरि होच्चिने होच्याउने प्रकारको जुन कन्सेप्ट विकास भएको छ त्यो हटोस् भनेर हामीले चाहिँ गत यो आर्थिक वर्षभित्रै हामीले ल्याएको कार्यक्रम हो, त्यसलाई सम्पन्न गर्छौँ।
3: गाउँहरूको नामसँगै समयानुकूल विकास निर्माणमा पनि जोड दिन जरुरी छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
8: हेलो,
9: के गर्दैछौ?
8: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
9: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
8: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
10: अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक तालिम सम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सुझाव मागेको छ। गुणस्तरीय प्राविधिक शिक्षा र सिप विकासको अवसरलाई पहुँच योग्य बनाई शिक्षा र तालिमलाई सिप, श्रम, रोजगारी, उत्पादन र समृद्धिसँग आबद्ध गर्न ल्याउन लागेको सो विधेयकलाई मन्त्रालयले वेबसाइटमा राखेर सूचना मागेको हो। राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईलाई पर्सा जिल्ला अदालतले आज साधारण तारिकमा छाड्न आदेश दिएसँगै पर्सा प्रहरीले रिहा गरेको छ। पर्सा अदालतको आदेशपछि प्रसाईलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवं प्रवक्ता हरि बस्नेतले बताउनुभयो। प्रहरीले उहाँलाई साइबर कसुर र राज्य विरुद्धको कसुरमा मुद्दा चलाएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इजरायली सेनाले लेबननमा गरेको आक्रमणमा पनि कम्तीमा 12 जनाको मृत्यु भएको छ। सेनाले पूर्वी र दक्षिणी लेबननमा गरेको श्रृङ्खलाबद्ध हवाई आक्रमणमा पनि अन्य 3 जना घाइते भएका अधिकारीहरूले बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हिजबुल्लाहमाथि आक्रमण तीव्र पार्ने घोषणा गरे लगत्तै लडाकु विमानहरूले आज पूर्वी र दक्षिणी लेबननमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इजरायली रक्षा बलले पूर्वमा रहेको बेका उपत्यका र देशका अन्य घरमा हिजबुल्लाह विरुद्ध आक्रमण सुरु गरेको बताएको छ। प्रतिरक्षामा हिजबुल्लाहले पनि 22 ड्रोन र रकेट प्रहार गर्दा इजरायली सैनिक ट्याङ्क ब्यारेक र भवनहरूमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन्। अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ। इरानी क्षेप्यास्त्र स्थल र बारुदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुङ्गाहरूलाई आक्रमणको निशाना बनाइएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले एक वक्तव्य प्रकाशित गरी आत्मरक्षाका लागि र इरानी फौजबाट उत्पन्न खतराबाट आफ्नो सेनालाई जोगाउन आक्रमण गरिएको उल्लेख छ। सेनाका प्रवक्ता क्याप्टेन टिम हकिन्सनले युद्ध विरामको क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको र स्ट्रेट अफ हर्मुज स्थित इरानी जनसेनाको आधार रहेको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास क्षेत्रलाई आक्रमणको निशाना बनाइएको बताउनु भएको न्युयोर्क टाइम्सले लेखेको छ। अब मौसम। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा गड्याङगुडुङ र चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा युरोपेली संघका गैर आवासीय राजदूतहरूसँग सिंहदरबारमा भेटवार्ता। प्रतिनिधि सभाको बैठक जारी। सांसदहरूद्वारा समसामयिक विषयमा सरकार र सदनको ध्यान आकर्षण। बढ्दो गर्मी र तातो हावाले तराईको जनजीवन प्रभावित र लेबननमा इजरायलको आक्रमण 12 जनाको मृत्यु। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।
11: सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
12: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका सङ्घ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
11: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
13: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
11: जिल्ला आर्थिक गणना कार्यालय मुगु।
14: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
15: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
14: कोशी प्रदेशमा
15: भेडेटार धनकुटा,
14: आइतबारे इलाम,
15: पत्ताले डाँडा सोलुखुम्बु
14: र सिलौटी डाँडा पाँच थर,
15: मधेस प्रदेशमा
14: जितपुर बारा
15: र गौरी डाँडा महोत्तरी,
14: बागमती प्रदेशमा,
15: खुमलटार ललितपुर,
14: सिमभन्ज्याङ मकवानपुर
15: र चरीकोट दोलखा,
14: गण्डकी प्रदेशमा
15: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
14: दुर्लुङकोट पर्वत,
15: पोखरा कास्की,
14: जोमसोम मुस्ताङ
15: र बन्दीपुर तनहु,
14: लुम्बिनी प्रदेशमा
15: सात दो बाटो रोल्पा,
14: बगनास काली पाल्पा,
15: रेसुङ्गा गुल्मी
14: अनि हेमन्तपुर र चौपट्टा दाङ,
15: कर्णाली प्रदेशमा
14: सिमीकोट हुम्ला,
15: खलङ्गा जुम्ला,
14: मानमा कालीकोट,
15: मुर्माटप मुगु,
14: जुफाल डोल्पा,
15: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
14: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
15: सुदूरपश्चिम प्रदेशमा
14: बुढीतोला कैलाली,
15: खोडपे बैतडी,
14: छापरी दार्चुला,
15: हेमन्तबाडा बजाङ,
14: उडीतोला डोटी
15: र काला जाग्रा पोरखेगढी बाजुरा।
14: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवरकबाटै दनवरी भाषा समाचार सुन। प्रधानमन्त्री बालेन्द्र सहाय काठमाडौँ तसु नयाँ दिल्ली युरोपेली सङ्घ ईयुमा रहल देशक गैर आवासीय राजदूत तसु मिसन मुख्य सँगै भेटवार्ता गरिरहेलक। आज सिंहदरबारमा रहल प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बाले नै एकैपल्ट भेटवार्ता गर्ल प्रधानमन्त्री निजी सचिवालय जनारेलि। भेटमा परराष्ट्र मन्त्री शिशिर खनाल, शिक्षा तसु सरकार प्रवक्ता सस्मित पोखरेलसँगै उपरोक्त अधिकारिक उपस्थिति रहे। प्रतिनिधि सभा आजुक बैठकमा सांसद लखे बर्खा कारण सार्ल तसु घरबार नै अख्ल, मानुसलाई चाँडो उद्धार राहत तसु फेरि बानालाई सरकारक ध्यान कारा दिल र छाट। बैठकमा सांसद लखे बर्खा सुरु अख्लसँगै गाउँ कृषि बाली स्कुल भवन तसु स्थानीय मानुस बस्ल घरमा अख्ला नाश रोक्ला रोकन्जैल बाद चाँडो बानाको व्यवस्था पन करे तसु पीडितलाई सही क्षतिपूर्ति व्यवस्था करे पर्लार बाजिरेला। मानुस लखे अनलाइन ब्याङ्किङ सिस्टम ह्याक गरेको पैसा चोरालार घटना बढ्ते जैलबास्दी अनलाइन ठगी रोकेलै नीतिगत सुधार जैलमा सांसद लखे जोड दिइरहेला। यसनिकै सांसद लखे बठनामा मोर रक्सी पिलार चुरोट भेप थिके सुर्तिक चिज ल खाइलार कारण स्वास्थ्यमा नै राम्रो असर देखन्जेको एनक चिज नै चालालाई जोड दिल रहेछ। शिक्षा तसु खेलकुद मन्त्रालय प्राविधिक तसु व्यावसायिक तालिम बारेक संशोधन तसु एकीकरण गरेलै बन्ल विधेयक उप सुझाव मागिरहेलिक। गुणस्तर अख्ल प्राविधिक शिक्षा तसु सिप विकासक अवसरलाई पहुँच अख्ल योग्य बनाएको शिक्षा तसु तालिमलाई सिप श्रम जागिर उत्पादन तसु समृद्धिक सँगै धरेलै आनै लाग्ल उसे विधेयकलाई मन्त्रालय वेबसाइटमा धरेको सुझाव माग्ल हो। मुलुकक सामाजिक तसु आर्थिक रूप फेरेलै योगदान गरै पार्लार आधारभूत ठिके तसु उपरोक्त स्तरक प्राविधिक जनशक्ति निकालेलाई उसे विधेयक ठिक गर्ल मन्त्रालय जनाल र छिक। अख्निक प्राविधिक शिक्षा तसु व्यावसायिक तालिम परिषद ऐन 2045 खारेज गर्लारको प्रस्ताव गर्ल एकीकृत विधेयकमा परिषदलाई श्रम बजार चैल अनुसार पाठ्यक्रम सम्बन्धन तसु शिक्षालाई तोक्लार अधिकार दिल र छिक। जापानक सहयोगमा बिपी राजमार्ग काभ्रे पलाञ्चोकक पिप्लेसो बर्खे खोलाबाट खण्डक आजसोको फेरि बनालाई सुरु गरिरहेलिक। नेपालक लागि जापानी राजदूत मायदा तोरु तसु पूर्वाधार विकास मन्त्रालय सचिव गोपाल प्रसाद सिग्देले संयुक्त रूपमा उसे परियोजना उद्घाटन गरिरहेला। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका आर्थिक तसु प्राविधिक सहयोगमा उसे बाटक खण्डमा पर्ला 3.2 किलोमिटर बाटक खण्ड फेरि बनालाई सुरु अख्ल सडक डिभिजन कार्यालय भक्तपुरक मुख्य सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशी जानकारी दिल र छाट। पिप्ले बर्खे खोला बाटक खण्ड जापानक सिमिजु कर्पोरेसनले बनालार जिम्मा लिल हो। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानक महानिर्देशकमा मुकेश टङ्गोल नियुक्त भइरहेलक। सरकारक प्रवक्ता तसु शिक्षा तसु खेलकुद मन्त्री सस्मित पोखरेलक अनुसार प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालय सिंहदरबारमा बस्ल मन्त्री परिषद बैठकले डङ्गोललाई महानिर्देशकमा नियुक्त गर्ला निर्णय गर्ल हो। उसे संस्कृति पर्यटन तसु नागरिक उड्डयन मन्त्रालय सहसचिव रहेछ। सरकारले नेपाल चीन जोडलार चिलिमे केरुङ बत्ती पाठालार लाइन आयोजना काम गरेरै चीन सरकारले पाठालार चिठी उत्तर मान्ला निर्णय गरिरहेल। मन्त्री पोखरेलले मन्त्री परिषद बैठकले सहकारीमा अख्ल अस्तव्यस्त नै मिल्ला अवस्था वा व्यथिति जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक करला निर्णय करला जानकारी दिल र छात। एमाज समस्या आख्ल सहकारी व्यवस्थापन समिति कार्यालय समस्या आख्ल चारवटा सहकारी ऋणिक नामावली सार्वजनिक गरिरहेलिक। भुइना व्यवस्था सहकारी तसु गरिबी निवारण मन्त्रालयभित्र समस्या आख्ल सहकारी व्यवस्थापन समिति कार्यालय समस्या आख्ल बाहेक घोषित गर्ल चारवटा सहकारी संस्था ऋणिक नामावली सार्वजनिक गर्ल हो। समिति जैलकान सूचना निकाल्ती सरकारकबाटै विक्रमसम्म 2080 चैत 19 गते समस्या आख्ल घोषित अख्ल घेदुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तसु आइडिएल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ऋणी लखक नामावली सार्वजनिक गर्ल हो। बागमती प्रदेश सरकारले 3 दिन थरी थरी कार्यक्रम गरेको गणतन्त्र दिवस 2083 मनालार भैरेलिक। बागमती प्रदेशक मुख्यमन्त्री इन्द्रबहादुर बानियाक अध्यक्षतामा बस्ल बैठकले ईए जेठ 13 गते वा आइलार कानुसो 15 गतेसम्म थरी थरी कार्यक्रम आयोजना गरेको गणतन्त्र दिवस 2083 मनालार निर्णय गर्ल हो। बैठकले मुख्यमन्त्री बानियाक अध्यक्षतामा प्रदेश सभामुख प्रदेश सरकारक सेवे मन्त्री प्रतिपक्षी दलक नेता उपसभामुख प्रदेश नीति तसु योजना आयोग पदाधिकारी लग सुरक्षा निकाय मुख्य तसु नेपाल पत्रकार महासंघ प्रतिनिधि सदस्य रहलारको प्रदेश स्तरक गणतन्त्र दिवस मूल समारोह समिति गठनकर्ती तीन दिन भव्य सो गणतन्त्र दिवस मनाला निर्णय कर्ल प्रदेश सरकार प्रवक्ता आर्थिक मामिला तसु योजना मन्त्री प्रभात तामाङे जानकारी दिल रछात। नेतालाके आदिवासी जनजाति पहिचान हक तसो अधिकार पक्का गरेले राज्य गहिरो अखै पर्लारमा जोड दिल रछ। उल्लेख संविधान संशोधनमा जनजाति मुद्दालाई आगु धरेको समेतै पर्लार परम्परागत ज्ञानलाई आधुनिक अर्थतन्त्रसँगै जोडै पर्लार तसु राज्य हरेक तहमा समानुपातिक प्रतिनिधित्व पक्का गरे पर्लार माग गर्ल रछ। दलगत स्वार्थभन्दा उप उठेको जनजाति साझा सवालमा एक अखै पर्लारमा नेताला हक साझा धारणा रछ। नेपाल विद्युत प्राधिकरणले काठमाडौँ मध्य भागमा 132 केबी क्षमताको भुइनाक बाटे पाठालार लाइन बानालार भैरेलिक चक्रपथभित्र सजिलो रूपमा बत्ती आइलार लक्ष्यसँगै उसे पाठालार लाइन बाने लाग्रो हो। बत्ती खपत बढालार तसु सहरमा सोलारी बढालार लक्ष्यसँगै भुइनाक बाटे पाठालार लाइन बने लाग्ला बाजल रछिक। प्रस्ताव अनुसार बालाजु महाराजगञ्ज राजदरबार रत्नपार्क अख्ति सिंहदरबारसम्म उसे पाठालार लाइन जोड्छिक। बालाजु सब स्टेसन सो सिंहदरबारसम्म जोडलार उसे पाठालार लाइनक लम्बाई 11.92 किलोमिटर रहछिक। विभागीय आयोजनाक बारेमा चैल सुझाव तसु सल्लाह मिला देले सार्वजनिक सूचनाक बाटे अनुरोध गर्ल रछिक। प्राधिकरणले इसियागो रत्नपार्क महाराजगञ्जमा भुइनाक बाटे पाठालार लाइन बानासी दारेलिक। काठमाडौँ तसु ललितपुरक भिन्ने भिन्ने ठाउँमा सुरा बन्ती रछिक भने पोखरा तसु भरतपुरमा समेत भुइनाक बाटे पाठालार लाइन बानालार लास्ट चरणमा पुगिरहेलिक। कैलाली जिल्ला धनगढीमा आज सो मुख्य न्यायाधिवक्ता लखक सातौं राष्ट्रिय भेला सुरु भइरहेलिक। भेलामा नेपाल सरकारमा महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कौडेल, सातवटा प्रदेशक मुख्य न्यायाधिवक्ता लग वरिष्ठ अधिवक्ता तसो सरकारी न्यायाधिवक्ता सहितक सहभागिता रचिक। मुख्य न्यायाधिवक्ता कार्यालय सुदूरपश्चिम प्रदेशकबाट आयोजना गर्ल सातौं राष्ट्रिय भेला दुई दिन वा आइलार कानुसम्म चल्छिक। तराई मधेस छिटो चल्लार बाटभित्र सुरुङमा काम गर्ते मेसिन खसीको लागेको एकजना कामदारक ज्यान जैरेलिक भने अर्को एकजना घाइते भैरेलक। मकवानपुरक भीमफेदी गाउँपालिका 8 महादेव तारक सुरुङमा काम गर्ते फलामकबाट बन्ल रिपिट नामक मेसिन खसीको लाग्ते बर्दिया जिल्ला 30 वर्ष ग्राम गोपाल चौधरी जैलराती ज्यान जैल बागमती प्रदेश पुलिस कार्यालय हेटौँदै जनारेलिक। उसनिके उसे घटनामा मकवानपुरक थाहा नगरपालिका 5 सानो पाखाक 22 वर्ष सन्तोष बमजन दाहिने हातमा चुटेक चोट लागेको घाइते भैरेलक। घाइते बमजनक मकवानपुरक चुरे हिल अस्पतालमा स्वास्थ्य जाँच भइधरल पुलिसले जनाल रछिक। यसनिकै रौतहटमा जैल कानुब्यारको आइला हुरी भत्कल घरे थिचीको एकजना महिला ज्यान जैरेलिक। हुरी कर्ते घरक टाइलक छानो तसु बासक बार अख्ल एक तले कच्ची घर भत्किएको ठिचन्जैको रौतहटक वृन्दावन नगरपालिका 7 धमौरा टोलक 35 वर्ष फुलकुमारी देवीक ज्यान जैल हो। यीमाझ जिल्ला पुलिस कार्यालय जैल कानुनले भिन्ने भिन्ने मुद्दामा पारला 10 जनालाई समातिरेलात। आजुलै दनवारी भाषाक समाचार सिद्धिलिक हस्त सेवा ढोक गरिनु।
1: सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
2: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका सङ्घ संगठन संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन् नि।
1: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौँ।
1: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट प्रस्तुत हुने कार्यक्रम बागमती सेरोफेरोका साथमा आज पनि म कार्यक्रम प्रस्तुता कल्पना वास्तुला उपस्थित भइसकेकी छु। कार्यक्रममा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। रेडियो नेपालको उत्पादन कार्यक्रम बागमती सेरोफेरो तपाईँहरूले एफएम 98.1 मेगाहर्जमा तथा इन्टरनेटमा www.radionepalonline.com र radionepal.gov.np साथै रेडियो नेपालको मोबाइल एपबाट आफ्नो जुनसुकै अनुकूलको समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रम हरेक साताको मंगलबार दिउँसो 3 बजेको समाचार पछि यसै समयमा प्रसारण हुने गर्दछ। कार्यक्रममा हामी बागमती प्रदेश भित्रका विकासका गतिविधि, शिक्षा क्षेत्रका गतिविधि, समसामयिक विषयवस्तुहरू जो जनसरोकारका विषयवस्तुहरू छन् त्यस्ता विषयवस्तुहरूलाई प्रस्तुत गर्दै आइरहेका छौँ। आजको कार्यक्रममा हामीले सार्वजनिक यातायातमा राखिएका आरक्षण सिटका विषयवस्तुमा रहेर कुराकानी गर्नेछौँ। साथै महिलाहरूले सार्वजनिक यातायातमा भोग्नु परेका समस्या र महिला मैत्री सवारी साधनका कुराहरू पनि उठिरहँदाखेरि यिनै विषयवस्तुमा रहेर हामी आजको कार्यक्रममा कुराकानी गर्नेछौँ। कुराकानीका लागि हामीले एकजना दैनिक रूपमा अफिस आवत जावत गर्ने सर्वसाधारण महिलाको विचारलाई पनि लिएका छौँ भने आरक्षण सिटकै कुरा गर्दा हामीले एकजना दृष्टिविहीन व्यक्ति जसले आरक्षण सिट कसरी प्रयोग गर्दै आउनु भएको छ र उक्त आरक्षण सिट चाहिँ उहाँका लागि कतिको प्रभावकारी छ भनेर उहाँसँग गरेको थोरै कुराकानी पनि कार्यक्रममा प्रस्तुत गर्नेछौँ भने आजको कार्यक्रममा हामीले कतिपयले चाहिँ सहचालकले सहजीकरण गर्नुहुन्न भन्ने गुनासाहरू पनि राख्नु भएको हुनाले सहचालकसँग कुरा पनि गर्नेछौँ। त्यसै गरी आजको कार्यक्रममा हामीले यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय सुवरसँग कुराकानी गर्नेछौँ। आरक्षण सिट विशेष गरी महिला, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि छुट्याइएको भए पनि व्यवहारमा यसको प्रयोग चाहिँ कतिको भइरहेको छ आजको कार्यक्रममा हामीले यी र यस्तै विषयमा रहेर कुराकानी गर्नेछौँ। कार्यक्रमको सुरुमा सुनौ काठमाडौँ उपत्यकामा प्रत्येक दिन बिहान बेलुका सार्वजनिक यातायात प्रयोग गर्दै आउनुभएकी माया तामाङको अनुभवलाई।
1: नमस्कार, मेरो नाम माया तामाङ। काठमाडौँमा चाहिँ गाडीहरू चढ्दाखेरि सहचालकले चाहिँ अलि चढाउने बेलामा चाहिँ लु हिँड्नु हामी जहाँ भन्छौँ त्यहाँ रोकिदिन्छ भन्छ, तर रोक्नु पर्ने ठाउँ भन्दा अलि परै रोक्ने, अनि जुन महिला सिट, वृद्ध सिट, ज्येष्ठ नागरिक सिट अनि अपाङ्ग सिट भनेको हुन्छ, जब उहाँहरू आउँदाखेरि चाहिँ उहाँहरूको सिटहरू छोड्नुहुन्न, सहचालक चाहिँ मिलाउनु पर्ने ठाउँमा मिलाइदिनुहुन्न सिटहरूलाई, अब वृद्ध सिटलाई छोड्नु अनि महिला सिटलाई छोड्नु त्यस्तो व्यवहारहरू गर्नुहुन्न। भिड हुँदाखेरि अनि पुरुषहरूले अलि गर्ने व्यवहार अलिक फरक हुन्छ, हामीलाई अनकम्फर्टेबल जस्तो हुन्छ, त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो काठमाडौँमा पनि धेरै समस्याहरू अहिले पनि देखिरहेको छ। सवारीमा चाहिँ यात्रा गर्न अलिक गाह्रो छ, त्यो भएको कारणले गर्दाखेरि चाहिँ अलिक सहज भएदेखि राम्रो हुन्थ्यो कि, अब सुधार गर्छ कि जस्तो लाग्छ अब अहिलेको युवा अनि जेएनजी सरकारले गर्छ जस्तो त लाग्छ, तर अब हेर्दै जाउँ अब सरकारले अब कस्तो कस्तो नियमहरू ल्याउँछ, तर सुधारेको भए चाहिँ एकदम राम्रो हुन्छ जबसम्म लाग्छ, सुधार गर्छ जस्तो लाग्छ अहिलेको अवस्था हेर्दाखेरि चाहिँ।
0: उहाँ भन्नुहुन्छ सार्वजनिक सवारीमा महिलाले अझै पनि झन्झट र दुर्व्यवहार भोग्नु परिरहेको छ, बसमा अथवा यातायातका साधनभित्र आरक्षण सिट भए पनि आरक्षण सिटको चाहिँ सही प्रयोग भएको उहाँले देख्नु भएको पनि छैन, प्राय जसो चाहिँ दुरुपयोग भएको पाउनु भएको छ, र उहाँले आशा चाहिँ के गर्नुहुन्छ भने सरकारले पक्कै पनि यसको समस्याको समाधान चाहिँ गर्छ कि भनेर उहाँले आशा पनि जगाउनु भएको छ होइन। त्यस्तै कार्यक्रममा अबको पालोमा भने दृष्टिविहीन व्यक्ति शिशिर खनालको अनुभव हामी राख्नेछौँ। उहाँले चाहिँ सार्वजनिक यातायात अथवा लामा दूरीका यातायातहरू प्रयोग गर्दै गर्दाखेरि चाहिँ आफू स्वयं दृष्टिविहीन भएका हिसाबले आरक्षण सिट कतिको प्रभावकारी मान्नु भएको छ र त्यसलाई अझ प्रभावकारी बनाउन चाहिँ के गर्नुपर्छ भन्ने विषयमा हामीले उहाँसँग थोरै कुराकानी गरेका छौँ। सुनौ उहाँसँग गरेको कुराकानी।
2: म शिशिर खनाल, नेपाल नेत्रहीन संघको केन्द्रीय अध्यक्ष।
0: तपाईँ स्वयं आफू पनि दृष्टिविहीन व्यक्ति हुनुहुन्छ, सार्वजनिक यातायात प्रयोग गरेर यात्रा गर्ने क्रममा चाहिँ आरक्षण सिट तपाईँहरूका लागि कतिको प्रभावकारी बनेको छ?
2: काठमाडौँ भ्यालीभित्र चाहिँ हामी पुग्ने बित्तिकै अपाङ्ग आरक्षण सिटमा अरू कोही हुनुहुन्छ भने उहाँहरूलाई उठाउने र हामीलाई बस्ने व्यवस्था मिलाउने कुरा अन्तभन्दा अलिक प्रभावकारी देखिन्छ। यहाँका चाहिँ सञ्चालकहरू अलिक बुझेको सचेत देखिन्छ। बाहिर चाहिँ त्यो तपाईँहरूको सिट त्यहाँ हो चाहिँ भन्ने सिट देखाएर उहाँलाई उठ्न अनुरोध गरेर बस्नुहोस् भन्छन्, तर उनीहरूले चाहिँ नै प्यासेन्जरलाई उठाएर मिलाएर राख्न सजिलो भन्छ कमले मात्रै गर्छ।
0: तपाईँ आफै स्वयंले चाहिँ यात्रा गर्ने क्रममा आरक्षण सिट अरूले प्रयोग गरेर तपाईँलाई अलिकति दुर्व्यवहार भएको महसुस त्यस्तो केही गर्नु भएको छ?
2: अलिक पहिला चाहिँ यो अपाङ्गता आरक्षण म स्याङ्जाको नागडाँडा भन्ने ठाउँबाट पोखरा आउँदै थिएँ, त्यहाँ अपाङ्ग आरक्षण सिटमा अरू मान्छे राखेको, त्यसपछि मलाई बस्न नदिएपछि मेरो एकजना साथीले त्यो भिडियो र फोटो खिच्नुभयो, त्यसपछि ड्राइभरले यो कम्प्लेन गर्छ यिनीहरू त अलिक तगडा हुन्छ नि, कम्प्लेन गर्यो भने अप्ठ्यारो पर्छ भने त्यो चाहिँ आरक्षण सिटमा बसेको मान्छेलाई पछाडि मोडामा सिफ्ट गरेर मलाई चाहिँ बस्न दिएको चाहिँ मलाई त्यो घटना याद।
0: चालक सहचालकहरूले तपाईँहरूलाई कतिको सहयोग गर्नुहुन्छ त्यो यात्राको क्रममा?
2: छोटो दूरीका गाडीहरूमा नगर बसहरूमा चाहिँ त्यसको प्रयोग भइरहेको छ म्याडम, होइन खास गरी काठमाडौँ उपत्यकाभित्र चाहिँ राम्रो प्रयोग देखिन्छ यसको, उपत्यका बाहिर पनि छोटो दूरीमा नगर बसहरूमा त्यो साथीहरूले प्रयोग गर्नुभएको छ, जब लामो दूरीका बसहरूमा चाहिँ यसको प्रयोग एकदमै कम भइरहेको छ। टिकट काटेर जाँदा अन्य सिट भयो नि हुन्छ, किन चाहियो आरक्षण भन्ने कुरा आउँछ, बिचबाट चढेर टाढाबाट टिकट काटेर आरक्षण मान्छे उठाउन मिल्दैन भन्ने कुरा आउँछ, त्यसले गर्दा टाढाको दूरीको बसहरूमा आरक्षण सिटहरू लागू हुन सकेका छैन, छोटो दूरीमा क्रमशः लागू साह्रै उपयोगी हुन्छ म्याडम। तर एउटा स्ट्यान्डर्ड कायम राखेर गरेर ए साइडको वा बी साइडको कुन चाहिँ नम्बरको सिट आरक्षण हो अपाङ्गताको हिसाबले भन्ने कुरा चाहिँ सबै बसहरूमा एउटै स्ट्यान्डर्ड कायम भयो भने त्यो आरक्षण सिट चिन्न त्यहाँ गएर बस्न बसेका मान्छेहरूलाई उठाउन अनुरोध गर्न पनि सजिलो हुन्छ, हामीलाई त्यो चाहिँ अप्ठ्यारो किन रेलमा सङ्केत पनि छैन, अनि त्यसपछि गएर एउटा स्ट्यान्डर्ड ढोका साइडको दोस्रो तेस्रो अथवा पहिलो कुनै एउटा हुन्छ नि स्ट्यान्डर्ड त्यो कायम गरिदियो भने चाहिँ चिन्न सजिलो। यो कस्तो रहेछ भने लामो दूरीको यात्रा गर्दा पनि अन्तिमसम्म उनीहरूको सिट खाली लैजाऊ भन्ने कुरा भएन, होइन टिकट काउन्टरबाट टिकट जारी गर्दा चाहिँ गाडी छुट्नभन्दा 15 मिनट अगाडिसम्म चाहिँ आरक्षण सिटमा अन्य चाहिँ प्यासेन्जर नचढाउने नराख्ने र अपाङ्गता भएको व्यक्ति आएन त्यो आरक्षण सिटमा चाहिँ टिकट दिने व्यवस्था गर्यो भने भिडभाड हुँदाको बेलामा पनि अलिकति अपाङ्गता भएको व्यक्ति दृष्टिहीन व्यक्तिलाई भनौँ न अलिक एक्लै गरेर टिकट काट्नु पर्ने फेरि बस चढ्न जानुपर्ने दोहोरो झम्मारबाट चाहिँ मुक्ति पाइन्छ, अलिक सजिलो हुन्छ। बस चढ्नुभन्दा पहिला नै आरक्षण सिट खाली बस्यो भने त्यसमा गएर टिकट काटेर सजिलो यात्रा गर्न सकिन्छ, उपयोगी छ तर त्यसलाई व्यवस्थित गर्नुपर्छ।
0: उहाँका अनुसार आरक्षण सिटको व्यवस्था आवश्यक छ, आवश्यक भए पनि त्यसलाई चाहिँ अझै व्यवहारिक रूपमा उपयोगी बनाउने तर्फ चाहिँ राज्यले ध्यान दिनुपर्ने कुरा उहाँले बताइसक्नु भएको छ। साथै उहाँले आफूले यात्रा गर्ने क्रममा भोगेका भोगाई समेत कार्यक्रममा राखिदिनु भएको

0: राख्दै गर्दा अबको पालोमा भने हामी सहचालकले राख्नुभएका कुरालाई कार्यक्रममा प्रस्तुत गर्छौँ।
1: म काठमाडौँ तमा खुसीबाट जीवन महर्जन हो। म अहिले गाडीको सहचालक रूपमा काम गरेको 8-9 वर्ष बितिसक्यो।
0: सार्वजनिक यातायातमा जुन आरक्षण सिटको कुरा गरिएको छ नि, महिला सिट, अपाङ्ग सिट, अशक्त सिट भनेर जुन आरक्षण सिटको कुरा गरिएको छ, यी सिटहरूले चाहिँ तपाईँहरूलाई यात्रुलाई गन्तव्यमा पुर्याउनका लागि सहज बनाएको छ कि असहज बनाएको छ?
1: यसमा यस्तो छ, कुरा के छ भन्दाखेरि, जहाँ एउटा अपाङ्ग सिट, ज्येष्ठ नागरिक सिट, महिला सिट भनेर राखिएको हुन्छ, हामीले पेसेन्जरलाई चाहिँ यो सिटमा नबस्दिनु होला, यो महिला सिट हो भन्दा पनि अत्यर गर्नुहुन्छ, हाम्रो समाजका पैसा बुझ्नु, समस्या बुझ्नुहुन्न, हामी पटक पटक कारोबारमै बस्छौँ भन्दा पनि ठुलो कुरा गर्छन्। अनि हामी यो देश हामी चाहिँ के कुरामा, यदि पेसेन्जरलाई चाहिँ अलिकति ठुलो स्वरले भन्यौँ हामीसँग झगडा गर्न आउँछन्, चुप लाएर बस्छौँ, अब प्रशासनलाई हामीलाई कारवाही गर्छन्। बहुत अप्ठ्यारो परिस्थिति छ।
0: तपाईँहरूले सहजीकरण चाहिँ गर्नुहुन्छ, कतिपय ठाउँमा पेसेन्जर आफैले पनि गल्ती गर्नुहुन्छ है?
1: पेसेन्जरले धेरै प्राय जस्तो बुझ्ने मान्छे त थोरै पाइन्छ, नबुझ्ने मान्छे धेरै हुँदा हामीलाई धेरै पीडा छ।
0: अब जस्तो तपाईँहरूलाई कारवाही गर्दाखेरि चाहिँ आरक्षण सिटमा अन्य व्यक्ति बस्दाखेरि चाहिँ कस्तो किसिमको कारवाही हुन्छ?
1: त्यसमा यस्तो हुन्छ, हजुर, हाम्रो बिग्रोको लाइसेन्सहरू, ड्राइभरको कागज पत्र, गाडीको कागज पत्र लान्छन्, जरिवाना गर्छन्।
0: अब जस्तो काठमाडौँ, ललितपुर, भक्तपुरमा तपाईँहरू सार्वजनिक यातायात चलाउँदै गर्दा यो क्षेत्र त अलिकति शिक्षित क्षेत्र, अब यात्रा गर्ने व्यक्तिले त आरक्षण सिट भन्दा माथि त लेखिदिएकै कुराहरू याद गरेर आफैले विवेक पुर्याएका घटना चाहिँ कतिको छन्? जस्तो यहाँ चाहिँ म बस्नु हुँदैन भन्ने कुरा, अशक्त आउँदा सिट छोडेका घटनाहरू पनि होला नि होइन?
1: त्यो छन्। एउटा कुरा यो चाहिँ के छ भन्दाखेरि, यो थोरैले बुझ्ने कुरा हो, प्राय धेरैले बुझ्दैन, त्यसले गर्दा हामी मार्कामा परेका छौँ। करिब करिब तपाईँको अब 30-40% मान्छेहरूले, आधा आधी पर्सेन्टले मान्छेले यो कुराहरू बुझ्छन् र आधा आधीले चाहिँ बुझ्दैनन् केही कुरा। खाली छ त हामी बसिहाल्छौँ, आएपछि उठ्दै हाल्छौँ नि भन्नुहुन्छ, तर उहाँले शब्द चाहिँ प्रयोग गर्नुहुन्न, अब सिटमा बसेपछि बसेपछि गर्नुहुन्छ उहाँहरू।
0: हजुर हजुर, अहिले पनि तपाईँ फिल्डमै हुनुहुन्छ, काम गरिरहनु भएको छ। यो आरक्षण सिटलाई चाहिँ अझ प्रभावकारी बनाउन चाहिँ तपाईँको दृष्टिबाट के देख्नु भएको छ? तपाईँ पनि एउटा सहचालकका हिसाबले लामो समय।
1: अब यसमा मलाई समाजमा चेतनाको अभाव जस्तो लाग्छ। हेर्नुहोस्, एउटा कुरा, जो पेसेन्जर जो बाटोमा हिँड्ने सर्वसाधारणहरूलाई चाहिँ यो आरक्षण सम्बन्धीको त्यो चेतनाको अभावले गर्दाखेरि उहाँहरूले नबुझ्नु भएको हो कि जस्तो लाग्छ क्या।
0: अब यो जस्तो व्यवसायीहरूले चाहिँ यसलाई यो क्षेत्रमा काम गर्नु पर्यो कि राज्यले नै अझ कडा नियम नीतिहरू ल्याउनु पर्ने देख्नुभयो?
1: यसमा त राज्यले कडा नियम ल्याउनु पर्यो, व्यवसायीले मात्र प्रयास गर्दा जति सफल भयो भइयो, तर पूर्ण रूपमा पूर्णता दिन सकिएन अहिले व्यवसायीले।
0: कहिले काहीँ चाहिँ जस्तो अहिले हजुरले भने जस्तै हामीले जति भने पनि प्यासेन्जरले चाहिँ मान्नुहुन्न, कतिपय ठाउँमा भन्नुभयो, कहिले काहीँ आरक्षण सिट खाली गरिदिनु सरको बस्नुहुन्छ भनेर भन्दा त खाली गराउन पनि गाह्रो परेको अवस्था छ कि छैन?
1: यो त धेरै गाह्रो, सिटमा ओटेर बसिसकेपछि म सभ्य नागरिक हुँ, मैले छोडिदिनुपर्छ भन्ने भावना चाहिँ छैन, मलाई कम्मर दुखेको छ, खुट्टा दुखेको छ, म छोड्नु मिलेन, म उभिन सक्दिनँ भन्ने बहाना बनाउँछन् अनि छोड्नुहुन्न क्या उहाँहरूले, अनि त्यस बेला हामी कारवाहीमा पर्छौँ।
0: के भन्नुहुन्छ यात्रा गर्ने यात्रुलाई?
1: यात्रा गर्ने यात्रुलाई गाडीमा लेखेको कुराहरू बुझेर हामी काम गर्ने मान्छेलाई पनि सहयोग गरिदिनु होला, हामीलाई कारवाहीमा नपारिदिनु होला भन्ने आग्रह गर्न चाहन्छु।
0: काम गर्ने मान्छे जस्तो तपाईँहरू चालक सहचालकहरूलाई यात्रुले नै दुर्व्यवहार गरेको घटना पनि होला नि होइन?
1: हजुर हजुर।
0: त्यतिखेर चाहिँ कस्तो लाग्छ आफूलाई?
1: दुःख लाग्छ नि त। हेर्नुहोस् न, अब जस्तै दिन दहा नै यो तपाईँको 15 दिनको फरक नपर्दै डिजलको भाव वृद्धि गर्यो, त्यसमा हामीले चाहिँ अब भाडा वृद्धि भयो भनेर समितिले भाडा वृद्धि भएको जानकारी आउँदा त्यो भाडा प्राप्त गर्न पनि पेसेन्जरसँग झगडा गर्नुपर्ने अवस्था आयो। हजुर, बुझ्नुहुन्न, समग्र रूपमा एउटा इन्धनको भाव बढेपछि मैले बढाएर दिनुपर्छ भन्नेतिर उहाँहरू छैन, पुरानै भाव खोज्नुहुन्छ, त्यसले गर्दा काम गर्न असहज भएको छ अहिले हामीलाई।
0: सिटमा लेखिएका सूचनालाई व्यवस्था गर्दा अथवा सिट माथि लेखिएका आरक्षण सिटका नामहरू नदेखे जस्तो गर्ने प्रविधिले पनि आरक्षण सिटमा चाहिँ धेरै प्रश्नहरू उठेको र समस्याहरू सृजना भएको कुरा भर्खरै मात्र सहचालकले राखिसक्नु भएको छ। त्यति मात्र नभएर कतिपय ठाउँमा उहाँहरूले कारवाही समेत भोगिसक्नु भएका गुनासा समेत उहाँले गरिसक्नु भएको छ होइन? अब भने हामी यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारसँग कुराकानी गर्नेछौ। आरक्षण सिटका सन्दर्भमा, यातायातका साधनभित्र चाहिँ महिला मैत्री वातावरणका सन्दर्भमा गुनासोहरू आइरहँदा यातायात व्यवसाय राष्ट्रिय महासंघले चाहिँ कसरी यसलाई लिएको छ र आगामी दिनमा

0: कसरी काम गर्नेछ भन्ने सन्दर्भमा हामीले उहाँसँग कुराकानी गर्नेछौँ। कुराकानीका लागि उहाँ हामीसँगै हुनुहुन्छ, लागौँ कुराकानीतर्फ। स्वागत छ यहाँलाई कार्यक्रममा, आराम हुनुहुन्छ। हुन त महिला मैत्री यातायातका कुराहरू धेरै आइरहँदा अहिले उपत्यका र विभिन्न जिल्लाहरूमा हेर्दा पनि महिला सिट, महिला आरक्षण सिटहरू छुट्याइएको छ सवारी साधनमा, होइन? यो चाहिँ कतिको उपयोग त देख्नु भएको छ त?
1: यो अब अहिलेको युगमा महिला आरक्षण सिट भन्दा पनि अशक्तको लागि सिट चाहिँ आवश्यक हो जस्तो मलाई लाग्छ। जस्तो चाहिँ ज्येष्ठ नागरिकहरूको लागि उहाँ उभिन सक्नुहुन्न, ट्राभल गर्न गाह्रो हुन्छ, त्यसमाथि अब चाहिँ बिरामीहरूको कुरो भयो होइन, अनि अशक्त चाहिँ अपाङ्ग मैत्री बनाउनु पर्यो होइन।
0: हजुर, हजुरले यो जस्तो अशक्त अथवा वृद्ध अलिकति शारीरिक रूपमा फरक क्षमता भएकाहरूका लागि छुट्याउनु चाहिँ उपयुक्त माने पनि यो जेन्डरका आधारमा छुट्याइन्छ त्यति उपयुक्त पनि देख्नु भएको छैन है?
1: छैन, किन भन्दा अहिले त जेन्डर वाइज छुट्यायो भने नारी महिलाहरूले नै आवाज उठाएको, हामी त समान हो भनेर भनिसकेपछि त्यो किसिमको उहाँहरूलाई हिंसाबोध हुने काम गर्नु भएन। तर एउटा कुरा चाहिँ कहाँ हो भन्दाखेरि, जुन गाडीमा सार्वजनिक यातायातमा सहरी क्षेत्रमा जुन चाहिँ यो लैङ्गिक हिंसा हुने, त्यसको लागि चाहिँ अहिले सरकारसँग हामी बसेर चाहिँ सिसी क्यामेराहरू राख्ने यी कुराहरूमा यसलाई चाहिँ प्रविधि मैत्री बनाएर लाँदाखेरि चाहिँ यस्ता किसिमका जुन गुनासाहरू छन् त्यो चाहिँ डेफिनेटली कम हुन्छन्, र चोरीका पकेटिङका कुराहरू पनि कम गर्छ, त्यसलाई चाहिँ इम्पोर्टेन्स दिनुपर्छ जस्तो मलाई लाग्छ।
0: अब यो दुर्व्यवहारकै कुरालाई जोड्दाखेरि चाहिँ चालक सहचालकहरूलाई पनि त लैङ्गिक यो संवेदनशीलता तालिमहरू दिनुपर्ने व्यवस्था पनि होला, दिनु पनि पर्ने आवश्यकता चाहिँ कतिको छ?
1: होइन, यस्तो यो हामीले सार्वजनिक यातायातलाई रूपान्तरण गर्ने हो भने हाम्रो यो प्रणाली नै यसलाई परिवर्तन गर्नुपर्छ। जस्तो लाइसेन्स लिने प्रणाली भयो, त्यसमा जुन खालि त्यो ड्राइभरको हिसाबमा चालकको हिसाबमा लाइसेन्स लिने मात्र होइन, एउटा नैतिक शिक्षा जस्तो कोर्स बनाउने, प्राविधिक ज्ञान दिने होइन, र चाहिँ उहाँहरूलाई चाहिँ एउटा सिपमूलक तालिम जस्तो किसिमले यो सिसी के अरे चाहिँ सिटिभिटीमा एउटा चाहिँ कोर्स जस्तै बनाएर चाहिँ त्यसलाई लानुपर्छ भनेर हामीले यो कुराहरूलाई सरकार समक्ष र चाहिँ विगतमा यो चाहिँ सार्वजनिक यातायात सुधार सुझाव आयोगले समेत पनि त्यो प्रतिवेदनमा उल्लेख गरेको छ, त्यो कुरामा हामीले पनि प्रतिबद्धता जाहेर गरेका छौँ। त्यो हुनाले त्यसमाथि पनि अघि भन्नुभयो सहचालक कन्डक्टरहरूलाई पनि एटलिस्ट उहाँहरूलाई पनि एउटा चाहिँ दक्ष हिसाबले चाहिँ अगाडि बढाउनु पर्छ भन्ने नै हो, उहाँहरूलाई पनि तालिमको व्यवस्था गर्ने, त्यसमा निजी क्षेत्र मात्र नभएर सरकार निजी क्षेत्र सबै मिलेर चाहिँ यसलाई अब नयाँ स्वरूप र नयाँ अवस्थामा अगाडि बढाउनु पर्छ जस्तो मलाई लाग्छ।
0: अहिले त सरकारले झन् छुट्टै महिलाकै लागि मात्र भनेर पनि विशेष सवारी साधनहरू चाहिँ सञ्चालनमा ल्याउने भन्ने पनि कुरा कता कता सुनियो, तपाईँहरूले यसमा चाहिँ के राख्नु भएको छैन आफ्ना कुराहरू व्यवसायसँगले?
1: यस्तो यस्तो महिलाको लागि मात्र सिट म त बसै चलाउने भनेको कुरो चाहिँ त्यो अब सरकारले एउटा सुझाव चाहिँ कुन सोचमा गरे हो, अब त्यो त्यति मलाई ऊ भएन होइन। अब किनभने सरकारको ठुलो लगानी हुन्छ, त्यो खर्च पनि आखिर जनताले तिरेको ट्याक्सबाट नै त्यो सञ्चालन हुन्छ, त्यो प्रफिटेबल कतिको हुन्छ मुनाफायुक्त होइन, सरकारको लगानी भनेको त नागरिकले तिरेको ट्याक्सबाटै हुने हो नि। मेरो हिसाबमा मलाई भन्नु मलाई सोध्नुहुन्छ भने यस्तो सवारी साधन चलाउनु भन्दा पनि अहिले चलेका सवारी साधनलाई यो चाहिँ लैङ्गिक मैत्री यो चाहिँ यसलाई चाहिँ यो डिफ्रेन्ट पिपलहरूलाई चाहिँ कसरी त्यहाँ एडजस्ट गर्न सकिन्छ, त्यो किसिमको संरचनामा चाहिँ बरु सरकारले पिपिपी मोडलमा चाहिँ गएर चाहिँ यो सुधारहरूलाई अगाडि बढायो भने अझै राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
0: त्यो एउटा सुरक्षाका हिसाबले चाहिँ यात्रा गर्ने यात्रुले चाहिँ जहिले पनि आफूलाई सुरक्षित महसुस गरेर यात्रा गर्नको लागि जस्तो सिसिटिभी जिपिएसका कुराहरू तपाईँले ल्याउँदै गर्दा, अब यी कुराहरू चाहिँ कतिको प्रभावकारी रूपमा लागू गर्न सकिएला भन्ने लागेको छ?
1: होइन, सकिन्छ, यस्तो हो, सकिन्न भन्ने कुरा होइन, यो अहिलेको युगको आवश्यकता हो, यो सकिँदैन भन्ने कुरै छैन यसमा। त्यो हुनाले अब चाँडै हामीले एउटा कार्यविधि सरकारसँग अस्ति पनि धेरैचोटि हामी चाहिँ बसिसकेका छौँ यी विषयहरूमा, र चाहिँ चाँडै हामी चाहिँ भोलि पनि यो सम्बन्धी चाहिँ एउटा बैठक पनि छ, र त्यसले एउटा कार्यविधि विभागले एउटा कार्यविधि यातायात व्यवस्था विभागले एउटा कार्यविधि बनाएर त्यही कार्यविधि अन्तर्गत चाहिँ र सूचना निकालेको सरकारले सूचना निकालेको 35 दिनभित्र भित्र चाहिँ जडान गर्ने गरेर चाहिँ अगाडि बढ्ने भन्ने एउटा चाहिँ मौखिक रूपमा चाहिँ सहमति पनि भएको छ।
0: हजुर, अब तपाईँहरू जस्ता अब सम्बन्धित निकाय अथवा यात्रु दुवैले पनि यसमा भूमिका चाहिँ खेल्न सक्नु पर्यो, होइन?
1: पर्यो किन भन्दाखेरि फेरि अब सार्वजनिक यातायात सरकारको लगानी छैन, होइन, सबै निजी क्षेत्रको मात्र लगानी र त्यसमाथि पनि स्वरोजगार साथीहरूको चाहिँ बढी लगानी र निम्न मध्यम वर्ग र मध्यम वर्गको लगानी भएको चाहिँ यो चाहिँ एउटा उद्योग हो। यसलाई उद्योगको रूपमा यो गरिखाने पेसामा रूपान्तरण भएको छ, यसलाई उद्योगको रूपमा स्थापना गर्नको लागि धेरै कुराहरू गर्न बाँकी छ। अहिले एउटा चाहिँ मजबुत सरकार आएको छ जसले ऐन नियम कानुन चाहिँ तुरुन्तै परिवर्तन गर्न सक्नेछ, अवैज्ञानिक र पुराना ऐनहरूलाई चाहिँ स्थापित गरेर समय सापेक्ष ऐन नियम कानुनहरू बनाएर अगाडि बढाउनु पर्ने जरुरत छ। त्यसमा वर्कआउट भएको छ, प्रधानमन्त्री कार्यालयमा पनि हामी बारम्बार बसिरहेका छौँ। त्यसो हामीले भनेका छौँ त, हामीले एउटा त प्रतिवेदनै सरकारलाई बुझाइसकेका छौँ। तत्कालीन सरकारको दानकाजी श्रेष्ठमा भौतिक पूर्वाधार यातायात मन्त्री हुँदाखेरि यातायात सुधार आयोग गठन गरेर पूर्व सचिवको नेतृत्वमा चाहिँ एउटा आयोग नै गठन गरेर प्रतिवेदन पेश गरेका छौँ। त्यो प्रतिवेदन मात्र 80% मात्र लागू भयो भने अहिले तपाईँ हाम्रो जुन गुनासो गरिरहेको छौँ, प्रश्न गरिरहेको छौँ, चाहिँ 80% समस्या समाधान हुन्छ।
0: तर अब हजुरले यो भन्दै गर्दा कतिपय महिला अधिकार कर्मीहरू उहाँहरूको विचार सुन्दाखेरि पनि महिलाका लागि छुट्टै अथवा महिला मैत्री वातावरण भएका चाहिँ सवारी साधनहरू चाहिँ हुनु पर्यो भन्ने कुरा गर्नुहुन्छ उहाँहरूले।
1: होइन, उहाँले भनेको कुरो महिला मैले अघि भने जस्तै महिलालाई सार्वजनिक यातायातमा यात्रा गर्ने बेलामा सुरक्षित महसुस हुनु पर्यो। त्यसका लागि के भन्दाखेरि जुन किसिमको हिंसा हुन सक्ने सम्भावना छ, तर पहिला जस्तो त अहिले छैन, धेरै कम भएको छ। तैपनि त्यसलाई गर्नका लागि नै प्रविधिले नै त्यसलाई गर्ने हो, त्यस्तो चाहिँ कुराहरूलाई र यसमा नागरिक लेभलमा पनि प्यासेन्जर लेभलमा पनि यसलाई चाहिँ यसलाई चाहिँ क्याम्पेनिङको रूपमा लिएर जानुपर्छ। अब होइन, अब चाहिँ महिलाका लागि छुट्टै गाडी चाहिँ, अब ज्येष्ठ नागरिकका लागि छुट्टै गाडी र चाहिँ अब युवाको लागि त्यही गाडी, वृद्धको लागि, त्यो त मेरो हिसाबमा अब त्यो काहीँ सम्भावना नहोला जस्तो लाग्छ। मेरो आफ्नो हिसाबमा त्यो त्यति चाहिँ प्र्याक्टिकल हुन्छ जस्तो मलाई लाग्दैन। तर के हो भन्दाखेरि जुन महिला अधिकार कर्मीहरूले उहाँले उठाउनु भएको कुराहरू के कुराहरू जायज छन्,
0: आरक्षण सिटकै कुरा गर्दाखेरि पनि अब तपाईँ त अब यातायात व्यवसाय संघसँग जोडिएर काम गर्दै गर्दाखेरि, होइन, महासंघसँग जोडिएर काम गर्दै गर्दाखेरि चाहिँ अब तपाईँले पनि कतिपय कुराहरू त धेरै कुरा त तपाईँले नियालिरहनु भएको हुन्छ। अब त्यो आरक्षण सिटका कुरा गर्दाखेरि ती आरक्षण सिट चाहिँ कतिको चाहिँ वास्तविक रूपमा प्रयोग भएका छन्, होइन?
1: जस्तो सिभिक सेन्सको कुरा हो, नागरिकले बुझ्नुपर्ने कुराहरू हो त्यो, होइन? एउटा वृद्ध उभिरहँदाखेरि आफ्नो सिट छोड्ने भनेको त्यो नैतिकताको कुरो हो र त्यो एउटा चाहिँ नलेजको कुरो पनि हो कि, त्यो समाज कसरी हामीले रूपान्तरण गर्नुपर्छ, यी सम्बन्धीको शिक्षा भनेको चाहिँ नैतिक शिक्षा भन्थ्यो नि हामी पहिला, हामी बडा नैतिक शिक्षा थियो, त्यो आदर गर्ने, त्यो सर्वाग गर्ने, दुःख परेकालाई सहयोग गर्ने भने समूह नागरिकलाई नै त्योमा चाहिँ अवस्थ गराएर चाहिँ हामीले लान सक्नुपर्छ। त्यो हुनाले मैले अघि भनेको कुरा के हो भन्दाखेरि सबै मिलेर चाहिँ यसको सुधारमा लाग्नुपर्छ। त्यो चाहिँ के भने स्कुल लेभलबाटै चाहिँ यो सार्वजनिक यातायातका पाठ्यक्रमहरू चाहिँ पढाउने, कस्तो हो के हो सम्बन्धी, यो सडक शिक्षा सम्बन्धी, होइन, यो सबै चिज अहिलेको आवश्यकताले नै समय सापेक्ष, किनभने पहिला सवारी साधनै हुँदैन थिए, ट्राफिक भन्ने कुरो नै कम हुन्थ्यो, अब अहिले त यो त सबैभन्दा महत्त्वपूर्ण कुरोमा आइसकेका छ, यातायात भन्ने कुरो हो, यो बेसिक निडको आधारभूत आवश्यकताको रूपमा आइसकेका छ र नागरिकको अधिकारको कुरामा पनि आइसकेका छ, एक ठाउँबाट अर्को जान सक्ने कुराहरू, यी कुराहरू आइसकेका छन्। त्यसलाई व्यवस्थित गर्नको लागि हिजो र भएका विकृतिहरूलाई हटाउन अब संयुक्त रूपले काम गर्ने, अगाडि बढ्ने हो, कसलाई कसले दोष दिने भन्दा पनि समग्रमा चाहिँ हामीले छलफल गरेर अगाडि बढेर चाहिँ अब भएका ऐन नियम कानुनलाई संशोधन गर्ने, अनि यो चाहिँ तपाईँको यो जुन प्रविधि मैत्री बनाएर लाने यसलाई, यी कुराहरू भए, सडकका पूर्वाधारका कुराहरू महत्त्वपूर्ण कुरा छन्, अब सहरी यातायातको कुरा गर्ने भने त्यसका स्टपेजहरूको कुराहरू भयो, रुट म्यानेजमेन्टको कुराहरू हो, यो भेग छ के, यदि चाहिँ भेग छ, यो चाहिँ अहिले हजुर म गफ गर्दै गर्दाखेरि केही बुदागत रूपमा गफ गर्ने एउटा कुरो भयो, तर यसलाई चाहिँ साँच्चै नै सुधार गर्ने हो भने यसलाई चाहिँ जरैबाट चाहिँ यसकोलाई खोतल्नु पर्ने आवश्यकता
0: हुन्छ। सर, हजुरको समय र संवादको लागि धेरै धेरै धन्यवाद।
1: हजुर हजुर, हजुरलाई पनि धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय सुवर। उहाँका अनुसार महिला मात्रै नभएर ज्येष्ठ नागरिक, अशक्त र फरक क्षमता भएका व्यक्तिका लागि आरक्षण अझ आवश्यक छ। साथै प्रविधिको प्रयोग गर्न तर्फ राज्यले ध्यान दिएदेखि सवारी साधनमा हुने दुर्व्यवहारका घटना न्यूनीकरण गर्नका लागि चाहिँ अझ सहज हुने र विभिन्न किसिमका घटनाहरू कम हुने उहाँको बुझाइ छ। र सरकारले यसतर्फ ध्यान दियोस् भनेर विभिन्न समयमा उहाँहरूले राज्यलाई गजगजाइरहेको र विभिन्न किसिमका सवारी साधनहरूमा चाहिँ जीपीएस सिस्टमहरू जडान गरेर अझ सिसी क्यामेराहरू जडान गर्न सकियो भने चाहिँ अझ प्रभावकारी हुन्छ होला महिलाहरूलाई अथवा अपाङ्ग भएका व्यक्तिहरूलाई अथवा जुनसुकै किसिमका व्यक्तिहरूका लागि पनि अशक्त व्यक्तिहरूका लागि चाहिँ सुरक्षाको अनुभूति हुन सक्छ भन्ने चाहिँ उहाँको बुझाइ छ। यसरी हेर्दा अब आरक्षण सिट अथवा महिला मैत्री सवारी साधनका कुरा कागजमा मात्र नभएर व्यवहारिक रूपमा कार्यान्वयन हुनु पनि अति आवश्यक देखिन्छ। अझ त्यति मात्र नभएर तपाईँ हामी यात्रु समेत सचेत हुनु चाहिँ असाध्यै आवश्यक छ। मानौ कुनै बसमा तपाईँ यात्रा गरिरहनु भएको छ र त्यहाँ तपाईँ बसेको सिट चाहिँ कुनै एउटा आरक्षणको सिट छ, जस्तो महिला सिट भनेर लेखिएको छ भने तपाईँ बसिरहेको सिटमा तपाईँभन्दा अझ ज्येष्ठ नागरिक अथवा ज्येष्ठ महिला अथवा अशक्त महिला आउनुभयो भनेदेखि पक्कै पनि आफ्नै चेतनाले नै उहाँलाई त्यो सिट छोडिदिनु चाहिँ अत्यन्तै आवश्यक छ। हामीले सवारी साधनहरू प्रयोग गरेर हिँड्दै गर्दा कतिपय ठाउँमा चाहिँ के देखेका छौँ भने भर्खरका अहिले जेन्जी युवाहरू भनौँ न जेन्जी युवा साथीहरूबाटै चाहिँ यसको दुरुपयोग भएको चाहिँ बढी पाएको छौँ हामीले, किनभने आफूभन्दा ज्येष्ठ नागरिक आएर उभिरहनु भएको छ तर उहाँहरूले कानमा इयरफोन हालेर मोबाइल बजाएर गीत सुनेर एकदम आनन्द तालमा यात्रा गरिरहनु भएको हुन्छ तर उहाँले त्यो सिट चाहिँ आफू अगाडि उभिएको ज्येष्ठ नागरिकलाई छोडिदिनुहुन्न, उठिदिनुहुन्न। हो यस्ता किसिमका व्यवहारिक कुराहरू चाहिँ हामीले राज्यसँग खोज्नुभन्दा पनि नैतिकताका हिसाबले आफैले छोडिदिनु र नैतिक शिक्षा प्रयोग गर्नु चाहिँ अहिलेको आवश्यकता हो। त्यसै कारण सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित र सहज बनाउने दायित्व तपाईँ हाम्रै हो। यति भन्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भएको छ। कार्यक्रम सुनेर साथ दिने यहाँहरू सम्पूर्णलाई धन्यवाद। हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ सल्लाह सुझाव र प्रतिक्रिया भए लेखी पठाउन नभुल्नुहोला। त्यसका लागि हाम्रो ठेगाना रेडियो नेपाल प्रोग्राम @gmail.com। यो जानकारी सँगै आजको श्रृङ्खलाबाट बिदा माग्छु। अर्को साता मङ्गलबार यसै समयमा कार्यक्रम बागमती सेरोफेरोको फरक विषयवस्तु लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस्। हवस् त नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
4: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
3: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
5: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक 15 मिनटका लागि स्थगित भएको छ। आजको बैठक कार्यसूचीमा प्रवेश गर्नु अघि नै प्रतिपक्षी दलहरूको अवरोधका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। प्रस्तुत प्रस्तावमाथि सैद्धान्तिक छलफलका बीच प्रतिपक्ष

0: दलहरूको अवरोध जारी रहेपछि सभामुख टोलप्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह जनताका प्रश्नप्रति जवाबदेही बन्नुपर्ने भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाएका थिए। प्रतिनिधि सभाको आजको बैठक कार्यसूचीमा प्रवेश गर्नुअघि प्रतिपक्षी दलहरूका सांसदहरूले प्रधानमन्त्री शाहले संसदमा उठाइएका जनताका प्रश्न जिज्ञासाहरूको जवाब दिनुपर्ने अडान राख्दै उठेर विरोध गर्नुभयो। बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद बासना थापाले संसद विचारको थलो हुनुपर्नेमा बहुमतको दम्भ औपचारिकतामा सीमित भएको भन्दै लोकतन्त्रको आत्मामाथि प्रश्न उठेको बताउनुभयो। सांसद थापाले प्रतिपक्षी दल सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको भन्दै संसदको मर्यादा जोगाउने जिम्मेवारी प्रतिपक्षको मात्र नभई सरकारको पनि रहेको उल्लेख गर्नुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारबाट संविधानको उल्लङ्घन गर्ने काम भएको बताउनुभयो। सचेतक महरले संविधानले नै संसदप्रति प्रधानमन्त्री उत्तरदायी हुने भनी व्यवस्था गरेको भन्दै संसदमा उठेका प्रश्नहरूको जवाब दिन प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने माग गर्नुभयो। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भन्ने व्यवस्थालाई छल्न सरकार उद्यत रहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुसबु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको सोच दृष्टिकोण र योजनालाई बुझ्ने आवश्यकता रहेकोले सामान्य रूपमा उपस्थित भएर विपक्षी दलका प्रश्नहरूको समाधान र उत्तर दिनु पर्याप्त भएको बताउनुभयो। बैठकमा सभामुख टोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह चाँडै संसदमा उपस्थित भए सांसदहरूको प्रश्नको उत्तर दिनुहुने जानकारी गराउनु हुँदै विपक्षी दलहरूलाई समन्वय गरी आजको कार्यसूची अनुरूप बैठकलाई निरन्तरता दिन आग्रह गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तई योङले तथा कोरिया प्रोग्राम अन इन्टरनेसनल एग्रिकल्चर कोइकाको प्रतिनिधिमण्डलले मन्त्रालयमा द्विपक्षीय सहकार्य सम्बन्धी छलफल गर्नुभएको छ। आज भएको उक्त भेटका क्रममा नेपाल काठमाडौँ कोरिया बीच कृषि पशुपक्षी वन तथा वातावरण क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। झिमरुक जलविद्युत आयोजनाको पावर हाउसमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि प्युठान रोल्पा र अर्घाखाँचीका केही क्षेत्रमा 3 दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ। आइतबार रातिदेखि विद्युत आपूर्ति बन्द हुँदा बैङ्क तथा वित्तीय संस्था मोबाइल सेवा खानेपानी प्रणाली र सरकारी कार्यालयको कामकाज प्रभावित बनेको छ। पुटोल पावर कम्पनी लिमिटेडले 15 MVA क्षमताको पावर ट्रान्सफर्मरमा समस्या देखिएकाले सेवा रोकिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी शान्तिराम प्रसाईका अनुसार मर्मतमा समय लाग्ने भएकाले अर्घाखाँचीबाट केन्द्रीय प्रसारण लाइन मार्फत वैकल्पिक विद्युत आपूर्तिको प्रयास भइरहेको र साँझसम्म केही क्षेत्रमा सेवा पुनः सञ्चालन हुन सक्ने प्रशासनले जनाएको छ। राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई पर्सा जिल्ला अदालतले आज साधारण तारिखमा छाड्न आदेश दिएसँगै पर्सा प्रहरीले रिहा गरेको छ। पर्सा अदालतको आदेशपछि प्रसाईलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवं प्रवक्ता हरि बस्नेतले बताउनुभयो। जेठ 4 प्रहरीले प्रसाईलाई पर्साको वीरगन्ज स्थित दियालो होटलबाट पक्राउ गरेको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार अवेकेशन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु भएको जनाएको छ। सेनाले पूर्वी र दक्षिणी लेबनानमा गरेको श्रृङ्खलाबद्ध हवाई आक्रमणमा परि अन्य 3 जना घाइते भएका अधिकारीहरूले बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहमाथि आक्रमण तीव्र पार्ने घोषणा गरे लगत्तै लडाकु विमानले आज पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।

दि रेडियो नेपालीन आङ श्रिङ लामा शेर्पाने सिरिकेकी साङ्ग्युर सेन्डोनाङ सिलोन बालेन्द्र साहाकी एमबी मिमाङतुई मिजी ल्यामु जप्ला ताङ नेताङ यर्गे जप्ला सुङकी ख्यालेन ओतुप सुङ्वाय सिलोन तेजिन लन्सक ल्याखोङला आरिङ काठमाडौँ ताङ नयाँ दिल्लीला ओतुप युरोपेली छोकपा ताङ छोकपी छोकमी गेलखाप्तुई सुङसाप ताङ एम्बुला ओतुप सुङसाप तिवाताङ क्यान आरिङ चुङ्गुप थुक्थेतला सिलोन साहाकी तन्दी नेताङला खोङतुई लाउ ल्यागेन डुपा कितुपला हुर्ता क्याने लाकाकी ओतुप सुङसुङ सिलोन साहाकी प्रेस ख्यापा दिपा दाहालकी सेतुप नङसिन थुक्थेतला सिलोन साहाकी एम्बुला दाङमलक चुङ्गुप ओदेमकी सुशासन ताङ समावेशी पल्जोर हेर्गेकी तन्दोकला खोङतिवाला ल्यागेन बिन्दुप सुङ्गुप सेनवाय थुक्थेतला काठमाडौँ ताङ नयाँ दिल्लीला ओतुप युरोपियन युनियनकी सुङसाप्तिव काठमाडौँला ओतुप सुङसाप्ती सिधे त्यामा ओदेम डुपा क्याउसी एमबी चिकोर क्या नङ्गुप सेनवाय प्रतिनिधि सभाकी हारिङ सकदुला सुकमिती छरवाकी जोसालेन्सी कल्याला स्वरूप मितिवाला सर्केक सुङ्क्योप ताङ राहतकी टडिक्की गोला सुङला सुनाङवाय सकदुला सुकमिती यर्बी तुसो गोजुसीमा ससिङ लाका कितुप तिवला लोप्टा तिवला ताङ गेलाम तिवला फोकुक्यो न्युङमो जोप्ला ताङ कल्याला स्वरूप तिवला सर्केक राहतकी टडिक्की गो सुङसुङ मितुई अनलाइन बैङ्किङ प्रणाली ह्याक क्याने ट्याङ्गा कुनकितु लुक्सो फरिन गलुप सुङ्गिन अनलाइन त्यामा हुङ्गुप क्यपोलोपो न्युङमो जोप्ला सिजु जोगो खाक्सेन्पो होतुप्ला सुकमिती सुगेप नाङसुङ दुग्राङ क्याने सुकमितुई थामा ई सिग्रेट ताङ बेप तिवा थने जन्दा तुई ठोतेनला क्योन फोकु सिं तुकै लाका तिवा ग्यागोला खाक्सेन पो तु सुङसुङ छक्सु डोलप्रसाद अर्यालकी सिलोन बालेन्द्र साहकी टसक सक्दुला सक्सु कितुप ख्यान्थोक नगिन सक्दु जिन्क्योङ कितुपला रोग्रम किगोला विपक्षी शोखातिवला सुनाङवाय प्रतिनिधि सभाकी हारिङ सक्दु घोसुरुङमे विपक्षी शोखातुई गोकुल क्यासीमा छोक्सु अर्यालकी विपक्षी शोखी सक्मितिवाला सक्दुकी लाकिथो गोजुतुप्ला रोग्रम किगोला सुनाङुभिन छोक्सोकी सुनाङसिङ नाङसिनाङ प्रतिपक्षी शोखै सो नेपाली काङ्ग्रेसकी सोग्मितुई टसोकला सिलोनकी सक्सु किगो सिंह गोकुल क्यानवाय प्रतिपक्षी शोखातुई टसोकला सक्सु क्याने सुङ्लप नाङ्गोला ताङ मेमाङतुई रेवा सेतुप म्याङ्गोला सिलोन साहला सु नाङवाय बागमती प्रजेश चुङ्की निमासुम ल्यारिम नाचोक कोडी क्याने माङ्सो तुसेन गितोङ गेजुग्यासुम स्याप गनवाय बागमती प्रदेशकी लोन्छेन इन्द्रबहादुर बानियाकी गोठितला देऊ सक्दुकी जेठलाकी गते चुक्सुम नेजुन गते च्याङासेक ल्यारिम नाचोक कोडी क्याने माङ्सो तुसेन गितोङ गेजुग्यासुम स्याप थाक्सु क्याउ सेनवाय सक्दुकी लोन्छेन बानियाकी गोठितला प्रदेश सभाकी छोक्सो प्रदेश चुङ्की लोनपोतियो प्रतिपक्षी सुकी गोठित छोक्सो सोनपा प्रदेश सिजु तेजिन छर्सी छोक्पी कुसप्तियो सुङ्क्योप सोकपी चोतिवा ताङ नेपाल पत्रकार महासङ्घकी कुसप्तिवा सोकमी देतुप क्याने प्रदेश स्तरकी माङसु तुसेन मूल समारोह सोकपा जो प्रदेश सुङकी सुङसेपा प्रभात तामाङकी ख्यान्तोक नाङसुङ माङसु तुसेनकी काप्ला सर्गोत्पा मिराजिला सङ्घ सिकोर कितुप थाक्चुत क्याउ सेनवाए महालेखा परीक्षककी बौद्धनाथ क्षेत्र विकास समितिकी लो ट्याङमा जुनक्योङ कितुप लोपजुङ ताङ न्याम्सिप कोरकी थो सुङक्योप क्याने जोगोला निर्देशन बिनवाए महालेखा परीक्षककी थेङ टुकचुर्या सुमकी प्रतिवेदनला छोकपी टडी क्याउ कितुप न्याम्सिप ताङ लोपजुङ कोरकी रेकर्ड तियो माझकु सेनवाए छोकपा जोप आदेश गितोङ अप्चुङा सुमकी दफाजी नङसिन जरुङ खसोर सकुल नाङला नाङबी छो ताङ डेलो तुप्सी सोक पल्जोर रिक्सुङ चालक ताङ तिवा सुङक्योप कितुप सोकपी ल्यागेनी दुप सेनवाए रेडियो नेपालले हारिङकी सेरी साङ्गिर डुप्सुङ तुचिसे

0: जगा
1: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।
2: नी...

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँ।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ। सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला प्रविधि संयोजनमा पुष्परत्न बज्राचार्य सँगै उद्घोषणतर्फ म मनुका कुँवर साथमा छु। साँझको 5 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री वीरेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली सङ्घ यु तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पार्नुभयो। नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो। जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, वृहत लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले बताउनुभयो। प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो। नेपालको विकास तथा समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएको स्पष्ट पार्दै प्रधानमन्त्री शाहले नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार प्रकट गर्नुभयो। साथै उहाँले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागि परेको स्पष्ट पार्नुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकले नै सबैभन्दा बढी पीडा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिनुभयो। नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधि मैत्री बनाउने उद्देश्यसहित सरकारले नेपाल राष्ट्र बैङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता गरेको छ। अर्थ मन्त्रालयले सोमबार प्रतिनिधि सभामा दर्ता गरेको उक्त विधेयकमा केन्द्रीय बैङ्कको भूमिका, संरचना, नियामकीय अधिकार, डिजिटल वित्तीय प्रणाली तथा वित्तीय स्थायित्वसँग सम्बन्धित विषयमा व्यापक संशोधन प्रस्ताव गरिएको छ। सरकारले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा आएको परिवर्तन, वित्तीय प्रणालीको विस्तार, डिजिटल प्रविधिको तीव्र प्रयोग तथा केन्द्रीय बैङ्कको बदलिँदो भूमिकालाई दृष्टिगत गर्दै विद्यमान ऐन संशोधन प्रक्रिया अघि बढाएको हो। विद्यमान ऐनका अस्पष्ट तथा व्यवहारमा कठिनाई उत्पन्न गर्ने प्रावधानलाई स्पष्ट गर्दै अझ प्रभावकारी रूपमा सञ्चालन गर्न कानुनी सुधारका लागि यो विधेयक तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ। विधेयकले पहिलो पटक डिजिटल करेन्सीलाई कानुनी परिभाषाभित्र समावेश गरेको छ। हालसम्म करेन्सी नोटमा केन्द्रित रहेको व्यवस्थालाई परिमार्जन गर्दै अब करेन्सी शब्दभित्र बैङ्कबाट जारी गरिने डिजिटल करेन्सी समेत समेटिने प्रस्ताव गरिएको छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले करदाता सेवा प्रवाह कार्यको औपचारिक शुभारम्भ गरेको छ। स्थानीय तहबाटै कर सम्बन्धी सेवा सुरु भएपछि सहज, छिटो र झन्झटमुक्त सेवा पाउने भन्दै सेवाग्राही उत्साहित भएका छन्। नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले स्थानीय सरकार नागरिकको घर दैलोमै सेवा पुर्याउने उद्देश्य अनुसार कर सेवा सञ्चालन गरिएको बताउनुभयो। उहाँले अब नागरिकले सामान्य कर सम्बन्धी सेवा लिन टाढा थाउनुपर्ने बाध्यता अन्त्य भएको उल्लेख गर्दै आगामी दिनमा थप प्रविधि मैत्री, छिटो र प्रभावकारी सेवा विस्तार गरिने जानकारी दिनुभयो। यसअघि सामान्य कर सम्बन्धी सेवा लिन सेवाग्राहीलाई कपिल वस्तुको कृष्णनगरसम्म पुग्नुपर्ने बाध्यता थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: हजुर दर्शन,
2: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् बाउजू।
4: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
1: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। गाजामा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा 5 जनाको मृत्यु हुनका साथै अन्य धेरै घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। पछिल्लो समयमा इजरायली सेना र हमासले एकअर्कालाई अक्टोबर 10 लागू भएको युद्धविराम उल्लङ्घन गरी आक्रमण जारी राखेको आरोप लगाउँदै आएका छन् भने गाजा दैनिक हिंसाको चपेटामा परेको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। हामी यति बेला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। केही बेरमा शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

लसो फ्याफुल्ला तिनी मन्जुश्री सम्म 2862 तालु डाफ्रेलाला छेपाचुई विक्रमसम्म 2083 साल जेठलाला चुई सिङ्गी मेरे मङ्गलबार छु रेडियो नेपाल हिन्न तामाङ साङ्गुरी रङ्ग डेन्बुला ङा सूर्य मोक्तान काइब्लोन बालेन्द्र साहसै बिरानसेन म्याङबारी खाम्बलाला सुई नेपाली हुर्बाला लुई स्तर ज्याबा सुबारी राङ्ला सरकार से बाङ्ला सेलम्बला विषय सुङसु बमुला काइब्लोन थेन ब्लोन सेङजाङला गेदिमरी तिनी याम्बु थेन छाड दिल्लीनी मुबा युरोपेली EU सान मुलमे ह्युल्ला ग्लेबन गर्दै थिएन याम्बरी मोबा लामन ह्युल्ला ग्लेबन गर्दै थिएन तिरेमन रुप्ताबा दुइरी काइब्लोन साहसे दान्दे आलना आताबा थिएन राङ्दा पिनबा ग्रेन जिम्मेवारी द पुरा लबारी बाङ्ला बन खाबु मुला विषय सुन्छु बहिन्न काइब्लोन साहसे काग सहाला कागिर थुतबोन थिएन अनुसन्धान खेनपो दिपा दहाल्ला अनुसार काइब्लोन साहसे नेपाल डिक्युलो लोसिङमा निर्वाचनलाई परिणामसे सुशासन थिएन समावेशी नर समृद्धि द स्पष्ट थिएन निर्णायक परिणाम पिन्छ छार सरकार शोभा मुसाइडोन नीतिगत निरन्तरता पिन्सेलम्बला विषय सुङसुबा हिन्न याम्बुथेन छाड दिल्लीरी मुभा युरोपियन युनियनलाई ग्लेबन गर्दै थिएन याम्बुरी मुभा स्यान ह्युल्ला ग्लेबन गर्दै चाहिँ नेपाल रीतिलाई दुई गाछ सेङ्गमा निर्वाचन द शान्ति ला छ्याम्रे सेङ्गमारी खाम्बा ताम्रे नेपाललाई डेन्सला शुभामुला सुङबोन डोलप्रसाद अरियाल छ काइब्लोन बालेन्द्र शाह संसद लची साङ्री खासेलमला विषय जानकारी दोन्छिवान संसद लची साङटिबारी रोलासी पिनमारी विपक्षी दलका देता मोय जेनासेबमला प्रतिनिधि सभालाई तिनी लचिसाङ नियमित गे सुचिरी वाङबाला पायन्नन् विपक्षी दलका देशे रेसी विरोध लाभलिचा सुङबोन अरियाल छ मोय जेनासे बहिन्ना चिसाङले सुङबोन अरियाल छ विपक्षी बेन्चिमुबा सांसद गदेदा राङला ग्लारिटी सि चिसाङला गे सुचिता याचा बोरबारी रोलासी पिनमारी मोय जेनासैनन् ग्रैंड प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलाई च्याम्रे स्यान विपक्षी दल गदेशै संसदले काइब्लोन खबरी मागला भन विरोध लसिटे बमला विपक्षी दल गदेशै सदनले खासी राङला ताम थान्से पिनमारी थिएन बेनान हिलबा ताङ्न लसे पिनमारी काइब्लोनलाई ध्यान छेङ्नला बमला विपक्षी दल चाहिँ विरोध लसेन टिबा दुहेरी रिमठिम पर्यटन थिएन नागरिक उड्डयन ब्रोन खड्गराज पौडेल छे पर्यटन विधेयक 2082 फेरि विचार लादोजी विवाह प्रस्ताव थान्छु बमला चुबिमेका छ प्रतिनिधि सभालाई तिनी लसे साङ्री सांसद गदेछे बारखासे ब्योङनालाबाग थिन दिमराङ आरेबा हुर्बा द उद्धार लसी राहत बोलाबारी थिन पुनर्स्थापना लसी पिनमारी सरकारलाई ध्यान छेङ्नला बमला चिसाङदी सांसद गदेछे बारखाती सि जिनबासे नामसा नामसारी सुब बाली लोफखाङ थिन हुर्बाला बिरान सेरी ताबारी खाम्बा छेती द च्याङनाला बारी नोङबा राजमार्ग गदे योनेबेमा योना ठ्वाङसे पिनमारी थिन पीडिता छेती पूर्ति पिनमा ठिम्सो बारी बाङ्ला दोबा म्राङ बमला विषय सुङ बमला दान्दी लामन हुर्बाला अनलाइन बैङ्किङ ठिक ह्याक लसी टाङ्गा हेलबा घटना लेबन खापसे अनलाइन ठगी त नियन्त्रण निकिनमारी खाम्बा ठिम्सोबारी खाम्दोबा ताम्रिनन् सांसद गदेशे बाङपिन बमला चढाउनुलासी सांसद गदेशे ब्योन गदेशे जी आएर थुङबा ई सिगरेट थिएन भेप राङमा सेला प्रयोग लापसे थेन्ना लुइरी लामन ग्रेन ग्रेन असत्तबारी खाम्बासे थेराङमा से प्रयोग लाबारी आखाम्बा ठिम्सो सिपिनमारी खाम्दोबा ताम्रन सुङ बमला स्यार्थेन क्लाङमा ब्लोनखाङसे प्राविधिक थिएन व्यावसायिक तालिम सम्बन्धी संशोधन थिएन एकीकरण लाबारी सभा विधेयकलाई फेरि सुझाव रिबमला गुणस्तरीय प्राविधिक स्यार्थेन सिप विकासलाई अवसर द बिनासेन किनबारी खाम्बा सोसे स्यार्थेन तालिम द सिप गे रोजगारी उत्पादन थिएन समृद्धिलाई तामथुइसे बाबारी छे बच्चु विधेयक द ब्लोनखाङलाई वेबसाइट रि थान्से सुझाव रिबहिन्न हिर्बाला सामाजिक थिएन नोर्थुम द पोबारी योगदान पिनबारी खाम्बा आधारभूत थिएनसे ग्रेणी स्तरलाई प्राविधिक हिर्बाङ उत्पादनलाई बारे खाम्बा विधेयक बाबा हिन्न विषय ब्लोनखाङ सेपाङ बमुला दान्देला प्राविधिक स्यार्थेन व्यावसायिक तालिम सेङजाङ ऐन 2045 द खारेजला बारे बाबा एकीकृत विधेयक रे सेङजाङलाई गे बजारलाई आवश्यकता अनुसार पाठ्यक्रम सम्बन्धन थेन विवरण अवलोबारी खाम्बा याङताम पिन बमुला बागमती प्रदेश सरकारसे सोम्रे दोना लोलोलोलो गे खोर्साङसे गणतन्त्र दिन छेन 2083 दाङसाला त्यापमला बागमती प्रदेशलाई ग्रेन्ड ब्रोन इन्द्रबहादुर बानियाला चोहबाङरी टिबची साङसे नाङ्गर हेन्से रेङ्गेला कुन दोना लोलोलोलो गे खोर्साङसे गणतन्त्र दिन छेन 2083 दाङबा निर्णय लाभ हिन्न चिसाङसे ग्रेन्ड ब्रोन बानियाला चोहबाङरी प्रदेश सभाला सुङबन प्रदेश सरकारलाई बिनान ब्रोन प्रतिपक्षी दललाई गोबन रो सुङबन प्रदेश थिम्थेन योजना आयोगलाई दान पकदे सुरक्षा निकायलाई ग्रेनपोथेन नेपाल पत्रकार महासङ्घलाई मूल मितावला लसै प्रदेश स्तरीय गणतन्त्र दिन्छन् मूल समारोह समिति सोसे सोम्रेदोना भव्य रूपले गणतन्त्र दिन्छन् दाङमा निर्णय लाभमुला विषय प्रदेश सरकारलाई सुङ्गुन नोर मामिला थिएन योजना ब्लुन प्रभात तामाङसे सुङसे बहिन्ना
जापान सरकारलाई रोरी बिपी राजमार्ग काभ्रे पलाञ्चोकला पिप्ले विभाग लाइन से बर्खेस्योङ दोना सडक ग्याम तिनेन से देपेन सोगारी वाङपोला नेपाल दा जापानी ग्लेबोन माया दा तोरु थिन पूर्वधार विकास ब्लोनखाङलाई लुन्छेन गोपाल प्रसाद सिग्देल से सडक ग्याम सभा परियोजनाला ठङसेङला शुभमला जापान मोक्युल रो न्युयोर्क जाइकाला नोर्थ एन प्राविधिक रोरी सोमथिक यी किलोमिटर सडक ग्याम तेपेन छार सोबारी ती बमला विषय सडक डिभिजन गेदिम भक्तपुर ग्रेन सिनियर डिभिजनल इन्जिनियर सुमन योगेश से सुङसु बहिना ग्रेनपो योगेशला अनुसार पिप्ले हेन्से बर्खेसुङ दनला ग्याम जापानला सिमिजु कर्पोरेसन से शोभा जिम्मा किन्मा थिन जापान से चु ग्याम सोबारी अर्ब यी से करोड ब्रेचुई जापानी सुटाङ्गा अनुदान पिन्बा सम्झौताला सिजिन बमला विषय सुङसु बमला बौद्धनाथ क्षेत्र विकास समिति दा दिङनुन धाङस सेङ्गमनखाबा अध्ययन थिएन अनुसन्धान सम्बन्धीलाई अभिलेख सुरक्षित थानमा टिम आरे बसे सुरक्षित थानबारी निर्देशन पिनबमला महालेखा परीक्षकला ढुचुइसे सोमसा दिङ्गिकला प्रतिवेदनले समिति से अनुसन्धान लसी सभा डिजिटल से अर्काइभ अथवा सेन वैज्ञानिक ढङ्गसे सुरक्षित थानमा संयन्त्र विकास आलावसे थेरङमा टिम सवारी निर्देशन पिनमा हिन्न समिति गठन आदेश 2053 दफा भली अनुसार बौद्ध थुम्नाङले बौद्ध धर्म थिन सम्बन्धित सामाजिक नोर सांस्कृतिक थिन पुरातात्विक शैला संरक्षण लादोबा जिम्मेवारी समितिलाई तापुमला महालेखा परीक्षकला घेदिमसे अनुसन्धान लसी शोभा सेला तोब अभिलेख व्यवस्थापन लसी सुरक्षित थानबारी थिन संरक्षण लाबारी सम्बन्धित निकायदा निर्देशन पिनमा हिन्न नेपाल विद्युत प्राधिकरण से याम्बोला लामन ग्लारी 132 केभी क्षमताला भूमिगत प्रसारण लाइन सोचेला तापमला चक्रपत नाङरी सजिलोसेन बिजुली पिन्से इमराबारी खाम्बा विद्युत खपत लेन लाबा थिन सहरदा जेबा सोबारी भूमिगत प्रसारण लाइन सोबारी छेप हिन्न दान्देदा बालाजु महाराजगञ्ज राजदरबार रत्नपार्क तापन सिंहदरबार दोना प्रसारण लाइन सोचेला तापमला उसेम कैलाली जोङला धनगढी री तिनी हेन्से ग्रेन न्यायाधी वक्तालाई राष्ट्रिय वाल सिङ्गमुला वालडे नेपाल सरकारलाई ग्रेन महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कडेल गोर्खेश्वरन प्रदेशलाई ग्रेन न्यायाधिवक्ता गर्दै ग्रेन अधिवक्ता थिएन सरकारी न्यायाधिवक्ता गर्दै चाहिँ बोकिन भन्मुला ग्रेन न्यायाधिवक्तालाई गेदिम सुदर्ण प्रदेश सिङ्गमा निस्सा राष्ट्रिय वाल निरेदोना अर्थात् तिनीहरूसे नाङ्गरदोना सिङ्गसला तापमुला चुनन साङ्गुरका देला छ्याम्री तिनी त तामाङ साङ्गुर जिन्जी रेडियो नेपाल ज्ञान मल्लासुगु लसो फ्याफुल्ला

0: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
1: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।

0: लागु औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनतः दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
1: जनहितका लागि रेडियो नेपाल।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
4: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 2 विकासका पूर्वाधार अन्तर्गत पाठ 4 रहेको परम्परागत ज्ञान, सिप र प्रविधिमा आधारित भई तयार पारिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
5: ल, हामी भ्रमण गर्ने ठाउँ पनि आइपुग्यो। सबैजना बसबाट उत्रनुहोस् है।
6: ए, हामी त आइपुगिसकेछौ, बसबाट झरौ साथीहरू।
7: आहा, यो गाउँ त कति रमाइलो रहेछ।
6: हो नि, कति रमाइलो है। जताततै हरियाली रहेछ, खुला ठाउँ, ठाउँ ठाउँमा झुपुक्क घर भएको, नजिकै खोला, माथि डाँडामा गुराँस फुलेको वन। मलाई त निकै रमाइलो लाग्यो।
5: ल, तपाईँहरू यता पो अल्मलिएको, जाउँ जाउँ, साथीहरू अघि गइसके।
7: पेमालाई यो ठाउँ धेरै रमाइलो लाग्यो रे सर।
5: त्यही भएर त यहाँ भ्रमण गर्न ल्याएको नि, अझै धेरै कुरा हेर्नु छ, जाउँ अघि बढौँ।
7: हुन्छ सर।
5: ओह्रालो बाटो छ, अलि विचार गरेर हिँड्नुहोस् है लडियाला।
7: मलाई त यस्तो बाटो हिँड्ने बानी छ सर। पेमा, राम्रोसँग हिँड है।
6: ल ल, म पनि विचार गरेर हिँड्दैछु, बरु तिमी राम्रोसँग हिँड।
7: साथीहरू त यो घरमा पो जुम्मिएका रहेछन्।
6: यो के गरेको सर?
5: यो ढिकीले धान कुटेको।
6: यसले कसरी धान कुट्छ नि? हाम्रो टोलमा त बिजुलीबाट चल्ने मिलमा धान कुटिन्छ।
5: पहिले पहिले बिजुली नहुँदा यसरी नै धान कुटेर चामल बनाइन्थ्यो। यो हाम्रो परम्परागत प्रविधि हो, यसलाई हाम्रा पुर्खाले आविष्कार गरेका थिए।
6: ढिकीले धान कुट्ने काम मात्र गरिन्छ कि अरू काम पनि गरिन्छ त सर?
5: अरू काम पनि गरिन्छ। ढिकीको सहयोगले जौ र कोदोको बोक्रा निकाल्ने काम पनि गरिन्छ। खुर्सानी पिँध्ने, मसलाको धुलो बनाउने, यी काम पनि गरिन्छ।
6: ढिकी भनेको त्यो लामो काठ हो र सर?
5: हो पेमा, त्यो लामो काठ ढिकी हो। त्यसको एक छेउमा खुट्टाले दबाएपछि अर्को छेउ माथि उठ्छ। त्यो टुप्पामा लगाएको सानो काठ छ नि, त्यसलाई मुसल भनिन्छ। मुसलले ठोक्ने खाल्डो परेको ढुङ्गालाई ओखल भनिन्छ। ओखलमा धान राखेर मुसलले ठोकेपछि धानको बोक्रा निस्कन्छ र चामल बन्छ।
7: ढिकी त निकै काम लाग्ने उपकरण पो रहेछ। हाम्रो घरमा पनि पहिले ढिकी र जाँतो थियो अरे। जाँतो चाहिँ अझै पनि छ। जाँतोमा कहिलेकाहीँ मकैको च्याख्ला बनाइन्छ। ढिकी चाहिँ अहिले छैन।
5: हो विजय, पहिले पहिले गाउँमा बिजुली आएको थिएन, त्यसैले हाम्रा पुर्खाले यस्ता ढिकी र जाँतो जस्ता उपकरण बनाएर काम गर्थे। यी हाम्रा परम्परागत प्रविधि हुन्।
6: अनि विजय, तिम्रो घरमा ढिकी र जाँतो थियो भन्यौ। ढिकी भनेको त देखियो, जाँतो चाहिँ कस्तो हुन्छ नि?
7: ऊ त्यहाँ कुनामा रहेको गोलाकार ढुङ्गा छ नि, त्यही हो जाँतो।
5: ल यता हेर्नुहोस्, यो घरमा जाँतो पनि रहेछ। यता ढिकी चलाइरहेका छन्, उता जाँतो चलाइरहेका छन्।
6: जाँतोमा दाल बनाइरहेका छन् सर। एउटा ढुङ्गाको चक्का माथि र अर्को तल रहेछ। माथिको ढुङ्गा चाहिँ घुम्ने रहेछ है।
7: हो पेमा, त्यो माथिपट्टिको ढुङ्गा घुमाउन काठको समाउने राखेको हुन्छ, त्यसलाई हातो भनिन्छ।
6: ए, बल्ल बुझे, आज त नयाँ नयाँ कुरा थाहा पाइयो।
7: पुराना पुराना कुरा भन न पेमा, यी त हाम्रा पुर्खाले चलाउने पुराना प्रविधि पो हुन् त।
6: मेरो लागि त नयाँ नै भयो। प्रविधि पुरानो भए पनि मैले यो कहिले पनि देखेकी थिएन नि।
5: हो, यी हाम्रा पुराना प्रविधि हुन्, तर जसले देखेका छैनन् तिनका लागि त नौलो कुरा भइहाल्यो नि। अब हामी एकै ठाउँमा अल्मलिएर बस्नु हुँदैन, अझै धेरै कुरा हेर्नु छ, अघि बढ्नुहोस् है।
6: सर, यहाँ कारखाना पनि छ, कारखाना चलेको जस्तै आवाज आइरहेको छ त।
5: हो पेमा, यहाँ एउटा कारखाना छ जसलाई पानी घट्ट भनिन्छ। यसले पिठो पिँध्ने काम गर्छ।
7: कति ठुलो आवाज आउने रहेछ, अनि यो बिजुलीबाट चल्ने हो सर?
5: होइन नि विजय, यो त पानीको शक्तिबाट चल्छ।
6: पानीले कसरी चल्छ सर?
5: ऊ त कुलोबाट पानी बगिरहेको छ, होइन?
7: हो सर, तर त्यो छाप्रो नजिक पुगेपछि काठको ढुँडबाट पानी तल झरेको छ नि सर।
5: हो, यसरी ढुँडबाट जोडले झरेको पानीमा धेरै शक्ति हुन्छ। त्यही शक्तिले त्यो छाप्रो मुनि राखिएको मानेलाई घुमाउँछ, मानेले घट्ट घुमाउँछ।
6: घट्ट खोइ त सर?
5: यो छाप्रो भित्र छ। आउनुहोस् अब घट्ट हेर्न जाउँ।
7: ओहो, यहाँ त कत्रो आवाज आउने रहेछ, बोलेको केही नसुनिने।
6: घट्ट त जातो जस्तै पो रहेछ, तर जातो भन्दा निकै ठुलो ढुङ्गाको चक्का रहेछ है।
5: हो पेमा, घट्ट जातोकै ठुलो र विकसित रूप हो। यसमा पनि तल एउटा र माथि अर्को ढुङ्गाका चक्का हुन्छन्। यसमा मकै, गहुँ, जौ, कोदो आदिको पिठो बनाउने काम गरिन्छ।
7: जातो हातले घुमाउनु पर्छ, घट्ट पानीले घुमाइदिने रहेछ है सर।
5: हो विजय, हेर्नुहोस् त हाम्रा पुर्खाले कति राम्रो स्वचालित प्रविधिको विकास गरेका रहेछन्।
6: हो सर, मलाई त कस्तो अचम्म लाग्यो।
5: हेर्नुहोस् त बहिनीहरू, ऊ त्यहाँ एकजना किसान दाइले खेत जोत्दै हुनुहुन्छ।
6: ए हेर त विजय, हेर्दा हेर्दै कति छिटो खेत जोतिसकेछन्। मान्छेले खन्नु परेको भए कति धेरै समय लाग्थ्यो है।
7: हो नि, मेरो घरमा पनि हलो, जुवा र गोरु छन्। हाम्रो बाले आफ्नो खेतबारी आफै जोत्नुहुन्छ। बिदामा घर गएका बेला मैले पनि खेत जोतेको देखेकी थिएँ।
5: विजयालाई त हलोको बारेमा थाहा रहेछ। पेमाले हलो देख्नु भएको छ त?
6: मैले टेलिभिजनमा खेत जोतेको देखेकी थिएँ सर, आज खेतमै जोतेको देख्न पाइयो। अनि अघि विजयाले हलो जुवा भनेकी थिइन्, जुवा भनेको चाहिँ के हो नि सर?
5: ल हेर्नुहोस्, हामी नजिकै गएर हेरौँ। हलो र जुवा त्यही चिनाइदिउँला।
7: हेर पेमा, हलो जोत्ने दाइले हलोमा समातेको त्यो सानो काठको टुक्रा छ नि, हो त्यसलाई अनौ भनिन्छ। अनि गोरुको काँधसम्म पुगेको लामो काठलाई हरिस भनिन्छ, होइन त सर?
5: हो विजय, तपाईँलाई सबै थाहा रहेछ।
7: थाहा छ सर, जुवा भनेको गोरुको काँधमाथि राखिएको तेर्सो काठ हो।
6: फाली भनेको के हो नि?
7: हलोको चुच्चे परेको जमिन मुनि गाडिने भागलाई फाली भनिन्छ। त्यहाँ फलामको चुच्चो परेको भाग जोडिएको हुन्छ, यसले माटोमा जोत्ने काम गर्छ।
6: आज भने मैले हलोको बारेमा पनि जाने।
5: ल अब हेर्नुहोस्, यो गाउँमा यस्ता हेर्ने कुरा धेरै छन्। एकै ठाउँमा अल्मलियौँ भने अरू कुरा हेर्न भ्याइँदैन।
6: हुन्छ सर, जाउँ।
7: सर, यो टहराबाट किला ठोके जस्तो ट्याङ ट्याङ टुङ टुङ आवाज आइरहेको छ त, के को आवाज हो यो?
6: मैले अनुमान लगाइसके सर, म भनौ?
7: अँ, तिमीलाई थाहा होला, तिमी सहरमा बस्नेलाई गाउँमा के हुन्छ भन्ने के थाहा?
6: मेरो टोलमा फलामको काम गर्ने कारखाना छ, त्यहाँ पनि यस्तै आवाज आइरहन्छ। त्यहाँ चक्कु, खुकुरी, कराई बनाइन्छ। त्यहाँ त फलामको झ्याल ढोका पनि बनाइन्छ। यो पनि त्यस्तै कारखाना होला, होइन त सर?
5: हो पेमा, तपाईँले ठिक अनुमान लगाउनु भयो। के रहेछ भित्रै पसेर हेरौँ न।
6: हो सर, हाम्रो टुप्रा पनि यस्तै छ।
7: ए, यो त आरन पो रहेछ। यहाँ हसिया, चुलेसी, कुटो, कोदालो आदि औजार बनाउने र मर्मत गर्ने काम गरिन्छ।
6: तर यहाँ झ्याल ढोका बनाउने काम चाहिँ नहुँदो रहेछ है।
5: हो पेमा, तपाईँले भनेको ठिक हो। सहरमा यस्तो कारखानामा बिजुलीबाट चल्ने मेसिनको प्रयोग पनि गरिन्छ। त्यहाँ झ्याल ढोका लगायत धेरै प्रकारका सामान पनि बनाइन्छ।
7: गाउँ घरमा त बिजुली थिएन नि पहिले, होइन त सर?
5: हो विजय, त्यही भएर आरनमा फलाम तताउन दाउराको गोल प्रयोग गरिन्छ। गोलमा आगो फुक्नका लागि छालाबाट बनेको खलातीको प्रयोग गरिन्छ। यो हाम्रा पुर्खाले आविष्कार गरेको आगो फुकेर फलाम तताउने प्रविधि हो। अनि तातो फलामलाई घनले पिटेर विभिन्न औजार बनाइन्छ।
6: यो गाउँमा त कति धेरै परम्परागत प्रविधिको प्रयोग गरिँदो रहेछ है।
5: हो पेमा, त्यही भएर त मैले यहाँ घुम्न ल्याएको नि। अझै माटाका भाँडा बनाउने ठाउँ त हेर्नै बाँकी छ।
7: माटाका भाँडा कसरी बनाउँछन् होला है?
6: सरले देखाउने भन्नुभएको छँदैछ नि, त्यहाँ पुगेपछि देखिहाल्छौ नि।
5: ल हेर्नुहोस्, कुरा गर्दा गर्दै माटाका भाँडा बनाउने ठाउँमा पनि पुगिसकेछौँ।
6: आहा, कति मजाले एकैछिनमा भाँडा बन्ने रहेछ। हेर त विजया,
7: हो त है, भाँडा बनाउने दाईले माटोको डल्लालाई एउटा घुम्ने चक्कामाथि राखे अनि चक्कालाई एउटा लट्ठीले बेसरी घुमाए। ल हेर त, माटोलाई दुई हातले चलाए जस्तो गरेका थिए, घैटो बनिसक्यो।
6: आहा है, कस्तो मजाले भाँडा बनाइने रहेछ, कस्तो सजिलो रहेछ। मलाई पनि माटाका भाँडा बनाउन मन लाग्यो।
7: हेर्दा पो सजिलो त, यसरी माटाका भाँडा बनाउन गाह्रो पो हुन्छ त, होइन सर?
5: हुन त हो विजया, हेर्दा जति सजिलो देखिन्छ बनाउन त्यति सजिलो त छैन, तर सिकेपछि त जानिहालिन्छ। यी भाँडा बनाउने व्यक्तिले पनि आफ्ना अभिभावकबाट सिकेका त हुन् नि।
6: यता हेर त विजया, यता आँगनमा दिदीले गुन्द्री बनाउँदै हुनुहुन्छ।
7: ए, गुन्द्री त परालबाट पो बनाइदो रहेछ। हाम्रो घरमा पनि गुन्द्री ओछ्याउने गरिन्छ। गुन्द्री कसरी बनाएको होला भन्ने लागिरहेको थियो, यसरी पो बनाइदो रहेछ।
5: हो नि, पहिले डोरीको तान बनाइन्छ, अनि तानमा एउटा एउटा परालका त्यान्द्रा छिराउँदै गुन्द्री बनाइन्छ।
6: गुन्द्री बनाउन त धेरै समय लाग्ने रहेछ है।
5: हो त नि, गुन्द्री बुन्ने तान नभएको भए अझै धेरै समय लाग्ने थियो। यस्तो तानको प्रविधिले गर्दा सजिलोसँग गुन्द्री बनाउन सकिएको।
6: ए विजया, हेर त, यहाँ दही मथेर नौनी बनाउने काम पनि गर्दा रहेछन्।
5: हो, यहाँ दही मथेर नौनी बनाउने काम हुँदैछ। दही हालेको भाँडोलाई के भनिन्छ थाहा छ?
7: त्यो दही हालेको भाँडोलाई ठेकी र ठेकीभित्र मही मथ्ने डन्डीलाई मदानी भनिन्छ, होइन त सर?
5: हो विजया, तपाईँले भनेको एकदम ठिक हो।
6: मलाई त हिँड्दा हिँड्दै खुट्टा नै दुखिसक्यो।
5: हो र पेमा, अब चिन्ता गर्नु पर्दैन, हाम्रो भ्रमण पनि सकियो, अब हामी घर फर्कनु पर्छ। सबैजनालाई यहाँ जम्मा हुन भन्नुहोस् त।
6: सबै साथीहरू यता आउनु रे है, सरले भन्नु भएको।
5: सबैजना जम्मा हुनुभयो, होइन त?
8: हो सर।
5: विद्यार्थी भाइ बहिनीहरू, आज हामीले यो गाउँमा भ्रमण गरेर विभिन्न प्रकारका परम्परागत प्रविधि र सिपको अवलोकन गर्यौँ। यो गाउँमा हाम्रा परम्परागत प्रविधिलाई जोगाएर राखेको रहेछ, त्यसैले मैले भ्रमणका लागि यो ठाउँ रोजेको। तपाईँहरूलाई कस्तो लाग्यो त?
6: मलाई त धेरै रमाइलो लाग्यो सर। हाम्रा पुर्खाले विकास गरेका विभिन्न प्रविधिहरू प्रत्यक्ष हेर्न पाइयो।
7: सर, यति राम्रा प्रविधिहरू हाम्रो आफ्नै देशमा विकास भएका रहेछन्, तिनको प्रयोग चाहिँ किन घट्दै आएको होला है सर?
5: हरेक प्रविधि समय अनुसार परिवर्तन र सुधार हुँदै जान्छ। आधुनिक युगमा बिजुली र नयाँ नयाँ इन्जिनहरूको आविष्कार भएको छ, त्यसैले थोरै समयमा धेरै काम गर्ने आधुनिक मेसिनहरू बनेका छन्।
6: आधुनिक प्रविधिले कामलाई सहज सरल बनाएको छ, त्यसैले परम्परागत प्रविधिहरू लोप हुँदै गएको होला, होइन त सर?
5: हो पेमा, तपाईँले भनेको ठिक हो, तर आधुनिक प्रविधिको विकास भयो भन्दैमा परम्परागत प्रविधिलाई बिर्सिनु भने हुन्न।
7: हाम्रो गाउँमा पनि पहिला यस्ता सबै प्रविधि थियो रे, तर अहिले हराउँदै गइसके अनि बिर्सिहाल्छन् नि।
5: हुन त हो विजय, तर हामीले हाम्रा यस्ता मौलिक र परम्परागत प्रविधिलाई भुल्नु भने हुँदैन। यसलाई संरक्षण गर्ने धेरै उपायहरू छन्।
6: कस्ता उपायहरू सर?
5: कतिपय परम्परागत प्रविधिलाई केही आधुनिकीकरण गर्न पनि सकिन्छ।
7: कसरी सर?
5: अघि हेरेको पानी घट्ट थियो नि,
7: हजुर सर,
5: त्यसमा डाइनामो जोडेर बिजुली निकाल्न सकिन्छ। घट्टमा पिँधेको पिठो स्वस्थकर हुन्छ, बिजुली बाल्न पनि पाइन्छ।
6: अनि ढिकीलाई कसरी आधुनिकीकरण गर्ने नि?
5: कतिपय परम्परागत प्रविधिलाई आधुनिकीकरण गर्न सकिँदैन, त्यस्ता प्रविधिलाई संग्रहालयमा संरक्षण गरेर राख्नुपर्छ।
7: यी पुराना प्रविधिहरू काम नलाग्ने भएपछि किन राख्नु पर्यो र?
5: त्यसो भनेर हुन्न विजय, यस्ता परम्परागत प्रविधिहरू हाम्रा पहिचान हुन्, यिनलाई जोगाउनु पर्छ।
6: हो नि सर, यस गाउँमा परम्परागत प्रविधिलाई जोगाएर राखेको रहेछ र पो हामीले हेर्न पायो, नभए त हाम्रा पुर्खाले के प्रविधि अपनाउन्थे हामीले थाहै नपाउने रहेछौ।
7: हुन त हो पेमा, तिमीले भनेको ठिक हो
6: सर। आज भ्रमण गरेपछि मेरो दिमागमा एउटा जुक्ति आइरहेको छ।
5: के हो त्यस्तो जुक्ति, भन्नुहोस् त पेमा।
6: हाम्रा पुर्खाले विकास गरेका अरू पनि धेरै प्रकारका परम्परागत प्रविधिहरू छन् होला, तिनको खोजी गरेर हाम्रो विद्यालयमा एउटा संग्रहालय बनाउन पाए, यति टाढा घुम्न आउनु पर्ने नै थिएन नि, होइन र सर?
7: आहा, कति राम्रो जुक्ति निकाल्यौ पेमा तिमीले। ओ, अब हामी विद्यालय फर्केपछि सबैसँग सल्लाह गरेर एउटा संग्रहालय बनाउनु पर्छ।
5: तपाईँहरूको विचार राम्रो छ, हाम्रो विद्यालयमा खाली कोठा छँदैछ। सबैका घरमा भएका परम्परागत प्रविधि र वस्तुहरू सङ्कलन गर्यौँ भने सङ्ग्रहालय बनिहाल्छ।
6: हो नि सर, हाम्रा परम्परागत प्रविधिको संरक्षण गर्न हामी आफै जुट्नु पर्छ।
5: ल, अब बस पनि आइपुग्यो, सबैजना बसमा बस्नुहोस् है।
8: हुन्छ सर, जाउँ।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको 21 बल र चाल अन्तर्गत इनर्सिया र न्युटनको चालको पहिलो नियमका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
4: गुड मर्निङ सर।
5: गुड मर्निङ। अरे, आज कहाँबाट बिहानै तिमीहरू मेरो घरमा आइपुग्यौ?
4: सरलाई फुर्सद छ कि छैन? आज स्कुल जानुभन्दा पहिले सरसँग इनर्सिया र न्युटनको चालको पहिलो नियम बारे सोधौँ भनेर आएको।
5: ए ल, भित्र आऊ, बस। हिजो तिमीहरू कक्षामा एब्सेन्ट भएकोले तिमीहरूले पढ्न पाएनौ, होइन?
6: हो सर, हामीलाई भलिबलको कोच सरसँग भेट्न आवश्यक थियो, त्यसैले हामी दुबैजना त्यतातिर गएका थियौँ सर।
4: कहिलेकाहीँ त खेलले पनि पढाइ छुटाउँछ सर।
5: ठिकै छ, हामी सर मिसहरूले पनि खेलाडीहरूलाई परेको मर्का बुझ्छौँ। जुन बेला आवश्यक पर्छ त्यो बेला भन्नु, हामी समय निकालेर छुटेको कक्षालाई कभर गरिदिइहाल्छौँ नि।
6: धन्यवाद सर। सर मिसहरूको सहयोगको कारणले गर्दा नै हामीहरू खेल पनि खेल्न सकिरहेका छौँ।
4: सर, इनर्सिया भनेको के हो?
5: ए, म तिमीलाई नै प्रश्न गर्दै सुरु गर्छु है त। कुनै कुर्सी विश्राम अवस्थामा छ भने त्यो आफै चाल अवस्थामा आउन सक्छ कि सक्दैन?
4: आफै त कसरी चालमा आउन सक्ला र सर?
6: बल लगाएर ठेलेपछि चाहिँ चालमा आउँछ नि सर।
5: हो, ठिक भन्यो। अनि कुनै वस्तु चालमा छ भने त्यो वस्तु आफै विश्राम अवस्थामा आउन सक्छ?
4: यो त हुन सक्छ।
5: कसरी?
4: एउटा फिल्डमा गुडिरहेको बल केही बेरमा आफै रोकिन्छ।
6: होइन, त्यो त घर्षणले गर्दा विश्राममा आएको होइन र?
5: ठिक भन्यो। त्यहाँ गुडिरहेको बललाई विपरीत दिशाबाट लाग्ने घर्षण बलले रोकेको।
6: सर, इनर्सियाको त कुरै आएन।
5: म इनर्सियाकै कुरा गर्दैछु। विश्राममा रहेको वस्तु जस्तै कुर्सी आफै चल्दैन, त्यसै गरी चालमा रहेको वस्तु जस्तै गुडिरहेको बल आफै रोकिँदैन।
4: सर, कुरा बुझिएन।
5: जबसम्म बाहिरी बल लाग्दैन तबसम्म विश्राम अवस्थामा रहेको वस्तु आफै चालमा आउन सक्दैन र चालमा रहेको वस्तु पनि आफै विश्राममा आउन सक्दैन।
6: मतलब
5: चाल अवस्थामा रहेको वस्तुमा चालकै यथास्थितिमा रहने गुण हुन्छ भने

0: भन्यो स्थिर इनर्सिया र चाल इनर्सिया।
1: सर यो दुवैलाई एक एक गरेर बताइदिनु न।
0: स्थिर अवस्थामा वा भनौँ विश्राम अवस्थामा रहेको वस्तुमा विश्रामकै यथास्थितिमा रहने गुण हुन्छ जसलाई स्थिर इनर्सिया भनिन्छ।
1: त्यसो भए चाल अवस्थामा रहेको वस्तुमा चालकै यथास्थितिमा रहने गुण हुन्छ जसलाई चाल इनर्सिया भनिन्छ, हैन सर?
0: चाल अवस्थामा रहेको वस्तुमा सरल रेखामा समान चालकै यथास्थितिमा रहने गुण हुन्छ जसलाई चाल इनर्सिया भनिन्छ।
1: यहाँ दुईटा कुरा नयाँ आयो, एउटा सरल रेखामा र अर्को समान चालमा। अलि स्पष्ट पारिदिनु न सर।
0: यसको मतलब वस्तु जुन दिशामा चलिरहेको हुन्छ त्यही दिशातिरै चलि नै रहन्छ र चालको मान जति हुन्छ त्यति नै चालले चलि नै रहन्छ भन्न खोजिएको।
1: जबसम्म बाहिरी बल लाग्दैन, हैन सर?
0: हो। अब एउटा अर्को कुरा थप्छु, इनर्सिया वस्तुको पिण्डमा निर्भर गर्दछ।
1: पिण्डमा इनर्सिया निर्भर गर्दछ भन्नुको मतलब के हो सर?
0: बढी पिण्ड भएको वस्तुमा इनर्सिया बढी हुन्छ भने कम पिण्ड भएको वस्तुमा इनर्सिया कम हुन्छ।
1: यसको उदाहरण पनि दिनु न सर, अनि बुझ्न सजिलो हुन्छ जस्तै लाग्यो।
0: स्थिर अवस्थामा रहेको कुर्सीलाई धकेलेर चालमा ल्याउन कति बल लाग्छ होला र त्यसै गरी स्थिर टेबललाई चालमा ल्याउन कति बल लाग्ला?
1: कुर्सी भन्दा टेबल गरुङ्गो हुन्छ, त्यसैले टेबललाई धकेलेर चालमा ल्याउन धेरै बल लाग्छ।
0: तिम्रो भनाइलाई अलि सुधारेर भन्नु पर्ने भयो।
1: भन्नु न सर।
0: कुर्सीको भन्दा टेबलको पिण्ड बढी भएकोले यसमा धेरै इनर्सिया हुन्छ र धेरै इनर्सियाको विरुद्धमा यसलाई चालमा ल्याउन धेरै बल लगाउनु पर्दछ।
1: चाल इनर्सिया बारे पनि एउटा उदाहरण दिनु न सर।
0: ल सुन है त, बराबर गतिले आफूतिर आइरहेको टेनिस बललाई रोक्न थोरै बल लाग्छ भने क्रिकेट बललाई रोक्न धेरै बल लाग्छ।
1: यसको मतलब टेनिस बलको भन्दा क्रिकेट बलको पिण्ड बढी भएकाले क्रिकेट बलमा चाल इनर्सिया बढी हुन्छ र बढी चाल इनर्सियाको विरुद्धमा क्रिकेट बललाई धेरै बल लगाएर रोक्नु पर्दछ।
0: ठिक।
2: विद्यार्थी भाइ बहिनीहरू, अहिलेसम्मको छलफलबाट तपाईँहरूले इनर्सिया भनेको वस्तुको यथास्थितिमा रहने गुण हो जो वस्तुको पिण्डमा निर्भर गर्दछ भन्ने कुरा बुझ्नुभयो। भाइ बहिनीहरू, इनर्सिया दुई किसिमको हुन्छ, स्थिर इनर्सिया र चाल इनर्सिया। विद्यार्थी भाइ बहिनीहरू, अब हामी न्युटनको चालको पहिलो नियम र यसको दैनिक जीवनमा प्रयोगका सम्बन्धमा छलफल गर्दैछौँ। ध्यानपूर्वक रेडियो सुन्नुहोस् है त भाइ बहिनीहरू।
1: सर, अब न्युटनको चालको पहिलो नियम बारे कुरा गरौँ न।
0: हुन्छ। न्युटनको चालको पहिलो नियम अनुसार सुन है राम्ररी, विश्राम अवस्थामा रहेको वस्तु विश्रामकै यथास्थितिमा रहन्छ भने चाल अवस्थामा रहेको वस्तु सरल रेखामा समान चालमै रहन्छ जबसम्म वस्तुमा बाहिरी बल लाग्दैन।
1: सर, यो त इनर्सिया जस्तै छ त।
0: ल ठिकै भन्यो, सुन है त, न्युटनको चालको पहिलो नियमलाई दुई खण्डमा बाँडेर बुझ्न सजिलो हुन्छ।
1: यसको अर्थ न्युटनको चालको नियमको दुई खण्डहरू छन् हो सर?
0: होइन, त्यस्तो भनेकै होइन, यो बुझाइ चाहिँ गलत हुन्छ। मैले भन्न खोजेको, बुझ्नको लागि मात्र यो नियमलाई दुई खण्डमा बाँडेर प्रत्येक खण्डको अर्थ बुझ्न सजिलो हुन्छ भन्न खोजेको।
1: ए, कसरी सर?
0: न्युटनको चालको पहिलो नियमको विश्राम अवस्थामा रहेको वस्तु विश्रामकै यथास्थितिमा रहन्छ भने चाल अवस्थामा रहेको वस्तु सरल रेखामा समान चालमै रहन्छ भन्ने पहिलो खण्ड।
1: सर, यो खण्डले के कुरा बताउँछ?
0: यो खण्डले चाल अवस्थामा रहेको वस्तुमा चालकै यथास्थिति र विश्राममा रहेको वस्तुमा विश्रामकै यथास्थितिमा रहने गुण हुन्छ भन्ने बताउँछ, अर्थात् वस्तुमा इनर्सिया हुन्छ भन्ने जनाउँछ।
1: त्यसैले यसलाई इनर्सियाको नियम पनि भनिन्छ भन्ने सुनेको थिएँ मैले, हो सर?
0: हो। अब दोस्रो खण्डलाई विचार गर त, जबसम्म वस्तुमा बाहिरी बल लाग्दैन।
1: जबसम्म वस्तुमा बाहिरी बल लाग्दैन भन्ने दोस्रो भागले के भन्छ सर?
0: जबसम्म बाहिरी बल लाग्दैन तबसम्म वस्तुले आफ्नो अवस्था फेर्दैन। भन्नुको मतलब बल भनेको त्यो हो जसले चालमा रहेको वस्तुलाई विश्राममा र विश्राममा रहेको वस्तुलाई चालमा ल्याउन सक्छ।
1: यो त बलको परिभाषा होइन र?

0: हो, त्यसैले यो नियमले बलको परिभाषा पनि दिन्छ।
1: त्यसो भए यो नियमबाट दुईटा कुराहरू प्राप्त भए।
0: ठिक बन्यो, तर के भन त?
1: पहिलो कुरा, यो नियमले चाल वा विश्राम दुवै अवस्थामा रहेको वस्तुमा इनर्सिया हुन्छ भन्ने बताउँछ। र दोस्रो, यो नियमले बलको परिभाषा दिन्छ।
2: सर, न्युटनको चालको नियमहरू तीनवटा होइन र?
0: हो, सर आइजैक न्युटन एक भौतिक शास्त्री र गणितज्ञ थिए। उनले सन् 1687 वस्तुको चाल सम्बन्धी तीनवटा नियम प्रतिपादन गरेका थिए।
2: हिजोको क्लासमा सरले न्युटनको चालको पहिलो नियम पढाउनु भएको हो। यी तीनवटै नियमहरू बलसँग सम्बन्धित छ।
0: हो, ठिक भन्यो।
1: सर, यो नियमको खास महत्व चाहिँ के हो?
0: यो नियमले हाम्रो दैनिक जीवनमा बल र वस्तुको चालसँग सम्बन्धित विभिन्न घटना बुझ्न मद्दत गर्दछ।
2: त्यसो भए यो नियमसँग सम्बन्धित घटनाहरू बारे कुरा गरौँ न सर।
0: ल, एउटा उदाहरण सुन है त। चलिरहेको बसमा अकस्मात ब्रेक लगाउँदा यात्रुहरू अगाडि हुत्तिन्छन्, किन?
1: इनर्सियाकै कुरा हो, तर हामीले राम्ररी मिलाएर भन्न सक्दैनौ जस्तो लाग्यो।
0: ल, सुन न त, चलिरहेको बसमा यात्रीहरूको शरीर बससँगै चाल अवस्थामा हुन्छ र न्युटनको चालको पहिलो नियम अनुसार शरीरमा चाल इनर्सिया हुन्छ।
2: म थाहा पाउँछ सर।
0: हुन्छ।
2: बसमा ब्रेक लगाउँदा शरीरको तल्लो भाग बस सँगसँगै विश्राममा आउँछ, तर शरीरको माथिल्लो भागले चाल अवस्था कायम राख्न खोज्ने भएकोले यो भाग अघिल्तिर उत्तिन्छ।
0: एकदम ठिक
1: सर। मैले त बससँगै सम्बन्धित एउटा अर्को कुरा पनि महसुस गरेको छु।
0: के भन त?
1: रोकिरहेको बस अकस्मात चल्दा पनि यात्रुहरूको शरीर पछिल्तिर उत्तिन्छ।
0: ठिक भन्यो, यो कुरा पनि त न्युटनको चालको पहिलो नियमसँगै सम्बन्धित छ, तर कसरी भन्ने कारण चाहिँ तिमीहरू बताउन।
2: न्युटनको चालको पहिलो नियम अनुसार स्थिर अवस्थामा रहेको बसका यात्रुहरूको शरीर पनि स्थिर अवस्थामै हुन्छ, यसमा स्थिर इनर्सिया हुन्छ।
1: बाँकी म भन्छु, बस अकस्मात चल्दा शरीरको तल्लो भाग बस सँगसँगै चालमा आउँछ, तर माथिल्लो भागले स्थिर अवस्था कायम राख्न खोज्ने भएकाले यो भाग अघिल्तिर उत्तिन्छ।
0: ठिक भन्यौ, तिमीहरूले त क्लास लिएकै विद्यार्थीहरू जस्तै पटापट भन्दैछौ त।
2: पहिलो उदाहरण जस्तै भएकोले यो दोस्रो उदाहरण सजिलो लागेको हो सर।
1: मैले किताबमा धेरै उदाहरणहरू देखेको थिएँ सर।
0: हो
2: सर, त्यो बससँग सम्बन्धित एउटा अर्को कुरा सोध्नु छ।
0: के भन न?
2: चलिरहेको बस बायाँपट्टि मोडिँदा हाम्रो शरीर दायाँपट्टि झुक्छ भने बस दायाँपट्टि मोडिँदा बायाँपट्टि झुक्छ। यो पनि न्युटनको चालको पहिलो नियमसँगै सम्बन्धित हो जस्तै लाग्यो।
0: तिमीले एकदम ठिक भन्यो।
1: सर, यसको उत्तर म भन्छु।
0: ल भन त।
1: चलिरहेको गाडीको यात्रुको शरीर चाल अवस्थामा हुन्छ र न्युटनको चालको पहिलो नियम अनुसार सरल रेखामा अर्थात् त्यही दिशामा चालकै यथास्थितिमा रहन खोज्दछ।
2: त्यसैले बस दायाँ मोडिँदा यात्रुहरूको शरीर बायाँतिर र बायाँ मोडिँदा दायाँतिर झुक्छ।
0: ठिक भन्यो। यसलाई इनर्सिया अफ डिरेक्सन भन्ने पनि चलन छ है।
1: मतलब वस्तु जुन दिशातिर चलिरहेको हुन्छ त्यही दिशातिर चलिरहन खोज्ने गुणलाई इनर्सिया अफ डिरेक्सन भन्ने हो।
0: हो
2: सर, त्यो कार्पेटबाट धुलो झार्नलाई यसलाई लट्ठीले हिर्काइन्छ किन भन्ने प्रश्नको उत्तर कसरी दिने?
0: कार्पेटको सतहमा टाँसिएका धुलोका कणहरू स्थिर हुन्छन्। न्युटनको चालको पहिलो नियमअनुसार तिनीहरूमा स्थिर इनर्सिया हुने भएकोले कार्पेटलाई लट्ठीले हानेर चालमा ल्याउँदा पनि ती कणहरू स्थिर अवस्थामै रहन्छन् र कार्पेटबाट छुट्टिएर भुइँमा खस्छन्।
1: सर, अरू पनि घटनाहरूको उदाहरण दिनु न जसमा न्युटनको चालको पहिलो नियम लागू हुन्छ।
0: जस्तै आँपको बोटको हाँगा हल्लाउँदा आँपहरू खस्छन्।
2: यसलाई कसरी भन्ने सर?
0: यसरी भन्ने, आँपको बोटको हाँगालाई हल्लाउँदा हाँगा चालमा आउँछ, तर न्युटनको चालको पहिलो नियम अनुसार आँपले आफ्नो विश्राम अवस्था कायम राख्न खोज्ने भएकोले यो भेट्नुबाट छुट्टिन्छ र गुरुत्वबलको कारणले तल झर्छ।
1: यस्ता उदाहरणहरू त धेरै छन् जस्तै छ, होइन सर?
0: हो
2: सर, 8 बज्न आँटेछ, अब स्कुल जाने तयारी पनि गर्नु छ, हामी अब जान्छौँ है सर।
0: हुन्छ हुन्छ, अरू केही कुरा बुझ्न समस्या भयो भने नि सोध है।
1: हुन्छ सर,
2: बाई सर।
0: बाई।
3: ह हस्त श्रोता बृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
4: भर्खरै सुन्दै हुनुहुन्थ्यो शैक्षिक रेडियो कार्यक्रम। अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। साँझको 6 बज्ने लागेको छ। अब पहिले मैथिली भाषामा समाचार, त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। बागमती प्रदेश सरकारले 3 दिन विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस 2083 मनाउने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको अध्यक्षतामा बसेको बैठकले यही जेठ 13 गतेदेखि 15 गतेसम्म विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ। बैठकलाई मुख्यमन्त्री बानियाको अध्यक्षतामा प्रदेश सभाका सभामुख, प्रदेश सरकारका सबै मन्त्री, प्रतिपक्षी दलका नेता, उपसभामुख, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुख र नेपाल पत्रकार महासंघका प्रतिनिधि सदस्य रहने गरी प्रदेश स्तरीय गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्दै 3 दिन भव्यतापूर्वक गणतन्त्र दिवस मनाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तमाङले जानकारी दिनुभयो। लुम्बिनी प्रदेश सभाको आजको बसेको 7 औं बैठकमा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ। प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सभामा छलफल सुरु भएको हो। बैठकमा लुम्बिनी प्रदेश सभा नियमावली 2079 नियम 39 उपनियम 1 बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। त्यसपछि दलीय प्रतिनिधित्वका आधारमा प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न सुरु गरेका हुन्। छलफलमा प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, नीलम पासवान, भण्डारीलाल अहिर, भगवती अधिकारी, मीना कुमारी श्रेष्ठ तथा विष्णुप्रसाद पन्थीले भाग लिनुभयो। उहाँहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रमका विभिन्न पक्ष, विकास, प्राथमिकता, कृषि, पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विषयमा धारणा राख्नुभएको थियो। बैठकमा नीति तथा कार्यक्रममाथि कुनै संशोधन प्रस्ताव दर्ता नभएको जानकारी सभामुख तुलाराम घरती मगरले जानकारी गराउनु भएको थियो। प्रदेश सभाले नीति तथा कार्यक्रममाथिको छलफललाई आगामी बैठकमा निरन्तरता दिने निर्णय गरेको छ। बागमती प्रदेश सभाको बैठक अधिवेशन बैठक आज पनि जारी रह्यो। सो बैठकमा बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 बजेटको सिद्धान्त, प्राथमिकता, विनियोजन विधेयक 2083 छलफल सकिएको छ। उक्त बैठकको विनियोजन विधेयक 2083 प्रदेश सभाका करिब 45 जना सदस्यले सहभागी हुनुहुँदै सरकारलाई बजेट निर्माण गर्दा सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने, प्रदेशमा विपदजन्य घटनालाई क्रियाशील तुल्याउँदै स्थानीय जनप्रतिनिधिहरूलाई अधिकार सम्पन्न गराउनेतर्फ सरकारको लक्ष्य हुनुपर्ने सुझाव दिनुभयो। सोही बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री तमाङले बैठकको छलफलमा उठेका विभिन्न प्रश्नको उत्तर दिनुहुँदै प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत हुने बजेट सन्तुलित, पारदर्शी तथा बहुवर्षीय योजना र गरिबी उन्मूलन गर्ने आर्थिक प्याकेजलाई केन्द्रबिन्दुमा राखेर कार्यान्वयन गर्दै लैजाने सरकारको नीति रहेको बताउनुभयो। कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधि सम्बन्धी तालिम दिइएको छ। 5 दिवसीय तालिममा गाउँपालिका अन्तर्गत आधारभूतदेखि माध्यमिक तहसम्मका 48 जना शिक्षकहरूको सहभागिता थियो। तालिममा शिक्षा तालिम केन्द्र गण्की प्रदेशका रोस्टर प्रशिक्षकहरू रूपिन्द्र प्रभावी, खेमराज पौडेल, कीर्तिराज ढकालले पावर पोइन्ट, एक्सेल, एआई, माइक्रोसफ्ट वर्ल्ड, गुगल एप्लिकेसनहरू, इमेल, इन्टरनेटका महत्त्वपूर्ण शैक्षिक वेबसाइटहरूबारे सहजीकरण गर्नुभएको थियो। शिक्षकहरूलाई समय सापेक्ष प्रविधि मैत्री बनाउनका लागि तालिम दिएको गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले बताउनुभयो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम कोर्ला सडकको म्याग्दी सडक खण्ड अवरुद्ध भएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका 2 माथिल्लो बेसरीमा आज दिउँसो वर्षासँगै पहिरो खसेपछि 76 किलोमिटर दूरीको बेनी जोमसोम सडकमा सिधा यातायात सम्पर्क विच्छेद भएको हो। दुईतर्फको पहिरोको बीच भागमा 4 गाडी फँसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमल सिन्हाले जानकारी दिनुभयो। रौतहटमा आएको हुरीले भत्केको घरले थिचिँदा 1 महिलाको ज्यान गएको छ।
रौतहरको वृन्दावन नगरपालिका 7 धमौरा टोलका 35 वर्षीय फुलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो। फुलकुमारीको उपचारको क्रममा रौतहरको गरुडा स्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहित कुमार शर्माले जानकारी दिनुभएको छ। जापानको सहयोगमा बिपी राजमार्गको काभ्रे प्लाञ्चोकको पिप्लेदेखि बर्खे खोला सडक खण्ड पुननिर्माण कार्य सुरु भएको छ। नेपालका लागि जापानी राजदूत मायेता तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिगदेलले संयुक्त रूपमा परियोजनाको शिलान्यास गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडक खण्डमा पर्ने 3.2 किलोमिटर सडक खण्डको पुननिर्माण सुरु भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख इन्जिनियर सुमन योगेहले जानकारी दिनुभयो। झिमरुक जलविद्युत आयोजनाको पावर हाउसमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि प्युठान रोल्पा र अर्घाखाँचीका केही क्षेत्रमा 3 दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ। आइतबार रातिदेखि विद्युत आपूर्ति बन्द हुँदा ब्याङ्क तथा वित्तीय संस्था मोबाइल सेवा खानेपानी प्रणाली र सरकारी कार्यालयको कामकाज प्रभावित बनेको छ। बुटपल पावर कम्पनी लिमिटेड 15 MPV क्षमताको पावर ट्रान्सफर्मरमा समस्या देखिएकाले सेवा रोकिएको जनाएको छ। प्रमुख जिल्लाधिकारी शान्तिराम प्रसाईका अनुसार मरम्मतमा समय लाग्ने भएकाले अर्घाखाँचीबाट केन्द्रीय प्रसारण लाइन मार्फत वैकल्पिक विद्युत आपूर्तिको प्रयास भइरहेको जानकारी दिनुभएको छ। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब हामी राख्दैछौ आज राति 11 बजेसम्म नियमित प्रसारणमा सुन्न सकिने कार्यक्रमहरूबारे जानकारी। केही समयमा नै स्वास्थ्य गतिविधि कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:40 सदाझै कृषि कार्यक्रम प्रसारण हुनेछ। साँझ 7 बजे समाचार, समाचारपछि शैक्षिक कार्यक्रम अनि केही आधुनिक गीत सङ्गीत करिब 8 बजेसम्म। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार, समाचारपछि लोकगीत राख्नेछौँ। 8:25 भने सदाझै विषयगत सिकाइको शैक्षिक रेडियो कार्यक्रम प्रसारण हुनेछ। राति 9 बजे समाचार, समाचारपछि खेल संसार कार्यक्रम सुन्न सक्नुहुनेछ। 10 बजे हिन्दीमा समाचार, 10:10 गजल गङ्गा कार्यक्रम प्रसारण हुनेछ। राति 11 बजे समाचार, अनि समाचारको समाप्तिसँगै आजका नियमित कार्यक्रमहरू सम्पन्न हुनेछन्। हाम्रो प्रसारण भने 11 बजेको समाचारपछि पनि निरन्तर रहन्छ नै। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दैछौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दैछौँ। अब
3: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
2: सही भन्यो सुन्ताली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
4: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
3: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
5: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
6: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
7: नागरिक लगानी कोष।
8: खेल, खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
9: ए गजल के धुन आउ,
10: गजलकै जलमाथि एउटा ढुङ्गा खियाऊ कि, गजलकै जलमाथि एउटा ढुङ्गा खियाउ कि, मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउ कि, गजलकै जलमाथि एउटा ढुङ्गा खियाउ कि।
11: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल

0: त्यसलाई त म कहाँ छाड्छु र, मैले जानेछु, भेटु न पो।
1: ओहो दिदी, नमस्ते है, नमस्ते।
0: नमस्ते। ओहो, वकिल बाबु पो आउनु भएछ।
1: अनि यति धेरै रिस चाहिँ कोसँग हो?
0: कोसँग हुनु नि, त्यही पल्लो घर कि बोक्सीसँग नि। त्यसैले त मेरो छोरालाई बिरामी बनाए कि।
1: लौ हेर, बोल्नै नहुने कुरा पो बोल्नु भयो त। बोक्सीको आरोप लगाएर महिला विरुद्ध गरिने क्रूर, अमानवीय र अपमानजनक व्यवहार गर्नेलाई दण्डित गर्न बोक्सीको आरोप सम्बन्धी कसुर र सजाय ऐन 2072 निर्माण भई कार्यान्वयन समेत भइसकेका छ।
0: झन्डै मबाट ठुलो गल्ती भएको।
2: जानी राखु, कोही कसैलाई अन्धविश्वास र शङ्काको भरमा बोक्सी भनेमा वा आरोप लगाएमा मात्र पनि कानुनले दण्डित गर्छ, कोही बोक्सी हुँदैनन्। सबैलाई मानवताको व्यवहार गरौँ, कानुनको पालना गरौँ।
3: जनचेतनाका लागि रेडियो नेपाल।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
5: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको प्रायोजनमा रेडियो नेपालले उत्पादन गरेको स्वास्थ्य गतिविधि कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ।
1: यो कार्यक्रम रेडियो नेपालबाट हरेक मंगलबार साँझ यसै बेला सुन्न सक्नुहुन्छ। साथै रेडियो नेपाल online.com लगायत रेडियो नेपालको लोगो भएको मोबाइल एपमा पनि सुन्न सकिन्छ।
0: हामी स्वस्थ रहन हाम्रो बानी व्यवहार र आचरणले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने व्यवहार अप्नाएको खण्डमा धेरै प्रकारका स्वास्थ्य सम्बन्धी समस्याहरूबाट बच्न सकिन्छ। जनस्वास्थ्यका बारेमा आम नागरिकलाई सुसूचित गराउनु स्वास्थ्य गतिविधि कार्यक्रमको प्रमुख उद्देश्य हो।
1: आजको कार्यक्रममा प्रसव फिस्टुलाका बारेमा काठमाडौँ मोडल अस्पतालका स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ प्राध्यापक डाक्टर गणेश दङ्गालसँग गरिएको कुराकानी सहित सोही विषयमा तयार पारिएको एउटा सामग्री प्रस्तुत गर्नेछौ।
0: कार्यक्रमको आरम्भमा प्रस्तुत गर्दैछौ प्रसव फिस्टुला सम्बन्धी विषयमा तयार पारिएको यो सामग्रीबाट।
2: प्रसव फिस्टुला महिलामा हुने स्वास्थ्य समस्या हो। सुत्केरी हुने क्रममा लामो र कठिन प्रसव व्यथाका कारण बच्चाको जन्म मार्ग र पिसाब थैली वा मलद्वारको बीचमा बन्ने एक असामान्य प्वाल वा सुरुङलाई प्रसव फिस्टुला भनिन्छ। प्रसव फिस्टुलाको कारण महिलाको योनिबाट निरन्तर रूपमा पिसाब वा दिशा चुहिने समस्या हुन्छ। प्रदेश अस्पताल सुर्खेतकी नर्सिङ प्रमुख नर्सिङ निर्देशक शकुन्तला सापकोटा,
3: प्रसव फिस्टुला भनेको प्रसवको बेलामा धेरै महिलाहरूलाई लामो प्रसव व्यथाको कारणले गर्दा प्रसव हुने ठाउँमा प्राइभेट पार्टमा चाहिँ नियमित त्यो थिचाइ भएको कारणले त्यहाँको रक्त सञ्चारमा कठिनाइ हुन जाँदा त्यहाँ चाहिँ दिसा गर्ने पुवाल अथवा पिसाब गर्ने पुवालमा चाहिँ त्यो पुवाल परेर एकै ठाउँबाट दिसा पिसाब चुहिन सक्छ। यो चाहिँ प्रसूतिको समयमा आउने जटिलताको कारणले उत्पन्न हुने महिलाहरूको लागि ठुलो समस्या हो।
2: प्रसव फिस्टुला के कारणले हुन्छ जानकारी गराउँदै फेरि प्रदेश अस्पताल सुर्खेतकी नर्सिङ प्रमुख सापकोटा भन्नुहुन्छ,
3: यसको कारणहरूमा चाहिँ एउटा त लामो समयको प्रसव पीडा भयो, अर्को चाहिँ नजिकै अस्पतालहरू नहुनु, टाढा टाढा अस्पताल हुँदाखेरि महिलाहरू त्यो सेवाबाट वञ्चित हुन्छन्, अर्को चाहिँ दक्ष प्रसूतिकर्मीद्वारा सुत्केरी हुन नपाउनु, जो पाए त्यही अनस्किल्ड ह्युमन रिसोर्सको कारणले प्रसूति हुनु पर्दा उनीहरूलाई लामो भनेर प्रसव पीडा के हो, छोटो के हो, के जटिलता के हो, खतराको लक्षण के हो थाहा हुँदैन, त्यो कारणले त्यसलाई चाहिँ सामान्य ठानिरहनु भएको हुन्छ, जसले गर्दाखेरि पछि गएर प्रसव फिस्टुला उत्पन्न हुन्छ। अर्को चाहिँ संक्रमणको कारणले पनि हुन्छ, त्यो प्राइभेट पार्टमा गुप्ताङ्गमा चाहिँ संक्रमणको कारणले पनि हुन्छ। अर्को चाहिँ असुरक्षित तरिकाले गर्भपतन गराउनको कारणले गर्भपतनका जटिलताहरूको कारणले पनि यो प्रसव फिस्टुला उत्पन्न हुन्छ। अनि स्वास्थ्य संस्थाहरू नजिक नहुनु, दक्ष प्रसूतिकर्मीद्वारा सुत्केरी हुन नपाउनु, राम्रोसँग पोषण तत्त्वको कमी हुनु, राम्रोसँग पोषण खानेकुराहरू पोसिला खानेकुराहरू नपाउनु, अशिक्षा, महिलाहरू चाहिँ सशक्तिकरण नहुनु, आफ्नो स्वास्थ्यको बारेमा सचेत नहुनु, जानकारी नहुनु, मलाई चाहिँ प्रसव पीडा भयो भनेदेखि म कहाँ जाने भनेर उहाँहरू थाहा नपाउनु, सचेतना नहुनु, समाजमा यसको बारेमा सचेतना नफैलिनु, अवेरनेस नहुनु, यस्ता विविध कारणहरूको प्रत्यक्ष कारणले गर्दाखेरि लामो प्रसव पीडा सहन बाध्य हुनुभएको छ। कतिपय भौगोलिक जटिलताका कारणले, ट्रान्सपोर्टेसनको अभावका कारणले घरमै होम डेलिभरी हुन बाध्य हुनुभएको छ। कतिपय फेरि संस्थागत डेलिभरी भए पनि अपरेसन गर्ने क्रममा सिजरियन सेक्सन गरेर अपरेसन गरेर बच्चा निकाल्ने क्रममा आइट्रोजेनिक फिस्टुला भन्छौँ हामी त्यसलाई, अपरेसन गरेर निकाल्ने क्रममा पनि फिस्टुला डेभलप हुन्छ, जो चाहिँ अकल्पनीय अथवा हामीले नचाहेको खालको सिचुएसन सिर्जना हुन्छ। त्यस्तो बेलामा पनि
2: कुनै महिलालाई प्रसव फिस्टुला भएमा समयमै उपचारका लागि सुझाव सहित प्रदेश अस्पताल सुर्खेतकी नर्सिङ प्रमुख शकुन्तला सापकोटाको भनाई,
3: प्रसव फिस्टुला भयो भने समयमै उपचार गर्यो भनेदेखि यो पूर्ण रूपमा निको हुन्छ। फेरि यो पहिचान गर्न पनि सजिलो छ, गुप्ताङ्गबाट दिसा वा पिसाब नियमित रूपमा झर्ने अनि त्यो भागमा गनाउने भयो भनेदेखि ओहो मलाई किन यस्तो भएछ कि किन लुगाहरू भिजे छ मेरो भनेर उहाँहरूले थाहा पाउनुहुन्छ र त्यो पहिचान गरिसकेपछि नजिकको जे होस् राम्रो अस्पतालमा गएर स्त्री रोग विशेषज्ञसँग जाँच गर्ने हो भने अनि उहाँहरूले ए तपाईँलाई प्रसव फिस्टुला भएको रहेछ भनेर पहिचान गर्नुहुन्छ। त्यसपछि यो प्रदेश अस्पताल सुर्खेतमा फिस्टुला सेन्टर नै छ। नेपालमा तीनवटा ठाउँमा अस्पतालहरूमा यो प्रसव फिस्टुलाको सफल अपरेसन गरिन्छ, यो यहाँ छ। अनि त्यसपछि गाइनेकोलोजिस्टहरूले यहाँ पठाइदिनुहुन्छ र यसको सहज रूपमा अपरेसन हुन्छ र अपरेसन मात्रै नभएर ट्रान्सपोर्टेसन पनि यातायात खर्च र कुरुवाहरूलाई खर्च बस्ने खाने पोषण तत्व लगायत सम्पूर्ण अपरेसन चाहिँ निशुल्क हुन्छ र अझै पनि हामीले सोचे जतिको क्लाइन्टहरू यहाँ आउन सक्नु भएको छैन उहाँहरूलाई, किनकि सामाजिक डर, सामाजिक लाञ्छना, मानसिक पीडा, शारीरिक पीडा, परिवारको असहयोग, परिवारबाट सजिलै अरूले घृणा गर्ने, अपमान गर्ने, तँलाई यस्तो भएछ भन्ने साथ सहयोग नपाएर अझै पनि आउन सक्नु भएको छैन। तथापि एकदम चुनौतीका बावजुद पनि धेरैलाई लगभग 600 बढी जनालाई अपरेसन गर्न सफल भएको छ प्रदेश अस्पताल सुर्खेतको फिस्टुला सेन्टर। त्यसो हुनाले सबैतिर सचेतना फैलाएर फिस्टुला भएका जो कोही महिलाहरू पनि यहाँ आउन सक्नुहुन्छ।
2: नेपालमा प्रसव फिस्टुलाको सफल अपरेसन लगायतको उपचार गरिने अस्पताल मध्ये प्रदेश अस्पताल सुर्खेत पनि एक हो। यस क्रममा अब हाल यसै अस्पतालमा रही प्रसव फिस्टुला सम्बन्धी उपचार गरिरहनु भएकी एकजना महिलाको भनाई सुन्नुहोस्।
4: मेरो चाहिँ बच्चा जन्माउने बेला चाहिँ अनि तर कटिङ गर्दाखेरि धेरै भएको टियर भएको डिप टियर अनि त्यही कारणले नै म यहाँ अस्पताल आएको त्यो पाका फुत्केर पाकेर अनि त्यसपछि चाहिँ अनि उता डक्टरले अनि यता जानु त्यो फिस्टुला सेन्टरमा जानु भनेर भन्नुभयो। त्यसपछि यहाँ आएर चेक गराउँदा डक्टरले बस्नुपर्छ अनि सन्चो हुन्छ भनेर भन्नुभयो। त्यसपछि यहाँ आएर सफा गरेर अनि पछि अहिले म बसेको 2 जति भयो। अब 1 अझै बस्नु भन्नु भएको छ। अहिले धेरै राम्रो भएको छ, घाउ पनि सुक्खा भएको छ, केही पनि ऊ छैन भन्नु भएको। 1 पछि जानु भन्नु भएको छ। यहाँ खानाको सबै राम्रो व्यवस्था छ अनि पछि निशुल्क छ, सबै उपचार पनि निशुल्क हुन्छ। अनि पछि 3 पछि चाहिँ अब अपरेसन हुन्छ भनेर भन्नुभएको छ। त्यही नै हो
2: प्रसव फिस्टुला भनेको बच्चा पाउने महिला सुत्केरी हुने क्रममा देखा पर्ने एक असामान्य स्वास्थ्य समस्या हो। अस्पताल गएको खण्डमा यसको निदान र उपचार हुन्छ, त्यसैले समयमै प्रसव फिस्टुलाको उपचारमा ध्यान दिन स्वास्थ्य कर्मीहरूको सुझाव रहेको छ।
1: योनिबाट निरन्तर रूपमा पिसाब वा दिसा वा दुवै चुहिने समस्यालाई प्रसव फिस्टुला भनिन्छ। लामो र कठिन प्रसव व्यथाको अवस्थामा दक्ष प्रसूति कर्मीबाट सही समयमा उपयुक्त सेवा नपाउनाले प्रसव फिस्टुला हुन जान्छ। नेपालमा प्रसव फिस्टुला अदृश्य अवस्थामा रहेको एउटा प्रजनन स्वास्थ्य समस्या हो। वास्तवमा यो समस्याको रोकथाम र उपचार बारे ज्ञानको अभाव र लोकलाजको कारणले यो समस्या लुकेर रहेको छ। प्रसव फिस्टुला हुनबाट बस्न सकिन्छ, यो उपचारबाट निको हुन्छ। प्रसव फिस्टुला भएको थाहा भएमा नजिकैको स्वास्थ्य संस्था जानुपर्छ। प्रसव फिस्टुला हुनबाट बस्न दक्ष प्रसूति कर्मीको सहयोगमा स्वास्थ्य संस्थामा नै प्रसूति जाँच गराउनु पर्छ।
0: प्रसव फिस्टुला हुने कारणहरू के हुन् त?
1: लामो र कठिन प्रसव व्यथा लाग्नु,
0: दक्ष प्रसूति कर्मीको सहयोग बिना घरमै प्रसूति गराउनु,
1: सानो उमेरमा बच्चा जन्माउनु।
0: प्रसव फिस्टुला रोकथामका उपायहरू,
1: सबै महिलाले सुत्केरी हुँदा दक्ष प्रसूति कर्मीको सहयोगमा नै प्रसूति गराउने,
0: सानै उमेरमा बच्चा नजन्माउने,
1: बाल विवाहलाई निरुत्साहित गर्ने,
0: किशोरी अवस्थादेखि नै यौन तथा प्रजनन स्वास्थ्य बारे जानकारी गराउने,
1: गर्भवती महिलाले कम्तीमा 4 गर्भ जाँच गराउने,
0: गर्भवती महिलाले पोषणयुक्त खाना खाने,
1: सुत्केरी व्यथा लाग्ने बित्तिकै प्रसूति गराउन नजिकैको स्वास्थ्य संस्थामा जाने, दक्ष प्रसूति कर्मीको सहयोगमा स्वास्थ्य संस्थामा नै प्रसूति गराउने,
0: जन्मान्तरका लागि परिवार नियोजनको साधनको प्रयोग गर्ने, आफूलाई समस्या देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्य कर्मीसँग सल्लाह र सेवा लिने गर्नुपर्छ।
1: आज प्रसव फिस्टुलाकै विषयमा काठमाडौँ मोडल अस्पतालका स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ प्राध्यापक डाक्टर गणेश दंगालसँग हामीले कुराकानी गरेका छौँ।
5: प्रसव फिस्टुला भनेको चाहिँ बच्चा पाउने क्रममा योनि मार्गमा अलिकति बच्चा अड्कियो भने त्यसले गर्दाखेरि चाहिँ घाउ भएर पिसाबको थैलीमा पाल परेर पिसाब चाहिँ योनि मार्गबाट चुइने हुन्छ, त्यसलाई चाहिँ हामी भेसीको भजाइनल फिस्टुला भन्छौँ। अनि अर्को चाहिँ अलिकति कहिले कहीँ दिशा नलीतिर पनि अब्सट्रक्सन भएर दिशा पनि योनि मार्गबाट आउने हुनसक्छ, त्यो चाहिँ रेक्टोभजाइनल फिस्टुला भन्छौँ। यो चाहिँ बच्चा पाउने बेलामा प्रसवको बेलामा योनि मार्ग साँगुरो भयो, बच्चा ठुलो भयो, लामो व्यथा लाग्यो भने चाहिँ त्यसले गर्दाखेरि हुने भएको हुनाले यसलाई प्रसव फिस्टुला पनि भनिन्छ।
0: यो प्रसवको बेला प्रसूति अवस्थामा मात्रै यो समस्या देखिने हो डाक्टर साहब?
5: मुख्यतः चाहिँ धेरै जसो फिस्टुलाहरू प्रसवकै बेलामा हुने भयो, त्यो बाहेक पनि कहिले काहीँ सर्जिकल फिस्टुला भनौँ न, कुनै अरू अपरेसन गर्दाखेरि त्यो नजिकको पिसाब थैलीमा या रेक्टममा दिशाको नलीमा चोटपटक लाग्यो भने पनि फिस्टुला हुने गर्छ, अथवा कुनै क्यान्सर लागेर अथवा रेडियोथेरापी दिएर त्यो भागको चाहिँ पाल पऱ्यो भने त्यसबाट पनि फिस्टुला हुन सक्छ। यो चाहिँ अलिक कमै मात्रामा हुन्छ, तर धेरै मात्रामा हुने चाहिँ यो प्रसवको बेलामा नै हो।
0: हजुर, यो के कारणले गर्दाखेरि यो समस्या महिलाहरूमा देखिन्छ होला डाक्टर साहब?
5: मुख्य कारण भनेको चाहिँ अब लामो व्यथा लाग्ने होइन, लामो व्यथा लाग्ने विभिन्न कारणहरू हुन्छ। अब आमा नै विकसित नभइसकेको अलिक कम उमेरमै

0: पिसाब चुहिराख्ने हुन्छ, चौबिसै घन्टा पिसाब चुहिराख्ने दिनरात होइन कन्टिन्युस, योनि मार्गबाट चाहिँ पिसाब चुहिने हुन्छ। त्यस्तै अब दिशाको फिसुला छ भने चाहिँ दिशा पनि चुहिने हुन्छ। मेन लक्षण भनेकै यो पिसाब चुहिराख्ने नै हो।
1: त्यति बेला जो आमाहरू हुनुहुन्छ नि उहाँहरूले चाहिँ अलिकति सतर्कता अप्नाउनु पर्ने कुराहरू पनि होला नि, होइन के कुरामा उहाँहरूले ध्यान दिनुपर्ने हुन्छ?
0: अब मुख्य कुरा त सानो उमेरमा पूर्ण रूपमा विकसित नभइकन बच्चा पाउनु भएन। अर्को चाहिँ अब बच्चा पाउँदाखेरि स्वास्थ्य संस्थामै जानु पर्यो र स्वास्थ्य संस्थामा पनि सिजेरियनसम्मको सुविधा हुनु पर्यो, अपरेसन गरेर बच्चा निकाल्ने सुविधा भएको स्वास्थ्य संस्थाहरू हुनु पर्यो। त्यो बाहेक चाहिँ खानपिनको कुरा, अलिकति न्युट्रिसनको कुराहरू पनि छ, तिनीहरू हुनु पर्यो। अब त्यो चिजहरूमा ध्यान दियो भने बच्न सकिन्छ, लामो व्यथा लाग्नु भएन। व्यथा लामो लाग्यो भने चाहिँ सुविधा सम्पन्न अस्पतालमा जानु पर्यो, त्यो गर्न सक्यो भने चाहिँ बचाउन सकिन्छ।
1: जस्तो छ नि डाक्टर साहब, अब हाम्रो त ग्रामीण भेग, ग्रामीण बस्ती भएको मुलुक पनि भयो होइन, यो समस्या मलाई जहाँ लाग्छ बढी जहाँसम्म लाग्छ गाउँ बस्तीमा देखिने कुराहरू पनि होला। इनकेस गाउँ बस्तीमा चाहिँ यस्ता खालको समस्या देखिहाल्यो भने तत्काल चाहिँ हामीले कहाँ गएर उपचार गर्नुपर्ने हुन्छ त?
0: तत्काल त नजिकै स्वास्थ्य संस्थामा अथवा स्वास्थ्य स्वयंसेवीहरूसँग सम्पर्क गर्नु पर्यो र त्यो चाहिँ धेरै जसो फिस्टुला चाहिँ शल्यक्रिया गरेर ठिक पार्न सकिन्छ। त्यो भएर शल्यक्रिया गर्ने ठाउँमा त्यसलाई प्रेसन गर्नु पर्यो, रिफर गर्नु पर्यो। जस्तो नेपालमा चाहिँ हामी काठमाडौँ मोडल हस्पिटलमा निशुल्क नै गर्छौँ यसको शल्यक्रिया, बिरामीको कुनै खर्च लाग्दैन, दुई हप्तासम्म बस्नुपर्ने हुन्छ, बस्दाखेरि पनि खर्च लाग्दैन, बिरामीको खानपानको पनि व्यवस्था हुन्छ र भाडा पनि, बस भाडा चाहिँ हामीले व्यवस्था गरेका छौँ। त्यस्तै गरेर सुर्खेतमा पनि यो सुविधा छ अनि धरानमा बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा पनि छ पूर्वमा। यो चाहिँ प्रेसन गरेर सुविधा सम्पन्न ठाउँमा शल्यक्रियाका लागि पठाउनु पर्ने हुन्छ।
1: फिस्टुलाका बिरामीहरूको चाहिँ कस्तो छ अहिले? चाहिँ दिन प्रतिदिन यो संख्या बढ्दै गएको हो अथवा यहाँहरू अब लामो समयदेखि त्यो उपचारमा संलग्न हुनुहुन्छ, डाक्टर साहबहरूले के भन्नुहुन्छ यसमा चाहिँ?
0: यो छन चाहिँ छ, तर दूरदराजमा अघि यहाँले भन्नुभयो जस्तै, तर धेरै संख्यामा आउन सकेको छैन, त्यो ल्याइदिने मान्छे पनि छैन, र अब बालबच्चा हेर्ने वस्तुभाव हेर्ने मान्छे नभएर पनि कतिजना आउन सक्नु भएको छैन। त्यो बाहेक अहिले चाहिँ बढ्दो क्रममा रहेको चाहिँ सर्जिकल फिस्टुलाहरू पनि बढिरहेको छ, शल्यक्रियापछि हुने फिस्टुलाहरू पनि बढ्या छ। हामीले चाहिँ दुई थरी फिस्टुलाको उपचार निशुल्कै गरिरहेका छौँ अहिलेसम्म, र त्यस्तो फिस्टुला भएको बिरामीलाई चाहिँ हामी कहाँ अपरेसन गर्नु भयो भने हामी निःशुल्क शल्यक्रिया गरिदिन्छौँ।
1: हजुर डाक्टर साहब, अब कस्तो किसिमको सचेतना चाहिँ हामीले समाजमा दिनुपर्ने जस्तो लाग्छ यहाँलाई?
0: सचेतना त मुख्य त यस्तो समस्या छ भने यो नर्मल हो भनेर बस्नु भएन, यो समस्या नै हो र यसको उपचार पनि छ, उपचारको लागि सही ठाउँमा गइयो भने उपचार हुन्छ भन्ने कुरा भयो। अर्को चाहिँ रोकथामको लागि अघि हामीले भनेका कुराहरू चाहिँ गर्नुपर्ने हुन्छ,
1: समयमै रोकथामको लागि उहाँहरूले सचेत हुनु पर्यो।
0: हजुर।
1: अरू केही छ डाक्टर साहब? अब यो दिवस पनि अस्ति मात्रै यो मनाइएको थियो होइन, केही छ अरू यहाँले भन्नुपर्ने यो फिस्टुलाको बारेमा? यति बेला रेडियो श्रोताहरूले सुनिरहनु भएको छ, उहाँहरूलाई केही भन्न चाहनुहुन्छ?
0: हरेक वर्ष मे 23 हामीले अन्तर्राष्ट्रिय फिस्टुला दिवस भन्छौँ। खासमा यो दिवस भन्दा पनि फिस्टुला मुक्त बनाउनु पर्यो भन्ने उद्देश्य हो। त्यही अघि भने जस्तै अब समयमै स्वास्थ्य संस्थामा गएर प्रसूत गराउनु हुन अनुरोध गर्छु।
2: भर्खरै यहाँहरूले सुन्नुभयो प्रसव फिस्टुलाको बारेमा काठमाडौँ मोडल अस्पतालका स्त्री रोग तथा प्रसुति रोग विशेषज्ञ प्राध्यापक डाक्टर गणेश दङ्गालसँग गरिएको कुराकानी।
1: आजको कार्यक्रम सुनिसकेपछि तपाईँमा पनि केही जिज्ञासा अवश्य पनि आयो होला। सल्लाह, सुझाव र प्रतिक्रिया भए janaswasthya.radionepal@gmail.com पत्रचार गर्नुहोला। साथै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौँको ठेगानामा पनि पत्रचार गर्न सक्नुहुन्छ।
2: आजका लागि स्वास्थ्य गतिविधि कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। एतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। अर्को मंगलबार आजकै समयमा पुनः उपस्थित हुने बाचा सहित प्राविधिक साथी मिनर्वा बज्राचार्य सहित टेक बहादुर अयर,
1: टङ्क खनाल
2: र रीता तिमल सिन्हा बिदा हुन्छौ।
1: नमस्कार।

0: सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
3: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत गर्दछौ। म चित्रकला चौहान
4: अनि म समीक्षा बडाल।
3: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन कृषि प्रविधिहरूको बारेमा जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको कार्यक्रममा हामीले बोट बिरुवाहरूलाई फाइदा पुर्याउने जीवाणु मल र हरियो मलको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौं। बोट बिरुवाहरूलाई फाइदा गर्ने जीवाणु मलहरूलाई बाली नालीको जराबाट वा माटोबाट शुद्ध रूपमा छुट्याई प्रयोगशालामा बढाई हुर्काई मलिलो माटो वा बिउलाई उपचार गरी त्यसमा आफूलाई चाहिने जीवाणु राखी बनाइएको मललाई जीवाणु मल भनिन्छ। यो मल धेरै प्रकारको हुन्छ, जस्तै राइजोबियम युक्त जीवाणु मल, एजोटोब्याक्टर युक्त जीवाणु मल, माइक्रोराइजा ढुसीयुक्त मल, गढेउला मल जस्ता जीवाणु मलहरू यस अन्तर्गत पर्दछन्। राइजोबियम जीवाणु मल बोट बिरुवा तथा बाली नालीलाई हुर्कन बढ्न फुल्न र फल्न विभिन्न खाद्य तत्त्वहरूको आवश्यकता पर्दछ। यी विभिन्न खाद्य तत्त्वहरू मध्ये नाइट्रोजन तत्त्व बाली नालीहरूको लागि धेरै परिणाममा आवश्यक पर्ने प्रमुख खाद्य तत्त्व हो। वायुमण्डलमा प्रशस्त मात्रामा नाइट्रोजन पाइन्छ। यसरी पाइने नाइट्रोजन बोट बिरुवा तथा जीवाणुहरूले लिन नसकी त्यसै खेर गइरहेको हुन्छ। यसरी नष्ट भइरहेको नाइट्रोजन तत्त्वलाई कोसे बालीहरूको जराको गिर्खामा रहेको राइजोबियम युक्त ब्याक्टेरियाले स्थिरीकरण गरी उक्त कोसे बालीलाई उपलब्ध गराउँदछ। यस जीवाणुलाई कोसे बालीको गिर्खाबाट प्रयोगशालामा शुद्ध रूपमा छुट्याई विभिन्न रासायनिक तत्त्वहरूबाट बनाइएको मिडियामा वृद्धि गरी बढी प्राङ्गारिक पदार्थ भएको धुलो माटो वा पिट सोयल वा धुलो पारिएको चार भाग माटो र एक भाग गोलको मिश्रणमा मिसाई एक प्रकारको मल तयार गरिन्छ। यसरी राइजोबियम जीवाणुलाई बढी प्राङ्गारिक पदार्थ भएको धुलो माटोमा मिसाएर तयार गरिएको मललाई राइजोबियम इनाकुलम वा राइजोबियम जीवाणु मल भनिन्छ। यो मल प्रयोग गर्ने विधिलाई इनोकुलेसन भनिन्छ।
4: श्रोताबिन्द, अबको प्रस्तुतिमा हामी राइजोबियम जीवाणु मलको प्रयोग गर्ने तरिका बारे जानकारी प्रस्तुत गर्दैछौ। राइजोबियम जीवाणुलाई बिउमा मिसाएर प्रयोग गर्न सकिन्छ। यसरी प्रयोग गर्दा एउटा सफा भाँडोमा 10% चिनी वा सक्खर वा अरू कुनै टाँसिने पदार्थको झोल उमालेर पहिला चिसो पार्ने, त्यसपछि तयार पारिएको झोलमा उपचार गर्नुपर्ने बिउ राखी राम्ररी चलाउने र बढी भएको झोललाई फालिदिने, भिजेको बिउमा राइजोबियम इनोकुलम मल हाली राम्ररी चलाई मिसाउने, हरेक बिउमा मल राम्ररी टाँसिएको हुनुपर्दछ, त्यसपछि बिउलाई छायामा एकछिन सुकाएपछि तुरुन्तै बिउ रोप्नु पर्दछ। राइजोबियम जीवाणु मललाई लेदो बनाई बिउमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ। यस तरिकामा 10% चिनी वा सक्खर वा अरू कुनै टाँसिने पदार्थको झोल उमालेर पहिला चिसो पार्ने, उक्त झोलमा राइजोबियम इनोकुलम राखी राम्रो चलाई लेदो बनाउने र अर्को एउटा सफा भाँडोमा चाहिने जति बिउ राखी त्यसपछि राइजोबियम मलको लेदो खन्याएर सबै बिउमा टाँसिने गरी राम्ररी चलाउने, त्यसपछि राइजोबियम युक्त बिउलाई छायामा एकछिन सुकाएपछि तुरुन्तै बिउ रोप्नु पर्दछ। राइजोबियम जीवाणु मललाई माटोमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ। यस तरिका अन्तर्गत 10 ग्राम राइजोबियम मललाई 1 केजी माटोमा वा मसिनो बालुवामा मिसाउने र 100 मिटर लम्बाईको ड्याङ बनाई उक्त ड्याङमा सो मललाई छर्नु पर्दछ। त्यसपछि भर्खर सिँचाइ गरेको खेतमा सानो बिउ भएका कोसे बालीहरू जस्तै मुसुरो, मास, मुङ, क्लोभर, लुसन, बर्सिम, स्टाइलो आदिलाई छर्नु पर्दछ। राइजोबियम जीवाणु मललाई माटोमा छर्केर पनि प्रयोग गर्न सकिन्छ। यसरी प्रयोग गर्दा 10 ग्राम राइजोबियम मललाई 1 लिटर पानीमा मिसाउने र 100 मिटरको भएको ड्याङ बनाई उक्त ड्याङमा सो मललाई छर्नु पर्दछ। साना बिउ, क्लोभर, लुसन, बर्सिम, मुसुरो, मुङ, मास, स्टाइलो आदि बिउलाई राइजोबियमको इनोकुलम 40 ग्राम प्रति केजी आवश्यक पर्दछ भने ठुला बिउ जस्तै भटमास, बोडी, बकुला, सिमी आदिलाई राइजोबियमको इनोकुलम 50 ग्राम प्रति केजी बिउ आवश्यक पर्दछ। राइजोबियम जीवाणु मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। राइजोबियम मलको प्याकेट घाममा राख्नु हुँदैन। चिसो ठाउँ, छाया वा रेफ्रिजरेटरमा 4 डिग्री सेन्टिग्रेडमा राइजोबियम जीवाणु मल राख्न उपयुक्त हुन्छ। राइजोबियम मलको प्रयोग घाम नपर्ने ओसिलो ठाउँमा बसेर गर्नु पर्दछ। बिउ रोप्नु अगाडि मात्र राइजोबियम मललाई मिसाउनु पर्दछ। विभिन्न कोसे बालीहरूको लागि फरक फरक किसिमको राइजोबियम चाहिने हुँदा उपयुक्त राइजोबियम जीवाणु भएको मललाई प्रयोग गर्नु पर्दछ। अम्लीय माटोमा राइजोबियमको असर राम्रो देखिँदैन। माटोमा नाइट्रोजनको मात्रा बढी भएमा र फोस्फोरस, बोरन तथा मोलिब्डेनमको मात्रा कम भएमा राइजोबियम मल हाले पनि कोसे बालीको जरामा गिर्खा राम्रोसँग बन्दैन। यी तत्त्वहरूको व्यवस्थापन गर्न अत्यन्त जरुरी हुन्छ।
3: श्रोताबिन, बोट बिरुवालाई फाइदा पुर्याउने जीवाणु मलहरू अन्तर्गत रहेको छ एजोला। एजोला पानीमा तैरिने उन्यु प्रजातिमा पर्ने वनस्पति हो, जसको पातमा एनाबेना एजोली नामक ब्याक्टेरियाले पारस्परिक सम्बन्ध स्थापित गर्दछ र वायुमण्डलमा भएको नाइट्रोजनलाई स्थिरीकरण गरी बोट बिरुवाहरूलाई उपलब्ध गराउँदछ। एजोलालाई धान बालीको उत्पादन वृद्धि गर्नमा प्रयोग गरिन्छ। एजोलाले कुल आवश्यक नाइट्रोजनको 25% परिपूर्ति गर्न सक्ने देखाएको छ। यसको अलावा एजोला हरियो अवस्थामा माटोमा मिलाउँदा यसले हरियो मलको समेत काम गर्दछ र नाइट्रोजनको साथै प्राङ्गारिक पदार्थ वृद्धि गर्न समेत प्रभावकारी हुन्छ। एजोला खेती कुखुराको दाना बनाउन समेत प्रयोग गरेको पाइन्छ। एजोलाको उत्पादन र वृद्धि गर्न एजोलालाई प्रशस्त पानी भएको ठाउँमा उत्पादन गर्न सकिन्छ। एजोलाको लागि नजिकैको पोखरी वा बारीमा पोखरी बनाएर पनि उत्पादन गर्न सकिन्छ। नेपालमा विशेषत 2 प्रजातिका एजोलालाई व्यावसायिक तवरले उत्पादन गर्न सकिन्छ। एजोलाको वृद्धि खण्डीकरण माध्यमबाट हुने हुँदा यसको वृद्धिका लागि धेरै कारक तत्त्वहरू जस्तै पानीको गुणस्तर, तापमान, घाम, यसमा लाग्ने किराहरू र खाद्य तत्त्वले असर गर्दछन्। एजोला वृद्धिको लागि 10-15 सेन्टिमिटर पानीको तह र पानीको पिएच मान 4.5-7 उचित मानिन्छ। यसलाई 20-30 डिग्री सेल्सियस तापक्रमसम्म उत्पादन गर्न सकिन्छ। यसमा मोथ, लाई किरा, चिप्ले किरा लाग्ने हुँदा यसको रोकथामको लागि कीटनाशक विषादी प्रयोग गर्न सकिन्छ। एजोला वृद्धि र उत्पादनको लागि विविध खाद्य तत्त्व मध्ये फस्फोरसको प्रयोग महत्वपूर्ण हुन्छ। फस्फोरस 25-30 किलोग्राम प्रति हेक्टरका दरले 3-4 पटकसम्म विभाजित गरी प्रयोग गर्दा एजोलाको छिटो वृद्धि हुन्छ। यसको साथमा आवश्यकता अनुसार नाइट्रोजन र पोटासको पनि प्रयोग गर्न सकिन्छ। नाइट्रोजन स्थिरीकरणका लागि मोलिब्डेनम र फलामको महत्वपूर्ण भूमिका हुने हुँदा यसको प्रयोग पनि आवश्यक हुन्छ। यी सबै कुराको अनुकूल अवस्थामा 2-5 दिन भित्रमा यसको दोब्बर उत्पादन लिन सकिन्छ। एजोलालाई जैविक मल र हरियो मलको रूपमा प्रयोग गर्न सकिन्छ। यसको प्रयोग हिल्याएर रोप्ने धान खेतमा प्रयोग गर्न सकिन्छ, जसका लागि धान रोप्नु भन्दा 3-4 हप्ता अगाडि एजोलालाई छुट्टै स्थानमा वृद्धि गर्ने र धान रोप्ने बेलामा प्रयोग गर्न सकिन्छ। यसलाई 500-600 केजी प्रति हेक्टरका दरले धान खेतमा धान रोप्ने बेलामा इनोकुलमको रूपमा छर्न सकिन्छ। यसले 2-3 हप्तामा पुरै धान खेत ढाक्दछ। धानको पहिलो गोडाई गर्ने बेलामा एजोलालाई माटोमा मिलाउनु पर्दछ। धान खेतको अलावा पनि यसलाई हरियो मलको रूपमा अन्य बालीमा प्रयोग गर्न सकिन्छ, जसका लागि छुट्टै पोखरी वा तलाउमा यसको उत्पादन गरी संकलन गरेर प्रयोग गर्न सकिन्छ।
4: श्रोताविन्द, अबको प्रस्तुतिमा हरियो मल सनैको बारेमा जानकारी प्रस्तुत गर्दैछौ। माटोको सुधार गर्ने उद्देश्यका लागि कुनै पनि बिरुवाको विभिन्न भाग वा पुरै बिरुवालाई हरियोमा नै जोतेर माटोमा मिसाउनुलाई हरियो मल भनिन्छ। सनैले हरियो मलको रूपमा बिरुवालाई जैविक तत्त्व प्रदान गरी उत्पादन र उत्पादकत्व दुवै बढाउनमा मद्दत गर्दछ। विशेष गरी पाखो बारीमा लगाइने बालीहरूमा हरियो मलको रूपमा सनैको प्रयोग गर्दा यसले राम्रो राम्रो फाइदा दिन्छ। सनैको डाँठ पात हाँगाहरू नरम हुन्छन्, त्यसैले माटो पल्टाई जोतिदिएमा कम चिस्यानमा पनि सजिलैसँग कुहिन्छ। हरियो अवस्थामा माटोमा मिलाई मलको रूपमा प्रयोग गरिने हुनाले यसलाई हरियो मल भनिन्छ। यस किसिमको मलले बिरुवालाई नाइट्रोजन प्रदान गर्दछ। हाम्रो देशमा रासायनिक मल उत्पादन हुने कारखानाहरू छैनन्। विदेशबाट ल्याउनु पर्ने हुनाले सधैँ भनेकै समय र भनेकै रकममा मलहरू उपलब्ध हुन नसक्ने हुनाले हरियो मलको रूपमा सनैले उत्पादन बढाउन मद्दत गर्दछ। अब हामीले स्थानीय वस्तुहरूको प्रयोगलाई पनि बढाउँदै लानुपर्ने देखिन्छ। हरियो मल प्राङ्गारिक मलको एउटा मुख्य स्रोत हो। माटो स्वस्थ बनाउन र बालीहरूको उत्पादन बढाउन हरियो मल सनैको भूमिका महत्वपूर्ण हुन्छ। हरियो मलका विभिन्न स्रोतहरू मध्ये सनै, धैचा, दाल बालीहरू जस्तै बोडी, मास, मुसुरो, केराउ, असुरो, तितेपाती, बनमारा, खिर्रो आदि हुन्। हरियो मलको प्रयोग गर्ने तरिका। जुन जमिनमा बाली लगाउने हो त्यसमा सोझै बिउ छरेर हरियोमा नै जोति माटोमा मिलाउन सकिन्छ। हरियो मलको लागि सनै तथा ढैँचाको बिउ 40-45 केजी प्रति हेक्टर, बीज वृद्धिका लागि 15-20 केजी प्रति हेक्टर र रेसा उत्पादनका लागि 100-240 केजी प्रति हेक्टर आवश्यकता पर्दछ। खेर गएको जमिनमा पनि सनै तथा ढैँचाको खेती गर्न सकिन्छ। तराई, भित्री मधेस, पहाड जहाँ केही मात्रामा चिस्यान कायम हुन्छ त्यस्तो जमिनमा हरियो मलको रूपमा सनै र ढैँचा लगाउन सकिन्छ। यी जातका बिरुवाहरू छिटो बढ्ने र छिटो कुहिने हुन्छ। पहिले छर्ने उम्रिएको 40-70 दिन भित्रमा जोति माटोमा मिलाउने र जोतेको केही दिन पछि बाली लगाएमा राम्रो उत्पादन हुन्छ। सनै कुहिनका लागि थोरै चिस्यान भए पनि पुग्दछ। पाखो किसिमको बारीहरूमा ढैँचा भन्दा सनै लगाउन फाइदाजनक मानिन्छ, किनकि सनैको तुलनामा धैँचा कुहिनका लागि अलि बढी पानीको आवश्यकता पर्दछ। हरियो मलको लागि बाली छान्दा विशेष कुरामा ध्यान पुर्याउनु पर्दछ। जस्तै हरियो मलको लागि प्रयोग गरिने बाली कोसे बाली हुनुपर्दछ, जसको प्रशस्त मात्रामा जराहरू र जरामा गिर्खाहरू हुनुपर्दछ। छिटो छिटो बढ्ने, पात धेरै हुने र नरम प्रकृतिको हुनुपर्दछ, जसले छिटो कुहिनमा मद्दत गर्दछ। हरियो मलको रूपमा प्रयोग गरिने बालीको बिउ भनेको समयमा उपलब्ध हुने र राम्रोसँग व्यवस्थापन गर्न सकिने किसिमको हुनुपर्दछ। रासायनिक मल हरेक पटक हाल्नुपर्ने, तर हरियो मलबाट एक पटकको बाली मात्र होइन त्यसपछिका बालीले पनि खाद्य तत्व पाउने र यसको प्रयोगबाट 20-25% उत्पादनमा वृद्धि हुने हुँदा यस्तो मलको प्रयोगमा विशेष ध्यान पुर्याउनु पर्दछ। नेपालको सन्दर्भमा वातावरणीय दृष्टिकोण र दिगो खेतीका हिसाबले सनै जस्तो मललाई प्राथमिकता दिनु अति आवश्यक एवं समय अनुकूल देखिन्छ। जैविक मलले रासायनिक मल हटाउने होइन घटाउने काम गर्दछ। रासायनिक मलमा जैविक मल मिसाई प्रयोग गर्नाले उत्पादन तथा उत्पादकत्व वृद्धि हुन्छ र माटोको उर्वरा शक्ति पनि कायम रहन्छ।
5: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न, नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।
6: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
7: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
6: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
7: कुरा त ठिकै हो कि साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
6: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
7: ए, सूचीकरण त गर्नै पर्ने हो।
6: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
8: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
3: श्रोता वृन्द, आजको कार्यक्रममा हामीले बोट बिरुवाहरूलाई फाइदा पुर्याउने राइजोबियम जीवाणु मल, एजोला र हरियो मल सनईको बारेमा जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको बारेमा थप सुझाव, सल्लाह तथा जिज्ञासाहरू भएमा तपाईँ हामीलाई हाम्रो कार्यालयको इमेल info@aitc.gov.np मा इमेल गर्न सक्नुहुनेछ भने पैसा नलाग्ने टोल फ्री नम्बर 1660019500 सम्पर्क गर्न सक्नुहुनेछ। हस्त, आजलाई कार्यक्रम यति नै। अर्को साता पुनः यस्तै जानकारीमूलक कार्यक्रम लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

0: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
1: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
4: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौ, भविष्य सुरक्षित बनाऊ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
6: नागरिक लगानी कोष।
7: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 26 दिन बाँकी।
8: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। साँझको 7 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै आज पनि प्रतिपक्षी सांसदहरूको बैठकमा अवरोध। प्रधानमन्त्रीले चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने सभामुख डोलप्रसाद अर्यालद्वारा सदनलाई जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विभिन्न देशका राजदूतसँग सामूहिक छलफल। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने कृषि मन्त्रालयको तयारी। र लेबननमा इजरायलको आक्रमणमा 11 जनाको मृत्यु।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमाथि सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले पर्यटन क्षेत्रको दिगो विकासका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने, पर्यटन व्यवसायलाई जनताको जीवनशैलीसँग जोड्नुपर्ने, वातावरण संरक्षण र सांस्कृतिक हस्तान्तरणलाई सँगै लैजानुपर्ने विषयमा सुझाव दिनुभयो। यस्तै सांसदहरूले पर्यटनलाई मुलुकको मुख्य आर्थिक पूर्वाधारका रूपमा विकास गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै बैठक अवरोध गर्नुभएको थियो। प्रतिपक्षी दलहरूको अवरोध बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमाथि सैद्धान्तिक छलफलका बीच प्रतिपक्षी दलहरूको अवरोध जारी रहेपछि सभामुख डोल प्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। दोस्रो पटक सुरु भएको बैठकमा समेत विपक्षी दलहरूले अवरोध कायमै राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र सदनमा उपस्थित भएर जवाब दिनुहुने जानकारी गराउनुभयो। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री संसदमा उपस्थित हुन सभामुखद्वारा रुलिङ गर्न माग गरेपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री शाह सदनमा चाँडै उपस्थित भई उठेका प्रश्नको जवाफ दिने तयारीमा रहनुभएको जानकारी गराउनुभयो। सभामुख अर्यालले सदन चलेकै दिन प्रधानमन्त्रीलाई बोलाइने उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीको समय र मिति तय भएको जानकारी प्राप्त भएपछि सोही अनुसार मिति र समय पनि घोषणा गर्ने स्पष्ट गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भूगोल क्षेत्र अनुसार गर्मी, वर्षा र पहिरोका कारण प्रभावित हुने नागरिकहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले तराई क्षेत्रमा गर्मीयाम सुरु भएसँगै दैनिक जनजीवन कष्टकर बनेकाले 24 घण्टा विद्युत आपूर्ति अनिवार्य गर्न र वर्षाका कारण विभिन्न क्षेत्रका विस्थापित नागरिकलाई तत्काल उद्धार, राहत तथा पुनर्स्थापना गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले गाउँका जमिन बाँझो रहने क्रम वृद्धि भएको, गाउँघर युवा विहीन बनेको प्रति चिन्ता व्यक्त गर्दै सामूहिक खेतीतर्फ युवा आकर्षित गरेर जैविक र प्राकृतिक उत्पादन गर्न आदिवासी जनजातिका परम्परागत ज्ञान सिपको उचित परिचालन गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै सांसदहरूले विश्वव्यापी मूल्यवृद्धि तथा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिले निर्माणजन्य सामग्री ढुवानी र खरिदमा असर परेकोमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सीमा क्षेत्रका नागरिकहरूलाई सहज रूपमा दैनिक उपभोग्य सामग्री खरिद बिक्री तथा आवजावत गर्ने व्यवस्था गर्न, महिला विरुद्धका कुप्रथा र विभेदकारी कानूनको परिमार्जन गर्न, बाँदर व्यवस्थापन गर्न संवेदनशील हुनुपर्ने लगायतका विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले जेएनजी आन्दोलनको क्रममा घाइते भएका युवाहरूको गम्भीरताका साथ वर्गीकरण गरी रोजगारी, उपचार खर्च र राहतको प्रबन्ध मिलाउनुपर्ने तथा नेपाली खेलाडी तथा खेलकुद क्षेत्रको प्रवर्धनलाई अझ बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। यस्तै युवाहरूमा मदिरा सेवन, ई सिगरेट र भेप जस्ता सुर्तिजन्य पदार्थको प्रयोगका कारण स्वास्थ्यमा नकारात्मक असर देखिएको भन्दै सांसदहरूले यस्ता पदार्थको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नागरिकको जीवन स्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघ EU तथा सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र आफूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालको नीति स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, वृहत लगानी आकर्षित गर्ने प्रक्रियालाई थप सहज बनाउँदै नव प्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। नेपालले सन्तुलित एवं व्यवहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट गर्दै प्रधानमन्त्री शाहले नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार प्रकट गर्नुभयो। भेटमा काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँ स्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गर्नुभयो। साथै उहाँहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेट सहित नयाँ सरकारको नेतृत्वमा पुग्नुभएकामा प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई मोफा मित्र मोबाइल एप मार्फत कन्सुलर सेवा लिन आग्रह गर्नुभएको छ। कन्सुलर सेवा विभागले आज आयोजना गरेको मोफा मित्र मोबाइल एप शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई थप सहज र नागरिक मैत्री बनाउन एप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। मोफा मित्र सेवा 77 जिल्ला प्रशासन कार्यालय विदेश स्थित सबै कूटनीतिक नियोगमा पनि पुगिसकेको छ। आगामी आर्थिक वर्षमा यो सेवा सबै स्थानीय तहमा लैजाने कार्यक्रम रहेको मन्त्री खनालले बताउनुभयो। मोफा मित्र मोबाइल एपबाट सहज रूपमा अनलाइन निवेदन दिन सकिने व्यवस्था गरिएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय मातहतका सञ्चार संस्थाहरूको वार्षिक लेखा परीक्षण चाँडो सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बक्यौता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिनुभएको छ। आज ती संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा भएको छलफलका क्रममा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले वर्षौँदेखि थाँतिरहेका लेखा परीक्षण तथा बक्यौता व्यवस्थापनलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको हो। बैठकमा गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण नेपालको आर्थिक वर्ष 2079-80 यताका लेखा परीक्षण कार्य अझै सम्पन्न हुन नसकेको जानकारी गराइएको थियो। उहाँले लेखा परीक्षण ढिला हुँदा संस्थागत पारदर्शिता कमजोर हुने, आर्थिक गतिविधिमाथि प्रश्न उठ्ने तथा सार्वजनिक संस्थामाथिको विश्वासमा असर पर्ने बताउनुभयो। सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले ती संस्थाहरूको उठ्न बाँकी रकम असुलीका लागि स्पष्ट कार्ययोजना बनाउन, आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउन र नियमित अनुगमन गर्न पनि निर्देशन दिनुभयो। बढ्दो गर्मी र तातो हावा लुका कारण बाँके लगायत तराईका जिल्लाहरूमा जनजीवन प्रभावित बनेको छ। पछिल्लो 2 सातादेखि नेपालगञ्ज र आसपासका क्षेत्रमा गर्मी बढेपछि दैनिक गतिविधि नै प्रभावित भएको, केही दिन यता नेपालगञ्जको तापक्रम 40 डिग्री माथि पुगेको छ। नेपालगञ्जबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
3: जेठ लागेसँगै अत्याधिक बढेको गर्मीका कारण बाँकेको जनजीवन प्रभावित भएको हो। दिउँसो बजार क्षेत्रमा चहल पहल निकै घटेको छ भने ग्रामीण क्षेत्रहरू समेत सुनसान जस्तै बन्न थालेका छन्। सर्वसाधारणको हिडुल समेत घटेको छ। गर्मीका कारण विशेष गरी दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने श्रमिक वर्ग, अटो रिक्सा चालक, निर्माण क्षेत्रमा काम गर्ने मजदुर, खुला ठाउँमा काम गर्ने नागरिक, निम्न आय भएका नागरिकहरू बढी प्रभावित भएका छन्।
4: मान्छे पनि पाउँदैनन्, पेसेन्जर पनि आउँदैनन्, केही कमाइ पनि छैनन्, बच्चा ज्याउनाले बहुत गाह्रो भइरहेको छ।
5: अर्काले एकछिन बस्नु पनि दिन्न, अब गर्नै पर्यो। अब गर्मी छ भनेर बस्यो भने भोलिदेखि आउनु भनिदिन्छ, काम त अब बाध्यताले भए नि गर्नै पर्यो।
6: गर्मी ज्यादा बहुत है, बैठना नहीं मिलता है, यहाँ सुबह आओ सुबह सुबह गर्मी हो जाती है, बहुत परेशान है, हम लोग कमाई भी नहीं होता है।
3: अस्पतालहरूमा गर्मीजन्य रोगका बिरामीहरू बढेका छन्। लगातार उच्च ज्वरो, बेहोस हुने, सास फेर्न गाह्रो हुने वा बान्ता भइरहने समस्या देखि तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान पनि चिकित्सकहरूको सुझाव छ। अस्पतालहरूमा लुका बिरामी बाहेक ज्वरो, झाडा पखाला र सर्पदंशका केसहरू पनि बढेका छन्। चिकित्सकहरूले अत्याधिक गर्मीबाट बस्न, दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कदा टाउको छोप्ने, टोपी लगाउने तथा हल्का सुतीका कपडा प्रयोग गर्न सुझाव दिएका छन्। भेरी अस्पताल नेपालगञ्जका फिजिसियन डाक्टर संकेत रिसाल:
7: एक्चुअली हाम्रो मेडिकल साइन्समा हिट स्ट्रोक भन्छ के, अब नाम सुन्दै डर लाग्दो हिट स्ट्रोक तर सबैले बुझेको हुन्न। विशेष रूपले एक हप्तादेखि जुन तातो हावा चलिरहेको छ त्यसको नेपालीमा उल्था जुन हामीले लू चलेको छ भन्छौँ नि, त्यो नै हिट स्ट्रोक हो। त्यसले गर्दा तातोबाट बस्नलाई सबभन्दा सजिलो र सामान्य भाषामा भन्दाखेरि सकेसम्म त यो जुन तिन चार पाँच दिनदेखि नेपालमा यो तातो हावा चलिरहेको छ या लू चलिरहेको छ त्यसमा बाहिर घरबाट निस्किँदैन निस्किने।
3: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अझै केही समय अत्याधिक गर्मी र तातो हावा लूको जोखिम रहिरहने जनाएको छ। अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरूले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारेको जनाएका छन्। गर्मीका कारण हिट स्ट्रोक हुने जोखिम बढेपछि पश्चिम नेपालको प्रेसन अस्पतालका रूपमा रहेको भेरी अस्पतालले इमर्जेन्सी म्यानेजमेन्ट टिमलाई हाई अलर्टमा राखेको जनाएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगञ्ज।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बस्न आग्रह गरेको छ। गर्मी बढेसँगै सर्प दुलोबाट बाहिर निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बस्न मन्त्रालयले आग्रह गरेको हो। शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर अनुप बास्तुलाले गर्मी बढेसँगै अस्पतालमा सर्पदंशका बिरामी बढी आउने गरेको बताउनुभयो। उहाँले काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखा लगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेको जानकारी दिनुभयो। सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्न, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने जस्ता कार्य नगर्न, कुनै पनि मलम, रासायनिक पदार्थ, तातो चिसो प्रयोग नगर्न, डस्ने सर्पको पहिचान गर्न र बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउन डाक्टर बास्तुलाले आग्रह गर्नुभयो। नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 2,40,00,000 भन्दा बढी असुली गरी सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा 7 जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। रोल्पाको थवाङमा हावाहुरीले ढलेको रुखले च्यापेर 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ गाउँपालिका 2 हेलोवाङकी 60 वर्षीय रुजु झाँक्री र सोही ठाउँकी 50 वर्षीय मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार रुजुको घटनास्थलमै र मनबुजीको उपचारका लागि पोखरा लैजाने क्रममा आज मृत्यु भएको थियो। बैतडीका स्थानीय तहहरूले विगतमा दलित समुदायको अपहेलना हुने गरी राखिएका गाउँ र टोलका नामहरू परिवर्तन गरेर सृजनात्मक नाम राख्न सुरु गरेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
8: जिल्लाको बाटा नगरपालिका 5 रहेको डिमेउडा टोलको नाम अहिले सृजना टोल राखिएको छ। दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिमेउडा भन्ने गरिएकोमा अहिले यस टोलको नाम सृजना टोल राखिएको उडाध्यक्ष फुनिसिंह बोहराले बताउनु भयो।
9: डिमौडा भन्ने नाम थियो दलित बस्ती ठाउँमा, त्यसलाई हामीहरूले भनौँ न वडाको नाम सिर्जन टोल राख्यौँ। यसै वडाको हाम्रो दनपा पानपा बिचको एउटा डुम्चेडा भन्थ्यो त्यसलाई, त्यसको नाम अहिले हामीहरूले रानीघाट राखेका छौँ र त्यसलाई अब सभ्य नाम राखिएको छ अहिलेको। त्यस्तै विभिन्न टोलहरूका नाम पनि अब हिजोको दिन अपहेलित नामहरू भएको हुनाले तिनीहरूलाई संशोधन गरेर सम्मानको लागि पनि दलितहरूप्रति हामीहरूले उच्च सम्मान राखेको कार्यक्रम छ।
8: यस अघि राखिएको गाउँको नाम भन्दा असहज हुने गरेकाले अहिले राखिएको नामहरूले केही सहज महसुस गराएको स्थानीयहरू बताउँछन्।
10: परिवर्तन गरेको त राम्रै भयो। पूर्वजको नाम सुन्दाखेरि अहिले आफूलाई एकदम नेगेटिभ फिल हुने जस्तो छ, होइन? अहिलेको पुस्ताको नजरले हेर्दाखेरि त्यो अब अलिक घेनाजनक, आफूलाई नराम्रो फिल हुने जस्तो लाग्छ।
11: बलबाट भयो, त्यहाँ पहिला भट्टाड हुन्थे, ढुङ्कला भन्थ्यो, ढुङ्कलाको अहिले ढुङ्गे ओखल राखेको छ। अझैवटा अझै बस्थे, त्यहाँ पनि अब अर्जनपुर भनेर पहिला भन्थे, अझैवटा भन्थे, अझैवटाको अहिले तिलगाउँ राखेको छ।
8: मुख्यतया दलित समुदायलाई लक्षित गर्दै अपहेलना हुने गरी राखिएका नामहरू गाउँहरूलाई सच्याउने काम भइरहेको हो। जिल्लाको दोगटा केदार गाउँपालिकाले पनि अपमानित हुने गाउँ तथा टोलहरूको नाम सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा लगिएको जनाएको छ। गाउँपालिकाका प्रवक्ता दिनेश प्रसाद भट्ट
12: नीति कार्यक्रममै हामीले त्यो कार्यक्रम राखेका थियौँ। त्यो योजनालाई अनौपचारिक रूपमा हामीले पेश पनि गरिरहेका छौँ। कतिपय ठाउँमा छलफलहरू पनि हामी गरिसकेका छौँ कुन टोलको नामहरू के राख्ने भनेर। तर निर्णायक रूपमा हामीले एकमुष्ट हामीले गाउँपालिकाभरिका सबै नामहरू राख्ने र चाहिँ नाम परिवर्तन गर्ने, जसले गर्दाखेरि एउटा चाहिँ समुदायमाथिको नामै पार्दाखेरि होच्चिने होच्याउने प्रकारको जुन कन्सेप्ट विकास भएको छ त्यो हटोस् भनेर हामीले चाहिँ गत यो आर्थिक वर्षभित्रै हामीले ल्याएको कार्यक्रम हो, त्यसलाई सम्पन्न गर्छौँ।
8: गाउँहरूको नामसँगै समयानुकूल विकास निर्माणमा पनि जोड दिन जरुरी छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
2: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित मुस्लिम तथा अरब मुलुकहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गर्नुभएको केही घण्टामै पाकिस्तानले सो प्रस्ताव आफ्नो मौलिक विचारधारासँग मेल नखाने भन्दै अस्वीकार गरेको छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाजिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट गर्नुभयो। पाकिस्तानको दीर्घकालीन नीति दोहोऱ्याउँदै रक्षा मन्त्री आसिफले इजरायलसँग सम्बन्ध सामान्यीकरण सम्बन्धी अवधारणा आफ्नो देशलाई स्वीकार्य नभएको स्पष्ट गर्नुभयो। इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा परिकम्तीमा 11 जनाको मृत्यु भएको जनाएको छ। सेनाले पूर्वी र दक्षिणी लेबनानमा गरेको श्रृङ्खलाबद्ध हवाई आक्रमणमा परि अन्य 3 जना घाइते भएका अधिकारीहरूले बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहमाथि आक्रमण तीव्र पार्ने घोषणा गरे लगत्तै लडाकु विमानले आज पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ। इरानी क्षेप्यास्त्र स्थल र बारुदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुङ्गाहरूलाई आक्रमणको निशाना बनाइएको अमेरिकी सेनाले जनाएको छ। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: नेपाली औषधि उत्पादकहरूले नेपाली औषधि उद्योगहरूको लगानी बचाउन औषधिको आयातमा कडाई गर्न सरकारसँग माग गरेका छन्। चितवनमा आयोजित एक कार्यक्रममा औषधि व्यवसायीहरूले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा रहेका उद्योगहरूबाट उत्पादित औषधि उपलब्ध गराउन आफूहरू सक्षम रहेको भन्दै आयातमा कडाई गर्न आग्रह गरेका हुन्। नेपालमा आत्मनिर्भर रहेका औषधि उद्योगको कच्चा पदार्थ मात्रै आयात गर्न दिने नीति सरकारले लिनुपर्नेमा औषधि व्यवसायीहरूले जोड दिनुभयो। नेपालमा हाल 100 हाराहारी औषधि उद्योग रहेकोमा विविध कारणले 10 औषधि उद्योग बन्द भइसकेको र बाँकी 50 उद्योग पनि बन्द हुने अवस्थामा पुगेको औषधि उद्योगहरूले बताउनु भएको छ। सञ्चालनमा रहेका उद्योग समेत 30-40% क्षमतामा मात्रै सञ्चालनमा रहेको भन्दै उद्योग बचाउन सरकारसँग उहाँहरूले आग्रह गर्नु भएको हो। नेपाल औषधि उत्पादक संघका पूर्व केन्द्रीय अध्यक्ष नारायण बहादुर छेत्रीले नेपाली औषधि उत्पादक कम्पनीको मुख्य समस्या विदेशबाट आयातित औषधिसँग प्रतिस्पर्धा गर्न गाह्रो हुनु रहेको बताउनु भयो। नेपालमा करिब 3 दशकदेखि औषधि उद्योगको विकास क्रमशः हुँदै आएको भए पनि अहिले उद्योगहरू 30% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्। त्यसको मुख्य कारण आयातित औषधिसँग प्रतिस्पर्धा गर्न नसक्नु भएको औषधि व्यवसायीहरूको भनाइ छ। हाल नेपालमा भारत लगायत अन्य देशबाट करिब 200 उद्योगका उत्पादित औषधिहरू आयात हुने गरेका छन्। नेपाल औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष विप्लव अधिकारीले नेपाली औषधि उद्योगमा 40 अर्ब भन्दा बढी लगानी भइसकेको बताउनु भयो। तेस्रो त्रैमासको समीक्षा अवधिमा बजेट कार्यान्वयनमा सुधार भएको देखिएको छ। नेपाल उद्योग परिसंघका अनुसार चालु आर्थिक वर्षको बजेटमा समावेश निजी क्षेत्रसँग सम्बन्धित 74 बुँदा मध्ये सबै पूर्ण कार्यान्वयन भएको पाइएको हो। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बजेट वाचमा समेटिएको बुँदा मध्ये 17% पूर्ण कार्यान्वयन भएकोमा चालु आर्थिक वर्षको सही अवधिमा 27% कार्यक्रम पूर्ण कार्यान्वयन भइसकेको जनाइएको छ। साथै गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म 56% कार्यक्रम आंशिक कार्यान्वयन भएकोमा यस वर्षको सही अवधिमा आंशिक कार्यान्वयन हुने दर 59% प्रतिशत पुगेको छ। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले चालू आर्थिक वर्षमा राजनीतिक उतार चढाव र सरकार परिवर्तनका बीच पनि बजेट कार्यान्वयनमा सुधार भएको देखिएको बताउनु भयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने तयारी गरेको छ। मन्त्रालयले धान खेती गर्ने कृषकलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातका आधारमा मल उपलब्ध गराउन लागेको हो। हाल करिब 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको मन्त्रालयले जनाएको छ। धान खेतीलाई दृष्टिगत गरी युरिया र डिएपी गरी 40,000 मेट्रिक टन मल छिट्टै आयात गर्ने प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले जानकारी दिनुभयो। किसानलाई मल बिक्री गर्दा डिपो मार्फत वैज्ञानिक आधारमा वितरण गरिनेछ। सरकारले चालू आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखेर 28,82,14,00,000 रुपियाँ बजेट विनियोजन गरेको थियो। नेपाली बजारमा मंगलबार छाप भएको सुनको मूल्य तोलामा 1,300 रुपियाँले घटेको छ। सोमबार प्रति तोला 2,92,800 रुपियाँमा कारोबार भएको छाप भएको सुन मंगलबार भने 2,91,500 रुपियाँमा कारोबार भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा 90 रुपियाँले घटेर कारोबार भएको छ।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
15: चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली महिला क्रिकेट टिमले 7 वर्षपछि खेल्दैछ। नेपाल र चीन बीचको 7 वर्षपछिको खेल बुधबार बिहान 11:45 मलेसियाको बायोमास ओभलमा हुँदैछ। नेपाल र चीन बीच सन 2019 फेब्रुअरी महिनापछि पहिलो पटक हुन लागेको हो। नेपाल र चीन बीच एसियन गेम्स महिला क्रिकेटको छनौटका क्रममा बुधबार खेल हुन लागेको हो। छनौटको पहिलो दिन इन्डोनेसियालाई हराएर सुखद सुरुवात गरेको चीन नेपालसँगको खेल जितेर छनौट हुने लक्ष्यमा छ। बुधबार बायोमास ओभलमा चीनका विरुद्ध नेपाली महिला टोली तेस्रो पटक मैदान उत्रिँदैछ। नेपाली टोली यसअघिका दुवै भेटमा नेपाल विजयी भएको छ। चीनसँगको टी20 अन्तर्राष्ट्रिय पहिलो पटक 12 जनवरी 2019 भेट भएको थियो। पहिलो भेटमा नेपालले चीनलाई 10 विकेटले पराजित गरेको थियो। चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल 5 रनले विजयी भएको थियो। बुधबार नेपालले चीनसँग 7 वर्ष 3 महिनापछि टी20 अन्तर्राष्ट्रिय खेल्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको पछिल्लो वरियतामा नेपाल 22 स्थानमा रहँदा चीन भने 43 स्थानमा छ। राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुब्बी लामालाई फिर्ता बोलाएको छ। पत्रकारै परिषदले लामालाई दिएको जिम्मेवारीबाट मुक्त गरिएको बताएको हो। 2083 जेठ 11 गतेको निर्णय बमोजिम लामालाई क्यानको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाइएको राखेप संघ संस्था सम्बन्धी शाखाका प्रमुख चन्द्र कुमार राईले जानकारी दिनुभयो।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी र मधेस प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागको 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस वर्षा 20.6 मिलिमिटर। काठमाडौँको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस वर्षा 5.5 मिलिमिटर। पोखराको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस वर्षा 31.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.5 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 36.2 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै आज पनि प्रतिपक्षी सांसदहरूद्वारा बैठकमा अवरोध। प्रधानमन्त्रीले चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने सभामुख डोल प्रसाद अर्यालद्वारा सांसदहरूलाई जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल, नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई, किसानहरूलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने कृषि मन्त्रालयको तयारी र लेबनानमा इजरायलको आक्रमणमा परि 11 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
16: खेल, खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
17: ए गजल की धुन
18: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि।
19: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल गङ्गा नवीन दाहालको साथमा।
17: मेरी रात की जुन आओ, ये गजल की धुन आओ।
20: रोजगार मात्र होइन अब सुरक्षित रोजगार,
21: कसरी?
20: त्यसका लागि आवश्यक छ व्यावसायिक सिप।
22: सिप भयो भने पैसा पनि धेरै पाउँछ, राम्रो काम पनि पाउँछ र मान्छे सुरक्षित पनि हुन्छ। सिप सिक्यो भने या त आफैले स्वरोजगार बन्न सक्यो या विदेशमा जान सक्यो। पाइराखेको भन्दा धेरै राम्रो पैसा, धेरै राम्रो मान सम्मान र मर्यादामा रहन्छ। त्यस कारण यो सुरक्षित वैदेशिक रोजगार, आत्मनिर्भर हुने खालको स्वरोजगार, यो दुइटै कुरा फाइदा छ भन्ने कुरा बुझ्न जरुरी छ।
20: व्यावसायिक सिपबाट सुरक्षित रोजगार,
23: सुरक्षित रोजगार, सुरक्षित भविष्य।
24: उहाँहरूको अनुभव के रहन्छ भने सिप परीक्षण गरेर सर्टिफिकेट लग्यो भने त्यसको भ्यालु अलिकति फरक छ। रोजगारदाताले पनि एक तह माथिको हामीलाई सुविधाहरू दिने अथवा काम पनि अलिक सहज किसिमले गर्न सकिने वातावरण त्यहाँ सिर्जना हुन्छ।
21: व्यावसायिक सिप र सुरक्षित रोजगारीका लागि आधिकारिक सूचना एवं गतिविधि समेटिने रेडियो नेपाल र वैदेशिक रोजगार बोर्ड सचिवालयको साझा प्रस्तुति कार्यक्रम वैदेशिक रोजगारी
20: हरेक बिहिबार बिहान 7 बजेको समाचार पछि रेडियो नेपालमा।
21: सिपयुक्त रोजगार आर्थिक समृद्धिको आधार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेश प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, अब सुन्न सक्नुहुनेछ शैक्षिक कार्यक्रम।
1: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
2: श्रोता सदाझैँ आज पनि हामी शैक्षिक रेडियो नाटक लिएर उपस्थित भइसकेका छौँ। आजको श्रृङ्खलामा हामी हरि खनालले लेख्नुभएको बलराम पनि सुद्रिय शीर्षकको नाटक प्रस्तुत गर्दैछौँ। यस शैक्षिक रेडियो नाटकमा आवाज दिने वक्ताहरू हुनुहुन्छ रजनी धिमाल, गोपाल नारायण श्रेष्ठ, खिलानाथ धमला, रूपक भट्टराई र अस्मिता दङ्गाल। आउनुहोस् अब सुनौ शैक्षिक रेडियो नाटक बलराम पनि सुध्रिए।

0: सुन्नुहोस् न, अझै सुतिरहनु भएको रहेछ। आज म्यामले स्कुलमा बोलाउनु भएको छ कि?
1: कसलाई बोलाएको छोरी? आमालाई कि बाबालाई?
0: बाबा र आमा मध्ये एकजनालाई ल्याउनु भन्नु भएको छ।
1: कमला, ए कमला, सुन्यौ छोरीको कुरा?
2: के कुरा हो? मैले त केही सुनेकी नै छैन। ओछ्यानबाटै चिच्याएको पनि सुनिन्छ त।
1: तिम्रा कान बाक्ला भयो कि के हो? ठुलै स्वरले बोलेको छु त।
2: झोल तान्दा तान्दा तिम्रै कान बाक्लो भयो होला नि।
0: बाबा, एउटा कुरा भनौँ।
1: भन न, के भन्ने हो? आज सुत्नै दिनौ तिमीले?
0: बाबा मान्छे छोरी भन्दा पनि धेरै बेर सुत्छन् हो।
1: होइन होइन, तिमी चाँडै सुत्यौ, म ढिला सुतेँ। ढिला सुतेपछि ढिला उठेको नि।
2: किन ढिला सुतेको भनेर सोध न छोरी।
0: हो नि, किन ढिला सुत्नु भएको?
1: बेलुकी कामबाट फर्किँदा ढिला भयो।
2: छोरीसँग झुटो बोल्ने अब सानी छैन। तिम्रो कर्तुत सबै थाहा पाउँछे। अघि नै बाबाको मुख गनाएको छ भनेकी थिए।
1: अँ, धेरै जानिनौ तिमी।
2: आफ्नो धोती खुस्केको थाहा छैन? यस्तो बच्चाले के सोचिदियो? अब त ठिक ठाउँमा आउनुहोस् न।
1: म त ठिक ठाउँमा आइसकेँ, तिमी त झन् ठुला ठुला कुरा गर्न लाग्यौ त।
2: ठिक ठाउँमा आयौ कि आएनौ सबै थाहा छ। यहाँबाट निस्किन पायौ भने फेरि चौतारीको भट्टीमा पुग्ने त हो। मलाई थाहा छैन र।
1: ल ल, नकराउ, अब खान्न। छोरीलाई टिको लगाएर छोड्छु।
2: टिका बनाइदिउँ त?
1: पर्ख पर्ख, साई तेरो लगाउनु पर्छ।

0: हजुर ठुल्लाइ, ए आज आउन नपर्ने भयो किन र?
1: आज नानीको विद्यालयमा बोलाएका छन् रे, बुढीलाई अलि सन्चो छैन त्यसैले।
0: हस् दाइ, ल ल भोलि फुर्सदैछ हुन्छ। कमला अझै रिसाइरहे कि? मै जाने भए त छोरीको स्कुलमा, ठुल्लाइ पनि जाने रे।
2: ए हो, म किन रिसाउँथेँ, जान त मलाई पनि मन छ। घरमा बाख्रा भैँसीलाई पानी दिनु पनि पर्छ, अरू बेला मै गएको हुँ क्या रे, आज तिमी जाऊ।
0: लौ लौ त्यसो भए खाना पनि फटाफट पकाऊ। खै तरकारी के बनाउने सुर छ?
3: सबै अभिभावक ज्यूहरूलाई सादर नमस्कार र स्वागत छ। हजुरहरूले नानीहरूलाई केन्द्र स्कुलमा पठाएर राम्रो गर्नुभएको छ, यसका लागि धन्यवाद। तर केही भन्नु छ, हजुरहरूको गुनासो केही भए त्यो पनि सुन्नु छ, त्यसैले बोलाएको।
4: लौ के भन्ने हो, भनिहालौँ।
3: गर्मी समय लाग्यो, जाडोमा भन्दा यस बेला धेरै रोग लाग्छ, हो कि होइन भन्नुहोस् त?
5: जसले पनि जानेको कुरा नानी हो त, यदि भन्न नि हामीलाई बोलाएको।
3: अरू पनि धेरै कुरा छ काका, पहिले कुरा त सुन्नुहोस्।
6: हो भने दाई पनि कुरै नसुने के भन्नुभएको, पहिले रमा नानीलाई भन्न त दिनुहोस्।
3: हजुरहरूले दुई तिनवटा काम गर्नु पर्यो। पहिलो, बाबु नानीहरूलाई पठाउने हाते रुमाल दिनदिनै धोइदिने, अनि उनीहरूले लगाउने पोसाक पनि सफा लगाएर पठाउने।
5: श्रावण चाहिँ नानीले दिएर पठाउँछ हो?
4: यो बरलामले स्कुलमा आउँदा पनि धोकेर आएछ, नत्र यस्तो कुरा त नगर्नु पर्ने नि।
5: धोके पनि मेरै पैसाले धोके, आज मेरो पनि छुट्टीको दिन हो के?
6: बलराम दाई धैर्य गर्नुहोस्, होइन भने पुलिस बोलाएर निकाल्न नपरोस् नि।
5: ल ल चुप चुप चुप, तै चुप मै चुप, चुप भनेपछि चुप।
6: नानी कुरा भन्दै जानुहोस्, यस्ता मान्छे बोल्दै गर्छन्।
3: हजुरहरूका नानी बाबुहरूले साँझ बिहान घरमा दाँत माझ्छन् कि माझ्दैनन्?
4: माझ्छन्।
5: हामी बाबुआमाले नि माझ्दैनौँ, अनि घरमा दाँत माझ्ने त कुरै छैन, अनि बुढाबुढीले केले माझ्ने?
6: मेरो नानी त

0: मलाई पनि छोरीले भन्दै थिए, त्यो जाबोको कुरा कहिले सुन्ने? खुकुरी भन्दा कर्दा लाग्ने, बाउ भन्दा छोरी जान्ने।
1: खुकुरी भुत्ते छ भने र कर्दा धारिलो छ भने कर्दा नै लाग्ने हुन्छ, हो कि होइन?
2: बहिनीले ठिक भन्यो, जमानाले हाम्रा बच्चाहरू अगाडि छन्।
3: आहा, क्या ठिक कुरा गर्नुभएको काकाले। अनि हजुरको नातिले दाँत यसरी माझ्ने हजुरबा भने त?
2: उसैले सिकाएर त जानेको। म बुढाको दाँत पनि अहिले कुनै 16 वर्षको भन्दा कम देखिँदैन। लौ हेर्नुहोस् त,
3: मेरो हातमा के छ हेर्नुहोस् त।
0: औँला काट्ने कुरा हातमा लिएर के छ? अरे, के उल्लु बनाएको हो नानी?
3: यसले औँला काट्छ र दाई?
0: नङ भनेको औँलै त हो नि।
3: हजुरले काट्नु भएको छैन।
0: पहिला त काट्ने चलनै थिएन। म निदाएको बेलामा छोरीले सबै काटिदिन्छन् भने।
2: ठिक छ नानी, मेरो नाति त हरेक एक दुई दिनमा नङ काट्ने कुरा गरिहाल्छ। सुरु सुरुमा त मैले काटिदिन्थे, अहिले त उही सिपालु भएको छ। मेरो समेत उसैले काटिदिन्छ।
1: मेरी छोरी त मेरो नङ अलि लामो देखि भने गिज्याउन थालिहाल्छ। लौन नि आमाको नङभित्र कालो मैलो। अब खाना यही हातले पकाउनु भयो होला, फोहोर जति पेटमा बनिहाल्छ, अनि काट्नु परेन।
3: धेरै नानी बाबुहरूले सिकिसकेका छन् किनभने म यहाँ सिकाउँछु, तर अझै धेरै नानीहरूले घरमा नङ काट्ने छैन भन्छन्। अनि मेरो हजुरबा वा हजुरआमा वा बा आमाको नङ त लामो छ र नङभित्र कालो छ भन्छन्।
1: नानी बाबुहरूले भनेर पनि बाबुआमाले नमानेका त होलान् नि अघि।
0: घरमा नङ काट्न नानीले यहाँबाट मेसिन पठाएकी छेउ र?
3: दाई, हजुरलाई रक्सी खान मैले यहाँबाट रक्सी पठाएको थिएँ र, खानु हुँदो रहेछ त, कहाँबाट आयो?
0: बाबै, यो नानी त छुरा पो रहेछ, कस्तरी समातेको कुरा। चुपचुप रक्सीको कुरा गर्नुहुन्न, मलाई रक्सीले छोडिसक्यो। चुपचुप तै चुप मै चुप।
3: हात राम्रोसँग धोए पनि हाम्रो नङ लामो छ भने नङभित्रको फोहोर त जाँदैन, अनि हामीले नचाहेर वा नजानेर पनि खानेकुरामा हात हालेकै हुन्छौँ। तरकारीहरू काटेका हुन्छौँ, नङभित्र सडेर बसेको फोहोर आफ्नो मात्र होइन बालबालिकाको पेटमा पनि पुग्छ, अनि रोग कसरी लाग्यो हामी थाहै पाउँदैनौँ, हो कि होइन बाबाआमाहरू?
2: एकदम सही कुरा भने नानीले।
3: यति कुरा भन्नुको मतलब हो, हजुरहरूले नियमित रूपमा आफ्नो पनि र बालबालिकाहरूको पनि नङ काट्ने व्यवस्था मिलाउनु होला। बढी भनेर मैले
0: के बढी के घटी? मानोपाथी होइन, तराजु छैन, केमा नापेर भन्ने?
1: दिमागमा नापेर भन्ने नि दाई। हुन त दिमागमा नाप्न दिमाग खाली हुनु पर्यो, झोल गएर भरिएको होला।
0: कति हेप्न सकेको हो, म कुरा बुझिरहेको छु क्या, त्यो झोल सोल गइसक्यो छैन। चुप
2: ल ल, चुप, चुपचाप सुध्रिनु।
3: हाते रुमाल किन दैनिक रूपमा धुनुपर्छ भनेर पनि मैले भनिसके, पोसाक सफा लगाइदिनु पनि भने र नङ काट्न पनि भने, होइन त?
4: मेरो त नानीको एउटै मात्र पोसाक छ, धुनका लागि पनि हप्ता दिन पर्खिनु पर्छ।
3: दाजु, यो बाल विकास केन्द्र हो, पोसाक त विद्यालयका अरू विद्यार्थी सरह देखाउन मात्र लगाउन लगाएका हौ, अनि कतै भेटिँदा हाम्रा नानी बाबुहरू रहेछन् भनेर चिन्न पनि लगाउन लगाएका हौ। हाम्रा नानीहरूलाई सधैँ अनिवार्य छैन, धोएको दिन अर्को लगाइदिनुहोस्, तर सफा चाहिँ हुनुपर्छ है। अब कुरा गरौँ हात धुने कुराको। के हजुरहरू कुनै काम गरेपछि हात धुनुहुन्छ?
1: यसो खेतबारीमा काम गरेर आएपछि हात धोइन्छ, चर्पी गएर आएपछि पनि हात धोइन्छ।
2: खाना खानु अघि हात गोडा धुने हाम्रो पुरानो बानी हो, मैले त त्यसलाई छाडेकै छैन।
0: म त गर्मीको समयमा सम्झिएको बेलामा हात धुन्छु, जाडोको बेलामा त आछुछुछु हुन्छ, सिधै बाहिरबाट आयो दाल भात दन्कायो।
3: त्यसो भए हजुरलाई बेला बखत झाडा पखाला पनि त चल्छ होला, आउँ परेर पेट कटकट पनि त दुख्छ होला, होइन?
0: कहिलेकाहीँ त भइहाल्छ नि।
3: किन भएको रहेछ थाहा पाउनु भयो?
0: थाहा त पाएँ नि, थाहा पाए पनि के गर्नु, जे गर्नु उसैले गर्छ।
2: मूर्खको औषधि छैन भनेको यही हो नि नानी।
0: ए, मूर्ख पो भनिदिया। चुप चुप चुप, अब म सज्जन भनिसकेँ, नानीको कुरा मान्छु, चुप चुप।
3: हजुरहरूले हात धुने कुरा त गर्नुभयो, तर असाध्यै ध्यान दिनुपर्ने कुरा अर्को छ। चर्पी जाँदा त्यहीको जुत्ता चप्पल लगाउनु पर्यो, अनि चर्पीबाट फर्कदा साबुन पानीले मिची मिची हात धुनु पर्यो, यो काम तपाईँ र तपाईँका नानी बाबुहरूले गर्छ।

0: छन् त।
1: मेरी छोरीले त नियम नै बनाएकी छे। यहाँ नानीले सिकाउनु भएछ, उसले सिकेकै दिनदेखि सुरु गरी। हामी चर्पी गएर आएको देखि भने सोधिहाल्छे हात धुनुभयो भनेर।
2: त्यो चर्पीमा कहिले त 50 पटक जानुपर्छ। जति पटक गयो त्यति पटक साबुन पानीले हात धुन थाल्दा साबुनको एक डल्लोले पनि पुग्दैन, पानी पनि खतम। मुखले भनेर मात्रै हुन्छ भने
1: चर्पीमा 50 पटक किन जाने भाइ?
2: चर्पीमा पनि किन जाने भनेर सोध्छन् भने भन्न पनि लाज लाग्ने। हुन त सोध्नेले सोधेपछि के को लाज, दिशा पिसाब गर्न जाने नि।
1: अनि 50 पटक जानुपर्छ त?
2: अनि कहिले पर्छ नि? चर्पीमा बसेर उठो, यसो बाहिर आयो, घरभित्र जान नपाई फर्किन मन लाग्छ। 1 महिना अघि त म 51 पटक गएको छु।
1: न आँसु भन्दा पनि आँसु लाग्छ। अघि त्यही पेटको रोग नलाग्न पनि नङ काट्ने हात धुने कुरा भने कि होइन नि त रमा नानीले?
2: ए हो, मैले त भुसुक्कै बिर्सेछु। ल ल ल, चुप चुप चुप।
3: मेरो छोरालाई किन बानी बसेन होला? मिसले यति धेरै कुरा सिकाउनु भएको रहेछ, घरमा केही गर्नै खोज्दैन।
4: दाजु, कुन कुरामा बानी लागेन बाबुको?
3: खाना खानु अघि हात धुने, चर्पीबाट फर्केपछि हात धुने कुरामा।
4: दाजु रिसाउनु हुन्न भने एउटा कुरा सोधौँ।
3: सोध्नुहोस् न, किन रिसाउने? हाम्रै राम्रोको लागि यति दुःख गर्नुभएको छ?
4: हजुरका घरका अरू व्यक्तिले हात धुने बानी बसालेका छन् त?
3: म त गर्छु, तर सबैले पालना गर्न खोज्दैनन्, मैले नै सम्झाउनु पर्छ।
4: कारण त्यही हो दाजु, घर पहिलो पाठशाला हो। घरका ठुलाले जे गर्छन् सानाले पनि त्यही गर्छन्। जब बाबुले, आमाले वा अरू कुनै ठुला मानिसले त्यस्ता नियम पालन गर्दैनन्, तब सानाले पनि गर्दैनन्। नगर्दा नगर्दै बानी लाग्छ, नयाँ बानी बसाउन निकै गाह्रो पर्छ, हो कि होइन भन्नुहोस् त?
1: हो नि नानी, हामीलाई यस्ता कुरामा बानी बसाउन कति गाह्रो भयो।
3: मलाई नानीका तर्फबाट दिने सुझाव के हो त नानी?
4: सबैभन्दा पहिले घरका अग्रज सदस्यहरूले बानी सुधार गर्ने। ठुलाकै कारण घर परिवारमा समस्या हुन्छ, रोग पनि त्यही कारणले लाग्छ। बाल बालिकाको खराब बानी पनि ठुलाकै कारण लाग्छ, हो कि होइन भन्नुहोस् त?
5: सोरै आना सही हो नानी।
4: घरमा हजुरहरू ठुला मानिसले धुम्रपान गर्नुहुन्छ भने त्यसको धुवाँले परिवारलाई पिर्छ। पिर्छ मात्रै होइन, बाल बालिकाले पनि सिक्छन्। बाबा आमाले गरेको कुरा गर्दा इज्जत बढ्ने, ठुलो होइने धारणा बस्छ बाल बालिकाहरूमा।
1: सुन है बलराम, कता गए? किन निदाएछन्?
2: म निदाएको छैन, चुप मात्र बसेको हो। हामी ठुलाले गर्नु भनेको सानालाई सिकाउनु हो भन्नुभयो नि। हो, त्यही कुराले मेरो सानो छोरो छ, घरमा भर्खर 3 वर्ष पुग्दैछ। मैले त्यसै गरी झोल तान्दै गरेँ भने त्यो पनि भोलि पर्सि मभन्दा ठुलो जडिया हुन्छ भन्ने लाग्यो। छोरी निकै असल भएकीले मेरो छायामा परेकी छैन।
5: अब भने बलरामलाई पुरै छडेछ भन्ने जानकारी भयो?
2: होइन, म आजबाट निकै गम्भीर भएँ, धरोधर्म भन्छु। मेरो त आँखा पो खुल्यो। र म बहिनीका कुरा सुनेपछि मलाई किन पटक पटक झाडा पखाला लाग्छ, के कारणले मेरी बुढीलाई खोकी लाग्छ, मैले मेरी छोरी र छोरालाई कति चुरोटको धुवा पियाएँ होला भनेर मनमा कुरा खेल्दैछ।
1: अब भट्टीमा नपुगुन्जेल मनमा यस्ता कुरा खेल्ने त होला नि, होइन र?
4: लौ त आमा बुबा र दिदी बहिनीहरू, हजुरहरूले बुझ्नुभएका कुरा मैले गरेको हुँ। केही नयाँ थिएन अवश्य बुझ्नुभयो होला। केही जिज्ञासा भए छलफल गरौँ है।
5: बुझ्यो नानी, हाम्रो बलरामले कति बुझेको नि।
2: काका, हजुरहरूले एउटा कुरा बुझ्नु नभयो, मैले त 2 कुरा बुझेँ। हजुरहरूले बाबु नानीको सरसफाइका कुरा बुझ्नुभयो होइन?
1: हो त,
2: मैले 2 कुरा बुझेँ। पहिलो अभिभावककै सरसफाइ तथा बानी सुधार, अनि दोस्रो बालबालिकाको स्वास्थ्य र सरसफाइ।
5: भट्टीमा नपुगुन्जेल त होला नि।
2: होइन काका, आजबाट तपाईँको पाउमा शिर राखेर मैले बाचा गरेँ, अब बलराम सुध्रियो भनेर मान्नुहोला।
6: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। करिब 8 बजेसम्म सुनाउनेछौँ आधुनिक गीत। यसै क्रमको पहिलो गीत सुनायौँ निशा दिसारको स्वरमा, माधव ढकालको रचना, गैरी सुरेशको संगीतमा। अब राख्दैछौँ सुरेन्द्र चन्दको स्वरमा, महेन्द्र सेदाईको रचना, गायक स्वयंकै संगीतमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
5: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
4: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
5: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
4: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
5: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
7: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
6: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
7: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
6: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
7: ए, सूचीकरण त गर्नै पर्ने हो।
6: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
8: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला बेलुकीको 8 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

लोकगीत सुनाउने क्रममा भर्खरै सुनायौ पूर्णबहादुर गन्धर्वको स्वरमा गायक स्वयंकै संकलनमा, अब राख्दैछौ ध्रुवराज खड्काको स्वरमा मधुराज खड्काको संकलनमा।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल लोकगीत सुनाउने क्रमको अन्तिम गीत सुनायौं तुलसीराम न्यौपानेको स्वरमा गायक स्वयंकै संकलनमा। अब सुन्न सक्नुहुनेछ करिब 9 बजेसम्म शैक्षिक रेडियो कार्यक्रम।
1: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
2: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 नेपाली विषयको पाठ 2 रहेको घर झगडा कथा पाठ अन्तर्गत रहेर मूलत पठनबोध, भाव विस्तार, सारलेखन र भाषिक प्रकार्य सम्बन्धी क्रियाकलापमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
3: आजको भलिबल खेल पनि साह्रै रमाइलो भयो। एक गेम तिमीहरूले जित्यौ, एक गेम हामीले जित्यौँ।
4: प्रतिस्पर्धा निकै कडा भयो, भोलि पनि खेल्नुपर्छ।
3: हुन्छ बाबु, हुन्छ। को भन्दा को कम, हामी पनि तयार छौँ।
4: हो लाखु भाइ, भोलि देखिहालिन्छ नि।
3: हो, बलको धाग लगाएर बस है। रामहरी गुरु हाम्रो कक्षातिर आउँदै हुनुहुन्छ।
4: ओहो, हो त रहेछ त। ल ल, दगुरौँ।
3: धन्न हामी गुरुभन्दा पहिला नै कक्षा कोठामा आइपुग्यौँ।
4: त्यही त, बेसरी कुदियो, कस्तो सुहाँ सुहाँ भएको।
5: शुभ दिन गुरु।
4: हजुरलाई हाम्रो कक्षामा स्वागत छ।
6: शुभ दिन विद्यार्थी भाइ बहिनीहरू, सबैजना आफ्नो स्थानमा बस्नुहोला।
5: हस्, धन्यवाद गुरु।
3: गुरु, हजुरबाट चुटकिला नसुनेको पनि धेरै भयो, आज एउटा चुटकिला सुनौ न है।
4: हो गुरु, म पनि त्यही भन्न खोज्दै थिएँ, सुजताले भनिहालिन्।
6: तपाईँहरूलाई चुटकिला सुन्न मन लाग्यो, कुन चुटकिला सुन्नुहुन्छ त? ल सुन्नुहोस्। एकजना मूर्ख मान्छे दुवै कान पोलिएर डाक्टर कहाँ उपचार गराउन गएछ। दुवै कान पोलिएको व्यक्ति देखेर डाक्टरले छक्क पर्दै सोधेछन्, तपाईँको दायाँ कान कसरी पोलियो? मूर्खले उत्तर दियो, कपडामा आइरन लगाउँदै थिएँ, त्यही बेला फोनको घन्टी बज्यो, हतारमा आइरन नै कानमा लगेछु। डाक्टरले फेरि सोधे, अनि बायाँ कान कसरी पोलियो? मूर्खले भन्यो, अनि अर्को पटक पनि फोनको घन्टी बज्यो नि डाक्टर साहेब।
3: गुरुले रमाइलो चुटकिला सुनाउनु भयो।
6: विद्यार्थी भाइ बहिनीहरू, अब आजको पाठ्यवस्तुतिर लागौँ। सबैभन्दा पहिले पठनबोध सम्बन्धी अभ्यास गरौँ। पाठ्य पुस्तकमा पाठ 2 अभ्यास 13 पल्टाउनुहोस् त।
4: हामीले नेपाली पाठ्य पुस्तकमा पाठ 2 अभ्यास 13 पल्टायौँ गुरु।
6: अब तपाईँहरू अभ्यास 13 दिएको अभ्यास पालै पालो पढ्नुहोस् त।
4: हस् गुरु, पहिला म पढ्छु। प्रत्येक जीवका शरीरमा एउटा अत्यन्त सूक्ष्म मन हुन्छ। यो अत्यन्त तीव्र र गतिवान हुन्छ। यसले इन्द्रियलाई नियन्त्रण गरेको हुन्छ। यसको आत्मासँग सम्बन्ध विच्छेद भयो भने अचेतन भएर सुप्त रहन्छ। प्रत्येक व्यक्तिको मनमा सत्व, रज र तम गरी 3 प्राकृतिक गुण हुन्छन्।
3: यीमध्ये सामान्यतया कुनै एउटा प्रबल हुन्छ। व्यक्तिमा 3 गुणमध्ये जुन गुण प्रबल रहन्छ, व्यक्तिको आचरण र आनी बानी पनि सोही गुणका विशेषता अनुरूपकै हुने गर्छ। समय समयमा आहार, आचरण र परिस्थितिको प्रभावले गर्दा अन्य गुण पनि जागृत हुन्छन्। आसक्ति र द्वेष शून्य वास्तविक मन सात्विक मन हो।
4: अब म पढ्छु है त साथीहरू। रागयुक्त, सचेत र चञ्चल मन राजस मन हो। क्रोधी र अज्ञानी मनलाई तामस भनिन्छ। त्यसैले सात्विक मनलाई शुद्ध, सत्व वा प्राकृतिक मानिन्छ भने राजस र तामसलाई दोषपूर्ण मानिन्छ।
3: आत्माबाट चेतना प्राप्त गरेपछि स्वाभाविक वा दोषपूर्ण मनले आफ्ना गुण अनुसार इन्द्रियलाई आआफ्ना वस्तुमा संलग्न गराउँछ। त्यही अनुसार शारीरिक कार्य सम्पन्न हुन्छन्। आत्माले मनद्वारा इन्द्रियलाई अर्थात् शरीरका अङ्गलाई उत्तेजित गर्छ, किनभने मन नै आत्माको साधन हो। मनको सम्पर्क जुन इन्द्रियसँग हुन्छ, ज्ञान पनि त्यही इन्द्रियद्वारा प्राप्त हुन्छ।
6: स्याबास, तपाईँहरूले राम्रोसँग अनुच्छेद पढिहाल्नुभयो। अब छलफल गर्दै प्रश्नका उत्तर लेख्नुहोस् है त।
4: गुरु, हामीले प्रश्नका उत्तर लेखिसक्यौँ।
6: म प्रश्न सोध्छु, तपाईँहरू पालै पालो उत्तर भन्नुहोस्। पहिलो प्रश्न सुजाताका लागि, व्यक्तिका मनमा कुन कुन गुण रहेका हुन्छन्?
3: व्यक्तिका मनमा सत्व, रज र तम गुण रहेका हुन्छन्।
6: तपाईँले सही उत्तर दिनुभयो। अर्को प्रश्न प्रणवका लागि, मन र इन्द्रिय बीचको सम्बन्ध देखाउनुहोस्।
4: मन आत्माको साधन हो, यसले इन्द्रियलाई नियन्त्रण गर्छ। मिल्यो त गुरु?
6: मिल्यो मिल्यो। तपाईँले प्रश्नको आशय बुझेर ठिक उत्तर दिनुभयो। अर्को प्रश्न, राजस र तामस मनको तुलना गर्नुहोस्।
3: राजस मन रागयुक्त, सचेत र चञ्चल हुन्छ भने तामस मन क्रोधी र अज्ञानी हुन्छ।
6: तपाईँले पनि सही उत्तर भन्नुभयो। अब अर्को प्रश्न, व्यक्तिका व्यवहार कसरी निर्धारण हुँदा रहेछन्?
4: उत्तर भन्ने मेरो पालो। व्यक्तिका व्यवहार आत्माबाट प्राप्त हुने चेतना अनुसार शारीरिक कार्यबाट निर्धारण हुँदो रहेछ।
6: तपाईँहरूले सबै प्रश्नको सही उत्तर दिनुभयो। अब म भाषिक संरचना र वर्ण विन्यास पहिचान गर्ने प्रश्न सोध्छु।
4: हुन्छ गुरु, हामीले यी प्रश्नका उत्तर पनि लेखिसकेका छौँ।
6: अब म प्रश्न सोध्छु, तपाईँहरू पालै पालो उत्तर भन्नुहोस्। पहिलो प्रश्न सुजाताका लागि, अनुच्छेदका गर्छ र मानिन्छ क्रियापदको धातु पहिचान गर्नुहोस्।
3: गर्छ क्रियापदको धातु गर र मानिन्छ क्रियापदको धातु मान हो।
6: तपाईँले सही उत्तर दिनुभयो। अर्को प्रश्न प्रणवका लागि, अनुच्छेदबाट सकर्मक क्रिया भएका कुनै दुई धातु टिपी अनुच्छेदमा प्रयोग भएका भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस्।
4: उत्तर, गएको हुन्छ भनिन्छ। यी सकर्मक क्रिया भए। गरेको हुन्छ क्रिया गर धातुबाट र भनिन्छ क्रिया भन धातुबाट बनेका छन्। मिल्यो त गुरु?
6: विद्यार्थी भाइ बहिनीहरू, सकर्मक क्रिया पहिचान गर्दा सामान्यतया कर्तायुक्त वाक्यमा के अथवा कसलाई राखेर प्रश्न गर्दा उत्तर आउने क्रियापद सकर्मक हुन्छन्।
3: हजुर, हो नि गुरु। हजुरले सकर्मक क्रियापद चिन्ने तरिका कक्षा नौमा पनि सिकाउनु भएको थियो, मैले त बिर्सिएकै छैन।
6: हो नि सुजाता, यसरी विषयवस्तु राम्रोसँग बुझेर अभ्यास गर्ने तपाईँहरूको तरिका राम्रो छ। अब म प्रश्न सोध्छु, प्रणव उत्तर दिनुहोस् है त। अनुच्छेदबाट दीर्घ इकार लागेका चारवटा शब्द पहिचान गर्नुहोस्।
4: अनुच्छेदमा शब्दको सुरुमा दीर्घ भएको शब्द तीव्र छ, शब्दको बीचमा दीर्घ भएको शब्द शरीर छ, शब्दको अन्त्यमा दीर्घ भएको शब्द क्रोधी र अज्ञानी, होइन त गुरु?
6: हो नि, तपाईँले अनुच्छेदबाट शब्दको सुरु, बीच र अन्त्यमा दीर्घ इकार भएका शब्द पहिचान गर्नुभयो। अब हामी व्याख्या लेखनका सन्दर्भमा छलफल गरौँ है त।
4: गुरु, मैले पनि व्याख्या लेख्न सिकाइदिनुहोस् भन्न खोज्दै थिएँ। एकपटक व्याख्या लेख्ने तरिका बताइदिनुहोस् न, म व्याख्या गर्दा सधैँ अल्मलिन्छु।
6: ठिक छ ठिक छ, आफूले नबुझेका कुरा यसरी निर्धक्कसँग भन्नुपर्छ अनि पो पढाइ राम्रो हुन्छ। अब म तपाईँहरूलाई व्याख्या गर्ने तरिका बताइदिन्छु, सुन्नुहोस् है त। व्याख्या गर्नुपर्ने अंशलाई राम्ररी पढेर त्यसको आशय बुझ्नुपर्छ। व्याख्या लेख्दा तर्कपूर्ण प्रस्तुति हुनु राम्रो मानिन्छ। विषयवस्तु पुष्टि गर्न उपयुक्त उदाहरणहरू पनि दिनुपर्छ। व्याख्या गर्दा आफ्नो धारणा पनि राख्नुपर्छ। व्याख्या गर्न दिइएको अंश वा वाक्यमा केन्द्रित भएर विषयवस्तु टुङ्ग्याउनुपर्छ। संरचनाका दृष्टिले सामान्यतया तीनवटा अनुच्छेदमा व्याख्या लेख्न सकिन्छ। यस क्रममा पहिलो अनुच्छेदमा सम्बन्धित अंशको आशय, दोस्रो अनुच्छेदमा मूल व्याख्या र तेस्रो अनुच्छेदमा निष्कर्ष लेख्नुपर्छ।
3: हजुरले स्पष्टसँग व्याख्या गर्ने तरिका बताइदिनुभयो, अब हामी व्याख्या लेख्ने प्रयास गर्छौँ।
6: अब तपाईँहरू छलफल गर्दै, बाहिरी शत्रुलाई उठ्न दिनको मूल कारण घर झगडा हो, यो वाक्यमा केन्द्रित भएर व्याख्याका लागि बुदाहरू तयार पार्नुहोस् त।
4: गुरु, हामीले छलफल गरेर चार्ट पेपरमा व्याख्याका लागि बुदाहरू लेखिसक्यौँ।
6: आहा, तपाईँहरूले राम्रा अक्षरमा बुदाहरू लेख्नुभएछ। अब पालै पालो सुनाउनुहोस् न।
3: हामीले तयार पारेका व्याख्याका बुदाहरू सुन्नुहोस् है त साथीहरू। बाहिरी शत्रुलाई उठ्न दिनको मूल कारण घर झगडा हो। क, एक आपसमा विचार नमिल्नाले तथा स्पष्टसँग आफ्ना कुरा नराख्नाले झगडा हुने।
4: अब अर्को बुदा म सुनाउँछु। ख, झगडाले शान्ति सद्भाव र सहकार्यमा खलबल ल्याउने

0: अब अन्तिम मुद्दा म सुनाउँछु है साथीहरू। ज अन्तत घर झगडाका कारण पारिवारिक पहिचान र व्यक्तिगत अस्तित्व नै समाप्त हुने, यो बुदा व्याख्याको निष्कर्ष बुदा हो।
1: तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद। तपाईँहरूले राम्रोसँग व्याख्यासँग सम्बन्धित बुदाहरू सुनाउनुभयो। यिनै बुदामा आधारित भएर व्याख्या लेखेर ल्याउनुहोस्। यो तपाईँहरूका लागि गृह कार्य भयो। अब हामी घर झगडा कथाको सारका सन्दर्भमा छलफल गरौँ।
0: हजुरले कथाको विषयवस्तु बुझाउने क्रममा कथासार पनि बताइसक्नु भएको थियो।
2: हो नि प्रणव, मैले पनि गुरुले बताउनु भएको कथासार याद गरेकी थिएँ। मैले त कथासार लेखेर पनि ल्याएकी छु।
1: आहा, कस्तो राम्रो बानी छ है तपाईँहरूको। कतिपय कुरा त नभनिकन नै अभ्यास गर्नुहुन्छ। अब पालै पालो कथासार सुनाउनुहोस् न।
0: हस् गुरु, हामी अब पालै पालो कथासार सुनाउँछौँ। पहिला म पढ्छु है त। घर झगडा कथा राजेन्द्र लक्ष्मी नजरबन्दबाट छुटेपछिको एकल संवादबाट प्रारम्भ भएको छ। उनी देवर बहादुर शाहसँग प्रतिशोधका लागि तयार छिन्। उनी आफ्नो व्यक्तित्वको प्रभावका कारण उनलाई सहयोग गर्ने भारदारहरूप्रति गौरव गर्छिन्। राजेन्द्र लक्ष्मी आफूसँग सम्भावित विपत्ति टार्न सक्ने शक्ति सञ्चय भएको ठान्छिन्। राजेन्द्र लक्ष्मी जसरी पनि आफ्नो छोरा रणबहादुरको राजकीय सत्ता जोगाउनु पर्ने ठान्छिन्।
2: प्रणवको आवाज कस्तो राम्रो छ, म पनि त्यस्तै गरी पढ्ने कोसिस गर्छु। रणबहादुर नाबालक भएका बखत राजा प्रताप सिंहको मृत्यु भएको थियो। त्यस अवस्थामा राजेन्द्र लक्ष्मी सन्तान र देशका लागि सती नगएको सोच्छिन्। राजेन्द्र लक्ष्मीमा एकाएक विगतका दिन स्मृति बनेर आइरहेका छन्।
0: उनी आफ्ना कुरा काट्ने, थर्काउने र षड्यन्त्रमा फसाउने विरोधीहरूलाई सम्झिरहेकी हुन्छिन्। आफ्ना पतिको मृत्युमा बहादुर शाहले बेतियाबाट आएर मद्दत गरेको कुरा पनि उनका लागि स्मरणीय छ। अर्कातिर दलजित शाहसँग मिलेर आफ्नै दाजुका विरुद्ध जालो बुन्ने बहादुर शाहलाई विश्वास गरेकामा उनलाई हीनता बोध हुन्छ। राजेन्द्र लक्ष्मीले बहादुर शाहबाट हुन सक्ने खतरालाई निवारण गर्न उनलाई नजरबन्द गरिदिन्छन्।
2: यसरी परिवारमा आपसी मनमुटाव र अविश्वासका कारण बाहिरी शत्रुले टाउको उठाउन थालेका छन्। 24 राज्यहरू एक आपसमा एकता गर्न थालेको खबर आयो। पाल्पा, पर्वत र तनहुँको युद्धमा सरदार बलि बानिया र केही फौजले शहादत प्राप्त गरे।
1: राम्रो, असाध्यै राम्रो। तपाईँहरूले घर झगडा कथाको सार राम्रोसँग सुनाइरहनु भएको छ। अब बाँकी कथा सार पनि सुनाउँदै जानुहोस्।
0: हस् गुरु, यस्तो विषम परिस्थितिमा राजेन्द्र लक्ष्मीले बहादुर शाहलाई नजरबन्दबाट छुटाइन्। एक आपसमा आगो र पानी नबनी नेपाल एकीकरण अभियानमा समर्पित हुन अनुरोध गरिन्। आपसका विरोधी विचारलाई बेसिएर देशभक्तिको बाटोमा हिँड्न आग्रह गरिन्।
2: बहादुर शाहले पनि भाउजूलाई विश्वस्त तुल्याउँदै आफूमा कुनै कुभावना नभएको स्पष्ट पारे। कुरौटेहरूले आफूहरू बीच दूरी बढाइदिएको बताए। घर झगडा कथाको यो प्रसङ्गले राजेन्द्र लक्ष्मी र बहादुर शाहबीचको तिक्तता हराउने सङ्केत देखिए पनि वास्तविकता त्यस्तो हुन सक्दैन।
0: राजेन्द्र लक्ष्मी शङ्का उपशङ्काकै घेरामा रहन्छन्। बहादुर शाहलाई बोलाएर धम्कीपूर्ण शैलीमा खबरदारी गर्छिन्। बहादुर शाह भाउजूको भनाई खण्डन गर्दै नारीलाई सिर्जना र शक्तिको अवतार भएको तर्क गर्छन्। भाउजूलाई आमा जत्तिकै श्रद्धा गरेको विश्वास दिलाउँछन्। आफू नायबी सिनोका निम्ति मरिमेट्ने गिद्ध नभएको बताउँछन्। राजेन्द्र लक्ष्मी र बहादुर शाहको यो खटपटपछि अवस्था झनै जटिल बन्न पुग्छ। राजेन्द्र लक्ष्मीले बहादुर शाह बेतिया पुगेको खबर पाउँछिन्।
2: राजेन्द्र लक्ष्मी देवरबाट अझै खतरा बढेको महसुस गर्छिन्। देवरलाई विश्वास दिलाएर राख्न नसकेकोमा राजेन्द्र लक्ष्मीलाई हीनता बोध हुन्छ। उनी अत्यन्त सङ्कटपूर्ण अवस्थामा देवर बहादुर शाहका सारा अवगुण बिर्सेर सद्गुण मात्र सोचिरहेकी छिन्।
0: देवर भाउजूबीचको सम्बन्ध सदाका लागि बिग्रिसकेको छ। छिमेकी रजौटाहरू गोर्खामाथि हमला गर्न तमतयार भएको खबर आइरहेको छ। पूर्वतिरका राज्यहरूबाट पनि सङ्कटको समाचार आएको छ। यस्तो विषम परिस्थितिमा राजेन्द्र लक्ष्मी के गर्ने भन्ने दुविधामा परेकी छिन्।
1: स्याबास, तपाईँहरूले राम्रोसँग घर झगडा कथाको कथासार सुनाउनुभयो। आजको कक्षा यहीँ सकिन्छ।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै आज पनि प्रतिपक्षी सांसदहरूद्वारा बैठकमा अवरोध। प्रधानमन्त्री चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने सभामुख डोलप्रसाद अर्यालद्वारा सांसदहरूलाई जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विभिन्न देशका राजदूतसँग सामूहिक छलफल। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने कृषि मन्त्रालयको तयारी। र लेबनानमा इजरायलको आक्रमणमा 11 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रस्तावमाथि सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले पर्यटन क्षेत्रको दिगो विकासका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने, पर्यटन व्यवसायलाई जनताको जीवनशैलीसँग जोड्नुपर्ने, वातावरण संरक्षण र सांस्कृतिक हस्तान्तरणलाई सँगसँगै लैजानुपर्ने लगायतका विषयमा सुझाव दिनुभयो। सांसदहरूले पर्यटनलाई मुलुकको मुख्य आर्थिक पूर्वाधारका रूपमा विकास गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै बैठक अवरोध गर्नुभएको थियो। प्रतिपक्षी दलहरूको अवरोधका बीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रस्तावमाथि सैद्धान्तिक छलफलका बीच प्रतिपक्षी दलहरूको अवरोध जारी रहेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। दोस्रो पटक सुरु भएको बैठकमा समेत विपक्षी दलको अवरोध कायमै रहेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह 1 हप्ताभित्र सदनमा उपस्थित हुने जानकारी गराउनुभयो। सभामुख अर्यालले सदन चलेकै दिन प्रधानमन्त्रीलाई बोलाइने उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीको समय र मिति तय भएको जानकारी प्राप्त भएपछि सोही अनुसार मिति समय पनि घोषणा गर्ने पनि स्पष्ट पार्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भूगोल क्षेत्र अनुसार गर्मी वर्षा र पहिरोका कारण प्रभावित हुने नागरिकहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले तराई क्षेत्रमा गर्मीयाम सुरु भएसँगै दैनिक जनजीवन कष्टकर बनेकाले 24 घण्टा विद्युत आपूर्ति अनिवार्य गर्न र वर्षाका कारण विभिन्न क्षेत्रका विस्थापित नागरिकलाई तत्काल उद्धार राहत तथा पुनस्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले गाउँका जमिन बाँझो रहने क्रम वृद्धि भएको, गाउँघर युवाविहीन बनेको प्रति चिन्ता व्यक्त गर्दै सामूहिक खेतीतर्फ युवा आकर्षित गरेर जैविक र प्राकृतिक उत्पादन गर्न आदिवासी जनजातिका परम्परागत ज्ञान सिपको उचित परिचालन गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले जीएनजी आन्दोलनको क्रममा घाइते भएका युवाहरूको गम्भीरताका आधारमा वर्गीकरण गरी रोजगारी उपचार खर्च र राहतको प्रबन्ध मिलाउनु पर्ने तथा नेपाली खेलाडी तथा खेलकुद क्षेत्रको प्रवर्धनलाई अझै बढी प्राथमिकता दिनुपर्ने लगायतमा जोड दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ यु तथा सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै नेपालको नीति स्पष्ट स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, वृहत लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई मुफा मित्र मोबाइल एप मार्फत कन्सुलर सेवा लिन आग्रह गर्नुभएको छ। कन्सुलर सेवा विभागले आज आयोजना गरेको मुफा मित्र मोबाइल एप शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई थप सहज र नागरिक मैत्री बनाउन एप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् बाबुजू।
4: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
1: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
3: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले सरकार निजी क्षेत्र मैत्री नीति लिई अघि बढिरहेकाले व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यदलले उद्योग वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग संविधान संशोधनका विषयमा आज सुझाव लिने क्रममा संयोजक शाहले निजी क्षेत्रसँग सहकार्य नगरी देशको आर्थिक विकास सम्भव छैन भन्नेमा सरकार जानकार रहेको बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय मार्फतका सञ्चार संस्थाहरूको वार्षिक लेखा परीक्षण चाँडो सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बक्यौता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिनुभएको छ। आज ती संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा भएको छलफलका क्रममा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले वर्षौंदेखि थाँतिरहेका लेखा परीक्षण तथा बक्यौता व्यवस्थापनलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। बैठकमा गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण नेपालको आर्थिक वर्ष 2079-80 यताका लेखा परीक्षण कार्य अझै सम्पन्न हुन नसकेको जानकारी गराइएको थियो। उहाँले लेखा परीक्षण ढिला हुँदा संस्थागत पारदर्शिता कमजोर हुने, आर्थिक गतिविधिमाथि प्रश्न उठ्ने तथा सार्वजनिक संस्थामाथिको विश्वासमा असर पर्ने बताउनुभयो। सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले ती संस्थाहरूको उठ्न बाँकी रकम असुलीका लागि स्पष्ट कार्ययोजना बनाउन, आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउन र नियमित अनुगमन गर्न पनि निर्देशन दिनुभयो। नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 2,40,00,000 भन्दा बढी असुली गरी सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा 7 जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। बैतडीको मेलौली क्षेत्रमा भारी असिना परेको छ। आज साँझ जिल्लाको मेलौली नगरपालिका क्षेत्रमा भारी असिना परेपछि बालीनालीमा ठूलो क्षति गरेको मेलौली नगरपालिकाका नगर प्रमुख भीम चन्दलले जानकारी दिनुभयो। मेलौलीको वडा नम्बर 1, 5, 6 र 7 लगायतका क्षेत्रमा भारी असिना परेर क्षेत्राम्य भएको नगर प्रमुख चन्दलले बताउनुभयो। हालसालै लगाएको मकै बालीमा पूर्ण क्षति पुगेर दोस्रो पटक छुनुपर्ने अवस्था आएको मेलौली 1 वडाध्यक्ष शरद नेगीले बताउनुभयो। बैतडीका स्थानीय तहहरूले विगतमा दलित समुदायको अपहेलना हुने गरी राखिएका गाउँ र टोलका नामहरू परिवर्तन गरेर सृजनात्मक नाम राख्न सुरु गरेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
6: जिल्लाको पाटन नगरपालिका 5 रहेको डिमेउडा टोलको नाम अहिले सृजना टोल राखिएको छ। दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिमेउडा भन्ने गरिएकोमा अहिले यस टोलको नाम सृजना टोल राखिएको उडाध्यक्ष फुनिसिंह बोहराले बताउनुभयो।
7: डिमेउडा भन्ने नाम थियो दलित बस्ती ठाउँमा, त्यसलाई हामीहरूले भनौँ न वडाको नाम सिर्जन टोल राख्यौँ। यसै वडाको हाम्रो दनपा पानपा बिचको एउटा डुम्चेडा भन्थ्यो त्यसलाई, त्यसको नाम अहिले हामीहरूले रानीघाट राखेका छौँ र त्यसलाई अब सभ्य नाम राखिएको छ अहिलेको। त्यस्तै विभिन्न टोलहरूका नाम पनि अब हिजोको दिनमा अपेलित नामहरू भएको हुनाले तिनीहरूलाई संशोधन गरेर सम्मानको लागि पनि दलितहरूप्रति हामीहरूले उच्च सम्मान राखेको कार्यक्रम छ।
6: यस अघि राखिएको गाउँको नाम भन्दा असहज हुने गरेकाले अहिले राखिएको नामहरूले केही सहज महसुस गराएको स्थानीयहरू बताउँछन्।
8: परिवर्तन गरेको त राम्रै भयो। पूर्वजको नाम सुन्दाखेरि अहिले आफूलाई एकदम नेगेटिभ फिल हुने जस्तो छ, होइन? अहिलेको पुस्ताको नजरले हेर्दाखेरि त्यो अब अलिक घृणाजनक, आफूलाई नराम्रो फिल हुने जस्तो लाग्छ।
9: बैलबाट भयो, त्यहाँ पहिला भट्टाड हुन्थे, ढुङ्गाला भन्थे, ढुङ्गालाको अहिले ढुङ्गे ओखल राखेको छ। अझैवटा अझै बस्थ्यो त्यहाँ पनि, अब अर्जुनपुर भनेर पहिला भन्थे, अझैवटा भन्थे, अझैवटाको अहिले तिलगाउँ राखेको छ।
6: मुख्यतया दलित समुदायलाई लक्षित गर्दै अपहेलना हुने गरी राखिएका नामहरूलाई सच्याउने काम भइरहेको हो। जिल्लाको दोगडा केदार गाउँपालिकाले पनि अपमानित हुने गाउँ तथा टोलहरूको नाम सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा लगिएको जनाएको छ। गाउँपालिकाका प्रवक्ता दिनेश प्रसाद भट्ट:
10: त्यो नीति कार्यक्रममै हामीले त्यो कार्यक्रम राखेका थियौँ, त्यो योजनालाई अनौपचारिक रूपमा हामीले पेश पनि गरिरहेका छौँ, कतिपय ठाउँमा छलफलहरू पनि हामीले गरिसकेका छौँ कुन टोलको नामहरू के राख्ने भनेर। तर निर्णायक रूपमा हामीले एकमुष्ट हामीले गाउँपालिकाभरिका सबै नामहरू राख्ने र चाहिँ नाम परिवर्तन गर्ने, जसले गर्दाखेरि एउटा चाहिँ समुदायमाथिको नामै पार्दाखेरि होच्चिने होच्याउने प्रकारको जुन कन्सेप्ट विकास भएको छ त्यो हटोस् भनेर हामीले चाहिँ गत यो आर्थिक वर्षभित्रै हामीले ल्याएको कार्यक्रम हो, त्यसलाई सम्पन्न गर्छौँ।
6: गाउँहरूको नामसँगै समयानुकूल विकास निर्माणमा पनि जोड दिन जरुरी छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा परि कम्तीमा 11 जनाको मृत्यु भएको जनाएको छ। सेनाले पूर्वी र दक्षिणी लेबनानमा गरेको श्रृङ्खलाबद्ध हवाई आक्रमणमा परि अन्य 3 जना घाइते भएका अधिकारीहरूले बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहमाथि आक्रमण तीव्र पार्ने घोषणा गरे लगत्तै लडाकु विमानले आज पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तान सहित मुस्लिम तथा अरब मुलुकहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गर्नुभएको केही घण्टामै पाकिस्तानले सो प्रस्ताव आफ्नो मौलिक विचारधारासँग मेल नखाने भन्दै अस्वीकार गरेको छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाँझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट पार्नुभयो। अब आर्थिक समाचार।
11: नेपाली औषधि उत्पादकहरूले नेपाली औषधि उद्योगहरूको लगानी बचाउन औषधिको आयातमा कडाई गर्न सरकारसँग माग गरेका छन्। चितवनमा आयोजित एक कार्यक्रममा औषधि व्यवसायीहरूले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा रहेका उद्योगहरूबाट उत्पादित औषधि उपलब्ध गराउन आफूहरू सक्षम रहेको भन्दै आयातमा कडाई गर्न आग्रह गरेका हुन्। नेपालमा आत्मनिर्भर रहेका औषधि उद्योगको कच्चा पदार्थ मात्रै आयात गर्न दिने नीति सरकारले लिनुपर्नेमा औषधि व्यवसायीहरूले जोड दिनुभयो। नेपालमा हाल 100 हाराहारी औषधि उद्योग रहेकोमा विविध कारणले 10 औषधि उद्योग बन्द भइसकेको र बाँकी 50 उद्योग पनि बन्द हुने अवस्थामा पुगेको औषधि उद्योगहरूले बताउनु भएको छ। सञ्चालनमा रहेका उद्योग समेत 30-40% क्षमतामा मात्रै सञ्चालनमा रहेको भन्दै उद्योग बचाउन सरकारसँग उहाँहरूले आग्रह गर्नु भएको हो। नेपाल औषधि उत्पादक संघका पूर्व केन्द्रीय अध्यक्ष नारायण बहादुर छेत्रीले नेपाली औषधि उत्पादक कम्पनीको मुख्य समस्या विदेशबाट आयातित औषधिसँग प्रतिस्पर्धा गर्न गाह्रो हुनु रहेको बताउनु भयो। नेपालमा करिब 3 दशक देखि औषधि उद्योगको विकास क्रमशः हुँदै आएको भए पनि अहिले उद्योगहरू 30% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
12: चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली महिला क्रिकेट टिमले 7 वर्षपछि खेल्दैछ। नेपाल र चीन बीचको 7 वर्षपछिको खेल बुधबार बिहान 11:45 मलेसियाको बायोमास ओभलमा हुँदैछ। नेपाल र चीन बीच सन 2019 फेब्रुअरी महिनापछि पहिलो पटक हुन लागेको हो। नेपाल र चीन बीच एसियन गेम्स महिला क्रिकेटको छनौटका क्रममा बुधबार खेल हुन लागेको हो। छनौटको पहिलो दिन इन्डोनेसियालाई हराएर सुखद सुरुवात गरेको चीन नेपालसँगको खेल जितेर छनौट हुने लक्ष्यमा छ। बुधबार बायोमास ओभलमा चीनका विरुद्ध नेपाली महिला टोली तेस्रो पटक मैदान उत्रिँदैछ। नेपाली टोली यसअघिका दुवै भेटमा नेपाल विजयी भएको छ। चीनसँगको टी20 अन्तर्राष्ट्रिय पहिलो पटक 12 जनवरी 2019 भेट भएको थियो। पहिलो भेटमा नेपालले चीनलाई 10 विकेटले पराजित गरेको थियो। चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल 5 रनले विजयी भएको थियो। बुधबार नेपालले चीनसँग 7 वर्ष 3 महिनापछि टी20 अन्तर्राष्ट्रिय खेल्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको पछिल्लो वरियतामा नेपाल 22 स्थानमा रहँदा चीन भने 43 स्थानमा छ।
0: खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी र मध्य प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै आज पनि प्रतिपक्षी सांसदहरूद्वारा बैठकमा अवरोध। प्रधानमन्त्री चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने सभामुख डोलप्रसाद अरियालद्वारा सांसदहरूलाई जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विभिन्न देशका राजदूतसँग सामूहिक छलफल, नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ। किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने कृषि मन्त्रालयको तयारी र लेबनानमा इजरायलको आक्रमणमा 11 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
13: हेलो
14: हेलो,
13: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
14: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
15: हजुर,
14: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
15: दिन त। हेलो, भन्नुहोस् त।
13: हेलो हजुर,
15: हजुर,
13: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
15: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
14: ए नानी, के भने रहेछ, के भयो?
15: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
14: ल ल ल, म किन दिन्थे?
16: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
17: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
16: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
17: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
1: नमस्कार, खेल खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि सुन्न सकिन्छ। कार्यक्रम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेलप्रेमी श्रोता महानुभावहरूलाई समेट्ने हाम्रो अपेक्षा छ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। खेल संसारको साथमा छु म मनुका कुँवर। गत हप्ता कार्यक्रम खेल संसारमा हामीले खेली मधेस जिती मधेस भन्ने नाराका साथ अहिले भइरहेको विभिन्न प्रतियोगिताका सन्दर्भमा मधेस खेलकुद परिषदका सदस्य सचिव शिवजी प्रसाद कानुसँग कुराकानी गरेका थियौँ। आज हामी अल्पाइन स्पोर्ट्सका बारेमा बुझ्दैछौँ। के हो त अल्पाइन स्पोर्ट्स? नेपालमा यसको सम्भावना के छ? यस विषयमा अल्पाइन स्पोर्ट्स फेडरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराईसँग कुराकानी गर्दैछौ। यसको विकासका लागि नीतिगत सुधार र व्यवस्थामा महासंघले के गरिरहेको छ लगायतका सन्दर्भमा अब सुनौ उहाँसँग गरिएको कुराकानी।
2: सामान्यतया अल्पाइनिज्म भनेको एउटा भूगोलसँग, नेचरसँग र एउटा कल्चरसँग अलि बढी सम्बन्धित टर्मिनोलोजी हो। नेपालको सन्दर्भमा चाहिँ हामीले अल्पाइन अथवा विन्टर अथवा एडभेन्चर भन्ने विषयहरूलाई चाहिँ हामीले अलि बढी टुरिज्मसँग, एडभेन्चर साहसिक खेल गतिविधिसँग, साहसिक एक्टिभिटीसँग, खास गरी हाम्रो उत्तरी हिमालय क्षेत्रको नेचरसँग जोडिएका अन्य एक्सकर्सनसँग हामीले अलि बढी बुझ्ने गर्दछौँ। खास गरी हिउँजन्य खेलहरू, हिमाली उच्च हिमाली क्षेत्रमा खेलिने खेलहरू, गरिने गतिविधिहरू, खास गरी आधारभूत तहको खेलभन्दा अलि बढी साहसिक, चुनौतीपूर्ण, रोमाञ्चक खेलहरू, त्यसतर्फका गतिविधिहरूलाई बुझ्ने गर्दछौँ। र नेपालको राष्ट्रिय खेलकुद परिषदमा 121 नम्बरमा दर्ता भएको अल्पाइन स्पोर्ट्स फेडरेसन नेपाल भन्नाले चाहिँ फेरि खास गरी नेचर, एडभेन्चर र कल्चरसँग सम्बन्धित खेल गतिविधिहरू, विभिन्न क्रियाकलापहरू र हिमाली उच्च हिमाली खास गरी विन्टरसँग सम्बन्धित हिमजन्य गतिविधिसँग सम्बन्धित खेलहरूलाई पनि बुझ्ने गर्दछौँ। यो देश अनुसार अलिकति यसको डेफिनेसन, यसको परिभाषा, यसको बुझाइ पनि अलिकति फरक छ। संसारको कतिपय महादेशमा 500-700 मिटर भन्दा माथिको भूभागलाई, कतिपय महादेशमा 1500-2000-2500 मिटर भन्दा माथिको भूभागलाई पनि बुझ्ने गरिन्छ। र नेपालको सन्दर्भमा भन्नाले खास गरी हिमाली, उच्च हिमाली, हिउँ पर्ने क्षेत्रहरू, विन्टर स्पोर्ट्ससँग सम्बन्धित खेल गतिविधिहरू हुन सक्ने भूगोललाई, हुन सक्ने क्षेत्रलाई पनि बुझिन्छ। जुन राष्ट्रिय खेलकुद परिषदमा रहेका दर्जनौ खेल संघहरू, थुप्रै महासंघहरू मध्येको एउटा खेलकुद सम्बन्धी महासंघ हो र यसले 14 वर्षदेखि नेपाली खेलकुदको क्षेत्रमा विभिन्न गतिविधि गर्दै आइरहेको छ।
1: पछिल्लो समयको यो जुन एउटा गतिविधि भइरहेको छ, अहिले यात्रा गर्ने, हाइकिङ गर्ने, भ्लग बनाउने, यी सबै यो सूचना प्रविधिका गतिविधिहरू बढिरहँदा अल्पाइन स्पोर्ट्सको सम्भावनालाई कसरी हेरिरहनु भएको छ?
2: अब एउटा रमाइलो कुरा के छ भने हिमालय हिमालको देश नेपाल, अब हिमाली गतिविधिहरू नगण्य छन्। पहाडै पहाडको देश नेपाल, पहाडी गतिविधिहरू, खेलकुद, अन्य एक्टिभिटीहरू, अन्य मनोरञ्जनात्मक क्रियाकलापहरू, अन्य इभेन्टहरू पनि अलि नगण्य छन्। पानी नै पानीको देश नेपाल, पानीजन्य गतिविधि, पानीजन्य क्रियाकलापहरू अत्यन्तै नगण्य छन्। र संसारको विकासक्रमलाई हेर्ने हो भने विश्वको पर्यटकीय विकास, विश्वको खेलकुदको विकास र विश्वकै खास गरी एउटा जीवन स्तरलाई हेर्ने हो भने पनि पानीको छेउछाउमा रहेका सहरहरू, सामुद्रिक छेउछाउमा रहेका सहरहरू, ठुला ठुला नदीको किनारमा रहेका सहरहरूले अत्याधिक विकास गरेका, प्रगति गरेका पाउँछौँ। त्यसको थुप्रै कारणहरू मध्ये सहज यात्रा, सहज आवागमनको अवस्था, सहज जीवन स्तर बाँच्न सक्ने अवस्था पनि एउटा मुख्य कारण हो भने अर्को चाहिँ विभिन्न क्रियाकलापहरू, मनोरञ्जनात्मक क्रियाकलाप, शैक्षिक क्रियाकलाप जस्ता क्रियाकलापहरू, पर्यटकीय क्रियाकलाप, खेलकुदका क्रियाकलापहरू हुन सक्ने कारण पनि हो। दुर्भाग्य, जब हिमालमा हिउँ पर्न थाल्छ, हाम्रो बसाइँ सर्ने प्रक्रिया सुरु हुन थाल्छ। त्यो अत्यन्तै दुःखद, अनौठो खालको अवस्था हो जसले हाम्रो पहाडी जनजीवनको, हिमाली जनजीवनको, पर्यटकीय क्षेत्र मार्फत राष्ट्रमा दिने योगदानको र खेलकुद मार्फत दिने योगदानको अवमूल्यन हुँदै गएको अवस्था छ। त्यसलाई चिर्नको लागि हामीले अहिले विन्टर स्पोर्टसँग सम्बन्धित, अल्पाइनसँग सम्बन्धित, हाई अल्टिच्युड र हिमाली र उच्च हिमाली र उच्च पहाडी क्षेत्रसँग सम्बन्धित खेलकुदको गतिविधिको पर्यटनको विकास हुनुपर्छ भन्ने अवधारणा अन्तर्गत हामीले सुरु गरेका हौँ। यसको नेपालको भूगोल अनुसार, नेपालको प्रकृति वातावरण अनुसार यसको अत्यन्तै ठुलो सम्भावना हामी पाउँछौँ, तर यस अनुसारको हामीले उपलब्धि प्राप्त भने गर्न सकेका छैनौँ। यसमा थुप्रै नीतिगत कमी कमजोरीहरू छन्, नीतिगत समस्याहरू छन्, कतिपय भौगोलिक अप्ठ्याराहरू पनि छन्। यसलाई बिस्तारै हामीले सुधार गर्दै लान सक्यौँ, यसमा भएका अप्ठ्याराहरूलाई हामीले चिर्दै जान सक्यौँ भने विश्वले बुझ्छ, नेपाल भनेपछि हाई अल्टिच्युडको भूभाग भनेर बुझ्छ, नेपाल भनेपछि अत्यन्तै सुन्दर मनोरम हिम श्रृङ्खला भनेर बुझ्ने गर्दछ। त्यसमा जति बढी क्रियाकलापहरू हामीले सञ्चालन गर्न सक्यौँ, जति बढी गतिविधिहरू सञ्चालन गर्न सक्यौँ, जति धेरै प्रोडक्टहरू हामीले समाजलाई विश्वलाई दिन सक्यौँ, त्यसले हाम्रो आर्थिक सामाजिक स्तर सुधार हुने हो। म एउटा मात्रै दुःखद अवस्था मैले सेयर गर्न चाहन्छु। नेपाल अत्यन्तै पर्यटकीय सम्भावना भएको देश हो, तर त्यो डेस्टिनेसनको हिसाबले अत्यन्तै सम्भावना भएको देश हो। हाम्रो चाहिँ प्राकृतिक सौन्दर्यताको हिसाबले, हाम्रो भौगोलिक अवस्थाको हिसाबले अत्यन्तै पर्यटन मैत्री देश हो, अत्यन्तै पर्यटकीय सम्भावना भएको देश हो। तर पर्यटकीय सम्भावना हुँदाहुँदै, हिमाली सम्भावना हुँदाहुँदै, नेपालमा विश्वकै मानिसलाई आकर्षण दिने हजारौँ गन्तव्य हुँदाहुँदै पनि हामीले त्यस अनुसारको प्रोडक्ट चाहिँ तयार गर्न सकेका छैनौँ। त्यस अनुसारको पर्यटकीय प्रोडक्टहरूलाई हामीले विश्वमा सेल गर्न सकेका छैनौँ, राष्ट्रमा पनि बेच्न सकेको छैनौँ, अन्तर्राष्ट्रमा पनि बेच्न सकेको छैनौँ। यस्ता हाम्रा जस्ता सङ्घ महासङ्घहरूले, थुप्रै पेसागत सङ्घ सङ्गठनहरूले चाहिँ सम्भावित गन्तव्यहरूको अध्ययन गरेर त्यसलाई त्यो डेस्टिनेसन मात्रै भएर भएन, त्यसमा पहिला इभेन्ट बनाउनु पर्यो, त्यसपछि त्यसलाई एउटा प्रोडक्टको रूपमा, पर्यटकीय प्रोडक्टको रूपमा, खेलकुदको प्रोडक्टको रूपमा, कुनै इभेन्टको प्रोडक्टको रूपमा तयार गरेर हामीले त्यसलाई खेलकुदको नामबाट, इभेन्टको नामबाट, पर्यटकीय नामबाट हामीले संसारभरि हामीले त्यसको मार्केटिङ गर्न सक्छौँ, त्यसबाट हामीले रोजगारीको सिर्जना गर्न सक्छौँ, साहसिक व्यक्तित्वलाई नेपाल आमन्त्रण गर्न सक्छौँ। यसले 364 दिन त्यो गन्तव्यहरू एउटा पर्यटकीय गन्तव्यको हिसाबले रहन सक्नेछन् र कम्पिटिसन भएको बेलामा, खेलकुद भएको बेलामा, प्रतिस्पर्धा भएको बेलामा चाहिँ त्यो दिनमा, त्यो चरणमा चाहिँ केही समयको लागि चाहिँ हामी एउटा खेल गन्तव्यको हिसाबमा, खेलकुद प्रोडक्टको हिसाबमा हामी सेल गर्न सक्छौँ। मैले यो जोड्न खोजेको कुरा चाहिँ यो एउटा पर्यटकीय प्रोडक्ट पनि हो, एउटा खेलकुदको प्रोडक्ट पनि हो, जनजीविका, हाम्रो सामाजिक आर्थिक अवस्थालाई सुधार गर्न सक्ने एउटा आर्थिक क्रियाकलाप पनि हो, एउटा लगानी गर्ने, प्रतिफल प्राप्त गर्ने, त्यसबाट एउटा लगानी गर्ने वर्ग समुदायले निश्चित मुनाफा हासिल गर्ने र त्यसबाट प्रत्यक्ष अप्रत्यक्ष रोजगारीको सिर्जना गर्ने पनि एउटा बहुआयामिक सम्भावना भएको क्षेत्र हो। फेरि जोडेँ, स्पष्ट नीतिको अभाव, हाम्रो त्यस अनुसारको तयारीको अभावको कारणले चाहिँ हामीले सोचे जति अपेक्षित उपलब्धि चाहिँ हामीले हासिल गर्न सकेको छैनौँ।
1: हजुर, यहाँले गन्तव्य छ तर हामीले त्यो बेच्न सकेका छैनौँ भनेर भन्नुभयो, भनेको हामीले अझै पनि अल्पाइन स्पोर्ट्सको बारेमा सरकारवालालाई विज्ञ अथवा हामीले इन्टरनेसनल रूपमा चाहिँ बुझाउन सकेका छैनौँ।
2: अनि दुईटा कुरा, विदेशीहरूलाई बुझाउन त बरु सकेको छौँ, हामीसँग त्यस अनुसारको नीति योजना कार्यक्रम बजेट र जनशक्ति छैन। म एउटा सामान्य मात्र एक दुईवटा उदाहरण दिन्छु, अलिक सहिलो होला। हाम्रो काठमाडौँबाट नजिकै रहेको सिन्धुपाल्चोक जुगलको आसपासमा कालिन्चोक र कुरी एउटा एरिया हुन सक्यो, सैलुङ अर्को एरिया हुन सक्यो, रोवालिङ अर्को एरिया हुन सक्यो, लौरी शङ्करको आसपासमा अर्को क्षेत्र हुन सक्यो। यसको मतलब दोलखा जिल्लालाई आधार मान्ने हो भने झन्नै आधा दर्जन यस्ता गन्तव्यहरू छन्, तर त्यो गन्तव्यहरूसँग गन्तव्य सुहाउँदो नीति कार्यक्रम बजेट र जनशक्तिको हामीले तयारी गर्न सकेका छैनौँ। हिजोको अवस्थामा चाहिँ हाम्रो यातायातको अलिकति कठिनाइ थियो, अहिले त नेपालका अधिकांश हिमाली गन्तव्यमा पनि सरल ढङ्गले यातायातको साधन पुग्न सकेको अवस्था छ। तर यसमा चाहिँ दर्जनौँ ऐन कानुनहरू छन्, केन्द्र सरकारको, प्रदेश सरकारको, पालिकाको, राष्ट्रिय निकुञ्जको, त्यसपछि विभिन्न सुरक्षा निकायको दर्जनौँ त्यसमा चाहिँ ब्यारियरहरू छन्। तिनीहरूको बिचमा समन्वय हुने, एकीकृत कार्यक्रम बनाउने र त्यो कार्यक्रमलाई फोकस गर्ने काम हुन सकेको छैन। आज पनि नेपाल सरकारको चाहिँ ठुला चौर देख्यो भने एयरपोर्ट, साना चौर देख्यो भने रङ्गशाला भन्ने एउटा परम्परागत र एउटा आत्मघाती जुन एउटा मेन्टालिटी छ नेपाली जनताको र सरकारी निकायले पनि आजसम्म त्यही गर्दै आएको छ। दोलखामा ठुला ठुला चौरलाई सम्म बनाएर ठुला ठुला फुटबल प्रतियोगिताहरू आयोजना हुन सक्लान् कि अहिले भनेको हिमश्रृङ्खलाको फेरीमा चाहिँ अल्पाइनसँग सम्बन्धित हाई अल्टिच्युडसँग सम्बन्धित खेलकुद गतिविधि हुन सक्लान्। दोलखामा हामीले मोडे वरिपरि रहेर लामा लामा साइक्लिङको ट्र्याक, क्रस कन्ट्री रनिङको ट्र्याक मार्फत हामी राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आमन्त्रण गर्न सक्छौँ होला कि दोलखा जिल्लामा रहेका चौरलाई सम्याएर त्यहाँ ट्र्याक एन्ड फिल्डका रनिङ गरेर त्यहाँ क्रिकेट खेलाएर फुटबल खेलाएर त्यहाँ भलिबल खेलाएर चाहिँ हामी देशी विदेशी खेलाडीहरूलाई त्यहाँ आमन्त्रण गर्न सक्छौँ। यो खास गरी यो एडभेन्चर स्पोर्ट्ससँग सम्बन्धित गतिविधि चाहिँ एउटा इभेन्ट हुन्छ, यसले चाहिँ मल्टी इफेक्ट पार्छ। एउटा गतिविधि हुन्छ, एउटा क्रियाकलाप हुन्छ, त्यसले समाजमा, पर्यटनमा, अर्थतन्त्रमा, रोजगारीमा, युवा तथा महिला सशक्तिकरणमा त्यसले एउटा प्रादेशिक पहिचान, जिल्लाको पहिचान, राष्ट्रिय पहिचान, एउटा महादेशीय पहिचानको पनि काम गर्छ। त्यसले गर्दा मैले अघि पनि भने हामीले खेलकुदको कति प्रतिशत बजेट हामी साहसिक र पर्यटकमा प्रयोग गर्छौँ त्यो नगण्य छ। त्यो भन्दाखेरि पनि एकदम दुःख लाग्ने, काली लाग्ने अवस्था छ। प्रादेशिक खेलकुदको बजेटका गतिविधिहरू हामी साहसिक, पर्यटकीय, रोजगार सिर्जना गर्ने, अल्पाइन, विन्टर, एडभेन्चरसँग सम्बन्धित अझ मैले जोडेँ पानीजन्य गतिविधि, पानीजन्य खेलमा पनि हामी कति प्रतिशत खर्च गर्छौँ, कुन कुन खेललाई हामीले कसरी प्रायोरिटी दिन्छौँ त्यो पनि अहिलेसम्म हामीले छुट्याउन सकेको छैनौँ। त्यसले गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको पहिचान, प्रभाव, प्रभुत्व र नेपाल चाहिँ साहसिक खेलकुदको एउटा डेस्टिनेसन हो भन्ने छ। तर तत्त्वत अनुसारको हामीले मैले अघि भने नीति कार्यक्रम बजेटहरू हामीले बनाउन सकेको छैनौँ। म एउटा सामान्य एउटा तपाईँ रेडियो नेपाल मार्फत म एउटा सामान्य एउटा कुरा सेयर गर्न चाहन्छु। आजको खेलकुद चाहिँ एउटा फन्डामेन्टल खेलकुद भनेर बुझिन्छ, जुन राज्यले अनिवार्य दायित्वको रूपमा पुरा गर्नुपर्ने, नागरिकको जन्मसिद्ध अधिकारको रूपमा प्राप्त गर्न सकिने, अर्को एउटा कम्पिटेटिभ स्पोर्ट्सको हिसाबमा हामी बुझ्न सक्छौँ, खास गरी प्रतिस्पर्धात्मक खेलहरू भनेर बुझ्छौँ, जहाँ हामी हाम्रो राष्ट्रिय पहिचान, हाम्रो राष्ट्रिय गौरव, राष्ट्रिय गान अथवा प्रादेशिक पहिचान, प्रादेशिक गौरव, प्रादेशिक एउटा प्रभुत्व जस्तो एउटा देखाउने सो गर्ने हिसाबले हामी बुझ्न सक्छौँ। त्यसै गरी अर्को एउटा टर्मिनोलोजी छ जसलाई हामी सस्टेनेबल स्पोर्ट्स भन्छौँ, जहाँ रोजगारीको सिर्जना, वातावरण वैमैत्री इभेन्ट, त्यसमा चाहिँ लगानीको सम्भावना, दिगो पर्यटनको सम्भावना जस्तो जुन एउटा खेलकुदको एउटा टर्मिनोलोजी छ, एउटा अहिले भाष्य बन्दै गएको छ, त्यसलाई हामी सस्टेनेबल स्पोर्ट्स भनेर बुझ्ने गर्छौँ। आज हामी हाम्रो सम्पूर्ण पालिका तहदेखि केन्द्रीय सरकारसम्मको नीति कार्यक्रम बजेट हेऱ्यो भने एउटा फन्डामेन्टल स्पोर्ट्समा, खास गरी यो कम्पिटेटिभ स्पोर्ट्समा हामी बढी देख्छौँ। हामीले सस्टेनेबल स्पोर्ट्सको लागि चाहिँ हामीले रणनीति तयारी गर्ने, अल्पकालीन अथवा दीर्घकालीन एउटा रणनीति तयार गर्ने, त्यस अनुसारको उपलब्धिको लागि विभिन्न किसिमको इन्डिकेटरहरू तयार बनाउने, संसारमै भएको हाम्रो दूतावासहरूलाई दूतावास मार्फत अथवा दूतावास अथवा हाम्रो चाहिँ वाणिज्य दूतावास अथवा अवैधानिक दूतहरू मार्फत विश्वमा त्यो तहको ब्रान्डिङ गर्ने, जिल्ला, प्रदेश र केन्द्रको क्यालेन्डरहरूमा त्यस अनुसारको एउटा एक्टिभिटीको क्यालेन्डर बनाउने, तिनीहरूको सिङ्गोनाइज गर्ने, ती गतिविधि चाहिँ पर्यटन बोर्ड, अन्य अब खोलो हुन सक्दा राष्ट्रिय योजना आयोग, सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने जस्तो जुन गर्ने पनि कामको चाहिँ अभाव भएको छ। हामी केही काम गर्नको लागि भनेर विगत लामो समयदेखि क्रियाशील छौँ, सङ्घर्षरत छौँ, एउटा उपलब्धि हामीले हासिल गर्न सफल भएका छौँ। आज साहसिक तथा पर्यटकीय खेलकुद नेपाली खेलकुदमा उच्चारण गर्नै पर्ने, शब्द लिनै पर्ने, नाम लिनै पर्ने एउटा अनिवार्य आवश्यकता, अनिवार्य बाध्यता बनेको छ। हाम्रो नीतिगत तहका मान्छेहरूले, नीति निर्माताले, हाम्रो उच्चतर अधिकारीहरूले, विभिन्न किसिमको मिडिया अथवा खेलकर्मीहरूले पनि साहसिक तथा पर्यटकीय खेल, रोजगारी र वातावरण मैत्री खेल भनेर नाम लिन बारम्बार लिनुपर्ने अवस्था सिर्जना भएको छ। यसको पहिचान, यसले पहिचान प्राप्त गरेको छ, तर परिणाममुखी बनाउने, त्यसबाट दिगो विकास, दिगो अर्थतन्त्र, दिगो रोजगारी र दिगो पर्यटनमा जोड्ने काम चाहिँ बाँकी छ। यसमा हामी लबिङ गरिरहेको छौँ, यसमा उहाँहरूलाई अवेर गर्ने प्रयत्न गरिरहेको छौँ र हामी हाम्रो महासङ्घ मार्फत अहिले हाम्रो चारवटा प्रदेशका फेडरेसनहरूले अलि बढी स्थानीय गतिविधि आयोजना गर्ने, केन्द्रीय फेडरेसनले चाहिँ हामी नीतिगत तहमा काम गर्ने, रणनीतिक तहमा काम गर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय ब्रान्डिङ प्रमोसनको काम गर्ने र सम्बन्धित सरकारी निकायमा त्यो एजेन्डालाई पुर्याउनलाई एउटा ब्रिजको हिसाबमा काम गर्ने काम पनि गर्दै आइरहेका छौँ। मैले अहिले धेरै दोलखाको उदाहरण पनि किन दिएँ भने हामी आउँदो हप्ता आउँदो शनिबार 16 जेठमा चाहिँ हामी हाम्रो चाहिँ 5 साधारण सभा दोलखाको हामी कालिम्पोङ गाउँपालिकाको सम्भवतः कुरी बजारमा 5 साधारण सभा पनि गर्दैछौँ। हाई अल्टिच्युड टग अफ वार भनेर एउटा सिम्बोलिक एउटा इभेन्ट, त्यो कम्पिटिसन नै हो, सिम्बोलिक एउटा इभेन्ट पनि गर्दैछौँ। र शुक्रबार हामी विश्व सगरमाथा दिवसको उपलक्ष्यमा जेठ 15 गते हामी काठमाडौँदेखि कालिम्पोङसम्म टुर डे हिमालय भनेर एउटा कालिम्पोङलाई एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय हिसाबमा प्रमोसन गरौँ भनेर एउटा मोटरसाइकल ऱ्याली पनि गर्दैछौँ, जुन ऱ्याली हामी TST फर्मेटमा गर्छौँ। साहसी गन्तव्य हो, साहसी खेल गन्तव्य हो भनेर एउटा राष्ट्रिय हिसाबमा र अन्तर्राष्ट्रिय हिसाबमा एउटा प्रवर्धन गर्ने काम पनि गर्दैछौँ।
1: अब यो सँगै यो 1.5 दशकसम्म पक्कै पनि इन्टरनेसनल रूपमा अल्पाइन इभेन्ट्समा सहभागी हुने नेपाली खेलाडीहरू पनि जन्मे होलान्।
2: नेपालीहरूको त्यो सम्भावना अत्यन्तै ज्यादा छ। यो चाहिँ थुप्रै खेलहरूलाई संयोजन गर्ने, थुप्रै विधालाई संयोजन गर्ने र यसले चाहिँ अलि बढी नीतिगत रूपमा, कार्यक्रमको रूपमा, रणनीतिक रूपमा, खास गरी पोलिसीमा, प्लानिङमा, मार्केटिङमा, ब्रान्डिङमा, अवेरनेसको क्षेत्रमा काम गर्ने, अलि बढी काम गर्ने यो महासङ्घ हो। एउटा यसको चाहिँ खास गरी फ्ल्यागसिप इभेन्ट भन्छ, यो महासङ्घको नाममा हामीले एउटा इभेन्ट रेगुलर सञ्चालन गर्दै पनि आइरहेका थियौँ, अहिले विभिन्न कारणले गर्दा रोकिएको छ। पछिल्लो खेलकुद विकास ऐन 2077 अनुसार चाहिँ खास खेलको चाहिँ खास सङ्घहरू हुनुपर्ने अहिलेको कानुनी अवस्था छ। त्यो भएको नाताले मैले ओभरअल साहसिक र पर्यटकीय खेलाडीहरूको विश्वमा अवस्था के छ भन्दा विश्वमा एकदम गर्व गर्न लागेको अवस्था छ। म तपाईँलाई एउटा मात्रै कुरा सेयर गर्छु, जियोग्राफिक च्यानलको मैले थाहा भएसम्म अन्य व्यक्तिहरू पनि आउनुभयो होला, एउटा विश्व प्रसिद्ध जियोग्राफिक च्यानलमा वर्ष व्यक्ति भनेर उसले सार्वजनिक गरेको छ, 3 वर्ष व्यक्ति हाम्रो साहसिक र पर्यटकीय क्षेत्रको र अल्पाइन र हिमाली उच्च हिमाली क्षेत्रको व्यक्तिहरू हुनुहुन्छ। तपाईँले सुन्नुभएको छ होला निरा राई दौडिने हुन्छ, उहाँ रनर हो तर उहाँ अल्ट्रा रनर हो, उहाँ एडभेन्चर टाइपको रनर हो, उहाँ ट्र्याक एन्ड फिल्डमा 100 मिटर 200 मिटर 400 मिटर 1000 मिटर भनेर जुन ट्र्याक एन्ड फिल्डमा दौडिने एउटा स्प्रिन्टको एउटा रनर होइन, उहाँ चाहिँ अल्ट्रा रनर, स्काई रनर, एडभेन्चर रनरको हिसाबले विश्वले बुझ्छ, तपाईँ हामीले चिन्छौँ। त्यसै गरी तपाईँ हामीले सानुबाबु सुनवार भन्ने व्यक्तिलाई हामीले सुनेको छौँ, खास गरी रेड बुल रेसिङसम्म भाग लिएको र संसारका दर्जनौँ साहसिक प्रति चाहिँ एक्टिभिटीमा प्रतिस्पर्धी भनेर संसारमा नेपालको पहिचान पुर्याउन सक्ने व्यक्ति पनि हाम्रो यसै क्षेत्रको हुनुहुन्छ र हाम्रो महासङ्घको त अहिले त उपाध्यक्ष पनि हुनुहुन्छ। त्यसै गरी तपाईँले केही वर्ष अगाडि माउन्ट K2 भएको ठुलो एउटा हिमआदिबाट दर्जनौँ दर्जन चाहिँ विदेशीहरूलाई एउटा कुशलतापूर्वक उद्धार गर्ने भनेर तपाईँले खास गरी जियोग्राफी च्यानलमा हामीले सुन्न पाएको थियौँ। त्यस्ता व्यक्तिहरू पनि नेपाली हुनुहुन्छ, उहाँ चाहिँ पर्वतारोहणमा

0: को मात्रै मैले कुरा गर्नु परेन, हाम्रो यस महासङ्घसँग जोडिएका थुप्रै खेल सङ्घहरू, थुप्रै खेल पदाधिकारीहरू, थुप्रै खेल खास गरी प्राविधिकहरू, खेलाडीहरूको पनि मैले तपाईँलाई कुरा गरेँ, एउटा एजेन्डाको कुरा गरेँ। त्यसै गरी अब हामीले बिस्तारै नेपालमा चाहिँ एउटा हिउँजन्य खेलहरूको सुरुवात भइरहेको छ, आइसी स्केटिङ बिस्तारै सुरु भएको छ, स्की बिस्तारै सुरु भइरहेको छ, यद्यपि त्यसका छोटा छोटै सङ्घहरू पनि छन्। संसारको खेलहरू चाहिँ कि पानीजन्य खेलहरूमा पानीतिर बिस्तारै सर्दै गएको छ, कि हिमालतिर सर्दै गएको छ, हिउँतिर सर्दै गएको छ। आज दर्जनौ विन्टर स्पोर्ट्सका इभेन्टहरू बन्दै गएको छ, संसारमा भएको दुईवटा ओलम्पिक फर्मेटको दुईवटा गेम, दुई खालको गेमहरूलाई हामीले मान्यो भने एउटा समर स्पोर्ट्सको कुरा, एउटा विन्टर स्पोर्ट्सको कुरा, मलाई लाग्छ केही पदकहरू हामीले प्राप्त गर्न सक्यौँ भने हामीले निकट भविष्यमै हामीले विन्टर स्पोर्ट्सबाट हामीले प्राप्त गर्न सक्छौँ। अब अहि मैले भने त्यसो भए हिमाली, उच्च हिमाली, साहसिक र पर्यटकीय खेल क्षेत्रमा रहने खेलहरू कुन कुन हुन सक्लान् भन्ने त्यो सेयर गरेपछि अहिले मैले भनेको कुरालाई जस्टिफाई हुन्छ होला जस्तो मलाई लाग्छ। हामीले चाहिँ स्पोर्ट्स क्लाइम्बिङ, हामीले रक क्लाइम्बिङ सुनेको छौँ, आइस क्लाइम्बिङ सुनेको छौँ, स्नो बोर्डिङ, स्केटिङ, आइस स्केटिङ हामीले सुनेको छौँ, त्यसै गरी स्काई रनिङ, क्रस कन्ट्री रनिङ, अल्ट्रा रनिङ जस्ता खेलहरू हामीले सुनेको छौँ। त्यसै गरी त्यो क्षेत्रमा हुने अन्य अब साइक्लिङका विभिन्न किसिमका साहसिक खेलहरू हामीले सुनेका छौँ, ऱ्याफ्टिङ, कायाकिङ, कनोइङ लगायतका खेलहरू, त्यसमा मोटर स्पोर्ट्सका खेलहरू, त्यसमा चाहिँ वाटर स्पोर्ट्सका खेलहरू पनि हामीले सुनेका छौँ, कता कतै देखेका छौँ, त्यसलाई हामी मन पराउँछौँ। तर त्यसको संस्थागत विकासको लागि चाहिँ भने जति सके जति काम गर्न सकेको छैन। देशमा भर्खरै नयाँ सरकार बनेको छ, त्यसको नीति कार्यक्रम र त्यसको प्राथमिकता क्रममा पनि यो साहसिक र पर्यटकीय खेलकुदको कुरा आएको छ, निजी क्षेत्र मार्फत खेलकुदलाई प्रवर्धन गर्ने भन्ने कुरा आएको छ, रोजगारीको सिर्जना गर्ने भन्ने नीतिगत तहमा त्यो कुरा आएको छ। साँच्चीकै कार्यान्वयन गर्ने हो भने बजेटमा, मन्त्रालयको गतिविधिमा, प्रादेशिक नीति कार्यक्रम र बजेटमा र पालिका तहसम्म पनि त्यसलाई लिएर जान जरुरी छ। एकीकृत प्रणाली मार्फत हामी खेलाडीको पनि विकास गर्न सक्छौँ, खेलको त स्वतः विकास हुने भइहाल्यो, अर्थतन्त्र, रोजगारी, त्यसपछि लगानीको नयाँ क्षेत्र पनि हामीले प्राप्त गर्न सक्छौँ। त्यसो भयो भने मात्रै हिमालय हिमाल भएको देश, नेपालले हिमालप्रति न्याय गरेको ठहर छ, पानी नै पानीको देश, नेपालले पानीप्रति न्याय गरेको ठहर छ, उपाध्याय त खाने पानी हो, त्यसमा हामी कति सफल भएका छौँ, पिउने पानी, त्यसै गरी अब पर्यटनमा पानीको हाम्रो मात्रा, पानीको न चाहिँ गतिविधि मा योगदान, पानीको योगदान के छ त्यो नगन्ने हामीले देख्छौँ। यद्यपि व्हाइट वाटर जुन ऱ्याफ्टिङ नेपालको संसारमा गर्ने ब्रान्डिङको महत्त्वपूर्ण एउटा आधार थियो, बिस्तारै अहिले हाम्रो यो हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्टले गर्दा हाम्रो ऱ्याफ्टिङमा, जुन व्हाइट वाटर ऱ्याफ्टिङमा एउटा प्रश्न चिन्ह खडा भएको छ, हामीले पानीजन्य गतिविधि हामीले त्यति खास गर्न सकेको छैनौँ। त्यसै गरी पानीबाट अर्को महत्त्वपूर्ण कार्य सिँचाइ हुनुपर्ने, त्यसमा हामीले कति सफलता प्राप्त गरेका छौँ, पानीबाट हामीले खास गरी विद्युत उत्पादन गर्ने हामीले कति सफलता प्राप्त गरेका छौँ। त्यस सँगसँगै अर्को महत्त्वपूर्ण पानीको कारण भनेको खेलकुद पनि हो, पानीजन्य खेलकुदको सङ्ख्या, त्यसमा सहभागिता, त्यसमा चाहिँ उपलब्धि, त्यसमा रोजगारी र त्यसबाट पदक, पहिचान र प्रतिष्ठा चाहिँ संसारमा बढ्दै गएको छ। भनेपछि नेपाल त भनिन्छ जलस्रोतको दोस्रो ठुलो धनी देश, तर हामीसँग पानीजन्य गतिविधि, पानीजन्य खेलको, पानीजन्य पर्यटनको ठुला ठुला प्रोडक्टहरू हामी पाउनौँ। अहिले मैले फेरि जोडेँ, यो सबै उपलब्धि हासिल गर्न चाहिँ हामीले एकीकृत रणनीति, एकीकृत कार्ययोजना, एकीकृत जनशक्ति, चाहिँ एकीकृत लक्ष्य, उद्देश्य, ध्येयलाई चाहिँ हामीले जोड्नुपर्छ। तब मात्रै यसले है मैले भने पदक ल्याउने कुरा, पहिचान दिने कुरा, पर्यटन बढाउने कुरा, रोजगारी र आर्थिक उपार्जनमा यो सहयोगी बन्न सक्छ। अब हामीले त्यतातर्फ हामी जानुपर्छ र परम्परागत खेलहरूलाई विद्यालय कलेजलाई हामीले छोडिदिनुपर्छ, पालिकालाई छोडिदिनुपर्छ, बढीमा प्रदेश सरकारलाई छोडिदिनुपर्छ र केन्द्रीय सरकारले चाहिँ ठुला ठुला एउटा पानीजन्य पर्यटक प्रवर्धन गर्ने, साहसिक अन्तर्राष्ट्रिय स्तरका र क्वालिटीका पर्यटकलाई नेपाल भित्र्याउने ठुला ठुला राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधिमा चाहिँ केन्द्रीय सरकारले ध्यान दिन सक्यो भने हामीले अहिले प्राप्त गरेको उपलब्धिलाई हामी गुणात्मक र मात्रात्मक रूपमा हामी फड्को मार्न सक्छौँ।
1: अब नयाँ आर्थिक वर्ष पनि सुरु हुँदैछ, नयाँ सरकार, नयाँ नीति र नीतिगत सुधारका लागि फेडरेसनले पनि केही लबिङ त पक्कै गर्यो होला।
0: अवश्य हामीले यो आम निर्वाचन भन्दा अगाडि नेपालका अधिकांश राजनीतिक पार्टीहरूको कार्यालयमा गएर हामीले लिखितमै हामीले दस्तावेज उहाँहरूलाई पेश गरेका छौँ र उहाँहरूलाई हात जोडेर विन्ती गरेका छौँ। नेपालमा सम्भावना छ भनेर सम्भावना मात्र व्याख्या गरेर त नेपाल समृद्ध हुँदैन, त्यस

0: सम्भावनालाई हामीले खास गरी हामीले रिजल्ट ओरिएन्टेड बनाउनको लागि चाहिँ हामीले काम गर्नुपर्छ, यसको लागि तपाईँको राजनीतिक पार्टीको घोषणा पत्रमा राखिदिनुहोस् भनेर हामीले सुरु गऱ्यौँ। हामी उहाँहरूप्रति हामी गर्व पनि गर्छौँ, अधिकांश राजनीतिक पार्टीले आफ्नो घोषणा पत्रमा यसलाई सम्बोधन गर्नुभएको छ र अहिले जन चाहिँ लगभग 2/3 आसपासमा रहेर सरकार सञ्चालन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त्यसलाई उल्लेख्य हिसाबमा त्यसलाई सम्बोधन गरेको छ। अब आफ्नै घोषणा पत्रमा समावेश गरेको विषयलाई प्रति उहाँहरू उदासीन हुनुहोला भन्ने हामीलाई लाग्दैन। सबै राजनीतिक पार्टीले यसलाई सम्बोधन गरेको छ र सत्ताधारी राजनीतिक पार्टी अहिले मैले भने राष्ट्रिय स्वतन्त्र पार्टीले त झन् यसलाई सम्बोधन गरेको छ। अब यो आफैले गरेको सम्बोधन आफ्नै बाचा आफ्नै प्रतिबद्धतालाई व्यवहारमा उतार्दै खेलाडीको खेलकुदको खेल प्राविधिकको सँगसँगै साहसिक पर्यटक पर्यटन मन्त्री वातावरण मन्त्री खेलकुदको विकास गर्नको लागि चाहिँ उहाँहरू अवश्य लाग्न होला भन्ने हामी अपेक्षा गर्न सक्छौँ। हामी त्यसमा प्रयत्नशील पनि छौँ, हामी उहाँलाई घचघचाउने काम गरेको छौँ र एउटा खेल सङ्घले गर्न सक्ने एउटा प्राथमिक कार्य भनेको यही नै हो। त्यसपछि चाहिँ अब त्यस्तोको बुझाइ उहाँहरूको रह्यो भने मन्त्रीज्यूको सचिवज्यूको सरकारी निकायले त्यो यसतर्फको बुझाइ चाहिँ मा उहाँहरू स्पष्ट रहनुभयो भने उहाँहरूको नीति कार्यक्रम र सिद्धान्तलाई व्यवहारमा उतार्न सक्रिय भएर लाग्ने हाम्रो फेडरेसनको पनि जिम्मेवारी हो। हाम्रो कानुनी बाधा अडचन पनि छन्, मैले भने राष्ट्रिय निकुञ्जको एक पालिका र अर्को पालिकाको चाहिँ नीतिगत कुरा मिलिरहेको छैन, एक प्रदेश अर्को प्रदेशको मिलिरहेको छैन, राष्ट्रिय निकुञ्जको त्यहाँ भएको सुरक्षा निकायको त्यहाँ भएको खास गरी नागरिक उड्डयन प्राधिकरण त्यहाँ भएको रहेको गृह मन्त्रालय त्यहाँ भएको वन सम्बन्धी निकायको पनि कतिपय अवस्थामा एकअर्काको चाहिँ नीतिगत र कार्यक्रम चाहिँ बाजिने अवस्था देखिन्छ। यसलाई हामीले सुधार गर्दै एउटा दीर्घकालीन एउटा रणनीतिक लक्ष्य निर्धारण गरेर गयो भने हामी हिमाल हाम्रो हिमालप्रति हामी गर्व गर्न सक्छौँ, नत्र भने हाम्रो हिमालबाट हामीले दशांश जति पनि हामीले त्यहाँबाट उपलब्धि लिन सकेको छैनौँ। समग्र हाम्रो पर्यटनबाट हाम्रो जिडिपीमा देखिने चाहिँ हाम्रो जुन उपलब्धि कोही दुई हामी कहिले 2% भन्छौँ, 3 भन्छौँ, ल 4 भन्छौँ, 5% होला। त्यो किन भयो भने 4 महिना बर्खा, 4 महिना हिउँद अनि 4 महिनाको पर्यटकीय जुन सर्भिसले पर्यटकीय मार्केटले पर्यटकीय प्रोडक्टले हामीलाई कसरी 1 वर्ष टिकाउन सक्छ, कसरी योगदान दिन सक्छ। तसर्थ पनि म त फेरि भन्छु नेपालको पर्यटकलाई साँच्चीकै गफ मात्रै होइन, रिजल्ट ओरिएन्टेड बनाउने हो। 20 लाख 30 लाख पर्यटक हामीले भित्र्याउने हो भने हाम्रो हिमाली उच्च हिमाली भेगमा 100 पर्यटकीय प्रोडक्टहरू हुनुपर्छ। त्यो अल्पाइनसँग सम्बन्धित, वातावरणसँग सम्बन्धित, हाम्रो हिउँसँग सम्बन्धित, त्यहाँ भएका विभिन्न किसिमका हिमतालहरूसँग सम्बन्धित, ट्रेकिङ क्लाइम्बिङसँग सम्बन्धित हुन जरुरी छ। अब हाम्रो पर्यटकको सङ्ख्या 20-30-50 लाख पुर्याउनु हो भने हाम्रो नदी नाला नेपालमा भनिन्छ 5600 ताल तलया नदी नालाहरू छन्, पानीको स्रोतहरू छन्। 5000 भन्दा बढी ताल तलया नदी नाला भएको ठाउँमा गर्न लायक 25 पनि पानीका प्रोजेक्टहरू हामीसँग छैनन्। मैले भने पर्यटकीय प्रोजेक्ट, पर्यटकीय प्रोडक्ट, खेलकुदको प्रोडक्ट, यो सबै कुरालाई जोड्ने हो भने मात्रै हामी नेपालमा 20-30-50 लाख पर्यटकको कुरा गर्न सक्छौँ। आशा गरौँ आउँदो दशकमा हामी त्यसबाट केही उपलब्धि हासिल गर्न सक्छौँ।
1: हजुर, अब हामी कुराकानीको अन्त्यतिर पनि छौँ, अलिकति यहाँको व्यक्तिगत इच्छा आकर्षण जोड्न चाहे, हजुरलाई यो अल्पाइन स्पोर्ट्सले किन आकर्षित गर्यो, के कारण छ नि?
0: खासमा म चाहिँ नेपालमा नेपाली खेलकुदमा मोटर स्पोर्ट्सबाट प्रवेश गरेको हो। कार्सका विभिन्न रेसिङहरू आयोजना गर्छौँ र ऱ्यालीहरू आयोजना गर्छौँ, टुरिङका इभेन्टहरू आयोजना गर्छौँ र नेपालको अहिलेको भूगोलले विश्वमा देखिए जस्तो हामीले टेलिभिजनमा हेरे जस्तो ठुला ठुला रेसिङ ट्र्याकहरू बन्ने अवस्था देखिँदैन। त्यो आर्थिक हिसाबले, त्यो लगानीको हिसाबले, भूगोलको हिसाबले पनि देखिन्न। त्यसो भए के सम्भावना छ त भन्दा नेपालमा भइरहेका सडकहरूमा थुप्रै रोड रेसहरूको कारका, बाइकका, साइकलका विभिन्न किसिमका रेसिङहरू अहिले भएको सडकमा हामी आयोजना गर्न सक्छौँ। जस्तो सिङ्गापुरमा यो मोटर स्पोर्ट्सका विभिन्न गतिविधिहरू, अफ रोड ऱ्यालीहरू, क्रस कन्ट्री ऱ्यालीहरू हामी आयोजना गर्न सक्छौँ। साहसिक व्यक्तित्वहरूको एउटा रोमाञ्चकारी एउटा ऱ्यालीको, रोमाञ्चकारी अफ रोडको, क्रस कन्ट्रीको, ट्रान्स हिमालयन एउटा चाहिँ एउटा रेन्जको एउटा ऱ्यालीको हामी डेस्टिनेसन हामी बनाउन सक्छौँ। संसारका कतिपय देशले नेपालको जस्तो भूगोल बनाउनको लागि करोडौँ अरबौँ खर्च गर्ने सपना देखेका छन्, काम गरिरहेछन्। प्रकृतिले त्यो ठाउँ हामीलाई दिएको छ। म खास गरी मोटर स्पोर्ट्सबाट संसारकै मोटर स्पोर्ट्सको गन्तव्य खास गरी मैले भने ऱ्यालीको, अफ रोडको, क्रस कन्ट्रीको, टुरिङको गन्तव्य बनाउन सक्छ, बन्न सक्छ भन्ने देखेर पनि अलिक बढीमा आकर्षित भएँ। जुन नेपालमा रङ्गशाला वरिपरि भएर जसलाई मेन स्ट्रिमको खेल भनेर जुन अहिले हामी कुरा गर्छौँ, लगानी गर्छौँ, त्यहाँबाट ठुलो उपलब्धिको आशा गर्छौँ। जुन जुन खेललाई हामीले मेन स्ट्रिमको खेल मान्यौँ, जुन जुन खेलमा हामीले करोडौँ अर्बौँ रुपियाँ लगानी गऱ्यौँ, जुन जुन खेलबाट हामीले राष्ट्रिय पदक, अन्तर्राष्ट्रिय पदक, पहिचान र हामीले प्रतिभाहरूलाई त्यसबाट उपलब्धि खोज्यौँ, त्यो असम्भव छ, त्यो सम्भव देखिँदैन। त्यो प्राकृतिक हिसाबले पनि देखिँदैन, आर्थिक हिसाबले पनि देखिँदैन, सामाजिक हिसाबले पनि देखिँदैन, हाम्रो नेपालीको जुन एउटा वर्किङ कल्चर छ त्यसले पनि देखिँदैन। विश्वमा कुन खेल मार्फत नेपालीले विश्वमा प्रभुत्व हासिल गर्न सक्छ, कुन खेल मार्फत नेपाल चाहिँ संसारको खेल प्रेमीहरूको गन्तव्य बन्न सक्छ भनेर हेर्दै जाँदा, कुनै उमेरमा म फुटबल खेल्थेँ मैले अन्यथा भन्न खोजेको होइन, संसारका फुटबलका पारखीहरू नेपालमा फुटबल खेल्ने भनेर कति मान्छे आउँलान् हामी झट्ट सम्झ्यौँ, नेपालमै क्रिकेट खेल्ने भनेर संसारका खेलाडीहरू कति आउँलान्, जुन खेलाडीहरू हाम्रो आइरहेको छ उहाँहरूलाई हामीले कति पैसा दिएर ल्याइरहेको छौँ। त्यस्तै हामीले चाहिँ मैले भने नेपालमा साइक्लिङ गर्ने भनेर संसारका मान्छे आयो भने त हामीले पैसा तिरी तिरी गरेर ल्याउनु पर्दैन, उहाँहरू पैसा तिरेर आउनुहुन्छ। नेपाललाई मोटरसाइकल चाहिँ मोटरसाइकलको एउटा गन्तव्य बनाउने भन्यो भने राज्यले अथवा खेल सङ्घले लाखौँ करोडौँ पैसा तिरेर ल्याउनु पर्दैन, उहाँहरू पैसा खर्च गर्ने गरी आउनुहुन्छ। ऊन चाहिँ भलिबल राष्ट्रिय खेल हो, मैले यसलाई क्षमा चाहन्छु, मैले सजिलोलाई मात्रै मैले उदाहरण दिएँ। नेपालमा संसारमा नाम चलेका खास गरी ट्र्याक एन्ड फिल्डका अथवा भलिबलका कुन कुन खेलाडीहरू नेपालमा त्यो खेल्ने भनेर आउनुहुन्छ होला, मलाई लाग्छ त्यो अलि असम्भव देखिन्छ। तर संसारमा साइक्लिङमा नाम चलेका व्यक्तिहरू नेपालमा, ऱ्याफ्टिङमा नाम चलेका व्यक्तिहरू नेपालमा, प्याराग्लाइडिङका वर्ल्ड क्लासका खेलाडीहरू नेपालमा, खास गरी अफरोड मोटर स्पोर्ट्सका विश्वस्तरीय खेलाडीहरू नेपालमा, क्रस कन्ट्री कन्ट्रीका विश्वस्तरीय खेलाडीहरू नेपालमा, स्कीका, स्नोबोर्डिङका, त्यसपछि क्लाइम्बिङका विश्व प्रसिद्ध खेलाडीहरू नेपालमा भनेर भन्यो भने चाहिँ हामीले करोडौँ पैसा तिरी तिरी उहाँहरू ल्याउनु पर्दैन कि, उहाँहरू नेपालमा पैसा तिर्ने गरी आउनुहुन्छ। हामी कल्पना गरौँ त, एकातर्फ हामी करोडौँ पैसा तिरेर खेलाडी लिएर आएर यहाँ हामी गर्वका साथ हामीले शान सौकात हामीले देखाइरहेछौँ, ढाक लगाइरहेछौँ, अर्कोतर्फ करोडौँ खर्च गरेर आउन सक्ने खेल र करोडौँ खर्च गरेर आउन सक्ने खेलाडी तर्फ चाहिँ हामीले व्यवस्था गरिरहेछौँ। तसर्थ म दुःखको साथ भन्छु, नेपाललाई संसारकै साहसिक तथा पर्यटकीय खेलकुदको गन्तव्य बनाउन सकिन्छ, नेपाललाई संसारकै अल्टिच्युड र हाई अल्टिच्युड खेलकुदको गन्तव्य बनाउन सकिन्छ। तर त्यो त्यो त्यो सत्य बोध चाहिँ हामीमा हुनुपर्छ, हामीमा खेल पदाधिकारीमा मात्रै भएर हुँदैन, त्यो राष्ट्रिय खेलकुद परिषदमा हुनुपर्छ, खेलकुद मन्त्रालयमा हुनुपर्छ, अहिले शिक्षा खेलकुद बनेको छ, नेपाल पर्यटन बोर्डमा हुनुपर्छ, को मेला महोत्सवमा पैसा खर्च गरेर पर्यटन प्रवर्तन गर्ने भन्ने मान्यताबाट नेपाल पर्यटन बोर्ड मुक्त हुनुपर्छ। मैले अघि भने तपाईँलाई एकातर्फ हामी विदेशी खेलाडीको नाममा करोडौँ खर्च गरेर उनीहरूलाई भित्राइरहेका छौँ, अर्कोतर्फ नेपाल गन्तव्य मानेर संसारका यस्ता महत्त्वपूर्ण खेलाडीहरू लाखौँ खर्च गरेर आउनको लागि तम तयार छन्। पहिलो रोन्दी कि दोस्रो रोन्दी, यो एउटा एकदम प्राकृतिक कुरा पनि हो, यो वैज्ञानिक कुरा पनि हो, यो चाहिँ एउटा अलिकति भावनात्मक कुरा पनि हो र यो सत्य कुरा हो। तसर्थ किन सत्यताको पछि नलाग्ने, किन हामी नेपाललाई पर्यटकीय गन्तव्य नबनाउने भन्ने हिसाबले पनि हामी अलिकति हामी त्यहाँबाट हामी उत्प्रेरित भयौँ र म एउटा खेल पदाधिकारीको हिसाबले संसारको दर्जन मुलुकहरू भ्रमण गर्दा हामीले के थाहा पायौँ भने सहर केन्द्रित मास पेस टिम इभेन्टबाट नेपालको सम्भावना अलिक कमजोर छ, अलिक कम छ। त्यसो भए हामीले अहिले भएका हिमाली, उच्च हिमाली, साहसिक र पर्यटकीय प्रोडक्ट टाइपका खेलहरूलाई प्रमोसन गऱ्यो भने, मैले अघि अझ एउटा सानो उदाहरण दिन्छु, हामीले स्विमिङ पुलमा खेलाडीहरूलाई स्विमिङ खेलाएर कतिको तहको पदक ल्याउन सक्छौँ संसारमाबाट, हामी कतिलाई हामी अहिले रोजगारी दिन सक्छौँ, कुन तहको पदक ल्याउन सक्छौँ। तर नेपालमा भएका दर्जनौँ नदीहरूमा विश्व स्तर, नेपालमा हामी विश्व स्तरको स्विमिङ प्रतियोगिता कति आयोजना गर्न सक्छौँ, एसियाली स्तरका कति गर्न सक्छौँ, तर त्यही प्रतियोगिता चाहिँ हामी नेपालमा भएका मैले भने भटेकोसी होला, तामाकोसी होला, त्रिशुली होला, मैले नदीको नाम थप लिनु परेन, नेपालमा भएको दर्जनौँ नदीहरूमा हामी विश्व स्तरको ऱ्याफ्टिङ आयोजना गर्न सक्छौँ। करोडौँ पैसा दिएर विदेशी खेलाडी ल्याउने मात्र होइन कि, त्यो आयोजना गऱ्यो भने हामी करोडौँ चाहिँ लगानी गर्न सक्ने विश्व स्तरका खेलाडीहरू, व्यवस्थापकहरू, आयोजक फेडरेसनलाई हामी नेपालसँग जोड्न सक्छौँ। मैले यति कुरा भने, त्यसो हुँदा हामी सम्भावना सम्भावनाको बाटोलाई छोडेर कहिले पुरा हुन नसक्ने बाटोतर्फ गयौँ भने त हामीले खाडलमा गएर जाकिने हो, हामी नै निराश हुने हो, हामीले त्यसमा नेपालको सुन्दर हिमाल पहाडी उच्च हिमाली भूभागप्रति न्याय नगर्ने हो, नेपालको नदी नाला ताल तलप्रति न्याय नगर्ने हो भने त कसले न्याय गर्छ भन्ने हिसाबले पनि हामी यसमा लाग्यौँ। मैले अघि भने यसको एउटा पहिचानको चरण पुरा भएको छ, जुन एउटा आत्मस्वीकारोक्ति जुन राज्यले गर्नु पर्थ्यो, समाजले गर्नु पर्थ्यो, मिडियाले गर्नु पर्थ्यो, खेल अधिकारीले गर्नु पर्थ्यो, त्यो चरण चाहिँ पुरा भएको छ। अब यसलाई प्रोडक्ट बनाएर, इभेन्ट बनाएर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका ठुला ठुला गतिविधिहरू गर्नको लागि चाहिँ नेपाल सरकारबाट दोस्रो चरणको सहयोगको खाँचो छ। विश्वका फेडरेसनहरूलाई नेपाल भित्राउनु पर्ने जरुरी छ, त्यसको लागि चाहिँ नेपालका सम्पूर्ण दूतावासहरूलाई परिचालन गर्नुपर्ने अवस्था छ। र यो सत्य बोध चाहिँ हामीले खेल पदाधिकारी र अझ हामी प्रदेश सरकारले पनि बुझ्न जरुरी छ। यो सत्य बुझेरै म चाहिँ यसमा लागेको
1: हो। हजुर, महत्त्वपूर्ण समय दिनुभएकोमा कार्यक्रम खेल संसारको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्छु।
0: धन्यवाद। नेपालको चाहिँ एउटा राष्ट्रिय महत्त्वपूर्ण हाम्रो अझ सम्पूर्ण नेपालीको एउटा मिडिया रेडियो नेपाल मार्फत मैले नेपालको दिगो पर्यटनमा योगदान दिन सक्ने साहसिक पर्यटकीय हिमाली उच्च हिमाली र विन्टर रिसोर्टसँग सम्बन्धित आफ्नो अनुभूतिहरू, आफ्नो कार्यक्रम र आफ्नो अपेक्षा सेयर गर्ने मैले मौका पाएँ। यसले हाम्रो खेलकुद, हाम्रो पर्यटन, हाम्रो चाहिँ खास गरी हिमाली उच्च हिमाली गतिविधिमा अवश्य पनि महत्त्वपूर्ण प्रभाव पर्नेछ, महत्त्वपूर्ण अर्थ राख्नेछ भन्ने विश्वास गर्दै यहाँ मार्फत सम्पूर्ण श्रोताप्रति आभार व्यक्त गर्छु। धन्यवाद, नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो अल्पाइन स्पोर्ट्स फेडरेशन नेपाल ASFN का अध्यक्ष गोविन्द भट्टराई। अल्पाइन स्पोर्ट्सको सम्भावना के छ, यसको संस्कृति विकास हुन सकेको छ कि छैन, र यसका लागि फेडरेशनले नीतिगत सुधारमा के कस्तो प्रयास गरिरहेको छ भन्ने सन्दर्भमा कुराकानी गर्यौं।

कुराकानी सँगै आजलाई भने कार्यक्रम खेल संसारको समय सकिने लागेको छ। यो कार्यक्रम रेडियो नेपालको युट्युब च्यानल रेडियो नेपाल प्रोग्रामबाट पनि सुन्न सक्नुहुनेछ। आजलाई कार्यक्रमबाट प्रविधि संयोजनमा साथ दिनुहुने धर्मपाल शाहसँगै म मनुका कुँवर बिदा हुन्छु।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
2: झण्डु आयुर्वेद।
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
4: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
5: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ। जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
8: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ। तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि गजल गङ्गा कार्यक्रम सुन्नुहुनेछ। यस बेला रातिको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: गजल गंगा।
1: कति रुवाउँछौ मलाई किनारमा राखेर, कहिले मुटु भित्र कहिले निधारमा राखेर। कति रुवाउँछौ मलाई किनारमा राखेर, कहिले मुटु भित्र कहिले निधारमा राखेर। मैले व्यर्थै ओठका खुसीहरू बेचिरहेछु, मैले व्यर्थै ओठका खुसीहरू बेचिरहेछु। कहिले धरौटी कहिले उपहारमा राखेर, कहिले मुटु भित्र कहिले निधारमा राखेर। जिन्दगी अचानो झैं दुब्लाइरहेको छ, जिन्दगी अचानो झैं दुब्लाइरहेको छ। हिर्काएपछि खुकुरीको धारमा राखेर, कहिले मुटु भित्र कहिले निधारमा राखेर। बुझ्नेले यो मनको भावना नबुझेपछि, बुझ्नेले यो मनको भावना नबुझेपछि, बुझ्नेले यो मनको भावना नबुझेपछि। के अर्थ भो र व्रत सोमबारमा राखेर, कहिले मुटु भित्र कहिले निधारमा राखेर। घाइते भएका मेरा सयौं सपनाहरूलाई, घाइते भएका मेरा सयौं सपनाहरूलाई। आउन त आएको छु उपचारमा राखेर, कहिले मुटु भित्र कहिले निधारमा राखेर। कति रुवाउँछौ मलाई किनारमा राखेर। सल्यानका गजलकार कृष्ण बगरका यिनै गजलीय शेरको वाचनसँगै गजल गंगाको यो अर्को नूतन श्रृंखलामा प्रविधि संयोजन तर्फ पराग पोखरेल अनि विद्या निर्दोष पहाडीको गजलीय अभिवादन। गजल गंगा लिएर हामी आइपुग्छौ मंगलबारको रात्रिकालीन प्रहरमा 10 बजेको हिन्दी समाचार पछि झण्डै 45-50 मिनट। गजलमा रम्न अनि रमाउन, गजलमा डुबुल्की मार्न, गजलको गंगालाई रसास्वादन गर्न आजको बसाईमा पनि हामी तपाईँसँगै रहनेछौ। तपाईँ हामीलाई हाम्रा विभिन्न एफएम ब्यान्डहरू, अनलाइन स्क्रिन, सामाजिक सञ्जाल र त्यसका प्लेटफर्महरू मार्फत सुनिरहनु भएको छ भन्ने विश्वास यताबाट मनभरि सङ्गालिरहेका छौ। आजको बसाईमा हामी लमजुङका गजलकार विपिन वर्मा, बाँकेका गजलकार रसिक राज र सिन्धुपाल्चोकका गजलकार रोजिना पराजुलीका गजलहरू हामी सुन्नेछौ। उहाँहरूकै आवाजमा हामी आजको बसाईमा गजलहरू सुन्नेछौ, साथमा निकै मीठा गजल संगीतहरू पनि रहनेछन्। कार्यक्रमको शुरूआतमा जोडौ, म हराएकी हुँ यो सहरबाट, हराएको छैन कसैको नजरबाट। कपिल लन्जानको गजल, राजेन्द्र बजगाईको संगीत र स्वर रीता केसीको रहेको छ।

0: हजुर म हराएकी हुँ त्यो सहरबाट, हराएको छैन कसैको नजरबाट। हामीले गजल गंगाको सुरुवातमा राख्यौं कपिल अन्जानको गजल, राजेन्द्र बजगाईको संगीत र रीता केसीको स्वर थियो। हामी गजल गंगामा छौं। आजको गजल गंगाको सुरुवातमा हाम्रो स्टुडियोमा आएर गजल रेकर्ड गराउनु भएका गजलकारहरूका गजल आजको व्यवसायमा हामी राख्नेछौ। सुरुवातमा गजलकार विपिन मर्मा।
1: छानो चुहिएको छ, छाक टार्न खर बेच्नु छ, पसिना सबैले बेच्छन् मलाई रहर बेच्नु छ। छानो चुहिएको छ, छाक टार्न खर बेच्नु छ, पसिना सबैले बेच्छन् मलाई रहर बेच्नु छ। छोरी भक्का निँदै थिइन् कन्यादानको बेला, छोरी भक्का निँदै थिइन् कन्यादानको बेला, समाजमा छोरा जन्माउन उनले थर बेच्नु छ, पसिना सबैले बेच्छन् मलाई रहर बेच्नु छ। बाढीले जफत गर्यो जहान पाल्ने खेतलाई, बाढीले जफत गर्यो जहान पाल्ने खेतलाई, किन्ने कोही भए भनिदिनुहोस् बगर बेच्नु छ, पसिना सबैले बेच्छन् मलाई रहर बेच्नु छ। आश्चर्य नमान्नुहोस् गरिबले सपना देख्दा, आश्चर्य नमान्नुहोस् गरिबले सपना देख्दा, छोरोले पढ्ने इच्छा गर्यो अब घर बेच्नु छ, छानो चुहिएको छ, छाक टार्न घर बेच्नु छ, लास हुन तयार छु सन्तान निराश नहुन्, लास हुन तयार छु सन्तान निराश नहुन्, बिक्री होला कि नहोला यो खप्पर बेच्नु छ, छानो चुहिएको छ, छाक टार्न घर बेच्नु छ, पसिना सबैले बेच्छन् मलाई रहर बेच्नु छ। गाली नगर्नुहोस् साउजी काम सक्न कर लाग्छ, गाली नगर्नुहोस् साउजी काम सक्न कर लाग्छ, थोरै तलब बढाइदिनुहोस् अनि पो जाँगर लाग्छ। घुम्न पाउँदा तिमी खुसी म दुःखी हुन्छु, घुम्न पाउँदा तिमी खुसी म दुःखी हुन्छु, यहाँ सुन्दर चिजमै मान्छेको नजर लाग्छ, गाली नगर्नुहोस् साउजी काम सक्न कर लाग्छ, अभावमा गुज्रिएको जिन्दगी भएर होला, अभावमा गुज्रिएको जिन्दगी भएर होला, धनी भएको सपना देख्न पनि रहर लाग्छ, यहाँ सुन्दर चिजमै मान्छेको नजर लाग्छ, आ आफ्नै तरिका हुन्छ भगवान महसुस गर्ने। अन्तिम शेर, आ आफ्नै तरिका हुन्छ भगवान महसुस गर्ने, मलाई दिल देउता अनि मूर्ति पत्थर लाग्छ, गाली नगर्नुहोस् साउजी काम सक्न कर लाग्छ, थोरै तलब बढाइदिनुहोस् अनि पो जाँगर लाग्छ। फाइदादेखि प्वाल परेको छानोमा पनि, फाइदादेखि प्वाल परेको छानोमा पनि, घाम छिरेर न्यानो हुने भो जाडोमा पनि, फाइदादेखि प्वाल परेको छानोमा पनि, मिल्ने भए कालो बजारी गर्थे होलान्, मिल्ने भए कालो बजारी गर्थे होलान्, आफै मर्दा ढाक्नु पर्ने कात्रोमा पनि, फाइदा देखे प्वाल परेको छानोमा पनि, टाढा जाऊ भन्यौ निकै दूर गइदिए, टाढा जाऊ भन्यौ निकै दूर गइदिए, नखोज्नु भेट्ने छैनौ माटोमा पनि, फाइदा देखे प्वाल परेको छानोमा पनि, दुश्मनी निभाउनु अघि सोच्नु पर्थ्यो। अन्तिम शेर, दुश्मनी निभाउनु अघि सोच्नु पर्थ्यो, फलामले सकिनु पर्दैन आगोमा पनि, फाइदा देखे प्वाल परेको छानोमा पनि, घाम छिरेर न्यानो हुने भो जाडोमा पनि, घाम छिरेर न्यानो हुने भो जाडोमा पनि। मलाई टुक्र्याएर भन्यौ अब लहरा हुँदैन, मलाई टुक्र्याएर भन्यौ अब लहरा हुँदैन, काटिँदा त्यो सकिने हो जसको जरा हुँदैन, मलाई टुक्र्याएर भन्यौ अब लहरा हुँदैन, पहिरोले घरबारी सबै बगायो खुसी छु, पहिरोले घरबारी सबै बगायो खुसी छु, अब धनको लागि दुश्मनबाट खतरा हुँदैन, मलाई टुक्र्याएर भन्यौ अब लहरा हुँदैन। गुमाउनु परेकै कारण थुप्रै छन् रित्तिएका, गुमाउनु परेकै कारण थुप्रै छन् रित्तिएका, सबै विश्वामित्रको भागमा अप्सरा हुँदैन, काटिँदा त्यो सकिने हो जसको जरा हुँदैन, मलाई टुक्र्याएर भन्यौ अब लहरा हुँदैन। कति सजिलो छ है मर्दिन्छु भन्नलाई, कति सजिलो छ है मर्दिन्छु भन्नलाई। फुल सकिएको दिन धरतीमा भँवरा हुँदैन, मलाई टुक्र्याएर भन्यो अब लहरा हुँदैन, काटिँदा त्यो सकिने हो जसको जरा हुँदैन। अब थाहा पाएर उनी मर्नुको राज के गर्छौ, अब थाहा पाएर उनी मर्नुको राज के गर्छौ। छोरीलाई दाइजोसँगै बेच्छ समाज के गर्छौ, अब थाहा पाएर उनी मर्नुको राज के गर्छौ। अर्काको चल्ला टिप्नेले तिम्रो नि टिप्न सक्छ, अर्काको चल्ला टिप्नेले तिम्रो नि टिप्न सक्छ। पोल्टामा लुकाएर त्यो हत्याराबाज के गर्छौ, अब थाहा पाएर उनी मर्नुको राज के गर्छौ। क्षमता भन्दा ज्यादा खोज्नु आत्मघाती हुन्छ, क्षमता भन्दा ज्यादा खोज्नु आत्मघाती हुन्छ। कला बिक्ने बजारमा किनेको ताज के गर्छौ, अब थाहा पाएर उनी मर्नुको राज के गर्छौ। गन्तव्यमै नपुगी यसरी हतारिन हुँदैनथ्यो, गन्तव्यमै नपुगी यसरी हतारिन हुँदैनथ्यो। पाइलटकै घाँटी निमुठी यो जहाज के गर्छौ, अब थाहा पाएर उनी मर्नुको राज के गर्छौ। छोरीलाई दाइजोसँगै बेच्छ समाज के गर्छौ। मन छ ब्रह्माण्ड नाग्ने अदृश्य घेरा देख्छु, मन छ ब्रह्माण्ड नाग्ने अदृश्य घेरा देख्छु। आफू सर्प जस्तो परिस्थिति सपेरा देख्छु। खास पीडित न उभिएको राहत वितरणमा, खास पीडित न उभिएको राहत वितरणमा। तपाईँ नेता देख्नुहुन्छ म लुटेरा देख्छु, मन छ ब्रह्माण्ड नाग्ने अदृश्य घेरा देख्छु। हैसियत अनुसारै हुने रहेछ मान्छेको सपना, हैसियत अनुसारै हुने रहेछ मान्छेको सपना। दुनियाँ महल देख्छन् म डेरा देख्छु, आफू सर्प जस्तो परिस्थिति सपेरा देख्छु। यस्तो दृश्यले न हाँस्न सके न रुन सके, यस्तो दृश्यले न हाँस्न सके न रुन सके। अन्तिम शेर, यस्तो दृश्यले न हाँस्न सके न रुन सके। यहाँ समाजसेवी भन्दा धेरै क्यामेरा देख्छु, मन छ ब्रह्माण्ड नाग्ने अदृश्य घेरा देख्छु, आफू सर्प जस्तो परिस्थिति सपेरा देख्छु। सम्झाएँ थुप्रै विकल्प छ यो राजधानी हो, मैले सम्झाएँ थुप्रै विकल्प छ यो राजधानी हो। उनले सम्झाइन् यहाँ सबैभन्दा बिक्ने जवानी हो, मैले सम्झाएँ थुप्रै विकल्प छ यो राजधानी हो। उनले सम्झाइन् यहाँ सबैभन्दा बिक्ने जवानी हो। बरु सिधै मेरो टाउकोमा गोली ठोक्दा हुन्छ, बरु सिधै मेरो टाउकोमा गोली ठोक्दा हुन्छ। छातीमा नठोकिदिनु यो प्रियाको सिरानी हो, उनले सम्झाइन् यहाँ सबैभन्दा बिक्ने जवानी हो। संसार देखिहाले मलाई नबचाउनुहोस् डाक्टर साहब, संसार देखिहाले मलाई नबचाउनुहोस् डाक्टर साहब। ऋण नथप्नु पनि सन्तानको निम्ति लगानी हो, मैले सम्झाएँ थुप्रै विकल्प छ यो राजधानी हो। रुँदै वेदना पोख्दै थिएँ क्यामेरा तिर्स्याए उसले, रुँदै वेदना पोख्दै थिएँ क्यामेरा तिर्स्याए उसले। भनियो यो त बजारमा निकै बिक्ने कहानी हो, मैले सम्झाएँ थुप्रै विकल्प छ यो राजधानी हो। अन्तिम शेर, भूकम्पमा न उनलाई जोगाउन सके न यी खुट्टा, भूकम्पमा न उनलाई जोगाउन सके न यी खुट्टा। कृत्रिम खुट्टा के जोड्नु यो प्रेमको निशानी हो, मैले सम्झाएँ थुप्रै विकल्प छ यो राजधानी हो। उनले सम्झाइन् यहाँ सबैभन्दा बिक्ने जवानी हो। आँखा दान गर्न आएको छु आँखा शिविरभित्र, आँखा दान गर्न आएको छु आँखा शिविरभित्र। तिम्रो सुरुवात मेरो अन्त्य हुँदैछ मङ्सिरभित्र, आँखा दान गर्न आएको छु आँखा शिविरभित्र। यसकारण दाह संस्कार हुँदैन प्रेमको मृत्युमा, यसकारण दाह संस्कार हुँदैन प्रेमको मृत्युमा। यादको मलामीले जिन्दगी देख्छ तस्बिरभित्र, आँखा दान गर्न आएको छु आँखा शिविरभित्र। तिम्रो सुरुवात मेरो अन्त्य हुँदैछ मङ्सिरभित्र, आवाज थुनिएला विचार थुनिँदैन याद गर्नुहोस्, आवाज थुनिएला विचार थुनिँदैन याद गर्नुहोस्, यो हावा जस्तै हो बाँधिँदैन जन्जिरभित्र, तरकारी भन्दा सस्तो दरमा किनबेच हुँदैछ, तरकारी भन्दा सस्तो दरमा किनबेच हुँदैछ, सबै जवानी देख्छन् दिल देख्दैनन् शरीरभित्र, आँखादान गर्न आएको छु आँखा शिविरभित्र, अन्धविश्वासको एक घृणित नमुना हो यो, अन्धविश्वासको एक घृणित नमुना हो यो, मूर्ति बनाउनेलाई छिर्न निषेध छ मन्दिरभित्र, आँखा दान गर्न आएको छु आँखा शिविरभित्र, तिम्रो सुरुवात मेरो अन्त्य हुँदैछ मङ्सिरभित्र। आज नरिसाउ प्रिय दोष यो निधारको छ, आज नरिसाउ प्रिय दोष यो निधारको छ, गोजीमा सय छ सामान चाहिँ हजारको छ, आज नरिसाउ प्रिय दोष यो निधारको छ, त्याग्नु परे के त्याग्छौ भनेर कसैले सोध्यो, त्याग्नु परे के त्याग्छौ भनेर कसैले सोध्यो, झट्ट सम्झिए यो जिन्दगी नै बेकारको छ, आज नरिसाउ प्रिय दोष यो निधारको छ, क्षमतावान भएर पनि पुरपुरो ठोकिरह्यो, क्षमतावान भएर पनि पुरपुरो ठोकिरह्यो, उसले बुझ्नु पर्थ्यो जमाना प्रचारको छ, आज नरिसाउ प्रिय दोष यो निधारको छ, हरेक दिन सोच्छु केले छाक टार्ने होला, अन्तिम शेर, हरेक दिन सोच्छु केले छाक टार्ने होला, तिमीलाई जहिल्यै चिन्ता श्रृङ्गारको छ, आज नरिसाउ प्रिय दोष यो निधारको छ, गोजीमा सय छ सामान चाहिँ हजारको छ।
0: विपिन मर्मका गजल हामीले यति बेला सुन्यौं, अब यति बेला हामी मिठो गजल संगीत जोड्छौं, पुरुषोत्तम ढुङ्गेलको शब्द, राज सिग्देलको स्वर र चण्डीप्रसाद काफ्लेको संगीतमा उजितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई।

0: जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई। गजल गङ्गाको व्यवसायमा हामीले गजल सङ्गीत राख्यौं। अब गजल गङ्गामा आफ्नो गजल वाचनका लागि आउँदै हुनुहुन्छ बाँकेका गजलकार रसिक राज।
1: बाको काँध साउकोमा बन्दकी राखेर रा। बाको काँध साउकोमा बन्दकी राखेर रा। उसले ल्यायो हत्केलामा खुसी राखेर रा। छोपिदियो सन्तानका नाङ्गा आङहरू, छोपिदियो सन्तानका नाङ्गा आङहरू, पत्नी कोट तमसुकमा जमानी राखेर रा। बाको काँध साउकोमा बन्दकी राखेर रा। यसो सोच्छ कि उमार्न सकिएला सुख, यसो सोच्छ कि उमार्न सकिएला सुख, दुःखको बोटमा सपनाहरू कलमी राखेर। समयले सुम्पियो विचित्रको जीवन कथा, समयले सुम्पियो विचित्रको जीवन कथा, अन्त्य छापेर बाँकी पाना खाली राखेर। बाको काँध साउकोमा बन्दकी राखेर प्रस्ट्याउँदैछौ जिन्दगीलाई यसरी, प्रस्ट्याउँदैछौ जिन्दगीलाई यसरी, उदाहरणमा सल्केको मैनबत्ती राखेर। बाको काँध साउकोमा बन्दकी राखेर मृत्युले लेख्यो एक युगीन प्रेमपत्र, मृत्युले लेख्यो एक युगीन प्रेमपत्र, प्रियसीको नाम जिन्दगी राखेर रा। बाको काँध साउकोमा बन्दकी राखेर रा। उसले ल्यायो हत्केलामा खुसी राखेर रा। मान्छे जिउँदै डुब्यो मर्यो र तैरियो, मान्छे जिउँदै डुब्यो मर्यो र तैरियो, वा सास क्या विधि वजनदार थियो, मान्छे जिउँदै डुब्यो मर्यो र तैरियो, थियो छन त आँसु सिजस्तै निर्मल, थियो छन त आँसु सिजस्तै निर्मल, अनि तिम्रो याद मिसियो मैलियो, मान्छे जिउँदै डुब्यो मर्यो र तैरियो। पलाए थियो काँडा त जन्मैदेखि डालीमा, पलाए थियो काँडा त जन्मैदेखि डालीमा, एक सुन्दर फुल फुल्यो भाँचियो, मान्छे दिउँदै डुब्यो मर्यो र तैरियो। मान्छे काटिँदा पनि निदाएको शासक, मान्छे काटिँदा पनि निदाएको शासक, मान्छे काटिँदा पनि निदाएको शासक, जब मुखमा झिङ्गा बस्यो झस्कियो, मेरै मुटु त थियो चौबाटोको पत्थर, मेरै मुटु त थियो चौबाटोको पत्थर, तिम्रो पाइतालाले छोयो टुक्री दियो, मान्छे दिउँदै डुब्यो मर्यो र तैरियो। जिन्दगीमा खस्ने डर मात्र बाँकी रहन्छ, जिन्दगीमा खस्ने डर मात्र बाँकी रहन्छ, जब समयले चुङ्गीलाई झैँ उफारिरहन्छ, जिन्दगीमा खस्ने डर मात्र बाँकी रहन्छ, जब समयले चुङ्गीलाई झैँ उफारिरहन्छ। तारा बन्छन् मर्नेहरू भन्ने सुनेदेखि, तारा बन्छन् मर्नेहरू भन्ने सुनेदेखि, ऊ बाबा भन्दै जुनकिरी समातिरहन्छ। बच्चाहरू यसकारण निदाउन सकेका छन्, बच्चाहरू यसकारण निदाउन सकेका छन्, धन्न कसौडी पानी मात्रै नै उमालिरहन्छ, जब समयले चुङ्गीलाई झैँ उफारिरहन्छ। उसले आत्महत्या गर्यो मुस्कुराउनै बिर्सेका कारण।

0: उसले आत्महत्या गर्यो मुस्कुराउनै बिर्सेको कारण, यद्यपि उसको तस्विर अझै पनि हाँसिरहन्छ। जिन्दगीमा खस्ने डर मात्र बाँकी रहन्छ जब समयले चुङ्गीलाई झैँ उफारिरहन्छ। यसकारण ऊ हिँड्छे झोलामा ऐना राखेर, यसकारण ऊ हिँड्छे झोलामा ऐना राखेर, कसले पो प्रेम गर्यो र मुटुमा आँखा राखेर। यसकारण ऊ हिँड्छे झोलामा ऐना राखेर, कसले पो प्रेम गर्यो र मुटुमा आँखा राखेर। यसरी बाँचिरहेछ सिमानामा एक सिपाही, यसरी बाँचिरहेछ सिमानामा एक सिपाही, उठमा मुस्कान ट्रिगरमा औला राखेर, कसले पो प्रेम गर्यो र मुटुमा आँखा राखेर। फुल टिप्दा चुडिएको चप्पलको फिता, फुल टिप्दा चुडिएको चप्पलको फिता, फुल टिप्दा चुडिएको चप्पलको फिता, सिदेऊ बिचमा एउटा काँडा राखेर। तिम्रो सामिप्यतामा यस्तो आकार भरिदिएको, अन्तिम शेरमा छु, तिम्रो सामिप्यतामा यस्तो आकार भयो हृदयको, तिम्रो सामिप्यतामा यस्तो आकार भयो हृदयको, जस्तो हुन्छ बेलुन आफूमा हावा राखेर। यसकारण ऊ हिँड्छे झोलामा ऐना राखेर, कसले पो प्रेम गर्यो र मुटुमा आँखा राखेर। बल्छीमा उनेर गडेउलाहरू राखिएका छन्, बल्छीमा उनेर गडेउलाहरू राखिएका छन्, माछाहरू सोध्छन् चाराहरू राखिएका छन्, माछाहरू सोध्छन् चाराहरू राखिएका छन्। उत्सवहरू सराफठानी रित्याउँछन् बोतल, उत्सवहरू सराफठानी रित्याउँछन् बोतल, उत्सवहरू सराफठानी रित्याउँछन् बोतल, बोतलमा गरिबका पसिनाहरू राखिएका छन्, बल्छीमा उनेर गडेउलाहरू राखिएका छन्। ऊ देश खोजिरहेछ दस गजामा उभिएर, ऊ देश खोजिरहेछ दस गजामा उभिएर, बस कागजमा सीमा रेखाहरू राखिएका छन्, बल्छीमा उनेर गडौलाहरू राखिएका छन्। यस्तो लाग्छ यदाकदा शालिकहरू देख्दा, यस्तो लाग्छ यदाकदा शालिकहरू देख्दा, मान्छे तर्साउन चोकमा बुखेचाहरू राखिएका छन्, बल्छीमा उनेर गडौलाहरू राखिएका छन्। म पनि हेर्छु खै कसोरी अघाउँदो रहेछौ तिमी, म पनि हेर्छु खै कसोरी अघाउँदो रहेछौ तिमी, अन्तिम शेरमा छु, म पनि हेर्छु खै कसोरी अघाउँदो रहेछौ तिमी। खाऊ कवि प्लेटमा कविताहरू राखिएका छन्, बल्छीमा उनेर गडौलाहरू राखिएका छन्।
1: गजल गङ्गामा यति बेला आफ्ना गजल वाचन गर्दै हुनुहुन्थ्यो गजलकार रसिकराज। अब हामी आजको गजल गङ्गाको बसाईमा रोजिना पराजुलीका गजल उहाँकै आवाजमा सुन्छौँ।
2: बिक्रीमा राखेको रहेछ जिन्दगीहरूको, बिक्रीमा बिक्रीमा राखेको रहेछ जिन्दगीहरूको, कसरी जोगाउनु अस्मिता यी नानीहरूको, बिक्रीमा राखेको रहेछ जिन्दगीहरूको, समुद्रबाटै माछाहरू हराउन थालेपछि, समुद्रबाटै समुद्रबाटै माछाहरू हराउन थालेपछि, अनसन सुरु भएको छ माझीहरूको, कसरी जोगाउनु अस्मिता नानीहरूको, भन्नुहोस् न उपहारमा के लिएर जाउँ होला, भन्नुहोस् न, भन्नुहोस् न उपहारमा के लिएर जाउँ होला, ओठभरि हाँसो हेर्नु छ गाउँ बस्तीहरूको, कसरी जोगाउनु अस्मिता यी नानीहरूको, कविहरू आउँछन् पिउँछन् कविता लेख्छन्, कविहरू कविहरू आउँछन् पिउँछन् कविता लेख्छन्, क्या गजबको व्यापार यार भट्टीहरूको, बिक्रीमा राखेको रहेछ जिन्दगीहरूको, धान फल्यो धान फल्यो साहुलाई खलाबाटै बुझाइयो, धान फल्यो धान फल्यो साहुलाई खलाबाटै बुझाइयो, आखिर शेरमा छु, धान फल्यो साहुलाई खलाबाटै बुझाइयो, अधुरै रहेका छन् सपना भकारीहरूको, बिक्रीमा राखेको जिन्दगीहरूको, कसरी जोगाउनु अस्मिता यी नानीहरूको। न्यूटनले नियम बनाए पास्चरले मसिन बनाए, न्यूटनले न्यूटनले नियम बनाए पास्चरले मसिन बनाए, खोइ कसकसले यो पृथ्वीमा रात र दिन बनाए, न्यूटनले नियम बनाए पास्चरले मसिन बनाए, मैले मैले पिता बिनाको सन्तान जन्माएर हुर्काएकी हुँ, मैले मैले पिता बिनाको सन्तान जन्माएर हुर्काएकी हुँ, त्यसैले हो आफन्त र समाजले चरित्रहीन बनाए, खुई कसकसले यो पृथ्वीमा रात र दिन बनाए प्राकृतिक नियमहरू बन्नुभन्दा धेरै वर्ष पहिले प्राकृतिक नियमहरू बन्नुभन्दा धेरै वर्ष पहिले दुई प्राकृतिक मान्छे मिलेर चार्ल्स डार्विन बनाए खुई कसकसले यो पृथ्वीमा रात र दिन बनाए यो देशका चालकहरूलाई मेरो गम्भीर प्रश्न छ यो देशका चालकहरूलाई मेरो गम्भीर प्रश्न छ सिमाना बेचेर किन आफ्नो संसार रंगीन बनाए खोइ कसकसले यो पृथ्वीमा रात र दिन बनाए हिजो नाङ्गो पैतालाले जो संसार दगुर्न सक्थ्यो हिजो नाङ्गो पैतालाले जो संसार दगुर्न सक्थ्यो तिनै खुट्टाहरूले आज आफूलाई शौखिन बनाए न्यूटनले नियम बनाए पास्चरले मसिन बनाए खोइ कसकसले यो पृथ्वीमा रात र दिन बनाए ऊ हिँडेको छ गर्दनमाथि खुकुरी राखेर ऊ हिँडेको छ गर्दनमाथि खुकुरी राखेर आएको रहेछ लिलामीमा श्रीमती राखेर ऊ हिँडेको छ गर्दनमाथि खुकुरी राखेर बाँचुन्जेल फूल झैं मुस्कुराउने मन छ मलाई बाँचुन्जेल फूल झैं मुस्कुराउने मन छ काँडाहरूको बगानमा जवानी राखेर आएको रहेछ लिलामीमा श्रीमती राखेर टुहुरो यसरी सड़कमा निदाइरहेछ छात्तीमा मृत आमाको चोली राखेर आएको रहेछ लिलामीमा श्रीमती राखेर ऊ पनि त सधैं खुशी कसरी रहला र ऊ पनि त सधैं खुशी कसरी रहला र मलाई यसरी प्यारको बिरामी राखेर आएको रहेछ लिलामीमा श्रीमती राखेर भाग्य खोज्नु छ भने जाँगरले कर्म गर भाग्य खोज्नु छ भने जाँगरले कर्म गर केही पाइँदैन यी ढुङ्गालाई पुजिराखेर ऊ हिँडेको छ गर्दनमाथि खुकुरी राखेर रा, आएको रहेछ लिलामीमा श्रीमती राखेर हिमाल पहाड तराई र भीर बोकेर हिमाल पहाड तराई र भीर बोकेर कोही परदेशियो थोरै तकदीर बोकेर हिमाल पहाड तराई र भीर बोकेर छोडिदेऊ रुन ऊ शहीद बनिसक्यो छोडिदेऊ रुन ऊ शहीद बनिसक्यो कहिलेसम्म रुन्छौ अझै पीर बोकेर कोही परदेशियो थोरै तकदीर बोकेर आउनुस् सबैले श्रद्धा सुमन छरिदिनुस् आउनुस् सबैले श्रद्धा सुमन छरिदिनुस् म आएकी छु प्रियतमको शरीर बोकेर कोही परदेशियो थोरै तकदीर बोकेर आफ्नो बचपनको याद आँखाभरि सँगालेर बा सहर आउनुभयो गाउँको तस्बिर बोकेर कोही परदेशियो थोरै तकदीर बोकेर तपाईँले के गर्नुभयो यो देशका लागि अन्तिम शेर तपाईँले के गर्नुभयो यो देशका लागि म त हिँडेकी छु देशको शिर बोकेर हिमाल पहाड तराई र भीर बोकेर कोही परदेशियो थोरै तकदीर बोकेर मलाई फूलहरूको यौवन असाध्यै मनपर्छ मलाई फूलहरूको यौवन असाध्यै मनपर्छ त्यही बेला हजुरको आगमन असाध्यै मनपर्छ मलाई फूलहरूको यौवन असाध्यै मनपर्छ भन्नुहोस् युवाहरू तपाईँ पत्रिकामा के पढ्नुहुन्छ भन्नुहोस् युवाहरू तपाईँ पत्रिकामा के पढ्नुहुन्छ मलाई त मार्केटिङको विज्ञापन असाध्यै मनपर्छ त्यही बेला हजुरको आगमन असाध्यै मनपर्छ यहाँ गुन्द्रुक र ढिँडो खाँदा गरीब हैरान छ यहाँ गुन्द्रुक र ढिँडो खाँदा गरीब हैरान छ महाजनलाई सोध्नुहोस् त्यही झन असाध्यै मनपर्छ त्यही बेला हजुरको आगमन असाध्यै मनपर्छ। कोही कोही अरूको बाँझो बारीमा खेती गर्न डराउँछन्, कोही कोही अरूको बाँझो बारीमा खेती गर्न डराउँछन्, कोहीलाई बाँचुन्जेल कालो धन असाध्यै मनपर्छ। त्यही बेला हजुरको आगमन असाध्यै मनपर्छ। कसरी बुझ्नुहुन्छ तपाईँ आवश्यकता, प्रेम वा आकर्षण? कसरी बुझ्नुहुन्छ, कसरी बुझ्नुहुन्छ तपाईँ आवश्यकता, प्रेम वा आकर्षण? बालकलाई आफ्नी आमाको स्तन असाध्यै मनपर्छ, मलाई फूलहरूको यौवन असाध्यै मनपर्छ, त्यही बेला हजुरको आगमन असाध्यै मनपर्छ।
1: हवस् त, आजलाई गजल गंगा यति नै। गजल गंगा कस्तो लाग्दैछ, जस्तो लाग्दैछ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। तपाईँका रचनात्मक सुझाव सल्लाहलाई हामी सदैव सिरोपर गर्दै अगाडि बढ्नेछौँ। तपाईँलाई पनि गजल गंगाका लागि गजल रेकर्ड गर्न मन छ, सुनाउन मन छ, पठाउन मन छ भने आफ्नै आवाजमा रेकर्ड गराएर gazalganga@gmail.com मेल पनि गर्न सक्नुहुन्छ। नजिकै हुनुहुन्छ भने हाम्रो स्टुडियोसम्म पाल्नुहोस्, यहाँहरूका गजलहरू हामी रेकर्ड गराएर कार्यक्रममा प्रसारण गर्नेछौँ। साथै यहाँहरूसँग अन्तरङ्ग भलाकुसारी पनि हुनेछ। आजको बसाईको हामी आखिरी आखिरीमा छौँ। रात ढल्दैछ, निद्राले यहाँहरूलाई च्याप्न च्याप्न थालेको होला। तपाईँको मिठो निदरी र सुन्दर सपनीको कामना गर्दै विद्या निर्दोष पहाडी ओझेल पर्छ जाँदा जाँदै प्रविधि संयोजन तर्फ साथ दिने पराग पोखरेललाई हृदयत आभार व्यक्त गर्दछु। सुनेर साथ दिने तपाईँ सबै प्रति नतमस्तक छु। एउटा निकै मिठो गजल संगीत छोड्छु। तिम्रो दिलको फुलबारी अन्त कतै सारे हुन्छ, विवेक विष्टको गजल, बालन्द राईको संगीत रहेको छ, स्वर सत्यराज आचार्यको रहेको छ। शुभ सुरात्रि।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। प्रतिनिधि सभाको आजको बैठकमा पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रस्तावमाथि सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले पर्यटन क्षेत्रको दिगो विकासका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने, पर्यटन व्यवसायलाई जनताको जीवनशैलीसँग जोड्नुपर्ने, वातावरण संरक्षण र सांस्कृतिक हस्तान्तरणलाई सँगसँगै लैजानुपर्ने लगायतका विषयमा सुझाव दिनुभयो। सांसदहरूले पर्यटनलाई मुलुकको मुख्य आर्थिक पूर्वाधारका रूपमा विकास गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै बैठक अवरोध गर्नुभएको थियो। प्रतिपक्षी दलहरूको अवरोधका बीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री संसदमा उपस्थित हुन सभामुखद्वारा रुलिङ गर्न माग गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाह सदनमा चाँडै उपस्थित भई उठेका प्रश्नको जवाफ दिने तयारीमा रहनुभएको जानकारी गराउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक रूप देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघ ईयु तथा सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालको नीति स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले सरकार निजी क्षेत्र मैत्री नीति लिई अघि बढिरहेकाले व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यदलले उद्योग, वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग संविधान संशोधनका विषयमा आज सुझाव लिने क्रममा संयोजक शाहले निजी क्षेत्रसँग सहकार्य नगरी देशको आर्थिक विकास सम्भव छैन भन्नेमा सरकार जानकार रहेको बताउनुभयो। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान बकपत्र गराउन सकिने आदेश गरेको छ। न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान बकपत्र गर्न सकिने आदेश गरेको हो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय मार्फतका सञ्चार संस्थाहरूको वार्षिक लेखा परीक्षण चाँडो सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बकेउता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिनुभएको छ। आज ती संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा भएको छलफलका क्रममा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले वर्षौंदेखि थाँतिरहेका लेखा परीक्षण तथा बकेउता व्यवस्थापनलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। बैतडीको मेलौली क्षेत्रमा भारी असिना परेको छ। आज साँझ जिल्लाको मेलौली नगरपालिका क्षेत्रमा भारी असिना परेपछि बाली नालीमा ठूलो क्षति गरेको मेलौली नगरपालिकाका नगर प्रमुख भीमचन्दले जानकारी दिनुभयो। मेलौलीको वडा नम्बर 1, 5, 6 र 7 लगायतका क्षेत्रमा भारी असिना परेर सेताम्य भएको नगर प्रमुख चन्दले बताउनुभयो। हालचालै लगाएको मकै बालीमा पूर्ण क्षति पुगेर दोस्रो पटक छर्नुपर्ने अवस्था आएको मेलौली एकका वडा अध्यक्ष शरद नेगीले बताउनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: हवस् त, राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलडार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनप्रसारण एफएम 98.1 से 103 मेगाहर्जका साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी सुधीर मिश्र, सहयोगी राजु श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

गजल गंगा। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको ओजनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग। पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी दुई नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल तपाईँ सबैलाई हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सहभार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्नेछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँको आत्मीय साथ मिल्नेछ। विश्वासको बलियो गाँठो आरम्भमा बाँध्न चाहन्छौँ अनि सुनाउँछौँ सुमधुर गजल सङ्गीत आनन्द कार्कीको स्वरमा, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीत, चुपचाप छौ तिमी भन के यस्तो बात छ, चन्द्रमुखी मुहारमा देउसी किन रात छ। यो सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा आनन्द कार्कीको सुर, सुदन टोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीतमा मात्र तपाईँका लागि।

चुपचाप छौ तिमी भन के त्यस्तो बात छ चन्द्रमुखी मुहारमा देउसै किन रात छ आनन्द कार्कीको स्वर सुदन डुटेलको रचना सरोज प्याकुरेलको सङ्गीत गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँको लागि फुल जस्तो मुटु पनि पत्थर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ बिना कसुर झुपडीमा लगाएर आगो बिना कसुर झुपडीमा लगाएर आगो मनोमानी तिम्रो बेग्लै सहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नयनभरि आँसु आँसु दिलाउन आज नयनभरि आँसु आँसु दिलाउन आज हिजो मनै लठ्याउने नजर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नदी बनि बग्यौ अनि सागरलाई भेट्यौ नदी बनि बग्यौ अनि सागरलाई भेट्यौ मलाई मात्रै खै किन बगर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ नवीन सङ्कल्पको गजल थियो यो गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार अर्को गजल छ धर्म तिवारीको भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास म धर्म तिवारीको गजल सुनाउँछु तपाईँका लागि सम्झना नै अचेल बाँच्ने आधार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र तिमी बिना त घर यो कारागार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ टिलपिल छ माया छल्किएर साथीभरि टिलपिल छ माया छल्किएर साथीभरि मनको दुई किनारामा यो वार पार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन आज भोलि अश्रुधारा फेरि लगातार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ झिलिमिली सहर होला तिम्रो आँखाभरि झिलिमिली सहर होला तिम्रो आँखाभरि मेरो मनको विश्व सधैँ अन्धकार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ धर्म तिवारीको गजल थियो यो गजलका लागि धर्म तिवारीप्रति पनि विशेष आभार अर्को गजल छ सन्तोष भक्तराज लवटको इलाम उहाँको ठेगाना म सन्तोष भक्तराज लवटको गजल उठाउँछु र सुनाउँछु तपाईँका लागि जीवन जिउन लायक भाषा तिमी पाएपछि जीवन जिउन लायक भाषा तिमी पाएपछि खुसी छमन देउता भाकी कसम खाएपछि जीवन जिउन लायक भाषा तिमी पाएपछि खुसी छमन देउता भाकी कसम खाएपछि अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ
अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ दुई दिलले साँच्चीकै सुखु माया लाएपछि खुसी समान देउता भागी कसम खाएपछि हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो तिमीलाई मेरो भित्री आत्माले चाहेपछि खुसी समान देउता भागी कसम खाएपछि सार्थक बन्ने भू जिन्दगानी अब भने साँडै सार्थक बन्ने भो जिन्दगानी अब भने साँडै दिलको घरमा बेहुली पनि तिमी आएपछि जीवन जिउन लायक भाछ तिमी पाएपछि खुसी समान देउता भागी कसम खाएपछि सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो यो गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार रात सुनसान हुँदैछ एकान्त हुँदैछ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ निश्चल पिएसको गजल रचना गैरे सुरेशको सङ्गीत म रुँदिन भन्छु रुनै कर लाग्छ आँसुसँग आँसु साट्नै डर लाग्छ अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि

हजुर, रुँदैन भन्छु रुनै कर लाग्छ, हाँसुसँग आँसु साट्नै डर लाग्छ। निरा राणा भाटको स्वर निश्चल पिएसको गजल रचना गैर सुयसको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। गजल गङ्गा @gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट सम्भार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफ्नै सम्झिएर माफी दिनुहुनेछ। म लाग्छु हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर। म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हुलाकी दाजु किन अन्यलमा परेछन्, हुलाकी दाजु किन अन्यलमा परेछन्, ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला, थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, उचाइ बढै छ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले, आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटलप्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, केआई सिंह चार बायल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन

सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। कसम प्रिय म सक्दिनँ तिम्रो माया जोगाउन, कसम प्रिय म सक्दिनँ तिम्रो माया जोगाउन, सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन् मलाई। हेम जिज्ञासु पाठकको गजल थियो यो। गजलका लागि हेम जिज्ञासु पाठकप्रति पनि हाम्रो विशेष आभार। गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु। कोहलपुर बाँकी उहाँको ठेगाना, तस्विर हामीसँग छ कपिल अन्जानको। यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ। त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्विरभित्रबाट वाचन गर्नु भएको थियो। आज तस्विरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँको लागि। जिन्दगीमा सबथोक गुमाएको छ, जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। वर्षौँदेखि यसरी के खोजिरहेको छ, वर्षौँदेखि यसरी के खोजिरहेको छ, लाग्छ यो सहरमा कोही हराएको छ र तस्विरलाई आफ्नो बनाएको छ। तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, आऊ मारेर जाऊ ऊ निधाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। अब निर्धक्क मर्नेछन् ती बुवामा, अब निर्धक्क मर्नेछन् ती बुवामा, आज हराएको छोरो घर आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, उसले पुर्खाको महल भत्काएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ। तस्विर भित्रबाट साभार गरिएको कोहलपुर बाँकीका गजल स्रष्टा कपिल अन्जानको गजल थियो। कपिल अन्जान प्रति विशेष आभार। गजल गङ्गामा छौँ, सुनसान रात, समय बिस्तारै बिस्तारै एकान्त बन्दैछ। यहीँनिर आग्रह गर्छौँ gazalganga@gmail.com आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत, फक्रिएको फुलकुहाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले। सन्तोष रुजालको स्वर, गुप्त विवशको धारको गजल रचना दीपक शर्माको सङ्गीतमा मात्र

हजुर, फक्रिएको फुलको हाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाचे निष्ठुरीले, निष्ठुरीसँग धोकेबाजसँग विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको सुर, गुप्त विपस कुदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वाचनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया लुगु सामु कहिल्यै नपरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने, कुरा गर्ने न्युमा अघि नबढे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, जाली झेली प्रेमको सागर नतरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ, सहिँदैन भूमाया मलाई नगरे नि हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साभार गरेका हौँ। अब जिउने रहर हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि। विरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, विरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। विरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। धेरै चोटी पीडाहरू मैले यहाँ खपिसकेँ, धेरै चोटी पीडाहरू मैले यहाँ खपिसकेँ, नौलो प्रीति गाँस्नलाई 16 वर्ष लहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, हरिलाई छुन सक्ने अझैसम्म जहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। विरतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट साभार गरिएको गजल हो यो। यस अर्थमा हरि चालिसे एबिसीप्रति पनि हाम्रो विशेष आभार। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह उन्मुक्त किनारा भित्रबाट एउटा गजल आजको गजल गङ्गाको अन्तिममा सुनाउँछु तपाईँका लागि, गजलकार भोजराज घिमिरेको यो गजल। अलिकति तिमी छोड अलिकति मनै देउला, अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटुभरू अलिकति मनै सिउला। अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटुभरू अलिकति मनै सिउला। इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटोस् मुटुभरू अलिकति मनै सिउला। केही होस घुमेको छ केही जोस बुझेको छ, केही होस घुमेको छ केही जोस बुझेको छ,
जुनी जुनी हाँस तिमी धुकधुकीमा मनै जिउला फुटे फुटु मुटुभरू अलिकति मनै सुला धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी सम्झौता नै जिन्दगिरी हार पुरै मनै ल्याउला फुटे फुटोस् बरु मटु अलिकति मनै सुला अलिकति तिमी छोड अलिकति मनै दिउला गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको संग्रह गजल कृति उन्मुक्त किनाराबाट सभार गरिएको गजल थियो यो गजल सँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिदाउनुपर्छ सुनसान रात समय एकान्त भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ दिनभरिको थकान मस्तसँग निदाउनुपर्छ अर्को एउटा सुमधुर गजल सुनाउँदैछौँ गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला झ्याल ढोकाका चुकुरहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला कहीँ कतै अगेनामा चुलोमा ग्यास स्टोभहरूमा आगोको झिलिङ्गो हुनसक्छ निभाएर सुत्नको लागि पनि आग्रह गरौँ सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन् बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ र बाँकी रहेको समयको लागि मनोज राजको सुर उमेश लम्सालको गजल रचना अभिदको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ तपाईँको स्वस्थ जीवनको कामनासहित शुभरात्री।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.100 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np/www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 13 गते बुधबार, ज्येष्ठ शुक्ल पक्ष एकादशी तिथि, तदनुसार मे 27 तारिक सन् 2026, नेपाल सम्बद 1146, अनलाथ एकादशी, पदिनी एकादशी व्रत। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, राजु थापा, सहकर्मी द्वय राजन छेत्री, रमा ढुङ्गाना अनि म नरहरि नेउपाने। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुनायौं आराध्यादेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

यही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुनाउनेछौ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम, 7 बजे सुनाउनेछौ समाचार, 7:25 प्रसारण गर्नेछौ कानुनका कुरा कार्यक्रम, 7:40 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, 8:15 करिब 9 बजेसम्म प्रसारण गर्नेछौ आजका नारी कार्यक्रम, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौ विश्व परिवेश कार्यक्रम, 9:45 करिब 10 बजेसम्म हामी यहाँलाई चलचित्रका गीत सुनाएर मनोरञ्जन गराउनेछौ, 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि करिब 11 बजेसम्म लेखबेसी कार्यक्रम सुन्नुहुनेछ, 11 बजे सुन्नुहुनेछ समाचार, यसपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले सुनायौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौँ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्माज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवद् गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 9 मा संजय भन्छन्, एव मुक्त्वा ततो राजन् महायोगेश्वरो हरिः दर्शया मास पार्थाय परमं रूपमैश्वरन्। संजय भन्छन्, हे राजन, यति कुरा भनिसकेपछि भगवान् श्रीकृष्णले आफ्नो परम ऐश्वर्यले विभूषित विराट रूप अर्जुनलाई देखाउनु भयो। भगवद् गीता परम प्रकाश भगवान कृष्ण र अन्धकार अर्जुन, यी दुईको बिचमा संवाद हो। तर यहाँ संजयले आफ्नो कुरा राख्छन्। अर्जुनले जब प्रार्थना गरे कि भगवान, मैले हजुरको, यदि मैले सक्छु भने योग र ऐश्वर्य रूप मैले देख्न पाऊँ, जब प्रार्थना गरे त भगवानले सिधै भन्नुभयो कि तिम्रो बाहिरका चक्षुले, तिम्रा चर्म चक्षुले त्यो देख्न सक्दैनौ, तिमीलाई म छुट्टै चक्षु हो, दिव्य चक्षु दिन्छु। भगवानले भन्नु र दिनुको बिचमा कहिले पनि भिन्नता हुँदैन, समयको दूरी पनि हुँदैन। ईश्वर र मनुष्यको बिचमा फरक के हो? ईश्वर त्यो शक्ति हो जसको विचार नै कर्म बन्छ, विचार नै वाणी बन्छ, विचार नै सम्पन्नता बन्छ, विचार नै हुनु बन्छ। जहाँ विचार जन्मिन पाएको छैन कि सबै कुरा आफै परिपूर्ति हुन्छ, त्यो ईश्वरावस्था हो। र मानव अवस्था के हो? जहाँ विचार पछि कर्म गर्नुपर्छ। मेरो विचार र मैले प्राप्त गर्ने प्राप्यको बिचमा जहाँ दूरी हुन्छ, त्यहाँ मानवता जन्मिन्छ। यो दूरी मानवता हो। जहाँ दूरी पटक्कै हुँदै, त्यहाँ ईश्वर हुन्छ। भगवानले मात्र भन्नु भएन, अर्जुनलाई देखाउनु भयो। त्यो देख्ने बित्तिकै सञ्जयको हृदय कति गदगद भएर आयो होला। त्यो परम जब देखे, त्यो कहिल्यै नदेखिने अलख भनिन्छ जुनलाई, त्यो अलख, त्यो अगम, कहिले गम गरेर मेरो गममा आउन नसक्ने त्यो अचिन्त्य, अव्यक्त्य, त्यो अनन्तलाई जब देखे सञ्जयले, सञ्जयको हृदयमा त्यो काउकुती भयो, त्यो छटपटी भयो। आफ्नो तर्फबाट केही कुरा उनलाई भन्न मन लाग्यो धृतराष्ट्रलाई। र बडो अद्भुत छ यो घटना। धृतराष्ट्र दृष्टिहीन छन्, भौतिक दृष्टि उपलब्ध छैन। सञ्जयसँग दूरदृष्टि उपलब्ध छ, अर्जुनसँग दिव्य दृष्टि उपलब्ध छ, र भगवान कृष्णसँग परम दृष्टि उपलब्ध छ। यी चारवटा अलग अलग व्यक्तित्वको बिचमा चर्चा हो भगवद् गीता। यसको सबैभन्दा तल धृतराष्ट्र छन्, जहाँ जीवन मोहग्रस्त छ। जीवनमा जब भित्र मोह भयो, मोहको कुहिरो जब लाग्छ, मोहको तुवालो जब लाग्छ, जीवनमा जे देखे पनि नदेखे जस्तै हुन्छ। जीवनमा कुनै कुराको स्पष्टता नै आउँदैन, के गर्ने के नगर्ने, कहाँ जाने नजाने, के हुँ के होइन। त्यो जीवनको परम तुवालो, त्यो जालो, त्यो जीवनको घोर अन्धकार हुन् धृतराष्ट्र। र त्यो अन्धकारलाई सुनाउने प्रयास धेरै पर बसेर दूरदृष्टिको माध्यमबाट सञ्जयले गरिरहेका छन्। हुन त महाभारतले दिव्य दृष्टि नै लेख्छ, तर मेरो मतमा, मेरो विचारमा त्यो दिव्य दृष्टि होइन, दूरदृष्टि हो, जुनलाई हिजो आज टेलिप्याथी भनिन्छ। सञ्जयसँग टेलिप्याथिक एबिलिटिज उपलब्ध थियो, महर्षि व्यासको कृपाले। महर्षि व्यासले दूरदृष्टि दिन सक्नुहुन्थ्यो, भगवान कृष्णले दिव्य दृष्टि दिन सक्नुहुन्छ। र जब देखे कि त्यो यस्तो महिमावान एकै पटक प्रकट हुँदैछ, उसलाई केही भन्न मन लाग्यो। अर्को पनि कारण छ, धृतराष्ट्र जीवनको सबैभन्दा तल्लो श्रेणीमा बाँचेका छन्। सबैभन्दा तल्लो श्रेणीको व्यक्तिलाई एकै पटक भगवान श्री कृष्णको महिमा जुन गरिमा देखियो त्यहाँ ईश्वरको साक्षात्कार अर्जुनले जहाँ गरे त्यो कुरालाई एकैचोटि पस्किनु अन्यायपूर्ण हुन्थ्यो, त्यहाँ न्याय हुन सक्दैन थियो। धृतराष्ट्रले कुनै पनि कुरा समात्न सक्दैनथे, उनको चेतनामा त्यो कुरा आउन सक्दैनथ्यो। त्यही भएर सञ्जयले एउटा अर्को कदम पनि चाले, त्यो कुरालाई थोरै आफ्नो तर्फबाट बुझाउन थाले। र कसरी बुझाउँछन् यो अद्भुत छ। यदि सञ्जय नहुने हो भने भगवान् कृष्ण र अर्जुनको बिचको यो वार्तालाप कहीँ पनि कामै लाग्दैन। दुईवटा गुरु र शिष्यको बिचमा वार्तालाप हुन्थ्यो, त्यो देख्ने सुन्ने व्यक्ति नहुने बित्तिकै महर्षि व्यासले त्यसलाई शास्त्रबद्ध गर्न पनि सक्दैनथे। त्यसकारणले गीता जन्मिनुमा जति श्रेय अर्जुनको छ त्यति श्रेय सञ्जयको पनि छ। त्यो परम श्रेय हो यो सञ्जयको। त्यसकारणले पनि सञ्जयले अधिकार राख्छन् कि त्यो कुरा धृतराष्ट्रलाई बुझाउन्। र हाम्रो जीवन हेर्ने हो भने हामी धृतराष्ट्रको तहमा छौँ, हाम्रो तलो त्यही हो, हामी धृतराष्ट्रको तलामा बाँच्छौँ, जहाँ हरेक कुरा अस्पष्ट छ। जीवनका कुनै पनि मार्गहरू जहाँ स्पष्ट छैनन्, जहाँ जीवनको प्रकाश उपलब्ध छैन, त्यो धृतराष्ट्रको अवस्था हो। त अर्जुनको यो दृष्टि जब सञ्जयले धृतराष्ट्रलाई बुझाउँछन्, धृतराष्ट्रलाई बुझाएका होइनन्, हामीलाई पनि बुझाएका हुन्। र सञ्जय के भन्छन्? यति भनिसकेपछि भगवान्ले भन्नुभएको थियो कि तिमीले चर्मचक्षुद्वारा सबै कुरा देख्न सक्दैनौ, मलाई तिमीले देख्न सक्दैनौ अर्जुन, तिमीले सबै कुरा देख्लाऊ, तिमीले एक एक टुटेका कुराहरू देख्न सक्छौ, तर जुन एकत्व छ त्यो एकत्वलाई कहिले पनि देख्न सक्दैनौ। हामी आँखाले हेर्दा के देख्छौँ? हामीले चिजहरूको सानो सानो खण्ड देख्छौँ। आँखाले के गर्छ? आँखाले तोडेर चिजहरूलाई देखाउँछ। आँखा मात्रै होइन, सबै इन्द्रियको काम तोड्ने हो। इन्द्रियहरूले तोडेर सानो बनाएर हामीलाई चिजहरू देखाइदिन्छन्, तर कुनै पनि इन्द्रियले त्यसको एकत्व कहिले पनि देखाउन सक्दैन। र आँखा हुन् चाहे नाक हुन् चाहे कान हुन् चाहे जिब्रो होस् चाहे त्वचा होस्, ती सबै इन्द्रियको सिमाना हो। त्यो इन्द्रिय कहिले पनि असीमलाई देख्न सक्दैनन्। इन्द्रियहरू बनेकै विराट जुन एकत्व छ, विराट जुन ईश्वर छ, त्यसलाई विभक्त गरेर सानो सानो टुक्रा बनाएर यो घर हो, यो गाडी हो, यो लुगा हो, यो मेरो फलानो मान्छे हो, यो जुत्ता हो, यो कुकुर हो, यो गाई हो, यो भैँसी हो भनेर चिन्नको लागि इन्द्रियहरू बनेका हुन्। जब मलाई सबै एकैचोटि देख्नु छ, ईश्वर के हो? सबैको एकत्रित रूप। एकत्रित रूप मात्रै भन्न मिल्दैन, सबैको एकत्रित अरूप जब देख्नु पर्यो त्यतिखेर कुनै पनि इन्द्रिय काम लाग्दैन। अर्जुनले जब दिव्य दृष्टि पाए, अचानक उसले देख्न थाले ईश्वरको महिमा। दिव्य दृष्टि यानि म भित्रको मेरो आफ्नो आत्मगुफा, मेरो केन्द्र, जहाँबाट मेरो चेतना भौतिक इन्द्रियको माध्यमबाट बाहिर जान खोजिरहेको छैन, त्यो अवस्थालाई दिव्य दृष्टि भनिन्छ। लय विज्ञानमा हामी जेलाई आत्मगुफा भन्छौँ, आत्मगुफाभित्रको बोध केन्द्रलाई दिव्य दृष्टि भनिन्छ। त्यो बोध केन्द्रमा पुगेपछि मात्रै सबै कुरा देखिन्छ। किन? त्यो बोध केन्द्र आफैमा दर्शनको केन्द्र हो, श्रवणको केन्द्र पनि हो, त्यो स्पर्शको केन्द्र पनि हो। हाम्रा इन्द्रियका सारा अनुभव मभित्रको बोध केन्द्रमा वा मभित्रको आत्मगुफामा जान्छन्। सबै अनुभवहरू, सबै अनुभूति त्यहीँबाट हुन्छन्। त्यो अनुभव जब खण्डित हुन्छ, ससानो टुक्रामा टुटेको हुन्छ, त्यतिखेर त्यो अनुभव चाहिँ इन्द्रियको माध्यमबाट आत्मगुफासम्म जान्छ, सानो सानो बाटोबाट जान्छ आत्मगुफामा। तर जब सकल देख्नु पर्यो, जब समस्त देख्नु पर्यो, जब समष्टि देख्नु पर्यो, बेष्टि मात्र होइन, जब म्याक्रो देख्नु पर्यो, माइक्रो मात्रै होइन, त्यतिखेर कुनै पनि इन्द्रिय काम लाग्दैनन्। भित्रको आत्मगुफाले सोझै देख्नुपर्छ बिना इन्द्रियको माध्यम। बिना इन्द्रियको माध्यमले देख्नु नै दिव्य दृष्टि हो। अर्जुनले दिव्य दृष्टि पाए, यसको अर्थ इन्द्रियहरूबाट विमुख रहेर पनि ज्ञान हुन सक्दो रहेछ, दर्शन हुन सक्दो रहेछ भन्ने आफैभित्रको परम अवस्थामा पुगे अर्जुन। बाहिरबाट कुनै भगवान् कृष्णले आँखा लगेर टाँसिदिएको होइन दिव्य दृष्टि, जसरी कि आम मान्छेहरू बुझ्दछन्, जसरी आम सोचाइ छ। अर्जुनभित्रकै देख्ने जुन क्षमता छ, त्यो देख्ने क्षमता सानो सानो बनेको थियो इन्द्रियको माध्यमबाट, इन्द्रियलाई प्रयोग गरेर मात्रै देख्दथे। अब बिना इन्द्रिय देख्न सक्ने भए, बिना इन्द्रिय सुन्न सक्ने भए, बिना इन्द्रिय छुन सक्ने भए, त्यो दिव्य दृष्टि हो। माथि सबै कुरा भनेर जब भगवान् कृष्णले अर्जुनलाई दिव्य दृष्टि दिनुभयो हे राजन, त्यतिखेर अर्जुनले परम ऐश्वर्य रूपी ईश्वर देखे। यहाँ बडो अचम्मका रहस्यहरू महर्षि व्यासले शब्द शब्दमा हालेर छाडिदिनु भएको छ, जुन शास्त्र पढ्दा कहिले पनि आउँदैन। त्यसकारणले शास्त्र पढेर शास्त्री बन्ने व्यक्तिले कहिले पनि गीता बुझ्दैन, शास्त्रीहरूको हातमा कहिले पनि गीता आउँदैन। गीता त जीवन्त अनुभवले मात्रै जन्मिन्छ, जसको भित्रको आँखा खुल्यो उसले मात्रै फेरि गीता देख्छ। दिव्य दृष्टि नपाइकन गीतालाई देख्ने बुझ्न सक्ने क्षमतै हामी कहाँ आउँदैन। मलाई धेरै मित्रहरूले सन्देश पठाउनुहुन्छ, गुरु तपाईँले भनेको गीतामा भनेको यो गुरु सबै ठिक हो, तर यति कुरा शास्त्रसँग मिलेन। मैले भन्छु मिलेन भने मिलाउनुहोस्, किनभने मैले मेरो आफ्नो दिव्य दृष्टिले देखेको कुरा हो, शास्त्र पढेर भनेको कुरा होइन, र मेरो अनुभव आफ्नो अनुभवभन्दा ठुलो प्रमाण केही पनि हुँदैन। जसलाई आफ्नो अनुभव छैन उसलाई शास्त्रको प्रमाण चाहिन्छ, जोसँग आफ्नो अनुभव हुन्छ उसलाई कुनै पनि प्रमाण चाहिँदैन, स्वयं प्रमाणै बन्छ। र यो होइन कि हामी जे कुरा गरिरहेका छौँ त्यो शास्त्र सम्मत छैन, यो त शास्त्रीहरूले बुझेको शास्त्र सम्मत छैन, यो भगवान् कृष्णहरूले बुझेको शास्त्र सम्मत छ। फेरि महर्षि व्यासले जे देख्नुभयो यहाँ त्यही कुराको चर्चा भइरहेको छ, जसरी देख्नुभयो त्यस्तै कुराको चर्चा भइरहेको छ, सञ्जयले जे देखे अर्जुनले जे देखे त्यसैको चर्चा भइरहेको छ। तर दुर्भाग्यको कुरा शास्त्रीहरूको आँखामा त्यो कुरो त आउँदैन, शास्त्रीहरूको चेतनामा यो आइसकेको हुँदैन, त्यस कारणले बडो दुविधा हुन्छ शास्त्र बुझ्न। सञ्जय भन्छन् कि राजन, यति भनिसकेपछि भगवान्ले आफ्नो परम ऐश्वर्य रूप देखाउनु भयो, अर्जुनले माग्ने बेलामा योग र ऐश्वर्य दुइटै देखाइदिनुहोस् भनेर मागेका थिए। यो बडो सूक्ष्म आत्मविश्लेषणबाट मात्रै यहाँ पुग्न सकिन्छ। अर्जुनले ऐश्वर्य देखाउनुहोस् मात्रै भनेका थिएनन्, ऐश्वर्य यानि ईश्वरको देखिने रूप, ईश्वर जे बाहिरबाट छ त्यसलाई ऐश्वर्य भनिन्छ, ईश्वर जे भित्रबाट छ त्यसलाई योग भनिन्छ। माग्ने बेलामा त अर्जुनले योग र ऐश्वर्य दुइटै कुरा मलाई देखाइदिनुहोस् भनेर मागेका थिए, तर भगवान् भन्नुहुन्छ कि मेरो योग त तिमीलाई देखाउनै सक्दिन, भन्नुहुन्न तर शब्द बिचमा लुकेको छ। दिव्य दृष्टिको माध्यमबाट पनि देख्न सक्ने मात्र ऐश्वर्य हो, योगमा त पुग्न मात्रै सकिन्छ, देख्न बोल्न बुझ्न लेख्न केही पनि सकिँदैन। जहाँ म पुग्छु आखिरमा त्यही नै योग हो, त्यो योगको अवस्था हो। त्यस कारणले भगवान् कृष्णले बाटो छोटो बनाउनु भयो, अब योगको चर्चा नै छोडिदिनु भयो, भन्नुहुन्छ मेरो परम ऐश्वर्य रूप देखा।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 4 18।

कृष्ण सो कृपालु कौन गोविंद राधे, काम द्वेष आदि भक्ति हरि से मिला दे। द्वेष भाव राखेर चिंतन करने कंस शिशुपाल आदिलाई बध गरी आफैमा मिलाई आनंदमय तुल्याउनु हुने परम दयालु श्रीकृष्ण बराबर अरु को होला र जसको म शरणमा जाऊँ। कृपा सिन्धु करुणावतार श्रीकृष्ण चन्द्र चरणमा अविरल भक्तिको याचना गर्दै श्यामा श्यामधाम ठिमीद्वारा प्रस्तुत कार्यक्रम अध्यात्म सन्देशमा यहाँलाई हार्दिक स्वागत एवं राधे राधेको अभिवादन। भक्ति अर्थात् दृढ विश्वासपूर्वक हरि गुरुप्रति गरिने प्रेम युक्त सेवाभाव, यसैद्वारा नै भगवानलाई पनि भक्त आफ्नो वशमा पार्दछ। स्वबल एवं स्वसाधनाद्वारा अप्राप्य ब्रह्म भक्तका हातमा सहजै कठपुतली झैँ नाच्छन्। त्यसैले त प्रेमकी आचार्य ब्रज गोपीजन सजिलैसित श्रीकृष्णलाई नाच देखाऊ भनेर आदेश दिन्थे र नचाउँथे। त्यसैले नै उनलाई यहाँ यसो भनिँदैछ,

ताउन सब भगवानलाई जान्ने उपाय के छ त्यसमा विचार गरौँ। किनकि सुखी हुन त सब जान्छन्, दुखी हुन त कोही जान्दैन। कोही छैन, सब सुख चाहन्छन्, आनन्द चाहन्छन्, यही ब्रह्ममा छन्। मसँग 1 लाख रुपियाँ छ, यसलाई 10 लाख बनाए सुख होला, 10 लाख बनाए करोड बनाए सुख होला, फेरि अरब बनाए, बस यही चक्कर। घर छ पूर्वतिर, पश्चिमतिर भागिरहेछन्, उल्टो तरफ। सुख छ भगवान, संसार बटुल्नतिर लागिरहनु भएको छ तपाईँहरू परिवार। त्यसैले यदि सुखी वास्तवमा हुन चाहनुहुन्छ भने भगवत प्राप्ति गर्नु छ, बस एक उपाय। र भगवत प्राप्तिको उपाय के हो? वेद भन्छ, वेदाहमेतं पुरुषं महान्तमादित्य वर्णं तमः परस्तात् श्वेताश्वत उपनिषद् तेस्रो अध्याय को 8 मंत्र। ए कसलाई जान्न चाहन्छौ? भगवानलाई। त भगवानलाई जान्नलाई एकै उपाय छ कि भगवानले ध्यान दिनुहोस्, उपाय बताउँदैछु। भगवानलाई जान्ने एकै उपाय हो, भगवानलाई प्राप्त गर्ने एकै उपाय हो, जसलाई भगवानले स्वयं प्राप्त गराइदिन्छन्, बस ध्यान दिनुहोस्। भगवान र जीवको बीचमा माया छ, अन्धकार, त्यसलाई हटाउने काम कसले गर्छन्? भगवानले सूर्यको किरणले जसरी अन्धकारलाई हटाइदिन्छ, तपाईँहरूको रातको अन्धकार कसरी गायब भयो अहिले सूर्यको कारणले, त्यस्तै आदित्य वर्णम तमसः परस्तात्, त्यो तम माने अन्धकारलाई सूर्यको किरणले हटाए समान यो मायाको अन्धकार जुन बेला हट्छ त्यति बेला तिमी भगवानलाई प्राप्त गर्छौ, र यो हटाउने काम कसले गर्छ? देव प्रसादात् च, धातु प्रसादात्। श्वेताश्वतर उपनिषद् 6:21, भगवानको कृपा द्वारा, अरू कुनै उपाय छैन। भगवानले कृपा गरिदिए भने हामी भगवानलाई जान्न सक्छौँ, बस ध्यान दिनुहोस्। किन? किनकि यो माया जुन छ भगवानको अन्डरमा छ, जुन मायाको पर्दा छ हाम्रो र भगवानको बिचमा, त्यसलाई हटाउने काम भगवानले नै गर्नुपर्छ, अरू कसैले गर्न सक्दैन। मायां तु प्रकृतिं विद्यान् मायिनं तु महेश्वरम्। श्वेताश्वतर उपनिषद् 4:10 मन्त्र भन्छ, माया जुन छ, माया रूपी पर्दा, त्यो भगवानको शक्ति हो, भगवानद्वारा सञ्चालित छ, त्यसैले कसैले पनि हटाउन सक्दैन, भगवानले हटाइदिनुपर्छ। यदि भगवानले नहटाएसम्म सबेति वेद्यम न च तस्यास्ति वेत्ता तमाहुरग्रं पुरुकं महान्तम्। श्वेताश्वतर उपनिषद् 3:19, कसैले पनि भगवानलाई जान्न सक्दैन, तर भगवानले जान्न सक्छ सबलाई। एक प्रकारको सिसा हुन्छ नि, कालो सिसा, भित्रबाट बाहिर देखिन्छ, बाहिरकाले देख्न सक्दैनन्, बस त्यस्तै छ यो माया। भगवानले सब देख्न सक्छ, भगवानलाई देख्न सक्दैनन्। र अरे कमन सेन्स, बुद्धि लगाउनुहोस्, तरै सजिलो गरी बुझ्नुहोस्। हेर्नुहोस्, तपाईँहरू एक तल्ला माथि कोही व्यक्तिसँग गफ गर्दै हुनुहुन्छ सडकमा उभिएर, त्यो व्यक्तिको आवाज त आइरहेछ, गफ भइरहेछ, तर तपाईँ अनुहार हेर्न चाहनुहुन्छ अनि पर्दा छ झ्यालमा भने तपाईँ त हटाउन सक्नुहुन्न, तपाईँको हात त्यहाँसम्म पुग्दैन, त तपाईँले रिक्वेस्ट गर्नु पऱ्यो, उसले हटाइदिनु पऱ्यो पर्दा, तब अनुहार देखिन्छ फेस टु फेस, त उसले हटाइदिए देखिने भयो, आफ्नो बल्ने सकिँदैन। अरे वेदमा के लेखा छ कन्फ्युज हुनुहुन्छ, गीता घर घरमा छ, खोजेर पढ्नुहोस्, म बताइदिन्छु नम्बर। दैवी हे सा गुणमयी मम माया दुरत्यया, मामे वये प्रपद्यन्ते माया वेतान्तरन्ति ते। पढ्नुहोस् गीता 7:14। यो माया मेरी शक्ति हो, कसैको हिम्मत छैन यसलाई हटाउनलाई, म बराबरको पावर चाहिन्छ,
माया में तान्तरन्ति ते मैले हटाइदिए भने बस त्यसले जान्दछ, अरूले सक्दैन। माम तु वेदन कश्चन, मलाई कसैले जान्दैन त्यो नहटेसम्म। गीता सातौँ अध्यायको 25-26 श्लोक पढ्नुहोस्। नाहं प्रकाशः सर्वस्य योग माया समावृतः। योग मायाले घेरिएको छु म, तिमी मायाद्वारा घेरिएको छ, जान्न सक्दैनौ, यो हट्नुपर्छ, कृपाद्वारै हुन्छ। मन माया मोहित धियः पुरुषा पुरुषर्षव, श्रेयो वदन्त नेकान्तं यथा कर्म यथा रुचि। भागवत 11 स्कन्दको 14 अध्यायको 9 श्लोक पढ्नुहोस्, भागवत पनि यही बताए।

आई रामायण पनि यही बताउँछ, त्यो मायाको भ्रम जुन छ भगवानको कृपाद्वारा नै हट्न सक्छ, अरू उपाय छैन, सब यही बताउँछन्। यसैद्वारा त यो माया कसरी हट्छ, देव प्रसादात् छ, भगवानको कृपाद्वारा। अठार बैसठीमा यही बताए, गीतामा पनि खोजेर पढ्नुहोस्, तत्प्रसादात् परम शान्तिम स्थानम प्राप्स्यसि शाश्वतम। हे अर्जुन, जान्न चाहन्छस्, कृपा चाहिन्छ, भगवानको कृपाद्वारै जान्न सकिन्छ, यही बताइदिए गीतामा पनि। अथापि ते देव पदाम्बुजत्वय प्रसाद लेसानुगृहीत एव हि जानाति तत्त्वं भगवन् महिम्नो न चान्य एकोऽपि चिरं विचिन्वन्। भागवत दसौं स्कन्दको चौधौं अध्यायको उन्तिसौं श्लोक, केवल कृपाद्वारा जान्न सकिन्छ, अरू केही उपाय छैन, उसकै कृपाद्वारा, भागवत पनि यही बताउँछ। सब

रामको प्रभुत्व जान्नु छ भने रामकै कृपा चाहिन्छ, तिमी सक्दैनौ। अरे कमन सेन्स हो, संसारमा नि केही चाहियो भने कृपा हुनु पर्यो। अब हामीलाई यहाँ प्रवचन गर्नु थियो यो पशुपति मन्दिरको परिसर हलमा, यहाँका व्यक्तिले दिए पर्मिसन, कृपा गरे तब त हुन सक्यो, मना गरे अब कसरी हुन सक्थ्यो। त भगवानले पनि कृपा गर्नु पर्यो जान्नलाई, त कृपा गरे भने फेरि सब जान्न सक्छन्।

भगवान्ले कृपा गरे भने गधाले पनि जान्न सक्छ, कृपा गरेन भने ब्रह्मा विष्णु महेश्वरले पनि सक्दैन। स्वयं ब्रह्माजी भन्छन् म जान्दिनँ भगवान्लाई।

ए नारद, म भगवानलाई जान्दिन, मेरो यार छन् शङ्करजी, उनी पनि जान्दैनौ, तिमीहरू त मेरै छोरा नाति हो, तिमीहरूको हैसियत के छ? 3:2:23 भागवत गएर पढ्नुहोस् तपाईँहरू, ब्रह्माजीको स्टेटमेन्ट बोल्दैछु म यहाँ। त एक उपाय कृपा कृपा कृपा, अरू कुनै उपाय छैन। कहत बकुम अल्लाह, इस्लाम धर्म अल्लाहलाई जान्न चाहन्छ, अल्लाहको नजर इनायत हुनुपर्छ तिमी माथि, उसको रहम करममा नै यो चिज हुन सक्छ, नत्र सम्भव छैन। यो बताउँछ, फर बाइ ग्रेस यु आर सेफ, not of yourself, it is gift of God. Bible. Uska kripa dwara nai ulla janchau, aru upay chaina.

इसको मतलब कि भगवान नहीं करता वो, भगवान नहीं। त्यसैले बाइबिल को एक सिद्धांत छ, नॉट इवन अ लीफ स्टार विदाउट द विल ऑफ गॉड, अर्थात भगवान को इच्छा बिना पात पनि हल्लिँदैन संसारमा, प्राप्ति त परै जाओस्। यो चीज व्यक्तिहरू खुब बोल्छन्, भगवानले जहिले कृपा गर्लान् तैले होला, हाम्रो बसमा त केही रहेन। गीतामा पनि यही छ फेरि।

तिष्ठति 18 अध्यायको 61 श्लोकमा अर्जुन जीव आफै केही गर्न सक्दैन। भ्रामयन् सर्वभूतानि यन्त्रारूढानि, मनुष्य त यन्त्र समान हो, मेसिन समान, मेरो मायाले चलाउँछ, कसको हिम्मत आफै केही गर्नलाई। यसको मतलब त कर्ता भगवान भयो, सबको हृदयमा बसेर भगवानले चलाउँछ। अब हाम्रो काम के, आफ्नो बलमा त केही भएन। दर्शन शास्त्रबाट म यहाँ बोल्दैछु, दर्शन शास्त्रमा वेदव्यासले यसको निमित्त सूत्र बनाइदिए, परातु तत् श्रुतेह, दोस्रो अध्यायको तेस्रो पादको 41 सूत्र बताइदिए, कर्ता धर्ता भगवान नै हो, जीवले केही गर्न सक्दैन। यही निश्चित हो, होइन ध्यान दिनुहोस्, विरोधी सिद्धान्त आयो। अब बाइबलको मैले बताथे नि, प्रारम्भमा पत्ता भगवानको इच्छा बिना हल्लिँदैन, यो त बताउँछन्, तर अर्को चिज थाहा छैन व्यक्तिहरूलाई। त्यही बाइबलमा बताइएको छ, वाट्स ओभर अ म्यान सो द्याट शाल बी अल्सो रिप, बाइबल, अर्थात जसले जस्तो कर्म गर्छ, बिउ रोप्छ त्यस्तै फल काट्छ। बिख रोपेर फल स्याउको आशा नगर, कर्ता तिमी नै हौ, स्वयं हौ भगवान होइन, यो सिद्धान्त पनि छ बाइबलमा, गीतामा पनि छ। एकतर्फ यन्त्रारूढानि, यन्त्र समान हो, म कार्य गराउँछु, त्यही 5-6 श्लोक पछाडि 18-66 भगवान भन्छन् ए त कर्ता बनेर सब गडबड भएछ, अब कर्ता नबन, सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज, अरे तिमी नै कर्ता धर्ता भए मेरो काम त सबै तिम्रो काम हो, फेरि शरणमा किन आउनु पर्यो। हेर्नुहोस् विरोधी सिद्धान्त, र यही वेदान्त दर्शन ब्रह्म सूत्रमा अर्को एक सूत्र छ कि कर्ता शास्त्रार्थवत्वात्, दोस्रो अध्यायको तेस्रो पादको 33 सूत्र हो यो। यो सूत्र भन्छ ए भगवान, भगवानसित मतलब छैन, तिमीलाई कृपा चाहिन्छ भने तिमीले काम गर्नुपर्छ, तिमी नै कर्ता हौ। एक ब्रह्म सूत्रमा 33 सूत्र बताउँछ तिमी नै कर्ता धर्ता हो, 41 सूत्र बताउँछ तिमी कर्ता धर्ता होइन। अब यो वेदान्त सूत्र के हो, गीता के हो, बाइबल के हो, सब शास्त्र गीता भगवानको वाणी हो, भगवानले झूठ बोले। वेदान्त वेदको अर्थ हो, भगवानका अवतार वेदव्यास उनले बोले, दुइटै कुरा झुट हुन सक्दैन, सत्य नै हो, दुवै कुरा सत्य हो। जब यो कुरा बुझिन्छ तब बाँकी अरू कुरा बुझ्छौँ हामी भगवान्लाई जान्ने सम्बन्धमा। यो भयानक प्रश्न यहाँ उत्पन्न भयो कि भगवान कर्ता हो कि हामी कर्ता हो, भगवानको कृपाद्वारा भगवत प्राप्ति हुने हो कि हाम्रै कर्मद्वारा कृपाद्वारा प्राप्त हुने हो, यो विचित्र प्रश्न यहाँ उपस्थित भयो। यसको समाधान जरुरी छ, नत्र बुद्धि खराब हुनेछ सधैँको लागि, विपरीत बुद्धि बन्नेछ। त यो प्रश्नको समाधान गर्नु नै छ, गरिनेछ, तर आज होइन, भोलि।